0: समितिको मंगलबारको बैठकमा सांसदहरूले चर्को आपत्ति जनाए। सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन विषयमा छलफलका लागि राखिएको बैठकमा मन्त्री लम्साल भने अनुपस्थित रहे। त्यसो त निर्माण व्यवसायका बारेमा उनको यस्तो रवैया यो पहिलो भने होइन। लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समूहले यता सरकार र निर्माण व्यवसाय बीचको सम्बन्धमा असहजता आएको प्रश्न देखिन्छ। पूर्वाधार आयोजनाहरूमा ढिलाइ भएको आरोपमा निर्माण व्यवसायहरूलाई प्रहरी नै पठाएर मन्त्रालयमा उपस्थित गराउने र हप्काउने कार्यले दुवै पक्षबीच चिसोपन बढ़दै आएको छ। मन्त्रालयमा निर्माण व्यवसाय संघको अन्तर्क्रियामा समेत लम्सालको प्रस्तुति आक्रमक हुने गरेको निर्माण व्यवसायहरू बताउँछन्। सुधारको आशा, त्रासको अनुभूति आजको आर्थिक अभियानमा खबर छ।
1: सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका संघतर्फका भौतिक संरचनाको पुनर्निर्माणका लागि 6 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि उक्त रकम विनियोजन गरिएको हो। कतै त्यस्ता संरचना पुनर्निर्माण गर्न थालिएको छ भने कतै बल्ल सुरसार कस्निँदैछ। विनियोजित रकमबाट आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ। जेएनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा समिति गठन गरिएको थियो।
0: नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1,53,47,00,00,000 रूपियाँ थपिएको छ।
1: औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बक्यौता रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अगाडि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बक्यौता रकम बुझाउन सूचना जारी गरेको हो। लिमिटेडका अनुसार औद्योगिक क्षेत्रभित्र उद्योग संचालनका लागि उपलब्ध गराइएको जग्गा, भवन, विद्युत, पानी लगायत सेवा बापत नियमित बुझाउनु पर्ने महसुस लामो समयदेखि नतिर्दा बक्यौता बढ़ेको हो।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अध्ययन विदा वा असाधारण विदा समाप्त भएपछि पनि आफ्नो पदाधिकारी रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको जनाएको छ। विदेशमा पीआर दिएर बसेका 2 कर्मचारीलाई कार्यवाही सिफारिश गरिएको छ भने अन्यको खोजी पनि भइरहेको मन्त्रालयले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्रप्रति अत्यन्तै सकारात्मक भएकाले ढुक्क भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार राजधानीमा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार, लगानी मैत्री वातावरण निर्माण तथा समसामयिक आर्थिक विषय छलफलमा सहभागी भई उहाँले निजी क्षेत्रलाई उत्साहित भएर काम गर्न आग्रह गर्नुभएको हो।
0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनाव अघि नै स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने तयारी थालेको छ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको 5 वर्षे कार्यकाल 31 वैशाख 2084 पूरा हुँदैछ। त्यस अनुसार निर्वाचन हुनलाई एक वर्ष पनि बाँकी छैन। स्थानीय सरकार संचालन ऐन 2074 निर्वाचन हुने मितिभन्दा कम्तीमा 1 वर्ष अगावै गाउँपालिका वा नगरपालिकाको संख्या र सीमाना हेरफेर गर्न पाइने व्यवस्था छ।
1: व्यापारजन्य सम्पत्ति शुद्धिकरणका घटना बढ़नु चिन्ताको विषय रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आफ्नै मातहतमा रहेको फाइनान्सियल इन्टेलिजेन्स युनिट एफआईयू र अन्तर सरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफले गरेको एक अध्ययनको नतिजालाई उद्धृत गर्दै राष्ट्र बैंकले नेपालमा यस्ता प्रकृतिका वित्तीय अपराधको जोखिम बढ़दो रहेको बताएको छ। विशेष गरी नेपालमा सीमापार व्यापारमा हुने सम्पत्ति शुद्धिकरणका घटनाहरू बढ़दै गएको र आयात निर्यात प्रक्रियाका विधिगत व्यवस्थाको दुरूपयोग गर्दै कतिपयले अवैध वित्तीय कारोबार सञ्चालन गरिरहेको आशंका गरिएको छ।
0: पाँचथरको फिदी नगरपालिका वडा नम्बर दुईमा बाँदरको आतंक बढ्दै गएको भन्दै स्थानीय वडा कार्यालय समक्ष समस्या समाधानको स्थानीय बासिन्दाले माग गरेका छन्। वडा नम्बर दुईका नागरिकले सामूहिक रूपमा हस्ताक्षर गरेर वडा अध्यक्षलाई सम्बोधन गर्दै विभिन्न स्थानबाट आउने 200 भन्दा बढ़ी बाँदरले खेतीपातीमा ठूलो क्षति पुर्याउने गरेकाले नियन्त्रणको योजना ल्याउन माग गरेका हुन्।
1: निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरूले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लगानीकर्ताको मनोबल बढ़ाउने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि लगानी मैत्री वातावरण र समसामयिक आर्थिक विषय सम्बन्धी छलफल कार्यक्रममा उनीहरूले नीतिगत स्थिरता, लगानी सुरक्षा तथा व्यवसाय मैत्री वातावरणको अभावले लगानीकर्तामा निराशा बढ़ेको बताएका हुन्।
0: धनकुटाका किसानहरूले लगाएको मकै खेतीमा अमेरिकन फौजी किराले प्रकोप फैलिएपछि नष्ट भएको छन् र पछिल्लो केही समयमा मकै बाली लगायतका हरियो बालीमा फौजी किराको प्रकोप दिनानुदिन बढ़दै गएका कारण बालीमा क्षति पुर्याएपछि धनकुटाका किसान चिन्तित भएका हुन्। अमेरिकी फौजी किरा करिब 7 वर्ष अघि अमेरिका, अफ्रिका र भारत हुँदै नेपाल आइपुगेको बताइन्छ। नेपालको तराई र पहाड़ी क्षेत्रको मौसम फौजी किराका लागि उपयुक्त रहेको बताइन्छ। फौजी किराले धनकुटामा वर्षेनी मकै बाली लगायतका हरियो बालीमा असर गर्दै आइरहेको छ।
1: विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका विवादास्पद व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुदर्शन देव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि बुधबार थुनामा पठाउने आदेश दिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाल लगायत विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको थियो।
0: अब शेयर सम्बन्धी खबर। बुधबार नेप्से स्थिर बनेको छ। अघिल्लो दिन 2705.45 बिन्दुमा बन्द भएको नेप्से बुधबार पनि 2705.53 बिन्दुमा बन्द भएको हो। यो दिन नेप्से परिसूचकमा 0.08 अंकको वृद्धि देखिएको छ। पछिल्ला दुई दिनको कारोबारलाई हेर्दा नेप्से 2700 बिन्दु तल जान नसकेको देखिन्छ।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अस्थिर राजनीतिक वातावरण, आर्थिक संकट र सशस्त्र समूहलाई नियन्त्रण गर्न असफल हुँदा पछिल्लो समय पाकिस्तानको अन्तर्राष्ट्रिय छवि धुमिलिँदै गएको थियो। गत वर्ष भारतसँगको सैन्य तनावका क्रममा पश्चिमा संचार माध्यमहरूले पाकिस्तानलाई अस्थिरता बढ़ाउने कारकका रूपमा चित्रण गरेका थिए। भारतसँग मात्र होइन, अर्को छिमेकी अफगानिस्तानसँग पनि पाकिस्तानको सम्बन्ध कटुतापूर्ण रहँदै आइरहेको छ। गत 21 फेब्रुअरीदेखि शुरू भएको सीमावर्ती सैन्य तनाव अझै पूर्ण रूपमा टुंगिएको छैन।
1: पापिन, थिएरी अनरी र ओलिभर जिरुड जस्ता विश्व प्रसिद्ध स्ट्राइकरहरू जन्माएको फ्रान्सेली फुटबल इतिहासमा अब एउटा नयाँ र सबैभन्दा सुनौलो अध्याय थपिएको छ। जारी विश्वकपको आफ्नो पहिलो खेलमा सेनेगल विरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै क्विलियन एम्बाप्पे गोल गर्ने मामिलामा फ्रान्सका पुराना सबै दिग्गजहरूलाई पछाडि पार्दै शिखरमा पुगेका छन्। रियल मड्रिडका विस्फोटक फरवार्डले मात्र 27 वर्षको उमेरमा देशका लागि आफ्नो 58 गोल पूरा गर्दै ओलिभर

0: लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ नतिजा मात्र होइन शीर्षकमा सुशान्त तिवारी नेपालीले लेख्नु भएको छ। अदालत संसद सार्वजनिक सुनवाई प्रेस प्रतिपक्ष यी सबैले राज्यलाई केही सुस्त त बनाउँछन् तर यी सुस्तता लोकतन्त्रको सुरक्षा हो र लोकतन्त्र जाना जानी सुस्त बनाइएको प्रणाली हो ताकि सरकारको शक्ति असीमित नहोस्। तसर्थ लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति नतिजा होइन वैधता हो। त्यो वैधता चुनाव जितेर मात्रै आउँदैन। यो एक निरन्तर प्रक्रिया हो। यो नागरिकको सम्मान गरेर आउँछ, आलोचना सुनेर आउँछ, संसदलाई सम्मान गरेर आउँछ, विधि र प्रक्रियालाई मानेर आउँछ। किनकि अन्तत इतिहासले शहरको सौन्दर्यकरण मात्रै सम्झिँदैन, इतिहासले यो पनि सम्झिन्छ कि शहरलाई सुन्दर बनाउँदै गर्दा राज्यले आफ्ना नागरिकसँग कस्तो व्यवहार गर्यो। आजको कान्तिपुर दैनिकमा लोकतन्त्रमा प्रक्रिया पनि खोजिन्छ नतिजा मात्रै होइन शीर्षकमा छापिएको छ।
1: पूर्वाधार मन्त्रीका पक्षमा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। राज्यले ठेक्का बापतको रकम विनियोजन गरिसकेको छ र ठेकेदारले ठेक्का पारेको पनि वर्षौं भइसकेको अवस्थामा काम किन नभएको भनी निश्चय नै प्रश्न उठ्छ। आम नेपालीले मुलुकको एक भागबाट अर्को भागमा जान प्रयोग गर्ने राजमार्गमै यति विधि हेलचेक्राई हुनु क्षम्य हुँदै होइन। त्यति मात्र होइन, राजधानीवासीका लागि लाइफ लाइन मानिने यो राजमार्ग सुचारूमा बिना कारण ढिलाइ गरिनुलाई सामान्य गल्ती मान्न सकिँदैन।
0: यसैगरी आजको कान्तिपुर दैनिकमा को पास होला सम्पत्ति छानबिन परीक्षामा शीर्षकमा दुर्गा कडेल छतखुलीले लेख्नु भएको छ, घरजग्गा खरिद बिक्रीमा थैली मूल्य कम राख्ने प्रचलन सामान्य मानिन्छ। अर्को पक्षले थैली मूल्य राखेर कर तिर्दैमा त्यो सम्पत्तिको मूल्य त्यति नै हो भन्न सकिने आधार छैन। व्यापारमा अण्डर इन्भाइस र ओभर इन्भाइस प्रचलन कायमै छ। बैंक तथा वित्तीय संस्थाबाट प्रतिपत्र खोलेर आयात गरिएका सामानहरूको मूल्य रोटेट भएर आउने गरेका केही उदाहरण पनि भेटिन्छन्। कुनै पनि कामको नतिजा फरक निकाल्न प्रक्रिया पनि फरक ढंगबाट गरिनुपर्छ। यसर्थ अनैतिक तरिकाबाट आर्जित सम्पत्तिको छानबिन गर्ने आधार स्तम्भ बनाउन सर्वसाधारणले पनि सहयोग गर्नुपर्दछ। विशेष अधिकार सहित गठन भएको सम्पत्ति छानबिन आयोगको परीक्षामा को पास होलान् हेर्न भने बाँकी नै छ। निष्पक्ष र स्वतन्त्र भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सके समग्र समाजमा यसको सकारात्मक प्रभाव रहनेछ। यो कामको जटिलता हेरी सायद थप एक महिनाको समय सीमा बढ़ाइएको हो। यसले छानबिनलाई केही सहज बनाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ।
1: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
3: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
4: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
3: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
7: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो।
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
9: एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल

0: चार गते बिहिबार जुन 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब रेट थपियो,
1: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित चारजना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाडाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
0: साई भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा, निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बाल बालिकामा रेबिजको जोखिम,
1: इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 बढ़ीको ज्यान जोगाएको अध्ययन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर, विश्वभरका तेल ढुवानी जहाजहरूलाई पुनः संचालनमा आउन ट्रम्पको आह्वान,
0: र फिफा विश्वकपमा पहिलो खेलमा इंग्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो, आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरको सबैभन्दा शुरूमा, अध्ययन विधाको नाममा बेखबर बनेका प्राध्यापकहरूलाई सम्पर्कमा आउनका लागि दिएको अल्टिमेटमको प्रसंग।
1: त्रिभुवन विश्वविद्यालयले अध्ययन विधा लिएर सेवामा नफर्किएका शिक्षक र कर्मचारीलाई अन्तिम अल्टिमेटम दिएको छ। त्रिभुवनले हिजो सूचना जारी गर्दै अध्ययन विधामा बसेकालाई सम्पर्कमा आउन अन्तिम मौका दिएको हो। तोकिएको समयभित्र त्रिभुवनमा हाजिर नभए वा सम्पर्कमा नआए त्रिभुवनसँग गरिएको कबुलियतनामा र नेवा अनुसार कानूनी कार्यवाही गरिनेछ। यो सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र समितिको कार्यालयमा वा इमेल मार्फत सम्पर्क राख्नुहुन पूर्ण जानकारी गरिन्छ त्रिभुवनको सूचनामा भनिएको छ। अन्यथा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमावली अनुसार कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउने समेत बेहोरामा सूचनामा उल्लेख गरिएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विधामा बसेका शिक्षक र कर्मचारीलाई समयमै सम्पर्कमा आउन निर्देशन समेत दिनुभएको छ। अध्ययन विधामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिवीले शिक्षक कर्मचारीको खोजबिन गर्न वा जीवन काफ्लेको नेतृत्वमा 4 सदस्यीय समिति पनि बनाएको छ। समितिले अध्ययन गर्दा 398 जना प्राध्यापक अध्ययन विधामा बसेको तर नफर्किएको फेला परेको थियो। अध्ययनपछि थप क्षमता बोकेर त्रिवीमा फर्किने थप दक्षता बोकेर त्रिवीमा फर्किने बाचा सहित विधामा बसेका प्राध्यापक नफर्किएपछि त्रिवीले आर्थिक रूपमा ठूलो घाटा बेहोर्नु परेको छ। त्रिवीबाट अध्ययन विधा लिएका केही प्राध्यापकले मात्रै रकम फिर्ता गरेका छन्, जसमध्ये 50 जना प्राध्यापकले तलब र भत्ता बापत लिएको 11.80 करोड़ फिर्ता गराएका हुन्। अन्य 72 जना प्राध्यापक सम्पर्कमा आएका छैनन्। त्रिवी सेवाको नियम अनुसार विश्वविद्यालयमा शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विधा पाउँछन्। उनीहरूले नियमित रूपमा तलब वा भत्ता समेत जोडेर खातामा पठाउने गरिएको थियो तर 5 वर्षसम्म विधामा बसेपछि अधिकांश प्राध्यापक फर्किएका छैनन्। एकातर्फबाट पढेपछि नफर्किने र अर्कातर्फ त्रिवीले विधा अवधिभर दिएको तलब लिएर गायब भएपछि आर्थिक र दक्ष जनशक्तिको हिसाबले ठूलो नोक्सानी भएको हो।
0: विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम शुरू भएको छ। हिजो 8 विभागीय मन्त्रीले जवाब दिएका छन्। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रम आज पनि जारी रहनेछ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीहरूलाई लाल पूर्जा वितरणको तयारी
3: समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरूको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्य कोषबाट 1 पैसा पनि खर्च गरिएको छैन। त्यसैले यस प्रयोजनका लागि त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण मानिने सदस्य ज्यूहरूलाई अनुरोध गर्दछु। सभामुख महोदय, पछिल्लो 3 महिनामा मात्रै विभिन्न 8 समस्याग्रस्त सहकारीका रुजू भएका 10,000 वा सो भन्दा मुनिका 1,452 साना बचतकर्ताहरूको ₹59,04,600 बचत फिर्ता गरिएको छ।
0: रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको जानकारी गराउनुभयो। सहकारीका बचतकर्ताहरूलाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि उहाँको भनाइ छ। समस्याग्रस्त सहकारीका संचालक व्यवस्थापक लगायतबाट असूल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको पनि जानकारी दिइयो। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रूपियाँ फिर्ता भइसकेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनुभयो। मेहताले स्वास्थ्य बीमा ऐन संशोधनका लागि गृह कार्यमा रहेको र आवश्यक सुझाव दिन समेत अनुरोध गर्नुभयो। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले जानकारी गराउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्री यादवले रोजगार नीति कार्यान्वयनका लागि आवश्यक कानून निर्माण पनि प्राथमिकतामा राखिएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट किसानलाई केन्द्रमा राखेर तयार गरिएको बताउनुभयो। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। हात्ती गैंडा बाघ बाँदर लगायतबाट किसानलाई पुगेको क्षतिमा राहत उपलब्ध गराइँदै आए पनि उहाँले कृषि विधेयकलाई चाँडै संसदमा पेश गर्ने गरी मन्त्रालयमा काम भइरहेको पनि बताउनुभयो।
4: रासायनिक मलमाथिको परनिर्भरता कम गर्न तथा दिगो प्रणालीको प्रवर्धनका लागि मन्त्रालयले जैविक प्राङ्गारिक मलको उपयोग बढाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी गराउन चाहन्छु। प्राङ्गारिक मलमा अनुदानका लागि संघमा 35 करोड़ र प्रदेशमा सशर्त अनुदान 11,24,00,000 बजेट प्रस्ताव गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 रासायनिक मल आपूर्तिका लागि 32,46,00,000 रकम विनियोजन गरिएको छ।
1: भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले झापा तथा इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनु भएको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले चिया तथा अलैची लगायतका कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइरहेको समेत बताउनु भएको छ। गत मे 1 2026 भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेट अपरेशन सिक्युरिटी एसओपी लागू गरेको थियो। चिया आयातमा भारतले कड़ाई गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन्। यसैबीच प्रतिबद्धता र सार्वजनिक भएका विषयहरूमा सहमति नभएपछि झापाको चिया उद्योगको क्षेत्र भने गम्भीर संकटमा परेको छ। चिया उत्पादक संघले सरकार र भारत दुवै पक्षबाट समाधानका लागि कुनै पहल नभएको भन्दै चिया उद्योग र बगान बन्द गर्ने घोषणा गरेका छन्। भारतले नेपाली चिया निकासीमा गरेको अवरोधका कारण झापामा साना ठूला गरी 30 भन्दा धेरै चिया उद्योग र झण्डै 2 दर्जन चिया बगान बन्द हुने संघका अध्यक्ष आदित्य पराजुले सीआईएमसँग बताउनुभयो।
5: हामीले यहाँ उत्पादन तपाईँको यो मे 1 सुरु गरेको हो। मे 1 सुरु गरेदेखि अहिलेसम्म हामीले चाहिँ 1.5 महिना फ्याक्ट्री चलायौं, तर केही निकास ननिक्लेपछि अब चिया इन्डिया जान नसकेपछि अब हाम्रो प्रोडक्सन हाम्रो गोदाममा बस्यो। गएको चिया इन्डियाको गोदाममा छ, अरू उत्पादन भएको चिया गोदाम हाम्रै गोदाममा भएको कारणले गर्दाखेरि अब किसानको पत्तीको पैसा तिर्नु पर्यो, तपाईँको सबै खर्च छ, प्रोडक्सन कस्ट हामीले बियर गर्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब यो धान्न नसकेर उद्योग बन्द भएको। अब यसको विकल्प चाहिँ नेपाल सरकारले अविलम्ब जी2जी कुरा गरेर निकाल्नु पर्यो र नेपाल सरकारले चाहिँ यो इन्डियाको मात्रै तपाईँको डिपेन्डेन्सी नगरेर थर्ड कन्ट्री एक्सपोर्टमा चाहिँ हामीले पहल गरेको छौँ। नेपाल गभर्मेन्टले इन बिट्विन बसेर नेपाल सरकारले चाहिँ यसलाई फेसिलिटेट गर्नुपर्छ भन्ने हाम्रो माग हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा कुकुरको टोकाईबाट हुने रेबिजबाट बच्नका लागि प्राथमिक उपचारको महत्व।
6: नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा ठुलो प्राथमिक उपचार हो।
1: व्यवसायी भट्ट र अग्रवाल पूर्वपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी।

0: अभिभावकको निगरानी नपुग्दा बालबालिकामा रेबिजको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
2: बिस्तारा कुरिरहेका छन् जसले पिँढी आँगन कुरिरहेका छन्, ती मान्छेसँग गएर तपाईँलाई के गरिदियो भने सरकारले ठिक हुन सक्छ भन्दा के सवाल राख्नुभयो भने ठुलो न्याय हुन सक्छ।
3: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
2: समस्या समाधानका लागि बजेट कति प्रतिशत विनियोजन गरिएको छ त त्यो गरिदिनु पर्यो नि।
4: हाम्रो विधेयक आयो भन्ने हुनु पर्यो, मेरो विधेयक होइन।
1: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
3: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा राहदानी खरिद प्रक्रिया विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 पक्राउ शीर्षकमा खबर प्रकाशित छ। राहदानी खरिद सम्बन्धी अनियमितताको अनुसन्धान अघि नबढ़ेमा प्रधानमन्त्रीले अख्तियार प्रमुखलाई नै बोलाएर असन्तुष्टि जनाएपछि धमाधम पक्राउ गर्दै आरोपित राहदानी खरिद सम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा थप 2 पक्राउ परेका छन्। जर्मन कम्पनीका एक एजेन्ट मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ। त्यस्तै भित्र पृष्ठमा विधेयक फिर्तामा चुक्यो राष्ट्रिय सभा उठ्यो प्रश्न शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयकलाई संविधानले तोकेको समय सीमाभित्र फिर्ता पठाउन नसकेर राष्ट्रिय सभा आफ्नो भूमिकामा चुकेको छ। वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई राष्ट्रिय सभाले 15 दिनभित्र फिर्ता पठाउन नसकेको हो। समय सीमा गुज्रिएपछि प्रतिनिधि सभाले विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएको छ। त्यस्तै साउदी जाने श्रमिकको सिप प्रमाणीकरण स्थगित शीर्षकमा अर्को खबर प्रकाशित छ। सिप परीक्षणका नाममा प्रमाणपत्र बेच्नका लागि श्रमिकमाथि रकम असुल्न खोजेको भन्दै वैदेशिक रोजगार व्यवसायी आन्दोलित भएपछि ट्रेनिङ इन्स्टिच्यूटले स्थगित गरेको सूचना प्रकाशित गरेका छन्। त्यस्तै बाल अधिकार परिषद र खारेजको निर्णयमा सरकारवालाको विरोध शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ। अर्थमन्त्री सोनिम वाग्लेले 15 जेठमा संघीय संसदमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै 31 निकाय खारेज, 6 मर्जर, 6 हस्तान्तरण र 18 निकाय पुनर्संरचना गर्ने घोषणा गर्नुभएको थियो। मन्त्री वाग्लेको घोषणासँगै बाल अधिकारको क्षेत्रमा काम गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय बाल अधिकार परिषद पनि खारेजीको सूचीमा परेको छ। सरकारको निर्णय सार्वजनिक भएसँगै बाल अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र अभियन्ताहरूका सरकारवालाले विरोध समेत गरेका छन्। राष्ट्रिय बाल परिषद खारेज गर्ने निर्णय संविधान, बाल अधिकार महासन्धि तथा विद्यमान कानूनी व्यवस्था विरूद्ध रहेको समेत अधिकार कर्मीहरूले बताएका छन्। त्यस्तै जीएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बनाउन 6 अर्ब शीर्षकमा अर्को खबर प्रकाशित छ भने देशभरका 10 औद्योगिक क्षेत्रमा भाड़ा विवाद, 7 दिनभित्र 3 निर्देशन शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्र

0: चलचित्र संचालन संचालित उद्योगबाट उठ्न बाँकी बहाल तथा सेवा शुल्कको बकेउटा रकम 89 करोड़ रूपियाँ भन्दा बढ़ी पुगेपछि असुली प्रक्रिया अघि बढ़ाएको छ। लिमिटेडले 25 जेठमा सूचना जारी गर्दै सम्बन्धित औद्योगिक क्षेत्रभित्र संचालित उद्योगलाई 7 दिनभित्र बकेउटा रकम बुझाउन सूचना जारी गरेको हो। त्यस्तै प्रदर्शनमा भएको क्षतिमा 9 महिनामा 7.5 अर्ब मात्र बीमा भुक्तानी शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर छ। आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्ति भावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्वपूर्ण र पौराणिक मान्यता छ, तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। पशुपतिनाथ एवं बागमती गंगा सन्ध्या आरती समितिले 64 देखि आरती सञ्चालन गरे पनि अहिलेसम्म कुनै सम्झौता भएको छैन। 3 वर्षदेखि आरती गरिरहेको बुढा सुब्बा डिजिटलले मासिक 2 लाख रूपियाँ बुझाउने गरेको छ। अर्को खबर भित्री पन्नामा छ। डलरको भाव बढ़दा 1.5 खर्ब ऋण थपिएको बारेमा, नेपाली रूपियाँसँग अमेरिकी डलरको विनिमय दर बढ़दा मुलुकले तिर्नुपर्ने ऋणको भार बढ़ेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार डलरको भाव बढ़दा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 1.5 अर्ब 47 करोड़ रूपियाँ थपिएको हो। विनिमय घाटा भनिने यस्तो दायित्वसहित जेठसम्ममा नेपालले तिर्नुपर्ने कुल सार्वजनिक ऋण 29.61 अर्ब 19 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा रासायनिक मलमा सधैं झमेला शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। बाँकेको राप्ती सुनारी गाउँपालिका 7 स्थित बर्खे खेतीका लागि शिवशक्ति कृषि सहकारी संस्थासँग 650 भन्दा बढ़ी किसानले रासायनिक मल मागेका छन्। माग अनुसार बाँड्ने हो भने एक किसानलाई सरदरमा 3 बोरा जति मल दिनुपर्छ। नेपालगंज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चेत कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैं झमेला हुने गरेको दुखेसो पोख्नुभयो। अनुदानमै कालोबजारी शीर्षकमा उपेन्द्र यादवले 12 बाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको पहिलो पन्नामा चिया निर्यात ठप्प घुम्दैछ, लाख बढ़ीको रोजगारी शीर्षकमा यो तोयानाथ भट्टराईले इलामबाट र पार्थ मण्डलले लेख्नु भएको झापाको खबर छापिएको छ। कहिले बन्छ बूढ़ी गण्डकी शीर्षकमा सुनिता कार्कीले लेख्नु भएको खबर छापिएको छ भने पहिलो महाधिवेशनको तीव्र तयारीमा रासोपा शीर्षकमा अनिल ढकालले चितवनबाट लेख्नु भएको छ। आर्थिक कारोबार दैनिकमा इजरायल भाषा परीक्षा आवेदन बन्द शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। इजरायल जान लिँदै आएको अंग्रेजी भाषा परीक्षाको आवेदन बुधबार हिजोबाट बन्द गरिएको छ। इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा आवेदन प्रक्रिया हालका लागि बन्द गरिएको जानकारी दिएको हो। कम्पनी अध्यावधि गर्न अन्तिम अवसर शीर्षकमा सरस्वती ढकाल लेख्नुहुन्छ। सरकारले लामो समयदेखि विवरण नबुझाएका तथा विभिन्न शुल्क र जरिवानाको भारले निष्क्रिय बनेका कम्पनीहरूलाई पुनः औपचारिक प्रणालीमा फर्काउने प्रयास गर्दै विशेष छूट योजना सार्वजनिक गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले बुधबार हिजो सूचना जारी गर्दै कम्पनी ऐन 2063 बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष 82-83 वार्षिक विवरण 2083 असोज मसान्तभित्र पेश गरेमा यस अवधिमा लागेका कर शुल्क दस्तुर तथा जरिवाना मिना हुने जनाएको हो। सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न भनेको विधेयक 2083 दफा 48 अनुसार यस्तो व्यवस्था गरिएको पनि उल्लेख गरिएको छ। स्मार्ट सड़क बत्तीले झलमल्ल हुँदै बालकुमारीदेखि बल्कुसम्मको चक्रपथ शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। अनि अर्को खबर रहेको छ नयाँ पत्रिका दैनिकको भित्री पन्नामा, नेकपा भित्रको विवाद उत्कर्षमा झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा शीर्षकमा यो खबर लेखिएको छ। जेएनजी आन्दोलनमा क्षतिग्रस्त दमक भ्यू टावर 5.5 करोड़ खर्च गरेर मरमत गर्न लागिएको बारेमा चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको छ। चितवनमा अपहरणमा परेका बालकको काठमाण्डुबाट उद्धार भएको बारेमा अर्को खबर पनि छापिएको छ। बालकलाई नयाँ बस पार्कको एक होटेलमा राखेर 22 लाख फिरौती माग्ने 5 जना पक्राउ परेका छन्। चितवनमा अपहरणमा परेका 15 वर्षीय बालकको काठमाण्डुको होटेलबाट उद्धार गरिएको हो। अपहरणमा संलग्न 5 जनालाई प्रहरीले समातेको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान आयोगले भारत बिहार राज्यको बेतियाका सुजित कुमार, गोलु कुमार सोनी र गोलु कुमार विक्की कुमार र मोहम्मद साहिदलाई पक्राउ गरेको जानकारी दिएको हो। साउदी जाने श्रमिकबाट सिप परीक्षणको नाममा $100 असुल्ने तयारी शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर पनि छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर रहेको छ रासोपा प्रथम महाधिवेशन 5 प्रतिवेदन पेश हुने शीर्षकमा यो खबर लेखिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। एचपीभी विरूद्धको खोपले इंग्ल्याण्डमा पाठेघरको मुखको क्यान्सरबाट हालसम्म करिब 200 ज्यान जोगाएको एक अध्ययनले देखाएको छ। चिकित्सा जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययन अनुसार सन् 2008 विद्यालय उमेरका किशोरीहरूलाई एचपीभी खोप दिन शुरू गरिएपछि पाठेघरको मुखको क्यान्सरका कारण हुने मृत्यु उल्लेखनीय रूपमा घटेको छ। अनुसन्धान टोलीले सन् 2020-2024 वर्ष उमेर समूहका महिलामा पाठेघरको मुखको क्यान्सरबाट एकजनाको पनि मृत्यु नभएको जनाएको हो। 5 अवधिमा यस्तो अवस्था पहिलो पटक देखिएको अध्ययनले उल्लेख गरेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि खोप कार्यक्रम सञ्चालन नभएको भए उक्त अवधिमा करिब 23 मृत्यु हुने अनुमान पनि गरिएको थियो। स्वास्थ्य विज्ञहरूका अनुसार किशोर अवस्थामै दिइने एचपीभी खोपले भविष्यमा क्यान्सरको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न मदत गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र इरान बीच युद्ध विरामलाई निरन्तरता दिने सम्झौतामा हस्ताक्षर भएको छ। यो तत्काल प्रभावबाट लागू भएको अमेरिकी व्हाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले G7 शिखर सम्मेलनका क्रममा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा पनि गरिएको छ। त्यस्तै सम्झौतामा इरानले कहिले पनि आणविक हतियार विकास नगर्ने पनि प्रतिबद्धतामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका तेल डुवानी जहाजहरूलाई पुनः सञ्चालनमा आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै हर्मुज जलमार्ग पुनः सञ्चालनमा आएकाले डुवानीका लागि आह्वान गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। हर्मुज नाका बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको थियो। ट्रम्पले इरानसँगको प्रारम्भिक सहमतिलाई आफ्नो प्रशासनको ठूलो कूटनीतिक सफलताका रूपमा प्रस्तुत समेत गर्नुभएको छ। यद्यपि ऊर्जा विज्ञहरूले युद्ध रोकिए पनि तेलको मूल्य तत्काल यथावत रहने बताएका छन्। तेल उत्पादन संरचनामा भएको क्षति, लामो समयदेखि रोकिएका जहाजहरूको पुनः सञ्चालन तथा आपूर्ति श्रृंखला सामान्य अवस्थामा फर्कन केही सातादेखि महिनौ लाग्ने भन्दै उनीहरूले यस्तो बताएका हुन्।
1: साझा खबरमा अब खेल खबर। इंग्ल्याण्डले फिफा विश्वकप 2026 आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोडेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2 बराबरीमा सकिएको हो, तर दोस्रो हाफमा 2 गर्दै इंग्ल्याण्डले जीत हात पारेको हो। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह के को खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भएको हो। बिहान 8:15 मेक्सिको सिटी स्टेडियममा समूह के का उज्बेकिस्तान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ। 23 विश्वकपको पहिलो खेलमा अंक बटुलेको स्विजरल्याण्ड र बोस्निया हर्जगोभिना समूह बीमा जीतको खोजीमा छन्। अमेरिकाको सोफी मैदानमा बिहिबार आज मध्यरातमा हुने खेलबाट 3 जोड्दै नकआउट चरण पुग्ने उनीहरूको योजना हुनेछ।
0: बालबालिकामा रेबिजको जोखिम र अभिभावकको सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब रेबिजबाट बच्ने उपाय। नेपालमा मात्रै होइन दक्षिण एसिया क्षेत्रमा रेबिज लाग्ने मध्ये बालबालिकाको संख्या धेरै छ। यसको कारण र रेबिजबाट बच्नका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग कुराकानी गरेका छौं।
4: बच्चाहरू डराउँछ, अब यो कुकुरले टोक्यो भने सुई लगाइदिन्छ भन्ने किसिमले डराउने भएको कुरो उनीहरूले त्यो कुरा खुलेर बाबु आमालाई भन्दैन। त्यो एउटा नेग्लिजेन्सको कारणले गर्दाखेरि बच्चाहरूमा यो साउथ एसिया रिजनमा इभन अफ्रिकाहरूमा पनि 15 वर्षभन्दा कमका नागरिकहरूमा रेबिस संक्रमण देखिएको छ।
1: अभिभावकलाई आएर भनेन, संकेतहरू के हुन सक्छ त?
4: के छ भन्दा रेबिस संक्रमणको लक्षण देखिसकेपछि देयर इज नो अप्सन, विकल्प बिन 100% फेटल डिजिज हो लक्षण देखिसकेपछि। तर लक्षणभन्दा अगाडि तपाईँको यथाशीघ्र चाहिँ घाउको प्रकृति हेरेर हामीले गर्ने उपचार मा लग्यौँ भने यसलाई बचाउन सकिन्छ। यसको ट्रिटमेन्ट नै यो चाहिँ रेबिज संक्रमणको चाहिँ जुन खोप र तपाईँको घाउको प्रकृति हेरेर हामीले तेस्रो दर्जाको जुन घाउ गहिरो घाउहरूलाई इम्युनोग्लोबुलिन पनि लगाउँछौँ। यो चाहिँ उपचार हो, हामीले समयमै उपचार गर्न सक्यौँ भने अहिले पनि नेपाल सरकारले अवलम्ब गरेको जुन खोप उपचारकै रूपमा हामी प्रयोग गरिरहेको एउटा पिलर हो रेबिज रोगको जुन हामीले लक्ष्य प्राप्त गर्नको लागि त्यो खोप लगाउन ठाउँसम्म हामीले पुर्याउन सकेनौँ र लक्षण देखियो भने इभन चिकित्सकीय पद्धतिबाट उहाँ
1: लक्षण देखिसकेको
4: हामी सफाइ नै छैन। सो यसमा चाहिँ दुई तिनवटा कुराहरू, किन यो रेबिज रोगको चाहिँ जोखिम बच्चाहरूमा अथवा अन्य व्यक्तिहरूमा भइरहेको छ भन्ने कुरालाई एउटै मात्र भनेको कम्युनिकेसन, रिस्क कम्युनिकेसनलाई आम तपाईँहरूको माध्यमबाट सञ्चार माध्यमबाट आम नागरिकहरूलाई पुर्याउन सकियो भने एउटा कुरा, हाम्रो कम्युनिटीमा भएका कुकुरहरू र घरपालुवा कुकुरहरूलाई यो रेबिज विरुद्धको खोप लगाउने जुन कुरा छ त्यसलाई चाहिँ म्यासिभ रूपमा हामीले लान सकियो भने इभन कम्युनिटीको कुकुरहरूमा चाहिँ कुनै किसिमको रेबिज संक्रमण देखिएन भने बच्चाहरूको संसर्गमा आयो, अन्य व्यक्तिहरूको संसर्गमा आयो भने हुन्छ नि एउटा कुकुरबाट अर्को कुकुरमा जङ्गली तपाईँको रेबिज रोग सार्न सक्ने अब बाँस हो स्यालहरूबाट हुन्छ नि कम्युनिटीको कुकुरहरू होइन त्यहाँबाट सरेर जुन साइकलमा गएर हुन्छ त्यसलाई हामीले ब्रेक गर्न सक्यौँ भने चाहिँ यसको जुन रोकथामको उपायहरू गर्न सकियो।
1: यो सकभर छिटो भनेको जस्तो मानौ कति समय भन्दा छिटी जस्तो आज कसैलाई टोक्यो अहिले तुरन्तै 5 मिनट अथवा 10 मिनट साँझसम्ममा भोलिसम्ममा त्यस्तो खालको चाहिँ के हुन्छ?
4: यसलाई के छ भन्दाखेरि रेबिज संक्रमणको जोखिम हुने भनेको चाहिँ मुख्य गरेर है तपाईँले जति पनि रेबिजका बिरामी आउँछन् ती 99% कारण चाहिँ कुकुरको टोकाइबाट हो। त्यो चाहिँ जम्मैले बुझ्नुपर्छ, कुकुरको टोकाइ भनेको चाहिँ नेग्लेक्ट गर्ने कुरा होइन। त्यो कुकुरको टोकाइ भइसकेपछि यथाशीघ्र चाँडो हामीले चाहिँ यो खोप लिनुपर्ने हुन्छ। कुकुरको टोकाइ हुने बित्तिकै एउटा प्राथमिक उपचार हुन्छ जुन चाहिँ एकदमै धेरै आम नागरिकले बुझ्नुपर्ने कुरा छ, एकदमै इम्पोर्टेन्ट कुरा के छ,
1: तत्कालै गर्नुपर्छ।
4: तत्कालै तपाईँको समुदायको मान्छे बाउ आमा होइन बच्चा बच्चीलाई टोकेको छ अथवा कसैलाई पनि टोकेको छ भने चाहिँ घाउलाई सरसफाई गर्ने साबुन पानीले कम्तीमा पनि 15 मिनट हामीले धुन सक्यौँ भने चाहिँ त्यो भाइरसको त्यो जुन संख्या छ त्यसलाई घाउबाट चाहिँ एकदमै न्यूनतम रूपमा पुर्याउन सक्छौँ। त्यो एकदमै इम्पोर्टेन्ट कुरा छ।
1: जस्तो धुने पनि कतिपयले चाहिँ त्यहाँ त्यो पानी बग्नुपर्छ, पानी राख्दै गर्दा धुँदै गर्दा भन्ने पनि कतिपय ठाउँमा सुन्यो, अनि त्यो बगेन अथवा कुनै
4: बिल्कुल के छ भन्दाखेरि भाइरसको चाहिँ अब यसको अब के बुझाउनुपर्छ आम नागरिकलाई भन्दाखेरि चाहिँ साबुन पानीले धुँदाखेरि चाहिँ त्यो भाइरस चाहिँ डिसइन्फेक्ट हुन्छ, त्यसको त्यो हुन्छ नि जुन स्ट्रक्चर हुन्छ त्यसलाई चाहिँ यसले पखाल्नलाई मद्दत गर्छ। त्यही भएर साबुन पानीले धोएर हुन्छ नि पखाल्नुपर्छ। डिटर्जेन्ट तपाईँको अब भन्नु होला कपडा धुने साबुन छ त्यसले धुन मिल्छ कि मिल्दैन भने अब अहिले साबुनै नपाउने भन्ने स्थिति त त्यो अलिकति फरक किसिमको भयो। तर पनि त्यसमा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ नजिकको स्वास्थ्य संस्थामा गइसकेपछि त्यहाँ पनि चिकित्सकहरूले हामीले पनि कति ठाउँमा गर्छौँ साबुन पानीले त्यो घाउलाई पखाल्न लगाउँछौँ 15 मिनट जति। त्यसले चाहिँ एउटा नै ठुलो प्राथमिक उपचार हो।
1: संक्रामक रोगको विशेषज्ञ डाक्टर अनुप बास्तोलासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने, चिया निर्यातमा भएको अवरोध हटाउन कूटनीतिक पहल, परराष्ट्र मन्त्री खनाल चीनबाट स्वदेश फिर्ता, डलरको भाउ बढ्दा 1.5 खर्ब ऋण थपियो,
1: राहदानी खरिद प्रकरण विवादमा जर्मन कम्पनीका एजेन्ट सहित 4 जना पक्राउ, जेएनजी आन्दोलनमा क्षतिग्रस्त संरचना बढाउन 6 अर्ब आवश्यक, देशभरका 10 औद्योगिक क्षेत्रमा भाडाको विवाद 7 दिनभित्र तिर्न निर्देशन,
0: व्यवसाय भट्ट र अग्रवाल प्रपक्षका लागि थुनामा निर्वाचन अघि नै स्थानीय तहको पुनरावलोकनको तयारी, अभिभावकको निगरानी नपुग्दा बालबालिका रेबिजको जोखिममा,
1: इङ्ल्याण्डमा पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोपले 200 भन्दा बढ़ीको ज्यान जोगाएको अध्ययन प्रतिवेदन सार्वजनिक, अमेरिका इरान युद्ध विराम रोक्न सम्झौतामा हस्ताक्षर,
0: र फिफा विश्वकपमा पहिलो खेलमा इङ्ल्याण्डद्वारा क्रोएसिया 4-2 पराजित, पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकियो आजै उज्बेकिस्तान र कोलम्बिया खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले विश्वकप चलिरहेको छ र प्रतिनिधि सभामा संसद चलिराख्दाखेरि त्यहाँ सांसदको संख्या पनि घटिराखेको छ। शुरूमा केही बढ़ेको जस्तो देखिन्छ तर पछि रिक्तो कुर्सीको अगाडिपट्टि सांसद र मन्त्री लगायतले भाषण गर्नु परिराखेको अवस्था छ। एउटा बन्द कोठा छ, बन्द कोठामा टेलिभिजन चलिराखेको छ, सांसद लेखिएको छ त्यही नजिकै एउटा झोला र त्यहाँनिर खुट्टा लम्पसार पारेर एकजना सांसद जस्ता देखिने व्यक्तिले टेलिभिजनमा हेरिराखेका छन् विश्वकप फुटबल। तल चाहिँ यस्तो लेखिएको छ, संसदमा जानै भ्याइन छैन, देशको चिन्ताले आजकल रातभर निद्रै लाग्दैन क्या, अनि दिउँसोतिर यसो सुत्नु परेन र भने।
0: हस्त प्राविधिक साथी सुनील राज बहादुरलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: Radio Simon 89.8 megahertz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM. चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं.
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं.
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ. अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो.
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ. यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय

0: हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने।
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 मेगाहर्ट्ज।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साइनो 89.8 MHz रनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz विगन पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz सिन्धुलीकन्थिन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.2 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिथि अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 4 गते र धनुसार विशेषण 2026 जुन 18 तारिक सकसम्वत 1948 नेपाल सम्वत 1146 तथा छ। रोद्र नामक संवत्सर उत्तरायण लेखमा ऋतु आज बिहिबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ। आज चतुर्थी तिथि रहेको छ। आज विशेष दिन रहेको छ। आज चतुर्थी तिथि रहेको छ। 47 घडी 22 बला नक्षत्रमा रहेको छ। 30 नक्षत्र 28 घडी 49 बला योगमा रहेको छ। व्याघात योग रहेको छ। 44 घडी 46 बला करणमा रहेको छ। भद्राकरण रहेको छ। विशेष गरी भद्राकरण रहनेछ। विशेष गरी चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा। आनन्दादि योगमा आज शुभ योग रहेको छ। आज बिहान सूर्योदय 5:10 भए पनि सदसूर्यास्त ठिक 7 बजे हुनेछ। आजको दिन मन घडी 13:50 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी पनि गराउनेछु। आजको काल बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:33-21 विशेष गरी साँझको 5:17-33 आज काल बेला रहनेछ। यस्तै गरेर आजको शुभ बेला रहनेछ साँझको 5:17-33 साँझको 7:01-45 आज शुभ बेला रहनेछ। लाभ बेला रहनेछ दिउँसोको 12:04-57 विशेष गरी दिउँसोको 1:49-09 आज शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई
गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तिस्याको तेस्रो चरण नाम आउँछ होबाट नाम आउँछ होमराज हेमराज नाम आउँछ। मध्यनाले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यता भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म तपाईँलाइ गराइसके र अब भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम सम्पादन हुँदै जाँदैछन्। परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको योग भने राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हिम्मत गर्दा काम बन्दै जाँदैछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जोटाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिया काम बन्दै र नयाँ काम शुरू गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदै फाइदा हुनेछ। शत्रु प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने खालको योग भनी राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन मान सम्मान पाइने समय रहेको छ। भोलिको भरमा चिताको काम बन्दै जाँदैछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीले काममा साथ दिनेछन्। राम्रो फाइदाको योग रहेको छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ। रोकिए काम सम्पादन हुँदै जाँदैछन्। पठन पाठन प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका समेत मिल्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामधाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मभएको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्नेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय पनि राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होश नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउला। अपेक्षा लगाउनेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै मात्रामा भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। अलि सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। आवश्यक पर्दा पूरा गर्न सरसपट लिनुपर्ने हुन सक्छ। पछिको लागि लगानी गर्न सकिन्छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन तारिफको काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्दै जाँदैछन्। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। मेहनतले नामधाम इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन चुनौतीको बीच अवसर खोज्न प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनु पर्ला, श्रम परे पनि कामको मूल्य प्राप्त हुँदैछ, आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय जाग्ने खालको केही समय लाग्ने खालको यो भूमि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देख्नाले काम दोहोऱ्याउनु पर्ला, आमदानी रोकिनाले योजना स्थगित हुन सक्छ, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, काम बिग्रने भयले सताउनेछ भने परिस्थितिले चुनौतीसँग सम्झौता गराउन सक्छ, ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ, सानो कमजोरीले सुनिश्चित प्रतिफल समेत हात पार्न नसकिने खालको योग भएकाले अलि धनुराशिले अलि मेहनत गर्नुपर्ने खालको योग भनेर आजको लागि विशेष देखिएको छ।
2: मकर
0: राशि उनीहरूका लागि आजको दिन घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, प्रियजनसँग भेटघाटले दिन रमाइलो रहँदैछ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिथिका रूपमा सत्कार पाइन्छ, आमदानी बढाउने काम शुरू गर्न सकिन्छ, प्रेम र मित्रको बन्धन कसिलो भएर जाँदैछ, व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ, आर्थिक काममा साथीभाइहरूबाट पनि सहयोग मिल्ने खालको योग भनी राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन शोध सदन जुट्नाले मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पटाक्रम द्वारा अधिकार स्थापित गर्न सकिन्छ, व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ, रोकिया काम बन्नाले काममा उत्साह जाग्नेछ, मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सकिने खालको योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले काममा बाधा पुग्न सक्छ, सात दिनहरू नहुँदा आफै काममा जुट्नु पर्ला, कमजोर विकल्प अंगालाले तोकेको मौका गुम्न सक्छ, व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउनेछ, अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ, चिताएका काम विस्तारै भए पनि सम्पादन हुँदै जाँदैछन्, गुरूजनको मार्गदर्शन र मेहनतले मात्र अध्ययन राम्रो हुने खालको योग भनी राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851 75223 र 9806 75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9841 75223, 9806 75223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोताबिन्दुमा पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलको विषयमा जानकारी हामीले गरिसकेका छौँ। र अब नेपाल रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते र समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। धेरैजना श्रोताहरूले कार्यक्रमको समयमा व्हाट्सएपमा फोन गर्नुहुन्छ। व्हाट्सएपमा फोन गरेर कार्यक्रमको समयमा फोन रिसिभ हुँदैन, तपाईँले दुःख मात्रै पाउनुहुन्छ। त्यो भएर मोबाइल नम्बरमा नै फोन गर्नुहोला है, किनकि सबैलाई कार्यक्रमबाट समानताको रूपमा हामीले हेर्ने गरेका छौँ। सबैले मोबाइल नम्बरमा फोन गर्नुपर्ने हुन्छ। जसको फोन अगाडि लाग्छ उसको हामीले ग्रह दशा र भाग्यको विषयमा हेर्नेछौँ। कसैको फोन दिनदिनै लाग्यो भने दिनदिनै हेर्नेछौँ, कसैको फोन लाग्दै लागेन भने तपाईँले कोसिस चाहिँ गर्नुपर्ने हुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हेलो हजुर, नमस्कार हजुर।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म धादिङ गङ्गा जमुनाबाट लोकबहादुर भट्टराई बोल्दैछु हजुर।
0: लोकबहादुर भट्टराई, धादिङ गङ्गा जमुना गाउँपालिकाबाट।
1: हजुर हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको विषयमा हजुर।
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2066 साल।
0: 66 साल।
1: चैतको
0: 20 गते शुक्रबार बिहानको 9 बजे हो?
1: हजुर सर।
0: जन्म धादिङमै भएको हो?
1: धादिङ होइन, गङ्गा जमुनै हो
0: सर। सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2066 साल वैशाख कृष्ण पक्षको शुक्रबार चौथी तिथिमा जन्म, राशि तुला राशि, विशाखाको तेस्रो चरण, नाम आउँदो रहेछ तेबाट तेज नारायण भन्ने नाम आउँछ। अन्तिनाडी राक्षस गर्नु परेको छ है?
1: हजुर हजुर।
0: घातकमा परेको छ तिथि, चौथी, नवमी, चतुर्दशी, बिहिबार घातक, शतभिसा नक्षत्र घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भनेर लेखिया छ। दशा राम्रो छ, भाग्य राम्रो छ, त्यति नराम्रो ग्रह छैन। सरकारी जागिर खाने ग्रह राम्रो छ, विदेश यात्राहरूको लागि पनि राम्रो देखाउँछ। कुण्डली त्यति धेरै नराम्रो ग्रह होइन, अलि एकरो अलि जिद्दी स्वभावको चाहिँ देखाउँछ यहाँबाट हेर्दा
1: है।
0: अलि एकरो एकरो अलि जिद्दी स्वभावको अलि भनेको नमान्ने हो कि भन्ने कुराहरू पनि देखियो बाबुको लागि चाहिँ। अरू त्यस्तो नराम्रो ग्रह दशाहरू चलिरहेको छैन। अहिले चलेको भनेको नराम्रो उल्का भन्ने ग्रह र शनि भन्ने ग्रह छ, यसको शान्ति गर्नुपर्छ है।
1: हजुर हजुर।
0: उल्का र शनिको शान्ति गराइदिनु भयो भने बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन, बाधा रोकावट आउँदैन है।
1: हजुर हजुर।
0: अनि अरू के सोध्न मन लागेछ?
1: पढाइ लेखाइमा अलिक कम्ती छ, पढ्नै मान्दैन।
0: नपढेर हो, साथीको सङ्गत गर्ने नपढ्ने भनेको नमानेर हो यो, नपढाइमा कमजोर भएको, नभए पढाइ राम्रो हो, दिमाग राम्रो हो तपाईँको छोराको।
1: हजुर हजुर हजुर।
0: होइन, अब उल्का र शनि चलेको बेलामा त पढ्न मन लाग्दै लाग्दैन। तपाईँले पढ भन्नुभयो भने तपाईँसँग रिसाउने, मैले पढ भन्यो भने मसँग रिसाउने।
1: हजुर
0: हो, त्यस्तो हुन्छ है। ग्रहको शान्ति गराइदिनुहोस्। त्यति गर्दा पनि भएर पनि रत्न कवच लगाएपछि पढिराख्न मन लाग्छ।
1: हजुर हजुर।
0: चिन्ता नगर्नुहोस्, पछि रत्न कवच पनि लगाउँला, धारण गरौँला, भएन भने नभए अहिलेलाई चाहिँ ग्रह दशाको शान्तिहरू गराइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर
0: हुन्छ
1: हुन्छ
0: हजुर। मैले भनि छैन त, एक एउटा जिद्दी स्वभावको छ भने अघि नै भने मैले, यही हो ग्रहले गर्दा भएको हो। अब नभए यसो गर्नुहोस् न त, तपाईँलाई रत्न कवच धारण गराउनुहोस्, निकै नै समस्या छ भने, किनकि उमेर पनि बढ्दै गएको छ। अब हामीले उसलाई ऐँच्याउन सक्ने अथवा उसलाई हामीलाई चाहिँ उसलाई हामीले कन्ट्रोलमा राख्न सक्ने उमेर उसको खुत्किसकेको छ होइन।
1: हजुर हो।
0: अब त्यही भएर रत्न कवच धारण गराउनुहुन्छ भने रत्न कवच लगाइदिनुहोस्, म बनाएर धादिङ पठाइदिन्छु। तपाईँले 10 बजेपछि फोन गरेर अर्डर गर्नु है। सबै थोक राम्रो छ, तपाईँको छोराको नराम्रो नि छैन क्या, सबै त राम्रो छ, बुझ्नु भएन।
1: हजुर।
0: अलिकति ग्रहले गर्दाखेरि यो भएको, अब रत्न कवच लगाइदिनु भयो भने छिटै राम्रो हुन्छ, दशाको शान्ति गर्दा पनि पाइन्छ, दशाको शान्ति गरेर गर्दा पनि हुन्छ, तर त्यसले दशाको शान्ति गर्ने बित्तिकै तुरन्तै हुन्छ भन्ने हुँदैन। रत्न कवच धारण गराइदिनु भयो भने छिटो रिजल्ट आउँछ भनेको मान्ने, शान्त स्वभाव, रिस नहुने स्वभावको हुने कुण्डलीहरू पर्छ। त्यसलाई सल्लाह गर्नु एक फेर घरमा, रत्न कवच लगाइदिने हुनुभयो भने फोन गर्नुहोस्, म 10 बजेपछि फोन गर्नु, यही नम्बरमा अर्डर लेखाउनु, म बनाएर धादिङमै पठाइदिन्छु, तपाईँ लाउनु लगाइदिनु होला छोरालाई।
1: उसको नम्बर चाहिँ कुन नम्बर हजुर उसलाई नम्बर?
0: यस्तो हुन्छ क्या, नम्बर त्यति आवश्यक पर्दैन, तर पनि 6 नम्बर राम्रो हुन्छ, के अरे नराम्रो हुन्छ, घातक नम्बर 6 नम्बर दाजुलाई है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोस्। बाबु नानीको पढाइ लेखाइमा बाधा आइराखेको छ, रोकआउट भएको छ, विवाहबारीमा पनि रोकआउट र बाधा आइराखेको छ भने तपाईँले सम्पर्क गर्नु, ग्रहले के भन्छ, भाग्यले के भन्छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। 9845175223 र 9806575273 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर गोर्खा जिल्लाबाट, तपाईँको शुभ नाम भन्नुहोस् त? थिङ बहादुर गुरुङ बोल्दै हुनुहुन्छ गोर्खा जिल्लाबाट।
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो बहिनी।
0: बहिनीको विषयमा, गोर्खा कुन ठाउँबाट फोन गर्नुभएको?
1: धार्केबाट।
0: धार्केबाट, बहिनीको जन्ममिति भन्नुहोस् त कति हो?
1: मेरो बहिनी 2042 साल।
0: 2042 साल
1: फागुन 6 गते।
0: फागुन
1: 11 बजे
0: 6 गते दिनको 11 बजे के बार पर्दो रहेछ थाहा छ?
1: सोमबार।
0: हजुर, जन्म कहाँ भएको हो बहिनीको?
1: गोर्खामै।
0: गोर्खामै भएको ल, सुन्नु है ध्यान दिएर। श्री गणेशमा श्रीमती रामानुजायमा 2022 साल माघ शुक्ल पक्षको सोमबारको दिन जन्म, नवमी तिथिमा, माघ शुक्ल पक्षको नवमी तिथि, वृष राशि पर्दो रहेछ। नाम आउँदो रहेछ नानीको, बहिनीको बालकुमारी भन्ने नाम आउँदो रहेछ है। अन्तिम अलिक नरगर्नु परेको छ। के नाम राख्नु भएको थियो पहिला थाहा छ?
1: बालकुमारी।
0: बालकुमारी हजुर, त्यही नाम ठिक छ, बालकुमारी नाम हो है, नानीको चाहिँ बालकुमारी नै नाम हो, ठिक छ, नाम चाहिँ बिग्रेको छैन। अब अन्तिर अलिक नरगर्नु परेको छ, अलिक छिटो रिसाउने स्वभावको हुनुभएको रहेछ बहिनी होइन। विवाहमा पनि बाधा छ बहिनीको, फेरि विवाहबारीमा पनि अलिकति समस्या आउने ग्रहहरू देखिन्छ। विवाहमा बाधा आउने, रोकावटहरू आउने ग्रह छ। शनिबार नराम्रो हुन्छ, राशि सिंह राशि फाप्दैन बहिनीलाई होइन। अहिले ग्रह चलेको छ सिद्धा, अनि अर्को ग्रह चलेको छ शनि भन्ने ग्रह चलेको छ बहिनीको लागि चाहिँ। यो शनिले गर्दाखेरि परिवारमा श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा, पहिलो घरबार दाम्पत्यमा असफल हुने यस्ता खालका ग्रहहरू चलेको छ क्या बहिनीको, त्यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ है।
1: श्रीमान श्रीमती कस्तो छ?
0: मिल्दैन, ग्रह मिल्दैन, त्यो त म भनिरहेको छु त। श्रीमान श्रीमतीको ग्रह मिल्दैन, विचार मिल्दैन, धारणा मिल्दैन, उन्नति प्रगति राम्रो हुन दिइराखेको छैन ग्रहले गर्दाखेरि होइन। त्यही त यसोलाई रत्न कवच लाउनुपर्छ, हामीसँग पाउँछ यो रत्न कवच। लगाएपछि झै झगडा हुँदैन, मनमुटाव हुँदैन। अनि तपाईँको भिनाजुको नम्बर ऊ थाहा छ, साल महिना गते समय थाहा छ? भिनाजुको पनि साल महिना गते समय पत्ता लगाउनु भयो भने अनि त्यसपछि म हेरिदिन्छु के रहेछ भन्ने कुरा थाहा भइहाल्छ। चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ, अरू चिन्ता गर्नु पर्दैन। ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन नजुराइकन बिहा

चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ। अरू चिन्ता गर्नु पर्दैन, ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन नजुराइकन बिहा गर्नु।

चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ, अरू चिन्ता गर्नु पर्दैन। ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन नजुराइकन बिहा गर्नु।

चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन है। रत्न कवच लाउनु पर्छ, रत्न कवच लाएपछि राम्रो हुन्छ। अरू चिन्ता गर्नु पर्दैन। ग्रह मिल्दैन क्या, बिहा गर्दाखेरि नहेराइकन नजुराइकन बिहा गर्नु।

0: मनोरञ्जन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
2: खेतमा पानी जमाइ राख्ने
1: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
2: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5

0: प्रतिशत इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
7: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
9: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौं, दण्ड जरिवाना हुनबाट बचौं, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
9: समयमै कर तिरौं, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
10: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
9: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
8: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
9: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर
0: आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
8: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
8: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
8: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
8: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

न त भने सिङ्गापुर न तायो रेला भएको दुख बन्द गर्यो देश डुबाउने खेला आफ्नो कान्ड लुकाउन र सत्तामा रहिरहन न त पार्टी न त वादी छेपारो

0: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.88 MHz
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
2: आज बस्ने भएको सब महिला तथा सामाजिक मामिला समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्न लागेको हो। बिहान 9 बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ। सिंहदरबार स्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ। त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान 11 बजे बस्दैछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आगामी आर्थिक वर्ष 2083/84 को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ। त्यस्तै राज्यसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बिहान 11 बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्व तयारी सम्बन्धमा छलफल गरिनेछ। परराष्ट्र मन्त्री सुशील खनाल मित्र राष्ट्र जनवादी गणतन्त्र चीनको छाडिदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किनु भएको छ। उहाँ चीनका विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय कमिटिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेजिङ पुग्नु भएको थियो। भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङ बीच द्विपक्षीय भेटवार्ता भएको जनाइएको छ। सो अवसरमा दुवै देशका प्रतिनिधि मण्डल बीच नेपाल चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवं उपलब्धिमूलक छलफल भएको मन्त्रालयद्वारा आज जारी भ्रमण सम्बन्धी प्रेस विज्ञप्तीमा जनाइएको छ। साथै पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवं संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोर्याउँदै द्विपक्षीय बीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा व्यापार लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषय

0: मा छलफल भएको छ। यसै गरी विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एवं क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढ़ाउने कुरामा जोड़ दिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी नेता तथा सांसद समीक्षा बास्कोटाले आगामी पहिलो महाधिवेशन पार्टी सभापति रवि लामिछानेकी नेतृत्वमा सम्पन्न हुने दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उहाँले पार्टी निर्माणमा लामिछानेको मुख्य योगदान रहेकाले नेतृत्वमा उहाँको विकल्प नरहेको स्पष्ट पार्नुभयो। जनताको मूल्यांकनमा लामिछाने लोकप्रियताको पहिलो नम्बरमा रहेको स्वीकार गर्दै उहाँले राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिन सभापतिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। व्यक्तिगत महत्वाकांक्षा भन्दा देश र जनताको हितलाई केन्द्रमा राखेको उहाँको दावी छ। फरक प्रसंगमा सांसद बास्कोटाले रासोपा चुनावमा जाँदै नै प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई स्वीकार गरेर अघि बढ़ेकाले सभापति लामिछानेले सोही मार्गचित्र अनुसार बालेन्द्र शाहलाई समेटेर राजनीतिक प्रक्रिया अगाडि बढ़ाइरहेको जानकारी दिनुभयो। पार्टीभित्र प्रधानमन्त्री पदका लागि भएको भनिएको दुई वर्षीय आन्तरिक सहमतिका बारेमा सोधिएको प्रश्नमा भने बास्कोटाले सभापति लामिछाने आफ्ना प्रतिबद्धतामा सधैं दृढ रहने विश्वास व्यक्त गर्दै सरकार स्थिर रहने बताउनुभयो।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो! आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल नेपालकै लागि।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नका लागि बोलाइएको बैठक आज दिउँसो 12:30 केन्द्रीय कार्यालय धुम बराहीमा बस्ने भएको हो। बैठकले 5 र 6 असारमा बोलाइएको केन्द्रीय कार्य समितिको बैठकको एजेण्डा तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बाजुराको हिमाली गाउँपालिका स्थित लाम्पाट्टामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा बेसमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट पठाइएका ती सामग्री बाजुरा स्थित गुरूङबाट बुधबार बिहान हेलिकप्टर मार्फत लम्पाट्टा पुर्याइएको हो। उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ 31 गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरिएको थियो। सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन निर्देशन र आवश्यक समन्वय समेत हेडक्वार्टरबाटै हुनेछ। सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली 27 जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो। केही दिन यता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिक बीच सामान्य विवाद उत्पन्न भएको थियो। मौसमसँगै मुलुकभर मौसमजन्य तथा महामारीजन्य रोगहरूको जोखिम आकलन गरी स्वास्थ्य सेवा विभागले आफ्नो सम्पूर्ण संरचनागत प्रणालीलाई उच्च सतर्कताका साथ परिचालन गर्ने भएको छ। मौसमको अवधिमा विशेष गरी हैजा, डेंगी, झाडापखला, स्क्रब, टाइफस, मलेरिया, इन्फ्लुएन्जा जस्ता रोगहरू देखा पर्ने गर्दछन्। बढ़दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाका कारण विभिन्न प्रकारका संक्रामक रोग फैलिने सम्भावना उच्च रहने भएकाले त्यसको प्रतिकारका लागि आफूहरू तयारी अवस्थामा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। पहिरोले अवरुद्ध भएको चितवनको नारायणगढ मोहन सड़कमा दुईतर्फी रूपमा यातायात संचालनमा आएको छ। तुइन खोलामा पहिरो हटाएसँगै नारायणगढ मुगलिन सड़क खण्डमा यातायात संचालनमा आएको हो। सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति 9 बजे इच्छा कमला 5 तुइन खोलामा पहिरो खसेपछि सड़कमा यातायात सेवा अवरूद्ध भएको थियो। सड़क सुपरभाइजर ईश्वर छेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी संचालनमा आएको छ। नारायणगढ मुगलिन सड़क खण्डको तुइन खोलामा पहिरो र ढुंगा खसिरहने हुँदा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। पूर्व र मध्य भएका केही ठाउँमा गैराती र बिहान हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो पनि कोशी प्रदेशका तराई, मधेस र अरू प्रदेशका पहाड़ी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा पनि गर्मी बढ़ने सम्भावना छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ। आज कोशीका हिमाली र पहाड़ी भूभागका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी, कड़ाली, सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघ गर्छन् र चट्याङसहित मध्यमसम्मको वर्षाले हिमपातको सम्भावना छ। कोशी मध्य प्रदेशको तराई भेगका एक दुई ठाउँमा पनि मेघ गर्छन् र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विश्वसहित तयार गरिएको समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियानले हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र व्हाइट हाउसले समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर सम्पन्न भएको पुष्टि गरेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बर्खा इच्का अनुसार हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले स्विजरल्याण्डको जेनेभामा कुनै औपचारिक हस्ताक्षर समारोह आयोजना गरिने छैन। यद्यपि दुवै पक्षका वार्ता टोलीहरू शुक्रबार जेनेभामा भेट्ने कार्यक्रम यथावत रहेको छ। सम्झौता अनुसार अब आगामी 60 दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा केन्द्रित वार्ता हुनेछ। राष्ट्रपति ट्रम्पले भने उक्त 60 दिने समयसीमा अन्तिम नभएको बताएका छन्। इरानको पूर्वाधार पुननिर्माण तथा आर्थिक पुनरुत्थानका लागि 300 अर्ब अमेरिकी डलर बराबरको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ। फिफा विश्वकप फुटबलमा घानाले विजय शुरूआत गरेको छ। समूह एल अन्तर्गत अमेरिकामा आज बिहान भएको खेलमा घानाले पानामालाई 1-0 पराजित गर्दै महत्वपूर्ण 3 हात पारेको हो। खेलभर दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि निर्धारित 90 मिनटसम्म गोलरहित बराबरी कायम थियो, तर इन्जुरी समयमा घानाका युवा फरवार्ड कालेद केरान्तीले निर्णायक गोल गरेका हुन्। जितसँगै घानाले समूह एलको अङ्क तालिकामा 3 जोडेको छ। पनामा भने पहिलो खेलमै पराजित हुँदै अङ्कविहीन बनेको छ। अब समूह एल अन्तर्गत घानाले आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डको सामना गर्नेछ भने पानामाले क्रोएसियासँग खेल्ने तालिका छ। विश्वकपमा अहिले बिहान पाउने 8 बजेदेखि उज्बेकिस्तान र कोलम्बिया बीचको खेल जारी रहेको छ। हौस् काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
9: खरो विषयमा तरो बहस नेपाली बहस।
10: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ डिसोम फाइबर नेट
11: एकैसाथ प्रसारण भइरहेको छ। सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com/ पनि नेपाली बहस प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि बहसलाई सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विभिन्न राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा बहसका चर्चा गर्ने गर्दछौ र यतिखेर तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। यतिखेर हाम्रो बीचमा नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: नमस्कार, गुड मर्निङ।
11: अहिलेको अवस्थामा अब नेकपा एमाले भित्र पार्टी नेतृत्व केपी शर्मा ओलीलाई कसरी केन्द्रीय कमिटिबाट हटाउने नेतृत्वबाट हटाउने भन्ने खालको वृहत रूपमा गृह कार्य भइरहेको रहेछ नि त होइन?
12: केही गृह कार्य भएको छैन, केही मान्छेहरूले त्यो भित्रभित्रै कुरा उठाएका होला नि। त्यो केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने सम्भव पनि छैन, हटाउनु पनि हुँदैन अहिले
11: होइन। तर महासचिव र उपाध्यक्ष कृष्ण पौडेल लगायतको टिमले योगेश भट्टराईहरूले त अब उहाँको विकल्पमा खोज्नुपर्छ, अर्को नेतृत्व चयन गर्नुपर्छ, अर्ली महाधिवेशन बोलाउनुपर्छ भनेर त व्यापक रूपमा चाहिँ लागिरहेको कुरा त अध्यक्षज्यूले नै भन्नुभयो। अध्यक्षज्यूले नै केही मान्छेहरू लागिरहेका छन् भनेर अस्ति भन्नुभयो नि त, उहाँले नै भनेको सुने
12: होइन? अध्यक्षले त केही मान्छे लागिरहेछन् भन्नुभयो होला, तर उपाध्यक्ष र महासचिवै लागिरहेछन् त भन्नु भएन होला नि।
11: होइन, केही लोभी पापीहरू लागेका छन् भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ।
12: लागेका होला नि, त्यो सम्भव छैन।
11: किन सम्भव छैन? अर्ली महाधिवेशनको तयारी हुँदैछ भित्रभित्रै।
12: केही अर्ली महाधिवेशनको तयारी पनि हुँदै छैन, 1 वर्ष पनि पुगेको छैन महाधिवेशन भएको। केपी शर्मा ओलीको निर्णय बिना अब यो केही पनि हुँदैन। जे भइरहेछ नेकपा एमाले आफूलाई पुनर्संगठित गर्दै पुनर्व्यवस्थित गर्दै अगाडि बढ्छ। कसैले पनि जुन मान्छेहरूले यसो आश गरेका छन् नेकपा एमाले फुट्छ, नेकपा एमालेमा विग्रह हुन्छ भनेर, त्यो सम्भव छैन। अब हामीले मिसन जागरण अभियान भनेर अगाडि बढाइसकेका छौँ, प्रदेश प्रदेशमा हाम्रा कार्यक्रमहरू सुरु भइसकेका छन्, त्यसबाट हामी पालिका केन्द्रित कामहरूमा केन्द्रित हुन्छौँ, त्यसमा कमी कमजोरीहरू पनि समीक्षा गर्छौँ, तलका कुराहरू पनि बुझ्छौँ, त्यसरी पार्टीलाई अगाडि बढाउने हो नि त। त्यो अब फलानालाई हटाउने फलानालाई राख्ने भन्ने कुरै होइन नि।
11: होइन, नेकपा एमालेका वृहत नेता कार्यकर्ताहरूसँग छलफल गर्दाखेरि अब उहाँको विकल्पमा हामी जान तयार भइसकेका छौँ, अब विकल्प खोज्नुपर्छ उहाँको नेतृत्वमा।
12: जान तयार कोही भएको छैन,
11: पदाधिकारीहरूमा त उहाँ अल्पमतमा परिसक्नुभयो नि त सचिवालयमा।
12: पदाधिकारी सचिवालयको बैठक तपाईँले देख्नु भएन, के निर्णय गरौ? सचिवालयमा धेरै चाहिँ रसाकसी भयो, बहस भयो, के भयो, केपिओलाई हटाउने कुरा हो भनेर यो मिडियाले खुब उछालिरहेको थिए, पछि त्यसको निर्णय आउँदाखेरि त्यस्तो केही भयो त?
11: निर्णय आउँदाखेरि बादलको नेतृत्वमा अब एउटा होइन त्यसको बारेमा चाहिँ जाँचबुझ एउटा समिति निर्माण भएको छ, त्यसको बारेमा
12: समीक्षा गर्छ, समीक्षाको लागि बनाएको सबै तल्लो तहका कार्यकर्तासम्मको भावना हामी बुझ्छौँ, त्यसले एउटा समीक्षा ल्याउँछ र त्यो समीक्षा भनेको केपी शर्मा ओलीलाई हटाउने समीक्षा होइन, त्यो समीक्षा भनेको चाहिँ ककसका के कमजोरी भए, कमजोरी निश्चितै रूपले भए, बाह्य कुरालाई मात्रै हामीले दोष दिएर हुँदैन, बाह्य कुराहरू पनि धेरै महत्वपूर्ण छन्। यो सामाजिक सञ्जालबाट उछालेका कुरा, एल्गोरिदमका कुरा, यी सबै कुराहरू छन्, तर त्यसलाई मात्रै दोष लगाएर चाहिँ उम्किन सक्ने स्थिति नभएको हुँदा हामीले चाहिँ तर्कसँग ढङ्गले तथ्यसँग ढङ्गले हामीले समीक्षा गर्छौँ। समीक्षा गर्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा एउटा कमिटी बनेको छ र त्यो कमिटीले क्रिया कार्य गरेर ल्याउँछ, त्यस पछाडि हामी नेकपा एमालेलाई फेरि पहिलेको अवस्था अथवा पहिलेको भन्दा राम्रो अवस्थामा अगाडि बढाउँछौँ भन्ने हामीले विश्वासका साथ अगाडि बढेका छौँ।
11: धेरै नेताहरूले त हिजोका उहाँले नै उहाँकै वरिपरि बसेर काम गरेका नेताहरूलाई पनि सोद्धाखेरि अब उहाँको विकल्प खोज्दैछौँ हामी, सम्भव छैन भन्नुहुन्छ नि त। अहिले अब
12: तपाईँले को वरिपरि भनेको
11: होइन, खिमलाल भट्टराईजीसँग अस्ति कुराकानी भयो, उहाँलाई त अब हटाउनै पर्छ, अर्को विकल्प खोज्नुपर्छ भन्नुभएको छ। योगेश भट्टराईजीसँग मैले कुरा गरेको छु, योगेश भट्टराईजीले केही भन्नुभएको छ?
12: विषय हो, गर्न सक्छन्, तर कुनै गृह कार्य एमालेमा भएको छैन र यति धेरै हल्ला गरिएको छ कि मानिलिउँ कि यो मुलुकमा नेकपा एमाले मात्रै चुनाव हार्यो क्या, अरू कसैले चुनाव हारेका छैनन्। यहाँ त जम्मा जम्मी भनेको राष्ट्रपाले साम दाम दण्डा भए सबै सबै खालको हत्कण्डा अप्नाएर राष्ट्रपाले चुनाव जित्यो होइन, त्यसदेखि बाहेक त अरू त सबैले प्रायः हारेका छन्।
11: यहाँ नेता कार्यकर्ताहरूले लेख्न थालिसके, यहाँ मैले तपाईँसँग कुरा गर्दै गर्दा भेट्दैछु, एमालेभित्र शंकर पोखरेल अध्यक्ष, योगेश भट्टराई महासचिवका रूपमा नेतृत्वमा आए, पार्टीले केवल सन्तुलित मात्र होइन वैचारिक स्पष्टता, संगठनात्मक मजबुती, राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव सहितको एक अत्यन्त सशक्त र गतिशील कार्य समिति पाउने विश्वास
12: छ। केही अर्थ छैन के अहिले? अहिले के छ त भन्दाखेरि नेकपा एमाले महाधिवेशन गरेको एक वर्ष पनि भएको छैन, हामी जे होस् समीक्षा त अवश्य पनि हुन्छ, पुनर्गठन पनि हुन्छ क्या। पुनर्गठन भनेको केपी शर्मा ओलीलाई हटाउने पुनर्गठन होइन, हट्ने हटाउने हो भनेदेखि त यो ज्योति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वरिपरि बसेर जसले चाहिँ अब जे जे कामहरू गर्नुभयो त उहाँहरूको पनि त जिम्मेवारी होला नि। केपी शर्मा ओलीलाई थपक्कै एउटालाई हटाएर अर्को मान्छे कोही ल्याएर त्यसको समस्याको समाधान हुँदैन भन्ने छ कि?
11: होइन, समीक्षा रिपोर्टमा चाहिँ अब उहाँको नेतृत्व अहिलेलाई विश्राम दिनुपर्छ भन्ने ढंगले आयो भने पनि तपाईँहरू तयार हुनुहुन्छ?
12: होइन, विश्राम लिनुहुन्न, उहाँले लिनु पनि हुँदैन।
11: उहाँले
12: विश्राम लियो भने नेकपा एमाले छेद विच्छेद हुन्छ, नेकपा एमालेमा समस्या आउँछ, त्यसले गर्दाखेरि एउटा ठिक छ नि त, त्यो एउटा चाहिँ एक खालको एक्जिट, विभिन्न नेताहरू कसले विदा लिनुपर्छ, कसले लिन्छ, कसको नेतृत्वमा बनाउनुपर्छ भन्ने बहस छलफल गरेर त्यस पछाडि हुने कुरा हो क्या। त्यसले गर्दाखेरि अहिले चाहिँ केपी शर्मा ओलीले विश्राम लिनुपर्छ भन्ने कुरा कुनै पनि हालतले हुँदैन र त्यो कार्यकर्ताको भावना पनि होइन।
11: अल्पमात्र बहुमत होला नि त, केन्द्रीयमा होला, सचिवालयमा होला, अल्पमत बहुमत पुगिसकेपछि त छोड्नु पर्ने होला।
12: बहुमतको त भारी बहुमतले त्यो कुराहरू अगाडि बढाउँछ।
11: एघारौं महाधिवेशनमा त भारी बहुमतै थियो होइन, अब चाहिँ के हुन्छ केन्द्रीय कमिटीमा?
12: भारी बहुमतले केपी शर्मा ओलीको नेतृत्वको विकल्प कसैले ल्याउँदैन, र केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो
11: भन्नुभयो
12: भने विश्राम लिन्छु, तपाईँहरू अगाडि बढ्नुहोस् भनेर भन्नुभयो, त्यो सम्भव छ? यो बहस गरेर केही फाइदा छैन, तपाईँले नेपाली बहसमा यो बहस चलाएर पनि यो केही हुनेवाला छैन,
11: किनभने
12: पार्टीमा पुनर्गठन आवश्यक छ, केही कमजोरी छन्, कमजोरीहरूलाई हामीले आत्मसात गर्नुपर्छ, जनताको बीचमा हामी फेरि पनि जानुपर्छ, र हामी 2064 सालमा चाहिँ त्यत्रो ठुलो पार्टी हामी त 33 सिटमा त झरेका हौ नि होइन, त्यस पछाडि त फेरि हामी त पहिलो पार्टी देशको चाहिँ सबभन्दा ठुलो पार्टी बन्यौँ, स्थिति त्यस्तो हुन्छ के, त्यसले गर्दाखेरि यो 21 सिटे पार्टी अहिले 182 सिटे भएको छ, त्यो 182 सिटे पार्टी 10 सिटमा पनि झर्नु सक्छ के, त्यस्तो स्थिति हो।
11: भनेपछि
12: पनि दम्ब नगरे हुन्छ, हामी अब चाहिँ जित्यौँ हामीले गर्यौँ भनेर त्यो जनताले अहिले हेरिराखेका छन्, कतिले हाम्रो भोट फिर्ता ल्याऊ भन्दैछन्, कतिले के गर्छन्, हामीले गल्ती गरेछौँ भनेर भोकल्ले आइ भनिरहेका छन्, सबले के न हुन्छ भनेर घन्टीमा भोट हाले, अब अहिले आएर मान्छेले प्रायश्चित गरिरहेको अवस्था छ, त्यसले गर्दाखेरि परिस्थिति सधैँ एउटै हुँदैन, परिस्थिति बद्लिन सक्छ, त्यो बदलन बदलाउनका लागि चाहिँ नेकपा एमाले
11: देवेन्द्र दाहालजी घन्टीले देश खाइसक्यो, जनताहरू चाहिँ घन्टीको आशामा छन्, अब
12: तपाईँले के देख्नु भएको छ होइन, यसले त खाएको होइन, यो त आफै छिँदै गइरहेछ क्या,
11: राष्ट्रिय स्वतन्त्रवादी झन् मजबुत भएर आउँदैछ
12: अहिले। अहिले तपाईँ चाहिँ जानु न, तपाईँ चाहिँ अब यहाँ उता होल्डिङ सेन्टरमा जानुहोस्, उता सुकुम्बासीलाई के अरे रात निकालेको, बालबच्चाहरू चिलबिल बनाएको, यो सब कुराहरू छ, त्यसले गर्दाखेरि अब यहाँ व्यापारीहरू बिजनेसम्यानहरू सबलाई चाहिँ धम्क्याउने कामहरू गरिरहेको छ, अब अहिले त ठेकेदारका खुट्टा भाँच्ने अरे,
11: काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने भन्ने छ सरकारको मन्त्रीले नै भन्नुभएको छ अस्ति,
12: अब यस्तो खालको कुराहरू छ कि, अब अनि कसैले के भनेका छन्, कसैले चाहिँ अब बाँदरको कुरो गरेका छन्, कसैले चाहिँ अब त्यो संसदको रोस्टरमा गएर लाजमर्दो चाहिँ प्रस्तुति दिएका छन्, कसैले के गरेका छन्, त्यसले गर्दाखेरि अब प्रधानमन्त्रीजी चाहिँ अब देश हाँक्ने टोली भन्नुहुन्छ र तिनजनाको फोटो गर्नुहुन्छ, सदनमा आएर केही पनि बोल्नुहुन्न, सदनमा उठेका कुराहरू छन्, नेपालले पनि भारतको भूमि मिचेको छ भन्छन्, भारतीय एकजना कूटनीतिज्ञले गधेका बच्चा भन्दै थिए क्या नेपालका प्रधानमन्त्री, त्यो सुन्दाखेरि हामीलाई पनि एकदमै नराम्रो लाग्छ कि, प्रधानमन्त्री त नेपालकै प्रधानमन्त्री हो नि त, तर इन्डियाको त्यस्तो मान्छे कोही एकजना कूटनीतिज्ञले चाहिँ गधेका बच्चा भनेको नेपालीलाई मनपर्छ त, नेपालीलाई राम्रो लाग्दैन नि नेपालको प्रधानमन्त्री, त्यस्तो खालको छ क्या व्यवहारहरू, त्यसो हुँदाखेरि यो कुरा जनताले बिस्तारै बुझ्दै जानेछन्, र यो कुरामा हामी ढुक्क छौँ कि हाम्रा केही कमी कमजोरीहरू रहेका छन्, ती कमी कमजोरीहरूलाई सच्याउँदै हामी अगाडि बढ्छौँ, र यसमा ढुक्क भएर बसे हुन्छ।
11: होइन, अहिले एउटा कुरा अब क्लियर के पारिदिनुहोस् भने, नेकपा एमालेभित्र ओलीको नेतृत्वको विकल्प भनेको ओली नै हो, अहिले अर्ली महाधिवेशन छ, अधिवेशन केही पनि हुँदैन, कसैले मुख नमिठ्याए हुन्छ, उहाँलाई नै अगाडि बढाउनुपर्छ भन्ने कुरामा क्लियर होइन तपाईँहरू?
12: एकदम क्लियर छ, क्लियर यसमा क्लियर छ। प्रदेश नम्बर 1 हिजो अस्ति 2 दिन कार्यक्रम भएको थियो, त्यहाँ कार्यकर्ताले स्पष्ट संकेत के दिएका छन् भने, पुनर्गठन भन्नाले कुनै केपी ओली अथवा एकजना कसैलाई हटाएर पुनर्गठन भन्ने कुरा लिएर आउनुभएको नि, तपाईँहरू नआउनुहोस् होइन, पुनर्गठन सबैले आत्मसात गर्ने छोड्दाखेरि दोस्रो तेस्रो पुस्तालाई दिउँ न त भन्ने होइन भनेदेखि, अब यो उही अब 72-73 वर्षको मान्छेलाई हटाएर 70 वर्षको मान्छेलाई ल्याउने अथवा 65 वर्षको मान्छेलाई ल्याउने हो भने त्यस्तो खालको पुनर्गठन हामीले चाहेको होइन भनेर कार्यकर्ताले त्यो खालको सन्देश दिइसकेका छन्। त्यसो हुँदाखेरि अब अहिलेको अवस्थामा केपी शर्मा ओलीको विकल्प भनेको केपी शर्मा ओली मात्रै हो, र केपी शर्मा ओली ले मात्रै अब अहिले नेतृत्व गर्न सक्ने अवस्था छ, अरू कसैले नेतृत्व परिवर्तन गरेर नेतृत्व गरेर यो पार्टीलाई समन्वय गरेर अगाडि बढाउन सक्ने स्थिति नै छैन नि त अहिले त, त्यसको विकल्प पनि त तयार हुनु पर्यो पहिलो नम्बरमा।
11: अब विकल्प चाहिँ नेकपा एमालेमा धेरै विकल्पहरू छन् अहिले होइन, विद्यापति भण्डारी पनि सदस्य समीकरण भएर आउनु भएको छ होइन,
12: त्यो विकल्प अहिले हुँदैन, त्यस्तो विकल्प
11: योगेश भट्टाईजीले अस्ति मसँगै भन्नुभएको छ मेरो कार्यक्रममा, भट्टाईजीले चाहिँ योगेशजीले पनि होइन म नेतृत्व गर्न तयार छु नेकपा एमालेमा, म सक्षम छु भन्नुभएको छ होइन,
12: होइन ती भट्टराईजी ती बकबक गरिराखेका छन् होइन, उपमहासचिव भनेर पदमा बसेका छन्, त्यसले गर्दाखेरि त्यो ती कुराहरूलाई पनि हामी हेरिरहेका छौँ क्या, हामी कार्यकर्ताहरूले हेरिराखेका छौँ, त्यसो हुँदाखेरि त्यो
11: उहाँको क्षमता छ नि त, यो भट्टराईजीले चाहिँ बकबक मात्र होइन नि त, उहाँले त सक्नुहुन्छ नि त होइन पार्टी हाँक्नलाई,
12: के सक्नुहुन्छ उहाँले
11: पार्टी हाँक्न सक्नुहुन्छ,
12: कसरी पार्टी हाँक्न सक्नुहुन्छ,
11: अब
12: आएको भए हुन्थ्यो नि त,
11: अब उठ्ने
12: आउनुभयो ल, उपमहासचिवमा त उहाँलाई कार्यकर्ताले पत्याए हुनुभयो होइन, तर उपमहासचिवमा भइसकेपछि त उपमहासचिवको पदमा बस्नु पर्यो नि, त्यहाँ त्यो मिडियामा आएर चाहिँ कराउने होइन नि, त्यो त पार्टीको संगठनभित्र पो बोल्ने कुरा हो त, म तयार छु ऊ तयार छु, अब केन्द्रीय कमिटीको बैठक होला, केन्द्रीय कमिटीको बैठकमा तयार छु भनेर उभिनु पर्यो, केन्द्रीय कमिटीको बैठकले उहाँलाई तयारी भएर ल तपाईँ विकल्प हो भनेछ भने, निर्णय गरेछ भने त्यो विधिसम्मत ढङ्गले कहाँ जानुपर्ने, कुन फोरममा गएर उहाँलाई त्यो अनुमोदन गराउनु पर्ने हो गराउँला, होइन भनेदेखि यो उपमहासचिव भएर मिडियामा आएर त्यो कराउनुको केही पनि अर्थ छैन क्या, नकराउनुहोस् भन्छु उहाँलाई, त्यस्ता साथीहरूलाई म आफ्नो
11: लोकतन्त्रमा बोल्न त पाइन्छ नि त, नेता कार्यकर्ताहरूले बोल्न पाइन्छ,
12: पाइन्छ तर बाहिर मिडियामा बोल्ने होइन नि, मिडियामा जिम्मेवार मान्छेले त मिडियामा आएर चाहिँ बोल्ने त होइन नि त,
11: मिडियामा पनि धेरै कुराहरू
12: आफ्नो फोरममा बोल्ने हो, अस्ति सचिवालयको बैठक त त्यहाँ बोल्ने हो, अब केन्द्रीय कमिटीको बैठक भयो भने त्यहाँ बोल्ने हो, त्यहाँबाट हटाउन सकिन्छ भने हटाउने हो, अनि मिडियामा चाहिँ म फलानालाई हटाउँछु भन्दै हिँड्न पाइन्छ त, पाइँदैन नि त, त्यो त महाधिवेशनले चुनेको नेतृत्वलाई त्यो ढङ्गले चाहिँ अब त्यही कमिटीमा पार्टीमा बसेको जिम्मेवार मान्छेले भन्न सुहाउँछ त, मिल्छ त,
11: अब सरकारका जतिपतिहरू
12: विधान के को लागि चाहिँ अब त्यो त्यसो भएदेखि विधान किन बनाउनु पर्यो,
11: होइन अब हेर्दै जाउँ, केन्द्रीय कमिटिको बैठक पनि बस्दैछ होइन, त्यसको समीक्षा हुँदैछ, बादलजीको नेतृत्वको समीक्षाले कुन प्रतिवेदन ल्याउँछ, तर धेरैले भन्दैछन् अब ओलीको शक्ति छिन हुँदैछ क्या,
12: ठिकै हो त, अब केन्द्रीय कमिटीको बैठक होला, त्योभन्दा अगाडि बादलको नेतृत्वको यो समितिले चाहिँ
11: बादलजीको समितिको प्रतिवेदनले पनि अब ओलीजीको विकल्प नै खोजेर आउँछ, त्यसमा दुईमत छैन भन्ने आइरहेछ क्या नेता कार्यकर्ताहरूमा पनि,
12: अनि विकल्प खोजेर आएछ भने विकल्पमा जाउँला न, कुन चाहिँ ठुलो कुरो भयो हो, तर अहिले नै त्यहाँ यो विकल्प फलानु हो भन्दै भन्नुपर्ने के जरुरी छ र, खासै जरुरी त छैन नि त, त्यहाँ एउटा प्रोसेसमा त गइसकेको छ नि, जब प्रोसेसमा गइसकेको छ भने हामी जस्ता जस्तो यो विभिन्न पदमा बसेका चाहिँ पदाधिकारीहरूले अहिले बोल्नुपर्ने किन, मीडियामा किन बोल्नु पर्यो, के जरुरी छ,
11: जाँदै
12: भइगयो नि, जुन त्यो बनेको छ त्यो समिति बनेको छ,
11: बोल्ने नै मिडिया हो, पार्टीभित्र बोल्नै पाइन्न, कारवाही भइहाल्छ अनि एमालेभित्र
12: किन कारवाही हुन्थ्यो, सबैभन्दा बोल्न पाइने भनेको नेकपा एमालेमा हो क्या,
11: बोल्न
12: पाइन्छ,
11: सबैभन्दा
12: 200 मान्छे बढी मान्छेले बोलेको थियो, 200-300 मान्छेले बोले
11: नेकपा एमालेभित्र बोल्नेलाई त भीमरावल बनाइन्छ भनेर त एउटा उखानै चलिसकेका छन्,
12: भीमरावल चाहिँ पनि हुँदैन, भीमरावल आफ्नै बुद्धिले गर्दाखेरि त्यहाँ पुगेका हुन् र
11: पार्टी अध्यक्षसँग प्रतिस्पर्धा गरियो भन्दैमा चाहिँ पाखै लाउन त हुँदैन नि त लोकतन्त्रमा, होइन सम्मान गर्नुपर्छ नि त,
12: प्रतिस्पर्धा गर्नेलाई त्यो गरेका छैन, त्यो किन किन गर्नु, आफैले चाहिँ अब विभिन्न ठाउँमा चाहिँ बोल्दै अनावश्यक कुराहरू गर्दै हिँडिसकेपछि मान्छे त पछि पर्छ नि त, त्यो स्वाभाविक हो,
11: अब सरकारले चाहिँ नयाँ एक्सन लिँदैछ क्या, भ्रष्टाचारीहरू एकपछि अर्को पक्राउ पर्दैछन् धमाधम, होइन हिजो त संरक्षण गरेर राखिएको रहेछ नि त धेरै भ्रष्टाचारीहरूलाई, होइन
12: के के गरेछ, को भ्रष्टाचारी पक्राउ छ
11: अहिले देख्नु भएन, धेरै खोरमा कति करिब करिब 26 अर्ब
12: कुरा त यो इभी गाडी त छोडे नि होइन त,
11: इभी गाडीमा त कर्का दर हेरफेर भएको कुरा आएको छ, छानबिन होला नि त्यसको बारेमा, त्यसको बारेमा चर्चा गरौँ,
12: कर्का दर हेरफेर आफू चाहिँ गर्ने, त्यस पछाडि उहाँ ऊ गएर तपाईँहरूका फाइल खोल्छु भनेर चाहिँ भ्रष्टमा गएर चाहिँ बम्किने, यस्तो काम न भइरहेछ, आफ्नो मान्छेलाई आफ्नो मान्छेको कुरालाई चाहिँ एउटा कथित आयोग बनाउने, आयोग के अरे समिति जस्तो बनाउने, अनि त्यो समितिले प्रतिवेदन दियो भन्ने सुदन गुरुङको देख्नु भयो नि तपाईँले,
11: सुदन गुरुङको
12: लाने काम भयो रहेन छ भन्ने कसले देख्यो त्यो खोइ त्यो
11: मैले अच्युत प्रसाद भण्डारीजीसँग उच्च अदालतका पूर्व न्यायाधीश समितिका संयोजक कुरा गरेथे मैले
12: आफ्नो मान्छेको उसमा एउटा प्रतिवेदन बनायो त्यसको कारण ल यो त शुद्ध रहेछ भन्नु अनि सुन पानीले फर्केर फेरि त्यो के अरे पदमा ल्यायो यो नै गरिरहेछन्
11: सुदम गुरुङ छानबिन गर्न बनेको समितिका संयोजक अच्युत प्रसाद भण्डारीजीसँग मैले कुरा गरेको छु
12: भनेको पहिले पनि पक्राउ परेर जेलमा बसेका छन् कयौं कयौं मान्छेहरू जेलमा छन् कयौं मान्छे मुद्दा धाइरहेका छन् त्यो पहिले पनि नभएको होइन क्या यो सरकारले चाहिँ के किन गर्यो भन्ने खालको कुरा
11: होइन राज्यका सम्पत्ति स्रोत साधनहरू त दुरुपयोग भएको रहेछ नि त धेरै कतिपय फर्क फिर्ता हुँदैछ
12: भएर त अनि के अरे मुद्दा लाग्यो त मुद्दा लाग्यो
11: फिर्ता हुँदैछ होइन धमाधम फिर्ता भयो नि त पैसा होइन रकमहरू
12: होइन केही फिर्ता फिर्ता केही होइन त्यो खालि के त भन्दाखेरि अनुकूल बनाउने कुराहरू चाहिँ प्रतिकूल भएका कुराहरूलाई अनुकूल बनाउँदै जाने अर्कालाई धम्क्याउँदै जाने यस्तो यस्तो ढङ्गले राज्य सत्ता चल्दैन क्या यो सधैँभरि चल्दैन पनि
11: होइन अहिलेको अवस्थामा अच्युत प्रसाद भण्डारीजी यो सुदन गुरुङको छानबिन गर्न बनेको समितिका संयोजक उच्च अदालतका पूर्व न्यायाधीशले के भन्नुभएको थियो भने हामीले दुधको दुध पानीको पानी ल्यायौँ बाहिर भन्नुभएको थियो क्या अस्ति मसँग
12: गर्नका लागि बनाएको त्यो
11: केही पनि भेटिएन भन्नुभएको छ
12: एउटा मन्त्रीलाई अथवा संसदको बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन समिति पो बन्छ त पहिले त संसदीय छानबिन समिति बनाएको थिए पहिलेकाले पनि चोख्याउने काम त नगरेका होइनन् गरेकै हुन् होइन तर पनि संसदीय छानबिन समिति बनाउँदै नि अब त्यो त्यो आफैले सरकारले एउटा समिति बनाउने अनि त्यो सरकारका मान्छेलाई छानबिन गर्ने त्यसो भए लडाइ रहेनछ भन्ने यो खालको नाटक चाहिँ वास्तव भन्ने जनताले राम्ररी बुझेका छन् के
11: सुशासनतिर छैन सरकार
12: होइन सुशासन त अब सुशासन के को सुशासन छ त यहाँ यहाँ कसरी सुशासन ल्याएको छ त सुशासन त्यस्तो हुन्छ सुशासन जस्ताको जस्तै भएको छ मान्छेलाई चाहिँ अब खुट्टा भाँच्छु ढाड भाँच्छु भनेर सुशासन आउँछ
11: होइन खुट्टा भाँच्न पाइदिन है देवेन्द्र दाहालजी कसैको पनि खुट्टा भाँच्न पाइदिन अपाङ्ग बनाउन पाइदिन जबरजस्ती त्यसमा त सबैको विरोध छ नि त निर्माण व्यवसायहरू खुट्टा जोगाउ अभियानमा लागिसकेका छन्
12: सुशासन आउँछ त भने
11: होइन निर्माण व्यवसायहरूले खुट्टा जोगाउ अभियान सुरु गरिसकेका छन् होइन खुट्टा चाहिँ भाँच्नु हुँदैन मन्त्रीले होइन तर ढिलो गरी काम गर्ने ठेक्का लिएर चाहिँ अलपत्र छोड्ने होइन जनतालाई शास्ति दिनेहरूलाई चाहिँ कानुनी कडगारामा उभ्याउनु पर्छ नि त होइन
12: कानुनी कडगारामा हामीले उभ्याउँदै थियौँ कैयौंलाई हामीले कारवाही पनि गरेका थियौँ कैयौंको ठेक्का पनि तोडेका
11: तपाईँ पनि भौतिक पूर्वाधार मन्त्री होइन त पूर्व
12: पनि पूर्वाधार मन्त्री भएको
11: तपाईँले खुट्टा भाँच्छु त भन्नुभएको थिएन नि होइन त्यो बेला
12: मैले त खुट्टा भाँच्छु भनेको थिइनँ तर पनि मैले कडाईका साथ काम गर्नु पर्यो काम नगर गर्ने हो भनेदेखि कारवाही हुन्छ कानुन अनुसार कारवाही हुन्छ भनेर भनेको थिएँ गर्ने पनि त्यही नै हो होइन
11: कारवाही गर्नु भएन
12: कानुनी राज्यमा गर्ने चाहिँ त्यही हो अब तर पनि कयौं मान्छेहरू चाहिँ अब अटेरी गर्ने के गर्ने गरी कामहरू त गरेकै छन्
11: शिक्षालाई
12: त स्वाभाविक रूपले निश्चित रूपले अब कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ तर पनि खुट्टै चाहिँ भाँच्न पाइँदैन क्या
11: हस् देवेन्द्र सर तपाईँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार नेकपा एमालेका नेता पूर्व मन्त्री देवेन्द्र दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौँ

0: Mama, tu, account open, activate oni karobar, sajilai sanga. Busy life easy, banaudai harek din, global smart plus life ko pesma banking.
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो नेपाली रेडियो
3: खरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल फाइबर ब्याङ्क, सबैका लागि ब्याङ्क
5: दिशोम फाइबर नेट।
6: यति राम्रो बीचमा नेकपाका नेता लेखनाथ दाहाल राजन हुनुहुन्छ। राजनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्कार, गुड मर्निङ।
6: होइन राजनजी, यतिखेर के गरेर समय बिताउँदै हुनुहुन्छ? राजनीतिमा त अब तपाईँहरू त ओह्रालो यात्रामा हुनुहुन्छ यतिखेर, होइन? अब अलिकति समस्यामै छ किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले जताततैबाट चाहिँ घण्टी बजाइ नै सक्यो। के गर्दै हुनुहुन्छ अहिले?
7: निर्वाचन प्राविधिक विषय हो। निर्वाचनमा पराजय हुने बित्तिकै राजनीति सक्यो, राजनीति साल ओह्राल लाग्यो भन्ने विषय पनि सान्दर्भिक हुन सक्दैन। हाम्रो पार्टीको तर्फबाट हामीले पछिल्लो समय विशेष गरी महाधिवेशनसँग केन्द्रित अभियानहरू सञ्चालन गरिरहेका छौँ। त्यसैसँग सम्बन्धित पार्टी एकता प्रक्रियाका बाँकी काम पूरा गर्दै महाधिवेशन सम्बन्धित चाहिँ अब कार्यक्रम लिएर जनताकै बीचमा गाउँमै ग्रामीण बस्तीमै अब हाम्रो आफ्नो गतिविधिहरू सञ्चालन गरेर बसिरहेका छौँ।
6: होइन, जनताले दिएको सजायको समीक्षा किन भएको छैन अहिलेसम्म? के हो तपाईँहरूको पार्टीमा पनि आत्मसमीक्षा, होइन, पार्टीगत समीक्षा किन हुन सकेको छैन?
7: होइन, हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा गम्भीरतापूर्वक निर्वाचन परिणामको विषयलाई लिएर, पार्टी गतिविधिलाई लिएर र हामीले हाम्रा कमजोरी कहाँ कहाँ रहे, यो नियोजित परिणाम प्रायोजित परिणाम कति र हाम्रा कमजोरी कारणनिष्ठ परिणाम कति भन्ने विषयमा त हामीले वस्तुनिष्ठ समीक्षा गरिसकेका छौँ र आगामी दिनमा आफ्ना कमजोरी चाहिँ अब सच्याउने र जनसम्बन्ध सुदृढ गर्दै अगाडि बढ्ने भन्ने विषयमा त गम्भीर समीक्षा भएको छ। त्यसैको निम्ति संस्थात्मक हिसाबले देखिएका कमजोरीहरू, होइन, अब सच्याउनको निम्ति चाहे विचारात्मक कमजोरी हो चाहे संस्थात्मक कमजोरी हो, दुइटै कमजोरी सच्याउनको निम्ति हामीले मङ्सिर 6/11 महाधिवेशन सम्पन्न गर्ने तलदेखि नै ओडादेखि महाधिवेशनसम्मको कार्यतालिका लिएर अगाडि बढिएको छ। हामीले गम्भीर समीक्षा गरेर अगाडि बढिसकेको कुरा मैले यहाँको लोकप्रिय मिडिया मार्फत जानकारी गराउन चाहन्छु।
6: होइन, अहिले अब बालिङ सरकारले, होइन, अब अनियमितता गर्ने, भ्रष्टाचार गर्ने, हिजो होइन थलथली थिल्थिएर रहेको अवस्थालाई चाहिँ अब यसबाट मुक्ति गराउनका निम्ति धेरै व्यक्तिहरूलाई पक्राउ पर्नेदेखि लिएर भ्रष्टाचारका फाइलहरू खोल्ने गरी सुशासन युक्त ढंगले अगाडि बढ़िरहेका बेला तपाईँहरूको साथ सहयोग छ कि छैन सरकारलाई?
7: पहिलो कुरा त बालिनजी सरकार प्रमुख हो, यो कार्यकारी प्रमुख
6: बुझ्ने,
7: बालिनजी सरकार प्रमुख हो, प्रधानमन्त्री हो, कार्यकारी प्रमुख हो, तर बालिनजी कहाँ हुनुहुन्छ?
6: बालिनजी त प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ।
7: होइन, बालिनजी के गर्नुहुन्छ? बालिनजी निजी पात्र होइन, बालिनजीको कम से कम सार्वजनिक ठाउँमा भइसके, सार्वजनिक पात्र भइसके, बिहानदेखि बेलुकासम्म बालिनजी प्रधानमन्त्रीले के काम गर्छन्? प्रधानमन्त्री जनताप्रति उत्तरदायी छैन, जवाबदेही छैन, पारदर्शी पनि हुनुपर्ने हुन्छ। बालिनजीको जो अपारदर्शी गतिविधि देखिन्छ, अपारदर्शी कार्यशैली छ, स्वेच्छाचारी छ, निरङ्कुश छ, असंवैधानिक छ, अलोकतान्त्रिक छ, हरेक दिनका घटनाक्रम अभिव्यक्तिबाट तपाईँले देख्नुहुन्छ। यो बालिन सरकार गएका 3 महिनामा हेर्दादेखि राष्ट्रियता, जनतन्त्र, जनजीविकाको तिनटै सवालबाट हेर्नुहोस्, यो सरकार पूर्ण रूपले असफल छ, पूर्ण रूपले गैर जिम्मेवार छ। त्यस कारणले गर्दा यहाँले भने जस्तो भ्रष्टाचारका फाइल खोल्या छ, कुन फाइल खोल्या छ? मैले यहाँलाई विनौतापूर्वक अनुरोध गरेँ,
6: अब यो राजधानी विभागका महानिर्देशक, होइन, जहाँ चाहिँ 8 अर्बको पनि खेल भइरहेको रहेछ, उहाँलाई सबै अख्तियारका प्रमुखलाई बोलाएर तुरन्त पक्राउ गर भनेर पक्राउ गर्ने निर्देशन दिएका छन्, होइन?
7: मैले यही विषयमा यहाँलाई जानकारी गराएँ कि म तत्कालीन सार्वजनिक समितिको यो मुद्दाहरू, जो उजुरीहरू छानबिन समिति, स्क्रिनिङ समितिमा थिएँ त्यति बेला नै। तत्कालीन सार्वजनिक लेखा समितिबाट यो दीपक भट्ट, सुलभ अग्रवाल, त्यसपछि राजधानी ठेक्का प्रकरणसँग जोडिएका लगायत, भनौँ न, पोखरा भैरवा विमानस्थल लगायतका संस्थागत भ्रष्टाचारका फाइल 31 फाइल अख्तियारमा हामीले उजुरी दर्ता गर्यौं, अख्तियारमा पठा मात्र होइन, ताकेता पनि गरेका थियौँ। होइन, तत्काल के भयो? दीपक भट्ट लगायतका चाहिँ अब मुद्दाहरू भन्दा हामीले पटक पटक सार्वजनिक समितिबाट लिखित रूपमै यसको प्रगति विवरण पेश गर्न भनेर हामीले पटक पटक गरेका छौँ। अनुसन्धान प्रक्रिया अगाडि बढ़िरहेको सन्दर्भमा स्वभावले राज्य भनेको अविच्छिन्न उत्तर विकास संस्था हो, राज्यका निकायले काम गरिरहेको थियो र अहिले बालिनको पालामा आउँदा दीपक भट्टहरू, सुलभ अग्रवालहरू अथवा चाहिँ कृष्णनारायण अरियालहरू गिरफ्तार परे
6: होइन तत्कालीन बेला त तपाईँहरूले कति मुद्दाहरू पठाउनु भयो कति अध्ययन गर्नुभयो कति अनुसन्धान गर्नुभयो अख्तियारमा गएर चाहिँ ताबेलीमा राख्ने काम त भयो नि त त्यतिखेर
7: अनुसन्धान प्रक्रियामा थिए र यो पछिल्लो समय मैले यहाँलाई भनौँ बालिन सरकार त असहमत थियो दीपक भट्टालाई गिरफ्तार गर्ने प्रक्रियामा तत्कालीन गृहमन्त्री सुदन गुरुङ आफै लागेको थियो किनकि दीपक भट्टासँग उनको कहिले काहीँ साइनो छ भन्ने कुरा उनका पृष्ठभूमिबाट देखिन्छ नि त्यस कारण उनीहरूले चाहँदा चाहँदै पनि रोक्न नसकेको मुद्दा हो दीपक भट्ट सुलभ अग्रवालको मुद्दा अनि अहिले परिणाम आउने बित्तिकै सबै काम यहाँले गरौँ उहाँहरूको अनिच्छा इच्छा विपरीत के भयो अख्तियारले अब अनुसन्धान प्रक्रिया टुङ्गिआइएपछि पो गरिएको गिरफ्तारी हो यो गिरफ्तारी प्रक्रिया लिएर अनावश्यक चाहिँ तपाईँले उहाँहरूलाई उद्दिन आवश्यक छैन र अर्को कुरो यही तपाईँले भन्न खोज्नुहुन्छ भने यो सरकार त चाहिँ गरिबको सरकार होइन स्वभावले सरकार भने कमजोरको लागि चाहिन्छ
6: गरिबको सरकार हो नि त यो त निमुखाहरूको सरकार हो यो होइन खान नपाउनेहरूको सरकार हो नि त यो अहिलेको अवस्थामा राजन दालजी
7: प्रमाण दिनुहोस् त सरकार सञ्चालन भइसकेपछि तत्काल पहिलो उहाँको आक्रमण चाहिँ सुकुमासी बस्तीमाथि हजारौं बस्तीहरू डोजर लाएर चाहिँ ढालिएको छ गरिब विपन्नहरू होल्डिङ सेक्टरको नाम हिरासतमा छन् हिरासतमा चाहिँ भोक भोकै छन् खान नपाएका छन् अभावमा छन् आत्महत्या गरेका छन् मृत्यु भएको छ यस्तो चाहिँ युद्धग्रस्त क्षेत्रमा भनिन्छ इजरायल प्यालेस्टाइनी अथवा अमेरिका इरान युद्धमा भएको जुन चाहिँ गडबडी छ जनताले पाएको दुःख र अहिले होल्डिङ सेक्टरको नाममा गरिब विपन्न सुकुम्बासीहरूले पाएको चाहिँ दर्दनाक चित्रको बारेमा तपाईँ अनुभव हुन्छ
6: कपासको ग्यारेन्टी गर्नुपर्छ जग्गा जमिनको ग्यारेन्टी गर्नुपर्छ हुकुमासीहरूलाई साइजमा ल्याउनुपर्छ होइन यस कुरामा त हाम्रो सहमति छ तर कसैले पनि खान नदिएर तडपाएर चुरा खानुपर्ने बाध्यतामा चाहिँ पार्नुहुन्न त्यसको बारे आज उठिरहेछ होइन बस्ती व्यवस्थापन त गर्नुपर्ने थियो नि त राजनजी
7: अनि बालनजीले पढ्नु भएको रहेछ संवैधानिक मौलिक हक 31 मौलिक हक छन् जसमा घाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नुपर्ने जनताको आवासको मौलिक हकको व्यवस्थापन गर्नुपर्ने वैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती जो वर्षौं बीसौं पचासौं वर्षदेखि आफ्नो गुजारा चलाइरहेका छन् गरिबहरूलाई चाहिँ हटाएर लगेर हिरासतमा राख्न मिल्छ आत्महत्या गर्न बाध्य बनाउन मिल्छ आत्महत्या बालनको एकल निर्णयले त्यो पनि प्रतिशोध महानगरको मेयर हुँदा नसकेको चाहिँ त्यो सुकुम्बासी बस्ती हटाउन नसकेपछि प्रधानमन्त्री हुने बित्तिकै पहिलो काम उनले के गरे सुकुम्बासी बस्ती हटाए सुकुम्बासी बस्ती हटाउँदै गर्दा एउटा मात्र तपाईँले भन्नुहोस् न कि स्वयं भालेनका चाहिँ अब सांसदहरूको घर सुकुम्बासी बस्तीमा परेका छन् शङ्खमूल एरियामा गएर हेर्नु होला उनको घर लगायत 5-6 घर बाँकी छन् 1500 घर भत्काइया छ सुकुम्बासी बस्ती भत्काउने प्रक्रियामा नि विभेद छ नि त हुकुम्बासीका घर बचाइया छन् सुकुम्बासीलाई चाहिँ के रहेछ उठाइएको छ त्यो पनि रातको 12 उठाइया छ कुनै आफ्ना सामानहरू लान सकिया छैन त्यति मात्र नभइकन तपाईँले सामान्य भन्नुहोस् सामान्य फुटपाथ व्यापारीहरू जो गुजारा चलाउँदै आएका टेम्पोमा राखेर सामान बेच्ने व्यापारीको टेम्पोमा एउटा भत्काइयो के अरे भिरबाट खसालिदिएछ हो काफल बेच्ने गएका दिदीबहिनीहरूको डोकै खोसिया छ अनि त्यसपछि विद्यार्थीका मोबाइल 500 मोबाइल त पानीमा डुबाइया छ त्यो मोबाइल सामान्य हो त्यो राज्यको सम्पत्ति हो भने राज्यको सम्पत्तिको के चाहिँ अब उहाँहरूलाई माया हुन्छ र सिङ्गो सिंहदरबार चाहिँ सर्वोच्च अदालतहरू लगायत राष्ट्रिय संरचना 26 चाहिँ संरचना जलाएर सत्तामा पुगेका पात्रहरूले त यो मतलब माया गर्ने कुरा भएन तर यहाँसम्म आउँदा महँगी दक्षिण एसियामै सबभन्दा महँगी छ कालाबजारी छ तस्करी छ है पेट्रोलियम पदार्थ भन्दा अझ तपाईँले बालिन आउने बित्तिकै हाफ सिलिन्डर भनेर चाहिँ चौथाइ सिलिन्डर दिने कमिसन खाने सुरु भएको र अब अहिलेको बजेटसम्म आउँदा अर्थमन्त्री सोनिया गान्धीजीले पेश गरेको बजेट भले उहाँले अमेरिकामा पढ्नुभयो हार्वर्डमा पढ्नुभयो विश्व ब्याङ्कको जागिर खानुभयो होइन किताब त पढ्नु भएछ तर मुलुक पढ्नु भएन मुलुकका समस्या पढ्नु भएन होइन अहिले यहाँ बजेटमा जाँदाखेरि कहीँ न मुलुक छ न मुलुकका समस्या छन् न विकास निर्माणमा कहीँ बजेटै छैन तलसम्म आएको छैन तल भत्ता बढाइया छ कर्मचारी सेवा सुविधा बढाइया छ शिक्षकको तल भत्ता बढाइया छ तर के छ स्थानीय सरकार मार्फत अब तलब विनियोजन गर्नुपर्ने स्थानीय सरकारलाई बजेट थपिया छैन तल भत्ता चाहिँ बढाएपछि अब स्थानीय सरकार कसरी सञ्चालन हुन्छ विकास निर्माण कसरी काम हुन्छ अब सरकारी विद्यालयलाई अनुदान रोकिएको छ निजी विद्यालयलाई कर बढाइया छ अस्पताललाई कर बढाइया छ होइन अब 50 युनिटभन्दा बढी विद्युत खपत गर्ने किसानहरूलाई के गरिएको छ भ्याट लगाइया छ 5% भ्याट लगाइया छ यसरी हेर्दाखेरि अब मल पाइएको छैन अहिले किसानलाई मल चाहिएको छ मलको हाहाकार छ मल एक बोरा मल पनि प्राप्त गर्ने स्थिति छैन
6: सरकारले
7: मलाई भन्नुहोस् त
6: जादुको छडी चल्छ राजन दाजी रातको रात दिउँसोको दिउँसो हुन्छ सबै कुराहरू चिया उद्योगहरू पनि बन्द छन् यतिखेर चिया उद्योगको बारेमा पनि सरकारले सोचिरहेको छ चिया खाँदै हुनुहुन्छ प्रधानमन्त्रीज्यूले अहिले
7: अनि तपाईँले यति चाहिँ त भनिदिनु पर्यो कि दैनिक जनताका दैनिकी गतिविधिहरूमा त सरकार अभिभावक हो नि त मल चाहिएको छ अहिले जनतालाई अब मकैमा मल हाल्नु चपरो, अब धान रोपाई सुरु भयो,
6: मल त कारखाना स्थापना गर्ने भनेको छ नि त सरकारले,
7: अनि भदौमा मल ल्याइदिएर हुन्छ, कार्तिकमा मल ल्याइदिएर हुन्छ,
6: अनि कारखाना चलाउने भनेको छ क्या सरकारले,
7: अनि मुख्य कारखाना चलाउने भनेर त अहिलेको कुरा हो र भने
6: फेसबुकमा चलिसकेको छ, अब यसपछि अब भौतिक रूपमै चल्छ।
7: मैले यहाँलाई भने कि कम से कम तपाईँले प्रश्न उठाउनु भयो, 83 चिया चाहिँ उद्योगहरू बन्द किन भयो, भारतसँग कुटनीतिक भारत सरकारसँग कुटनीतिक संवाद गर्नुपर्ने होइन, परराष्ट्र मन्त्रीजी भारत जानुभयो, भारत गएर फर्केर आएपछि चिया उद्योग बन्द भयो, हजारौंको रोजगारी खोसिनु,
6: तर भारत र नेपालको सम्बन्ध एकदम सुमधुर छ है अहिले राजनीतिक रूपमा,
7: असन्तुलित छ, कुटनीतिक सम्बन्ध चाहिँ पुरै कमजोर छ, त्यसको पछिल्लो परिणाम भनेको के हो भने चिया उद्योग बन्द हुनु, चिया निर्यात रोकिनु, अझ त्यति मात्र होइन कि अब भारत मार्फत आउने हाम्रो जो सहज सम्बन्ध सरल सम्बन्ध जो थियो त्यो सरल सहज सम्बन्ध बिस्तारै बिग्रिँदै गएको छ, अन्तर्राष्ट्रिय क्षेत्रमा कुटनीतिक सम्बन्धमा चाहिँ काहीँ पनि कार्य गरेको छैन, उल्टो नेपालले भारतको जमिन मिचेको छ भनेर चाहिँ सम्मानित संसदको रोस्टमबाटै बोल्ने प्रधानमन्त्री कसरी प्रधानमन्त्री हुन सक्छ भन्नुहोस् त, भारतले लिपुलेख लिम्पियाधुरा र कालापानी मिचेर हाम्रो अनुमति बिना हामीलाई जानकारी नदिकन चिनिया सरकारसँग लिखित सहमति गरेर उसले आवाजाज सुरु गरिसक्यो, त्यहाँ अब्जेक्सन छैन, कुटनैतिक वार्ता छैन, संवाद छैन, आवश्यक परे अन्तर्राष्ट्रिय अदालत जानुपर्छ, संरक्षण जानुपर्छ, त्यो प्रक्रियातिर छैन, उल्टो नेपालले भारत जमिन मिच्या छ भने त कालापानी लिम्पियाधुरा र लिपुलेख भारतकै हो भन्न खोजे हो नि त पारलले, घुमाउरो पारलले, यस्तो राष्ट्रघाती अभिव्यक्ति संसदबाट दिने पार
6: होइन, उहाँले त अब सीमाको विवाद छ, सीमा समस्यासँग समाधान गर्नुपर्छ, 10 गजाका विवादहरूलाई चाहिँ सुल्झाउनुपर्छ भनेर अन्तर्राष्ट्रियकरण गर्न खोज्नु भएको यो मुद्दालाई भनेर राष्ट्रसभाका सांसदहरूले त्यत्रो कुर्लिएको सुन्नु भएन राजनजी,
7: अनि भारतको जमिन नेपालले मिच्या छ भनेर कहीँ देखाउनु परेन, त्यो भने त सही
6: त्यो मिचेकै छैन, अब कहाँबाट देखाउँदै भने क्या अब टङ स्लिप भयो भन्ने कुरा आइरहेछ नि त,
7: टङ स्लिप यस्तो विषयमा प्रधानमन्त्री जस्तो चाहिँ जिम्मेवार पात्र राष्ट्र प्रमुखले चाहिँ बोल्न मिल्छ, त्यसो माफी माग्नु पर्दैन, गल्ती भएपछि माफी माग्नु पर्दैन, अराजक यो अहिलेको भालिन सरकार भने त भालिन सरकारको मन्त्री परिषद भनेको चाहिँ मैले तीन कारण छ, अराजक ठग र अवसरवादीहरूको केन्द्रीकरण हो, त्यहाँ ठगहरू छन्, हरेक मन्त्री ठग छन्, सही प्रकरणमा जोडिया छन्, हेर्नु होला तपाईँले हरेक मन्त्रीको पृष्ठ
6: होइन, देश बनाउने टोली हो नि त त्यो,
7: देश बनाउने टोली त देखिहाल्नु भयो, तीनजना चाहिँ टोली मध्ये एउटा टोली एउटा मन्त्रीले त खुट्टा भाँदिन्छ भनेर सुनिहाल्नु भयो, कानुनी प्रक्रिया
6: होइन, ठेक्का पत्ता लिने काम नगर्ने अल्पत्र छोड्ने जनतालाई दुःख दिनेहरूलाई चाहिँ ठेक्का खुट्टा भाँच्छु भने होइन, खगेन्द्र सुनारको अभिव्यक्ति सुन्नु भएन, राम्रो रोड बनाएर कम्मर भाँच्ने भन्ने कुरा भएको हो, त्यसलाई चाहिँ गलत ढंगले व्याख्या गरियो भनेर एउटा सांसदले बचाउ गर्दै थिए,
7: अनि अहिले पछिल्लो समय विकास निर्माणका कामहरू ठप्प भएको कुरा बाल सरकारलाई थाहा रहन्छ, किनकि मूल्य समायोजन भएको छैन, महँगी बढेको छ, राष्ट्र ब्याङ्कले नेपाल राष्ट्र ब्याङ्कले मूल्य समायोजन गरिदिएको छैन, हो सार्वजनिक खरिद होइन समस्या छ, त्यसपछि गएर अहिले भिटामिन पक्की सडक निर्माण प्रक्रियामा चाहिँ कच्चा पदार्थ पाइँदैन, भिटामिन लगायतका कच्चा पदार्थ भारतले रोकिदिएको छ, होइन यी सबै कारणले गर्दा निर्माण कार्य ठप्प भएको छ, बजेट तल नपठाउने होइन, काम गरेको भुक्तानी नदिने, कच्चा पदार्थ ल्याउन चाहिँ कमसे कम छिमेकी मित्रसँग सन्तुलित सम्बन्ध समुद्र सम्बन्ध कायम नगर्ने, अराजक अभिव्यक्ति दिँदै हिँड्ने, अनि त्यसपछि निर्माण कम्पनीहरूले पनि काम कसरी गर्छन्, निर्माण व्यवसायीहरूलाई निर्माण काम गर्ने वातावरण दिनाहुँदै काम गरेन भने विद्यमान कानुनसम्म कारवाही गर्ने हो, खुट्टा भाँच्ने होइन, त्यसो हो भने के अरे मन्त्रीले निर्माण व्यवसायको खुट्टा भाँच्दा निर्माण व्यवसायले मन्त्रीको खुट्टा भाँच्यो भने कारवाही गर्ने नै,
6: निर्माण व्यवसायहरूले त खुट्टा बचाउ अभियान सुरु गरिसकेका छन्, उनीहरू त किन खुट्टा भाँच्छन् र होइन,
7: होइन मैले समग्र प्रक्रियामा जाँदा पछिल्लो समय यहाँलाई थाहा होला, स्वास्थ्य शिक्षामा कर स्वास्थ्य बिमा हटाइया छ, अहिले चाहिँ बिमा जो थियो स्वास्थ्य बिमा थियो नेपाल सरकार तर्फबाट दिँदै आएको अहिले हटाइया छ र अहिले बिमा लागू हुँदैन, करका दरहरू हेरफेर भएका छन्, करका दरहरूको अग्रिम चुवावट भएर बिवाइडी गाडी झन् चार अरब कमिसन प्रकरण आइरहेकै छ, त्यो बारेमा सुदन गुरुङको चाहिँ अब ठगी प्रकरण बाहिर आयो, छानबिन समितिको नाममा फेरि के गरियो, 49 दिनपछि फेरि उनीहरूलाई पुनर्वाली गरियो, त्यो प्रतिवेदन बाहिर ल्याउनु पर्दैन, छानबिन गर्नु पर्दैन, राष्ट्रपति महानगर आयोगले किन दोषी किटान गरेका पात्रहरूलाई दण्डित गर्नु पर्दैन, राष्ट्रिय मानवाधिकार आयोग सामान्य होइन, राष्ट्रिय मानव अधिकार आयोगको आफ्नै के छ भने मानवाधिकार उल्लङ्घन गरिएको छ, किनभने राष्ट्रिय मानवाधिकार आयोगले तयार गरेको प्रतिवेदनमा बालेन्द्र रविको नाम नहटाइकन सार्वजनिक गर्नै दिएन, यस्तो स्वेच्छाचारी अलोकतान्त्रिक र निरङ्कुश तरिकाबाट यो मुलुक चलाउन सकिन्छ, मुलुकका समस्या दीर्घकालीन समाधान गर्न सकिन्छ, संविधानको रक्षा गर्न सकिन्छ, अहिले सबै असंवैधानिक प्रक्रिया छ, सरकार संविधान सम्मत बनाऊ तर सरकार सञ्चालन असंवैधानिक छ, अलोकतान्त्रिक छ, होइन निरङ्कुश छ, स्वेच्छाचारी छ, जनविरोधी छ, यो राष्ट्र र जनताप्रति उत्तरदायी छैन। चाहे कानुनी हिसाबले हेर्नुहोस्, चाहे नैतिक हिसाबले, दुइटै हिसाब किताबले हेर्नुहुन्छ भने यो सरकार गैर जिम्मेवार छ। नैतिकताको त खडेल नै छ, अनैतिक छ, भ्रष्टै छ। तपाईँले कति धेरै छन् अब अनैतिकता छ, तपाईँ आफै देख्नुहुन्छ, जानकार हुनुहुन्छ। कतैबाट पनि हामीले यसलाई
6: आशा गरौँ देश बन्दैछ भन्ने किसिमले आशा गरौँ राजनजी, बिहान बिहानैको एउटा मोर्निङ सोबाट होइन
7: मलाई एउटा मात्र गएका तीन महिनामा सरकार सञ्चालन प्रक्रियामा एउटा मात्र उज्यालो देखाइदिनुहोस् न त, एउटा एउटा यति चाहिँ काम राम्रो गरेको छ यो बालन सरकारले भनेर देखाइदिनु होला त। भनिहाल्नु भयो अघि नै तपाईँले दिपक भट्ट कृष्णराज अरियालहरूको मुद्दा त म सारणलेखा समितिको सदस्य हुँदै अख्तियारमा पठाएर तागेता चिठी तपाईँले त्यहीँ गएर संसदको सारणलेखा समिति हेर्न सक्नुहुन्छ, कुन कुन महिनामा मुद्दा गयो र कतिपटक चाहिँ तागेता चिठी लेखियो होइन प्रगति विवरणको निम्ति। त्यस कारणले गर्दाखेरि त्योभन्दा बाहेक भ्रष्टाचारलाई बचाउने होइन आफै भ्रष्ट छन्, आफै ठग छन्, होइन आफूलाई आफ्नालाई काखा तपाईँले हेरिहाल्नुभएको छ बलुवा पदोन्नति प्रक्रियामा। व्यवस्थापिकालाई बदनाम, संसदलाई बदनाम गराउने, न्यायपालिकालाई विवादित बनाउने र यो व्यवस्थालाई सिध्याइदिने प्रक्रियातिर बालन छन्। उल्टो काम गरेका छन् तपाईँले। न्यायपालिकामा चौथो वरिष्ठ क्रमको न्यायाधीश ल्याएर प्रधान बनाउनु मिल्छ?
6: मिल्दो रहेछ।
7: आफ्नो अनुकूलताको काम गर्न हो, आफ्नो सबैसँग अब सबभन्दा धेरै मुद्दा अहिले के छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बन्ध, संसद र मन्त्रीहरूका चाहिँ प्रधानमन्त्रीका मुद्दाहरू छन् अहिले अख्तियारमा।
6: होइन रवि लामिछानेका त संगठित अपराध र सम्पत्ति शुद्धिकरणका मुद्दाहरू फिर्ता भइरहेछ नि त अहिले, किनभने
7: त्यसैको लागि चौथो नम्बर वरिष्ठ क्रमको
6: न्यायाधीश ल्यायो नि त त्यतिखेर। तपाईँ पनि हुनुहुन्थ्यो नि त समितिमा, उहाँको त कुनै पनि सबैलाई देख्नु भएन नि त तपाईँले पनि त्यतिखेर।
7: होइन सहकारी छवि प्रकरण सम्बन्ध नदेखिएको तर गोर्खा मिडिया नेटवर्क प्रणाली मार्फत 65,54,00,000 चाहिँ अपचलन गरेको कम्पनी ऐन अन्तर्गत कार्यवाही गर्नु भनेर लिखितै पठाएको छ त नि भने।
6: होइन कार्यवाही गर्नु त भनिएको छ कि, तर सम्पत्ति शुद्धिकरण
7: होइन, सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रणालीमा गएर अपचलन गरेको भनेको कुरा चाहिँ के हामीले झुटो बोल्यो र उहाँले क्लिन चिट लिनु पर्दैन, 65,54,00,000 तिरेर सफाई लिनु पर्दैन। अनि अर्को संसद नियमले परिवर्तन गरिदिने, सम्पत्ति शुद्धिकरण र अब भ्रष्टाचारको मुद्दा लाए पनि संसद पद सांसद पद नजाने भनेर संसद नियमले उहाँले के गर्नुभएको छ, बदल्नु भएको छ। सुशासनको सन्दर्भमा पनि सबभन्दा बढी अनैतिक र चाहिँ अलोकतान्त्रिक गैर कानुन ढङ्गले चलिरहेको बालिन सरकारलाई ठिक छ भन्ने चाहिँ एउटा पनि आधार छैन। उहाँ यहाँले यसै गरी बालिन सरकारका मन्त्रीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई बोलाएर सोधिदिनु होला।
6: होइन म बोलाउँदैछु, यसपछि अब चाहिँ सार्वजनिक लेखा समितिको सभापति समीक्षा बास्कोटासँग गफ गर्दैछु। राजन दाहालले यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
7: यहाँलाई विशेष धन्यवाद।
6: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता राजन दाहाल श्रोता। नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
8: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
2: यो नेपाली रेडियो नेटवर्क,
3: हर विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिसोम फाइबरनेट।
6: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सार्वजनिक समिति कानून समितिका सभापति समीक्षा बास्कोटा यतिखेर प्रत्यक्ष रूपमा जोडिनु भएको छ। बास्कोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्ते, धेरै धेरै धन्यवाद।
6: अब अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उभार लागेको छ, अब चितवनमा तपाईँहरू जाने क्रम होला, त्यहाँ जम्मा हुँदैछन् नेता कार्यकर्ताहरू। रवि लामिछानेको विकल्प कोही पनि देखिएन पार्टीमा, उहाँलाई चाहिँ अब एकदम बलियो बनाएर ल्याउँदै हुनुहुन्छ होइन?
10: हजुर, जसमा चाहिँ अब यसो पहिलो महाधिवेशन भनेको एकदमै उत्साहपूर्णै हुन्छ नयाँ दलको लागि, यो धेरै वैचारिक द्वन्द्वहरू यताउता सबैलाई संस्थागत गरेर जाने थलो हो होइन, र अहिलेसम्म तदर्थ समिति बनिराखेको थियो र पहिलो महाधिवेशनबाट चाहिँ एउटा म्यान्डेट लिएर आउने ठाउँ पनि हुन्छ, र अहिले यसो हेर्दाखेरि जसले यो पार्टी निर्माण गर्यो, यतिका वर्ष दुःख गर्यो र जसले जसरी सबैलाई नेता बनाइदियो उहाँलाई चाहिँ उहाँको विकल्प देखिँदैन र उहाँकै वरिपरिमा सभापतित्वमै यो महाधिवेशन सम्पन्न हुन्छ।
6: होइन, अब पदाधिकारीहरूमा पनि सर्वसम्मति जुट्छ वा चाहिँ मतदान नै हुने सम्भावना के छ अहिलेसम्म?
10: होइन, यसमा ठोस आइसकेको छैन। हामी केन्द्रीय महाधिवेशन कसरी जाने, सर्वसम्मति हुन्छ या त लोकतान्त्रिक प्रक्रियामा अप्नाउँछौ, वा हामी आन्तरिक लोकतन्त्रमा पनि विश्वास गर्ने, हरेक प्रदेशहरूको हेर्नुभयो भने आन्तरिक लोकतन्त्रमै विश्वास गरेर लोकतान्त्रिक प्रक्रियामै गएको छ, त्यो देख्दाखेरि प्रक्रियामा जान पनि सक्छ होइन। अब सभापतिजीले यसलाई चाहिँ यसरी लिएर जानुपर्छ, यो पहिलो महाधिवेशन हो भन्ने केही विषय आएछ भने सम्पन्न हुन्छ।
6: होइन, अब पदाधिकारीहरूमा पनि सर्वसम्मति जुट्छ वा चाहिँ मतदान नै हुने सम्भावना के छ अहिलेसम्म?
10: होइन, यसमा ठोस आइसकेको छैन। हामी केन्द्रीय महाधिवेशन कसरी जाने, सर्वसम्मति हुन्छ।

0: जुनै रूपमा जाँदाखेरि पनि त्यसले पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्छ भन्नेमा चाहिँ म विश्वस्त छु, किनभने यसमा विभिन्न समूहहरू जोडिएर आएका छन्, तिनलाई पनि एड्रेस गरेर जानुपर्ने सभापतिजीको दायित्व पनि हो छ होइन। अब त्यो हिसाबले गर्दाखेरि यो सहमतिमा जाँदा पनि राम्रै हुन्छ, भएन भने लोकतान्त्रिक प्रक्रियामा गयो भने पनि सबैजनाले आफ्नो एउटा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको भएर त्यसलाई सहर्ष स्वीकार गरेर पार्टीले सही नेतृत्व स्थापित गर्छ भन्नेमा विश्वस्त छु।
1: होइन, रवि लामिछानेजी त राष्ट्रिय स्वतन्त्र पार्टीको लागि सुपर हिरो होइन आज?
0: अब यस्तो छ, मैले सुपर
1: सुपर हिरो अहिले नेता कार्यकर्ताहरूमा यही त छ नि त जताततै,
0: जसले यो पार्टीलाई निर्माण गर्यो, जसले यो पार्टी बनाउनलाई निर्माण के अरे विभिन्न भूमिका खेल्यो, जसले पदको केही नभनिकन तपाईँले देख्नुभयो भने सायदै प्रधानमन्त्री बन्नलाई कत्रो रस्ता कसी पर्छ सबै दलहरूमा होइन, त्यसलाई आफूले बोलेको वचनलाई पूरा गर्नुभयो र म सुपर हिरो पार्टीको मात्र होइन, उहाँले राजनैतिक रूपमा चाहिँ यो देशको अभिभावकत्व लिनुभएको छ र मैले सायद अस्ति तपाईँकै कार्यक्रममा भनेको थिएँ कि थिइनँ थाहा छैन, मैले सभापतिजीलाई एकचोटि भनेको थिएँ अरूले राजनीति गर्दै गर्दाखेरि तपाईँले चाहिँ राजनीति जितिसक्नुभयो, इतिहासले यसको मूल्याङ्कन आज गर्छ कि गर्दैन थाहा छैन तर भविष्यमा गर्छ, किनभने हाम्रो भर्खरै राम्रो मूल्याङ्कन गर्ने पद्धति पनि बसिसकेका छैन होइन, इतिहासले अलिक ढिलो सम्झिन्छ तर रवि लामिछानेले या त सभापतिले गर्नुभएको त्याग बलिदान र यो सहकार्यलाई चाहिँ इतिहासले मूल्याङ्कन गर्छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहिबार बिहान 11 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। संसद सचिवालय सार्वजनिक गरेको कार्यसूची अनुसार शिक्षा तथा खेलकुद, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित शीर्षकहरूमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। आजको बैठकमा सभामुखले विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लीले विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक अहिले जारी छ। आज बिहान केही बेर अघि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक शुरू भएको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ। बैठकमा सचिवालय सदस्यहरू उपस्थित रहेका छन्। प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता बालिन शाह पनि बैठकमा सहभागी छैनन्। बैठकमा पार्टीको पहिलो महाधिवेशनका सम्बन्धमा विभिन्न निर्णयहरू गर्ने बताइएको छ। साथै जनचासो, सरकारको गतिविधि लगायतका विषयहरूमा पनि छलफल हुने बताइएको छ। स्वतन्त्र पार्टी रासपाको यही असार 7-9 गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन स्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारी सँगै संरचना निर्माणको काम तीव्र पारिएको। उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गर्न लागि छ। विद्युतीय राहदानी खरिद प्रक्रिया सम्बन्धी छानबिनलाई तीव्रता दिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयो

आयोगले जर्मनीका दुई कम्पनीका आधिकारिक प्रतिनिधिलाई उपस्थित हुन निर्देशन दिएको छ। आयोगले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ई पासपोर्ट खरिदसँग सम्बन्धित अनुसन्धानका क्रममा अत्यावश्यक बयान लिन ती कम्पनीका प्रतिनिधिहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो। अख्तियारका अनुसार राहदानी खरिदका फरक फरक प्याकेजमा संलग्न रहेका जर्मन कम्पनी मूलबाउर र भेरिडोसका आधिकारिक प्रतिनिधिहरू अनुसन्धानको दायरामा परेका छन्। ई पासपोर्ट खरिद प्रक्रियामा सम्भावित अनियमितता सम्बन्धी उजुरी र प्राप्त विवरणहरूको अध्ययन गरिरहेको आयोगले आवश्यक तथ्य संकलनका लागि सम्बन्धित पक्षसँग बयान लिन लागेको जनाइएको छ। यस प्रकरणको अनुसन्धान जारी रहेको अख्तियारले उल्लेख गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले वैशाख 12 गतेदेखि शुरू गरेको काठमाडौँ उपत्यका विभिन्न नदी किनार तथा सार्वजनिक चौकामा रहेका सुकुम्बासी बस्ती हटाउने काम काठमाडौँ उपत्यका हकमा पूर्णता पाएको छ। यस क्रममा मनोहरा, गेरीगाउँ, पल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ। बस्तीहरू हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन्। वर्षदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली भएका स्थानहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न काम अघि बढ़ाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा काठमाडौँ महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन्। काभ्रेपलाञ्चोको नमो बुद्ध नगरपालिका बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा रोसी गाउँपालिकाले असार 5 गते शुक्रबार शोक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा जारी विज्ञप्ति अनुसार आगामी असार 5 गते शुक्रबारका दिन गाउँपालिकाभर शोक विदा दिइने भएको हो। गत जेठ 29 गते दिउँसो अन्दाजी 2:15 बजेको समयमा बीपी राजमार्ग अन्तर्गत नमो बुद्ध नगरपालिका नम्बर 2 स्थित बुच्चाकोट सड़क खण्डमा दुर्घटना भएको थियो। नेपाबाट रोसी गाउँपालिका वडा नम्बर 8 को खारपा चोक हुँदै वडा नम्बर 6 को सुंगुरेतर्फ जाँदै गरेको 23X8398 नम्बरको पूर्व अरनीको यातायातको यात्रुवाहक बस अनियन्त्रित भई सड़कबाट अन्दाजी 300 मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परि ज्यान गुमाउनेहरूप्रति गाउँपालिकाले भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना गरेको छ। गाउँपालिकाले शुक्रबारका दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरू लगायत मार्फतका सम्पूर्ण कार्यालयहरूमा शोक विदा दिने निर्णय गरेको छ। हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई विदा दिनुहोस्।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
7: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
9: चैते धानमा नेक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
10: रोगको लागि अनुकूल मौसम,
9: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
10: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
9: खेतमा पानी जमाइराख्ने:
10: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
9: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्कार सेनसेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
7: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 MHz।
1: नमस्कार स्वयं सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: Okay, now. What is happening in there? कति दिन लाग्छ अब
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र यसको हिँडाइले त चार दिन पनि पुगेन जामिनु

वन्दनीय श्री दुर्गा परसाईको जोरदार ताली बजाएर स्वागत गरौँ। जोरदार ताली बजाएर यहाँ आगमन भएको छ उहाँको साथमा आउने सबै सबै श्रद्धालुहरूलाई म कोटी कोटी नमन गर्दै मञ्चमा आसनकरण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र साथमा हाम्रा यज्ञका संयोजक आदरणीय श्री प्रेम निधि भारद्वाजी पाल्नु भएको छ। हाम्रा बहुचर्चित व्यक्तित्व परमादरणीय दुर्गा परसाईज्यूको साथमा आउनुभएका सबै आध्यात्मिक एवं धार्मिक महानुभावहरूको नाम मैले पाउन पाएँ। यहाँबाट सम्मानको साथमा उद्घोष गर्ने थिए। टिममा आउने कुनै एकजना महानुभावले यो सहयोग गरिदिनुको लागि हार्दिक अनुरोध गरे। सबै सबै श्रद्धालुहरूलाई अगाडि राखिएको कुर्सीमा बसिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो यज्ञ मण्डपतर्फ रहनुभएका सबै परमादरणीय श्रद्धालुहरूलाई पनि यता आइदिनुको लागि हार्दिक अनुरोध गर्दै र अहिले आउनुभएका हाम्रा विशिष्ट पाहुनाहरूलाई स्वागत गरिदिनुको लागि म यज्ञका संयोजक आदरणीय प्रेम निधि भारद्वाजज्यूलाई माइक्रोफोनमा आमन्त्रण गर्दछु। त्यसपछि हामी एकदमै संक्षिप्त रूपमा हाम्रा विशिष्ट पाहुनाहरूको समय जसो छ त्यही अनुसार प्रस्तुत हुनेछौ। अहिलेलाई भने कार्यक्रमका संयोजक प्रेम निधि भारद्वाजज्यूलाई माइक्रोफोनमा आमन्त्रण गरे। ओम।

0: व्यासासीन परशुराम पांडे गुरुदेव, डॉक्टर योगी शिवनाथ गुरुदेव, आज का विशेष अतिथि, प्रमुख अतिथि, सनातन संस्कृति परम्परा मूल्य मान्यता र यो राष्ट्रको माटो संरक्षणका लागि आफ्नो सम्पूर्ण सम्पत्तिदेखि शरीरसम्म दाउमा लगाएर हिँड्ने एउटा सच्चा सपूत राष्ट्रवादी व्यक्ति दुर्गा प्रसाईज्यू, त्यस्तै उहाँसँगै आउनुभएका अनेक अनेक पत्रकारज्यूहरू, साथीहरू, सनातन धर्मावलम्बीहरू, कृष्ण धार्मिक अभियन्ता कृष्ण प्रसाद भूषालज्यू, विश्व हिन्दू महासंघका अध्यक्ष प्रेम गैरेज्यू लगायत सबैलाई मैले लामो समय लिइन, मैले सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। राष्ट्रगुरू योगी नरहरिनाथ गुरूले यो राष्ट्रको माटोलाई चन्दन मानेर, यो मातृभूमिलाई आफ्नो गोरखनाथको आसन मानेर उहाँले जुन प्रकारले यो राष्ट्रको रक्षा गर्नका लागि, राष्ट्रको संस्कृति परम्परा र मूल्य मान्यता रक्षाका लागि यो यज्ञको, कोटिहोम महायज्ञको संकल्प लिनुभएको थियो। नेपालमा सम्भवत यो पहिलो यज्ञ गोरखनाथ भगवानको बीज मन्त्रद्वारा कोटि हवन यहाँ भइरहेको छ। जंगलको बीचमा, गौहरूको बीचमा अहिले हामीले यज्ञ सञ्चालन गरिरहेका छौं र एउटा साधुको यज्ञ जस्तो हुनुपर्ने त्यही प्रकारले हामीले यज्ञ सञ्चालन गरिरहेका छौं। यहाँ कुनै तामझाम छैन, कुनै बाजागाजा छैन। एउटा जोगी तपस्वीले जसरी यज्ञ गर्नुपर्छ, जसरी राष्ट्रगुरु योगी नरहरिनाथ गुरूले गर्नुहुन्थ्यो, त्यसै गरी हामीले यज्ञ गरेका छौं। कुनै कुनै समयमा यही यज्ञका बीचमा पाइलो राख्नेसम्म ठाउँ नभएका स्थानहरू हुन् नि। त्यसैले यहाँहरू सबैलाई यो राष्ट्रगुरु योगी नरहरिनाथ गुरूको संकल्प, उहाँद्वारा प्रदान गरिएको बीज मन्त्र, उहाँद्वारा स्थान उपलब्ध भएको मुहूर्त र स्थान, यो सम्पूर्ण रूपमा राष्ट्रगुरु योगी नरहरिनाथ गुरूको यज्ञ हो। यो यज्ञमा यहाँहरू सबैलाई पुनः पुनः स्वागत गर्दै राष्ट्रिय धार्मिक अभियन्ता भन्न रुचाउँछु म दुर्गा प्रसाईज्यूलाई। उहाँले सोचेका, उहाँले आटेका, उहाँले भनेका, उहाँले भनेका कुरा हामीले सुनेका सबै कुरा पूरा भइदिउन्। गोरखनाथ भगवानसँग म कर्ता भएका नाताले, संयोजक भएका नाताले उहाँलाई यही शुभ आशीर्वाद प्रदान गर्दै अहिलेलाई यहाँहरू सबैलाई स्वागत गर्दै मेरा बाणीहरूलाई विश्राम गर्न चाहन्छु। हरि ओम तत्सत, हरि ओम तत्सत, हरि ओम तत्सत, ओम अस्तु।
1: अब भने मैले धेरै विलम्ब नगरिकन परमादरणीय दुर्गा प्रसाईज्यूलाई आफ्ना सारगर्भित उद्बोधनहरू, यो यज्ञको सफलताको लागि आफ्ना सारगर्भित उद्बोधनहरू राखिदिनको लागि माइक्रोफोनमा आमन्त्रण गर्दछु आजका विशिष्ट व्यक्तित्व, यस मञ्चका प्रमुख आकर्षक एवं नेपाल राष्ट्रमै हिन्दू वेदोक्त वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनमा लागि परेका सबै ओमकार परिवारभित्रका सबै महानुभावहरूको एउटा ढुकढुकी मार्गदर्शकको रूपमा रहनुभएका परमादरणीय दुर्गा प्रसाईज्यूलाई मैले माइक्रोफोनमा आमन्त्रण गरे। ओम।

0: शासन गर्नुभएका गुरुहरू सम्पूर्णमा र भक्तजनहरूमा सम्पूर्णमा एकमुष्ट नमस्कार। अब यहाँ आएर मैले इन्द्रका धर्मको कुरा गर्दा इन्द्रका अगाडि स्वर्गको बखान गरे जस्तो हुन्छ। त्यसले गर्दाखेरि म यहाँ एउटा काम र कर्तव्यको लागि आएको थिएँ। म बिहान यहाँ 9 बजी पसेको थिएँ। बिहान मैले सबै ठाउँमा हाम्रो लगायत हाम्रो टिमले पूजा गर्यो र म सबैजनालाई के भन्न चाहन्छु भनेदेखि यो सनातनीहरूको देश हो र अब यो व्यवस्था फ्याँकेर पहिलाकै नेपाल पहिलाकै धर्म पहिलाकै संस्कृतिमा पुर्याउन ढिलो भइसकेको छ। त्यसले गर्दाखेरि मैले आजलाई यहाँभन्दा अरू भनिनँ, फेरि कुनै दिन बोलौँला। मलाई अहिले फेरि टाढा जानु पनि पर्दैछ। सबै सबैमा नमस्कार भन्दै बिदा लिन चाहन्छु। धन्यवाद।
1: सूत्रात्मक रूपमा के गर्नुपर्छ, हामी ओमकार परिवार कहाँ जानुपर्छ, कहाँ होमिनुपर्छ, कहाँ लड्नुपर्छ, कहाँ अगाडि बढ्नुपर्छ, म त्यसको लागि अहोरात्र तयार छु। मलाई पनि बोलाउनुहोस्, मैले बोलाएको ठाउँमा पनि हजुरहरू आएर सहयोग गर्नुहोस् भन्ने अत्यन्तै गम्भीर भावहरू राख्नुभएको छ। अब धन्यवाद ज्ञापन गरिदिनु हुनको लागि हाम्रा संयोजक प्रेमनीति भारद्वाजज्यूलाई मैले माइक्रोफोन प्रदान गरे। ओम
2: ओम। सम्पूर्ण पत्रकारहरू बन्धुहरूको ध्यान आकर्षण गर्न चाहन्छु। आज हामी थोरै व्यवस्थापनमा केही कार्यहरू बाँकी भएकाले हामीले यहाँहरूलाई आज बोलाएको कुरा म अहिले छोटकरीमा धन्यवादसँगै जानकारी दिन चाहन्छु। यो कोटी होम महायज्ञको आजसम्मको प्रतिवेदन दुर्गादाजु जाँदा जाँदै मैले यहाँ विदा गर्दै गर्दै म पत्रकारजीहरूलाई सूचना पनि दिन चाहन्छु। 91,56,798 रुपियाँ अहिलेसम्म कोटी होम महायज्ञमा आमदानी भएको जानकारी प्राप्त भएको छ भने खर्चतर्फ 76,13,601 रुपियाँ खर्च भएको विवरण हामीलाई सचिवालयबाट प्राप्त भएको छ। बाँकी 15,43,197 रुपियाँ अहिले हामीसँग बाँकी रहेको छ। त्यस्तै कोटी होम महायज्ञमा हवन 1,14,14,00,000 अतिरुद्री महायज्ञ 300 बाँकी रहेको छ, जम्मा 14,641 मध्येमा। त्यस्तै सहस्त्र चण्डी पाठ पनि करिब 200 जति मात्र बाँकी रहेको कुरा जानकारी दिँदै यो प्रतिवेदन म सम्पूर्ण पत्रकार जीवहरूका हातमा उपलब्ध गराउनका लागि सचिवालयका साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। ओम तत्सत्।
1: सम्पूर्ण श्रद्धालु भक्त सज्जनवृन्द, भर्खरै हाम्रो चिर परिचित एवं भाइरल अनुहार भनौँ एउटा नेपालको परिप्रेक्ष्यमा दुर्गा परसाईजी आएर हामीलाई हौसला दिएर यो कार्यक्रम निर्विघ्नताको साथमा अगाडि बढाउनुहोस्, हामी पनि तपाईँको साथमा छौं भन्ने सन्देशको साथमा विदा हुनुभएको छ। सबै आदरणीय सज्जनवृन्द कुर्चीमै बस्नुहोला। आज तल बस्नुभएका आमाहरू पनि अप्ठ्यारो हुनु, पछाडि कुर्ची छन् बरु ल्याएर अगाडि नै बस्नुहोला, कुर्चीमै बस्नुहोला। त लामो समय तल बस्दा अप्ठ्यारो होला, कुर्ची छन्, कुर्ची अगाडि नै ल्याएर बस्नुहोस् बरु। र यो कार्यक्रमलाई जन जनमा पुर्याउनको लागि गुरुदेव एकैछिन मैले प्रदान गर्छु। नेपाल पत्रकार महासंघ चितवनका मित्रहरू सृजना अर्यालजी, कुलप्रसाद काफलेजी, सुनिल कुमार श्रेष्ठजी, कालिका टिभीबाट सौरभ बहादुर पौडेलजी, सौगात कोइरालाजी र हाम्रो प्राविधिक सहयोगी इन्द्र सुवेदीजी, रेडियो साइनो जुन पश्चिम चितवनमा छ र उसले यो कार्यक्रमका हरेक घटनाहरूलाई प्रत्यक्ष प्रसारण गरेको छ, जसको संस्थापक विश्वनिधि अर्यालजी हुनुहुन्छ, पश्चिम चितवनबाट जति पनि भक्त आउनुभएको छ उहाँहरूलाई यहाँसम्म ल्याउनको लागि रेडियो साइनोको अत्यन्तै ठूलो योगदान रहेको छ। अन्य पत्रकार साथीहरू पनि, विभिन्न मीडियाका पत्रकार साथीहरू, देवघाट लाइभ एफएम बाट पनि हाम्रो कार्यक्रम प्रसारण भइराखेको छ भन्दै सबै सबै मिडियाका साथीहरूलाई कोटी कोटी नमन गर्दै, यहाँ दुईवटा मात्रै सूचना गरे मैले, टाढा टाढाबाट आउनुभएको श्रद्धालुहरू शौचालय थाहा नपाएर धेरै दुःख पाएको र त्यहाँ गइयो, हामी चाहिँ शौचालय थाहा नपाएर निस्क्यौं, निस्केपछि निस्केको निस्क्यौं भन्ने कुराहरू पनि भक्तहरूले भन्नुभएको छ। कहिले मैले पटक पटक त थाहा गराएको छु तर पनि कहिले काहीँ छुट्दो रहेछ। महिलाहरूको लागि यो मञ्चको पछाडि जानुहोला, महिलाहरू यस मञ्चको पछाडि जानुहोला, टिनले बारेर दुईवटा शौचालय बनाएको छ, सुरक्षित छ, कोही अप्ठ्यारो मान्नु पर्दैन। र पुरुषहरू यहाँबाट सिधै जानुहोला, यो साइडमा पुरुषहरूको लागि व्यवस्था गरिएको छ। र यहाँ हामी हरेक मान्छे हरेक रोगबाट ग्रसित छौं, असाध्य रोगहरूबाट हामी सबै ग्रसित छौं, एउटा न एउटा रोगले हामीलाई सताएको छ। यसलाई जरैदेखि निर्मूल पार्ने हो भने धेरै माध्यमहरू मध्ये गो अर्क सेवन पनि यसको भरपर्दो माध्यम हो। गो अर्क गाईको गौतबाट निर्माण गरिएको अर्क यहाँ तयार पारेर राखिएको छ। हजुरहरूले जाने बेलामा 200 रुपियाँको एक बोतल पर्छ, यहाँबाट त्यो अर्क लिएर जानुहोला र कति खाने कसरी खाने त्यही सोध्नुहोला, त्यही सोध्नुहोला। अनि छालाका रोगहरू दाद दुबी एकदम चिलाउने पुरानो किसिमको लुतो जस्तो बिबिरा आइरहने घमौरा जस्तो आइरहने र दुःख दिइरहने अवस्था छ भने त्यही 50 रुपियाँको एउटा त्यही अर्क बनाउँदाखेरि तल रहेको लेदो एउटा सानो अर्को सिसामा राखिएको छ जसको मूल्य जम्मा 50 रुपियाँ छ, त्यो लगेर लगाउनु होला। राम्रो भएछ भने फेरि थपे भयो, राम्रो भएन भने गयो भने त्यही 50 रुपियाँ गयो, आत्तिनु परेन होइन। त्यो प्रयोग गरेर हेर्नु होला, त्यो पनि कुनै यहाँ नाफा कमाउनको लागि कुनै व्यक्तिले गोजीमा पैसा राख्नको लागि राखेको होला भन्ने किसिमको कुरा होइन। यहाँ गौ सेवाको लागि गो सेवाको लागि खटेका हाम्रा आदरणीय भाइहरू हुनुहुन्छ गोपालहरू, उहाँहरूलाई पनि केही दुखेसो दिनुपर्ने हुन्छ। गाईलाई दाना पराल नुन औषधि आदि खरिद गर्नको लागि यसबाट आएको 2-4 पैसा प्रयोग गरिने छ। त्यसकारण गौ अर्कको पनि मैले जानकारी गराउँदै यहाँ उपस्थित सबै श्रद्धालुहरूलाई मूल समितिका सबै परमादरणीय सज्जन वृन्द सबै राखेको होला भन्ने किसिमको कुरा होइन। यहाँ गौ सेवाको लागि गो सेवाको लागि खटेका हाम्रा आदरणीय भाइहरू हुनुहुन्छ गोपालहरू, उहाँहरूलाई पनि केही

0: आधा घण्टा निर्धक्कै जानुहोला गुरुदेव, त्यसपछि सल्लाह गरौंला। डाक्टर योगी प्रज्ञानाथजीलाई आफ्ना दिव्य उद्बोधनहरू राखिदिनको लागि मैले माइक्रोफोन प्रदान गरे। ओम
1: तपाईँको आज भाग्योदय हुँदैछ सबैले गर्ने। ओ पिताजीहरूले पनि गर्ने हो।

छैन, यस कारणले ध्यान दिएर गर्ने, सबैले गर्ने, सबैले गर्ने, सबैले गर्नुहोस् ओ

0: लक्ष्मी नारायण मन्दिर सुन्दर बजार लमजुङ बाट यो कार्यक्रमको सफलताको कामना गर्दै पण्डित श्री दिनेश अधिकारीजी पाल्नु भएको छ। समस्त लमजुङवासी श्रद्धालुहरूको प्रतिनिधिको रूपमा मञ्चमा आएर आसन ग्रहण गरेर मञ्चको शोभा बढाइदिनुको लागि आदरणीय श्री लक्ष्मी
1: सम्हारे
0: पण्डित दिनेश अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु मञ्चमा आइदिनु होला।
1: पश्यन्ति मध्यमाथो तदनु भगवती वैखरी वर्ण रूपा शाश्वत बातम प्रसन्ना विधि हरि गिरीशा राधितालङ्करोतु नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपा तमहं वन्दे परमानन्दमाधवं गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो

0: आश्रममा सम्मानित रूपमा रहनुभएका हाम्रा वेद व्यासको स्वरूपमा रहनुभएका आचार्य परशुराम पाण्डेज्यू, उहाँको सौभाग्यबाट आज हामीले यो समय सीमालाई हामीले निर्धारण गरेका छौँ र यसै गरी यो सभाको सञ्चालकत्व गरिरहनुभएका हाम्रा संयोजक प्रेमनिधि भारद्वाजज्यू र हाम्रो यो शिव गोरक्ष योगी नरेन्द्रनाथ कोटी होमको शुभ आशीर्वाद दिनका लागि पोखराबाट आउनुभएका हाम्रा आदरणीय वन्दनीय गुरुवर योगी बलभद्रनाथज्यू र यसै गरी यो कोटी होमलाई सुसम्पन्न गर्न योगी नरेन्द्रनाथजीको शुभ आशीर्वाद प्राप्त मृगस्थलीबाट आउनुभएका हाम्रा आचार्य श्रीनाथ योगीज्यू र यो मञ्चमा विराजमान रहनुभएका हाम्रा गुरुवरहरू नाथ गुरुवरहरूमा हाम्रो पछुइया सहित पुटारबाट आउनुभएका हाम्रा योगी अमृतनाथज्यू, नीलकण्ठनाथज्यू र काठमाडौँबाट आउनुभएकी योगी वजस्वीनाथज्यू, इमा माताज्यू, देवीनाथज्यू र हाम्रो हिमाली शैलनाथज्यू, शैलनाथ तिमिला माताज्यू सहित हाम्रो नरेन्द्रनाथज्यू र यहाँ मञ्चमा विराजमान हाम्रा प्रतिष्ठित सन्यासबाट दीक्षित महान आत्माहरू, दिदी बहिनी, दाजुभाइहरू सहित र मलाई मञ्चमा जहिले पनि पुष्पमाला लगाएर हाम्रो यो यज्ञलाई सुसम्पन्न गर्नमा अहोरात खटिरहनु हुने हाम्रो हिमा सल्यानी, हिमा सनातनीज्यू र यो कार्यमा अझ अर्थ संकलन गर्नमा मदत गर्ने संगीता लोहनीज्यू र त्यसै गरी ध्रुवराज मित्रज्यू र लेखामा खट्नुभएका हाम्रा बन्धुहरू सहित र यो उद्घोषण कलामा निपुण महाकवि र भर्खरै दुईटा उहाँले कृति मलाई प्रदान गर्नुभएको छ, स्वामी विवेकानन्दको कृति र एउटा माताको कृति पनि, र त्यस विषयमा मैले समीक्षा गर्नको अहिले समय पाएको छैन, तर पनि उहाँलाई म साधुवाद अर्पण गर्दै र हिरालाल कणज्यू सहित सम्पूर्ण दिदीबहिनी, दाजुभाइ र यो मिडिया कर्मी मित्रहरू जुन दुई महिनादेखि नियमित निरन्तर रूपमा खटेर अहोरात्र आफ्नो जीवनलाई समर्पण गरेर यो मिडियाकर्मीद्वारा सञ्चालन गरिरहनुभएका र हाम्रा विचारहरू, हाम्रा दर्शनहरू, हाम्रा चिन्तनहरू अध्यात्म क्षेत्रका वाणीहरूलाई र प्रखर चिन्तनहरूलाई विश्वमा पुर्याउने र विश्वका आध्यात्मिक विश्वभरिका 4 अरबभन्दा बढी वैदिक सनातन धर्मका अनुयायीहरूमा मेरो हृदयदेखि नै नमन छ, कोटी होमको तर्फबाट पनि नमन छ र हाम्रो परशुराम आचार्यजी प्रखर वक्ता हुनुहुन्छ, उहाँको तर्फबाट हामी सबैको तर्फबाट नमन छ र आज यो सौभाग्य मिलेको छ कि हाम्रो यज्ञमा विभिन्न राज्य सञ्चालन गर्नमा उत्सुक र नेपाल राष्ट्रको गरिमा, नेपाल राष्ट्रको गौरव र संस्कृति सभ्यता यो सर्वप्रथम विश्वबाट यो जेठो देश हो तर जेठो देशको संस्कृति जेठो हो भनेर वैदिक वाङ्मयले नि प्रमाणित गरेको छ, जो प्रत्यक्ष छ त्यसलाई प्रमाण उपमाण लगाउनु पर्दैन, सर्वप्रथम त्यो पहिलो विश्वबाट विश्वमा वर्णीय छ त्यो संस्कृति हो हाम्रो देशको जेठो संस्कृति र त्यही जेठो संस्कृतिको बारेमा यो हाम्रो वैदिक सनातन धर्ममा दीक्षित र वैदिक सनातन धर्मको शिखर यात्रालाई उच्च बनाउने हाम्रा योगी नरेन्द्रनाथजीले एउटा कविता लेख्नु भएको छ, राष्ट्रध्वज कविता, र आज सौभाग्यले यो राष्ट्रध्वज कविता पढ्ने मलाई अवसर प्राप्त भएको छ र म त्यही कविता आज पढेर आफ्नो यो प्रवचनको आरम्भ गर्न चाहन्छु र वैदिक सनातन धर्मको मुटु हाम्रो देश जेठो देश हो, जेठो देश हो, जेठो ऋग्वेद लेखियो पहिलो देशको पहिलो ऋग्वेद जेठो ग्रन्थ लेख्ने देश यही हो। तर हामीले आफ्नो हिरालाई नचिनेर, आफूभित्रको नाभिलाई नचिनेर, आफूभित्रको आत्मालाई नचिनेर, आफूभित्रको मुटुलाई नचिनेर, आफूले आफूलाई पहिचान नगरेका कारणले गर्दा आफूभित्रको हिरा मोती नचिनेर, घरको सुनको लोटा नचिनेर हामीहरूले के गर्दैछौ? शिल्पटका भाँडा बटुलिरहेका छौँ। यसै कारणले गर्दा जुन देशको संस्कृति उच्च हुन्छ त्यो राष्ट्र उच्च हुन्छ। संस्करणम संस्कृतम संस्करणम संस्कृति भनेर भनिन्छ। संस्करण भनेको हाम्रा 16 संस्कारहरू छन्, जुन संस्कारले हाम्रो जीवनलाई दर्शनलाई लिपिबद्ध गर्दछन्, हाम्रो मार्गलाई पथ प्रदर्शक बनाउँदछन्। हाम्रो प्रथमबन्ध संस्कारम, गन्धर्व संस्कारम, विवाह संस्कारम आदिका जुन पुंसबन्ध संस्कारम आदि जुन संस्कार छन् ती संस्कारले जीवनलाई एउटा मार्गरेखामा निश्चित गर्दछन्। स्वतन्त्र छोड्दैनन्, स्वतन्त्र छोड्दैनन् र एउटा नियमबद्ध तालिकाबद्ध बनाउँदछन्। र हाम्रो देशको जो गौरव छ, परम्परा छ, दीर्घ परम्परा छ, हिमाली सभ्यताको परम्परा छ, पृथ्वीनारायण शाहको सभ्यताको परम्परा छ, जो नाथहरूको सभ्यताको परम्परा छ, र त्यो परम्परालाई यी वैदिक दर्शनले उच्च बनाउँदछन्। त्यसै कारणले संस्करणम संस्कृतम संस्करणम संस्कृति भनेर भनिन्छ। संस्करण भनेको युगौं युगदेखि परम्परामा आएका प्रतिभाहरूले त्यसलाई अझ बढाउँदछन्। जस्तै हाम्रो नाथ परम्परामा आदि जगत गुरु आदिनाथ भगवान शिवको परम्परामा दत्तात्रेय नाथ आउनुभयो, लाखौं करोडौं आत्माहरू आए, त्यसपछि मत्स्येन्द्र नाथ आउनुभयो, त्यसमा पनि हजारौं करोडौं 99 करोड नाथहरूले राजा महाराजाहरूले दीक्षा लिनुभयो, अनेकौं से मुक्ति पाउनुभयो, निर्वाण पाउनुभयो, ज्योति स्वरूप धारण गर्नुभयो। र त्यही परम्परामा भर्तृहरि योगी भर्तृहरि आउनुभयो, उहाँ पनि राजा हुनुहुन्थ्यो तर विभिन्न कारणले गर्दा उहाँले पनि आफ्नो जीवनलाई भगवान गोरक्षनाथले उहाँलाई जीवनको दर्शन देखाउनुभयो, सत्यको बोध गराउनुभयो र उहाँले त्रिशतकम तीन प्रकारको श्रृङ्गार शतकम, योग वैराग्य शतकम र नीति शतकम भनेर तीनटा शतक लेख्नुभयो र आफ्नो जीवनलाई गुरु महागुरु गोरक्षनाथको शरणमा समर्पित गर्नुभयो। र भर्खरै राजनीतिक क्षेत्रका एकजना हस्ती पनि आज आउनुभयो र उहाँलाई पनि हाम्रो साधुवाद छ। तर हाम्रो एउटा सन्देश छ, ओम आदेश छ, त्यो आदेश के हो भने जबसम्म नेपालमा नेपालको संस्कृति मान्नेहरू नेपालका राज्य सञ्चालन गर्नेहरूले गोरखनाथलाई टोटली कम्प्लिटली सरेन्डर गर्दैनन्, समर्पित हुँदैनन्। जबसम्म उनीहरूले मनले वचनले कर्मले आत्माले जीवनले समर्पित जबसम्म हुँदैनन् तबसम्म उनीहरूको हृदयमा गोरखनाथको बास हुन सक्दैन। जबसम्म गोरखनाथको बास हुँदैन गोरखनाथको परम्पराको प्रवाह विकसित हुँदैन। पृथ्वीनारायण शाहको गुरु हुनुहुन्छ भनेर मात्र हुँदैन, त्यसको विवाह कार्यमा प्रगतिमा चिन्तनमा दर्शनमा कोषमा सप्तकोशाः भवन्ति, सातवटा क्षेत्र हुन्छन् दुर्गमा, त्यसपछि कोषमा दुर्गमा सैन्यमा र कुटनीतिक क्षेत्रमा अमात्यमा अमात्य भनेर प्रधानमन्त्रीलाई भनिन्छ। ती सबै क्षेत्रमा योगी महागुरु गोरखनाथको पदचिन्ह पथ प्रदर्शक चिन्ह पछ्याउनु पर्दछ, त्यो प्रवेश गरेको हुनुपर्दछ, त्यो विकसित गरेको हुनुपर्दछ। त्यो प्रवेश गरेपछि मात्र गोरखनाथको आशीर्वाद लाग्दछ र गोरखनाथको विधिमा गोरखनाथको जो विभूति छ त्यो विभूति लगाउन पनि सिक्ने, विभूतिको मन्त्र सिक्ने, यी सारा क्रमहरू सिकेपछि मात्र गोरखनाथको यात्रा सुरु हुन्छ। भर्खरै हिजो हाम्रो आचार्य परशुराम पाण्डेज्यूले जो नाथ परम्परामा कसरी प्रवेश गर्ने भनेर अलिकति बताउनु भएको थियो, आज म फेरि दोस्रो तह आएको हुनाले म त्यसमा निवेदन गर्न चाहन्छु। हाम्रो नाथ परम्परामा प्रवेश गर्न चाहनेहरूले सर्वप्रथम नाथको मर्यादा नाथको महत्व के हो भने गुरु नै सब थोक हो। गुरु नै गुरु ब्रह्मा गुरु विष्णु, मनले मात्र होइन मनले आत्माले विचारले दर्शनले बोलेर गुरु नै सर्वथोक हुनुहुन्छ भन्ने भावना राख्न पर्यो। मनले एक, वचनले एक, कर्मले एक गरेपछि हुँदैन। मनले यही, वचनले, कर्मले गरेर उपदेश, यसलाई उपदेशी प्रकार भनिन्छ। र उपदेशी प्रकार भनेको सबभन्दा पहिले पृष्ठभूमिमा गुरुदेवको महत्व, प्रेमनाथ शाहको परम्परामा गुरुदेव आउनुभएको, गोर्खामा उहाँले प्रकट हुनुभएको, र त्यस परम्परामा कति कति महात्माहरू आउनुभयो, गुरु गोरखनाथको कुन परम्परा छ, कुन प्रकारको दीक्षा पद्धति छ, कुन प्रकारको शिक्षा पद्धति छ, कुन प्रकारको शास्त्रीय पद्धति छ, कुन प्रकारको कर्मकाण्ड पद्धति छ, कुन प्रकारको ज्ञान काण्डको पद्धति छ, कुन प्रकारको उपासना काण्डको पद्धति छ, र कुन प्रकारको राजयोगको पद्धति छ, र कुन प्रकारका अष्टाङ्ग मार्गहरू छन्, र यी सबै प्रक्रियाको आधारभूत ज्ञान गरेर अथवा उचित नाथहरूसँग योग्यता हासिल गरेर तपाईँ सबै संसारका सबै प्राणीहरूले जो जो यो मिडियाबाट जहाँ जहाँसम्म हाम्रा विचारहरू गएका छन्, जहाँ जहाँसम्म हाम्रो ध्वनि यन्त्र पुगेको छ, जहाँ जहाँसम्म हाम्रो विचार पुगेको छ, हामी नम्र निवेदन गर्न चाहन्छौँ शिव गोरक्षनाथ कोट्योङको तर्फबाट उहाँहरू सबैले उपदेशी प्रकारबाट उपदेश लिन सक्नुहुन्छ। नाथको उपदेश लिन, नाथ परम्पराको उपदेश लिन सक्नुहुन्छ। यसमा जाति भेद छैन, यसमा वर्णभेद, यसमा रङ्गभेद छैन, यसमा पूर्व पश्चिम उत्तर दक्षिण भन्ने पनि छैन, तल र माथि भन्ने पनि छैन। एकमात्र आधार के छ भने उसले गुरु गोरक्षनाथको आदि शिवको महत्व र शिव पक्षको पाशुपतको महत्व, पशुपतिनाथको महत्व, विश्वनाथको महत्व, जगन्नाथको महत्व, केदारनाथको महत्व, मुक्तिनाथको महत्व र विभिन्न नाथहरू जो छन्, र यदुनाथको महत्व, यदुनन्दन नाथ हाम्रो, रघुनाथको महत्व, रामलाई रघुनाथ भनिएको छ, यदुनन्दन कृष्णलाई भनिएको छ, यसका सामान्य कुराहरू पनि जानेपछि तपाईँ उपदेशी प्रकार बन्न सक्नुहुन्छ। र उपदेशी प्रकार भएपछि यसको विकास क्रममा र हाम्रो नाथ परम्परामा एउटा राम्रो पक्ष, अति सुन्दर पक्ष के छ भने गुरुले शिष्य छान्ने होइन कि शिष्यले गुरु छान्ने परम्परा छ। तपाईँले कुन गुरु चाहनुहुन्छ, शिष्यले मलाई यो शिष्य मलाई मनपर्छ भन्ने होइन कि शिष्यले यो गुरु मलाई मनपर्दछ भनेर तपाईँले गुरुलाई नमन गरेर गुरुको पनि कृपा हुनुपर्छ। शिष्यले गुरु त बनाउँछु भन्नुभयो, तर गुरुले फेरि मलाई त तपाईँलाई शिष्य बनाउने मन छैन भनेपछि हुँदैन। त्यस कारणले शिष्यले गुरु बनाउन सक्नुहुन्छ। त्यसको लागि औघड साधक पद्धति छ, र त्यो हिजो हाम्रो व्यासजीले भन्नुभएको थियो आँखा खोलिदिने, र आँखा खोल्ने भनेको हाम्रो ज्ञानको एउटा परम्परा छ, र त्यो ज्ञानको परम्पराबाट अज्ञान नाश गरेर र आफूभित्रको ज्योति, आफूभित्रको प्रकाश दिनको लागि गुरुले दुई प्रकारका ज्ञान दिनुहुन्छ, एउटा गुप्त ज्ञान दिनुहुन्छ, एउटा प्रकट ज्ञान दिनुहुन्छ। र आँखा खोलेपछि दिव्य ज्योतिको दर्शन भएपछि साधकलाई शिवसूत्रको जनेऊ लगाइदिइन्छ, र गुरुको कृपाबाट तपाईँले जब जनेऊ लगाउनुहुन्छ, जनेऊ लगाएपछि तपाईँलाई गुरुलाई आदेश गर्नको लागि नाथ ध्वनिको माध्यमबाट सही तरिकाबाट सही मर्यादा राखेर तपाईँले गुरुलाई आदेश गर्नुपर्दछ। गुरुको आदेश गर्ने पद्धति एकदम वैज्ञानिक छ, र त्यो नियमित निरन्तर गर्नुपर्दछ, र त्यो गरेपछि तपाईँ साधक बन्नुहुन्छ, तपाईँ साधनामा लाग्नुहुन्छ, र साधनामा लागेपछि तपाईँले यम नियम, अहिंसा परमो धर्म, मनले, वचनले, कर्मले कुनै प्रकारको तपाईँले हिंसा गर्नु हुँदैन। त्यसै गरी हिजो आएको थियो मद्यपानम, मद्यपान गर्नु हुँदैन, धुम्रपानम, धुम्रपान गर्नु हुँदैन। त्यसै गरी विभिन्न प्रकारका हिंसात्मक जति पनि वृत्तिहरू छन् ती सबै त्यागेर तपाईँले एउटा साधकको जीवन दर्शन, विभिन्न वेदान्तीहरूको पनि साधकको जीवन दर्शन छ, वैष्णवहरूको पनि साधकको जीवन दर्शन छ, साङ्ख्यवादीहरूको पनि साधकको जीवन दर्शन छ, प्रणामीहरूको पनि साधकको जीवन दर्शन छ, ती दर्शनहरूमा सन्यासीहरूको पनि साधकको जीवन दर्शन छ, आचार्यहरूको पनि साधकको जीवन दर्शन छ, वेदव्यासको यो प्रवचन गर्नेहरूको पनि साधकको जीवनको दर्शन छ। त्यो दर्शनमा एउटा महत्त्वपूर्ण कुरो छ, सत्य वचन बोल्ने, झुट नबोल्ने र कुनै प्रकारको ठगी नगर्ने, चोरी नगर्ने र हिंसाको वृत्ति नगर्ने, त्यस्तो प्रकारको र अहिंसाको वृत्ति अपनाउने, त्यस्तो प्रकारको साधकको विकसित क्रम गरेर गुरुको कृपा भयो भने र कसैको 12 वर्ष लाग्दछ, कसैको 1 वर्षमा पनि हुन्छ, कसैको 14 वर्षमा पनि साधकबाट कान चिर्ने योगीको यात्रा नहुन सक्दछ। गुरुको कृपा र शिष्यको परिश्रम, कठोर परिश्रम नगरिकन शिष्य साधक बन्न सक्दैन। त्यसका 3 सूत्र छन् र एउटा सूत्र हो पवित्रता। त्यो साधक आन्तरिक रूपमा बाह्य रूपमा पवित्र हुनुपर्छ, मनले, वचनले, कर्मले, उसले सारा अहिलेका वृत्तिहरू छोडेर, विशेष गरी अहिले आधुनिक विज्ञानका जुन छन्, दूरदर्शनका छन्, आँखाले हेर्ने जो दृश्य छन्, अहिले पनि एकजना बाबु हेर्दै हुनुहुन्छ, मेरै चेला हुनुहुन्छ सायद, हेर्दै हुनुहुन्छ, हेर्नुहोस्, उहाँलाई यो प्रवचन सुन्दै हुनुहुन्न। यो दूरभाष यन्त्र र हाम्रो शिष्य बन्न चाहने, गोरक्षनाथको परम्परामा आउन चाहनेले के गर्नुपर्छ भने दूरभाषको जो दृश्य छ यो दृश्यबाट पनि मुक्ति लिनुपर्छ र मुक्ति लिएर साधक बनेर कडा परिश्रम गरेर, कडा परिश्रम गरिकन साधकको यात्रा पूरा गरेपछि बल्ल गुरुको कृपा भयो र शिष्यलाई पनि साधकत्व पात्रता आयो भने उदो योगी बन्नको लागि 3 प्रक्रिया उसले पूरा गर्नुपर्छ। एउटा पवित्रता, जसलाई अङ्ग्रेजीमा प्युरिफाई भन्छ, त्यो प्युरिफाई भनेको आन्तरिक पवित्रता र बाह्य पवित्रता, 2 प्रकारको पवित्रता गरेपछि एउटा चरण पूरा हुन्छ। त्यसपछि अर्को हुन्छ शान्ति। शान्ति पनि 2 प्रकारको हुन्छ, एउटा आन्तरिक शान्ति, एउटा बाह्य शान्ति। आन्तरिक शान्ति भनेको घर परिवार, गृह शान्ति, ग्रह शान्ति। गृह शान्ति भनेको घरका सदस्यहरूले, घरका सदस्यहरूको अनुमति चाहिन्छ, उनीहरूको पनि परामर्श, सहमति, संवेदन चाहिन्छ र त्यसको सहमति लिएपछि बल्ल आन्तरिक पवित्रता हुन्छ र आफू पनि वैराग्यको भाव, आफूभित्र वैराग्य पनि आएको हुनुपर्छ। म अब यो जीवन, यो क्षणभङ्गुर रहेछ, यो जीवनमा सत्य केही पनि रहेन रहेछ र एकमात्र परमात्माको तत्त्व नै महत्त्वपूर्ण रहेछ। पृथ्वी, जल, तेज, आकाश र यी पञ्च तत्त्वहरू पञ्च तत्त्वमा विलीन हुँदा रहेछन् र एकमात्र सत्य, ब्रह्म सत्य, जगत मिथ्या भने जस्तै, रितम्बरा भने जस्तै हाम्रो परम्परामा अलग निरञ्जन भनिन्छ र अलग निरञ्जन भनेको हाम्रो भाषामा, हाम्रो शैलीमा त्यो भनेको ज्योतिको दर्शन हो र त्यो ज्योति दर्शनको लागि हामीले नियमित रूपमा साधनाद्वारा आफ्नो जीवनलाई तपाउनु पर्दछ, आफ्नो जीवनलाई एउटा एक लक्ष्यमा एकीकृत गर्नुपर्दछ। जसरी अर्जुनले अरू केही देखेनन्, अर्जुनले के देखे, मत्स्यभेद गर्ने बेलामा त्यो माछाको आँखा मात्र देखे र त्यो देखेको हुनाले उनले लक्ष्यभेद गर्न सके, त्यसलाई अर्जुन दृष्टि भनेर भनिन्छ। हाम्रो भाषामा पनि एकमात्र यो जीवनका मोह, जीवनको माया, जीवनको लोभ, जीवनको लालच, जीवनका वृत्तिहरू, क्रोध, लोभ, मद, माचर्य, धन सम्पत्तिका लोभहरू, संसारका सांसारिक लोभहरू र प्रतिष्ठाका लोभहरू, विभिन्न प्रकारका लोकेक्षणा, वित्तेक्षणा, पुत्रेक्षणा र इच्छा, अनेक प्रकारका इच्छा आकाङ्क्षाहरूलाई पनि जलाएर भस्म पारिदिनुपर्छ र त्यो जलाएर भस्म पार्नको विधिको लागि नै हामीले यो विभूति प्रदान गर्ने गर्दछौ र विभूतिले तपाईँलाई, तपाईँको ज्ञान प्रदान गर्छ तपाईँलाई र तपाईँका पापहरूलाई भस्म गरेर खरानी बनाइदिन्छ र श्रीमद् देवी भागवतमा पनि दुर्वासाजीले त्यो विभूतिको बारेमा, विभूतिको ज्ञान बताउनको लागि नरक गएका उद्धार गर्ने कथा हाम्रो प्रखर वक्ता परशुराम पाण्डेजीले भन्ने नै हुनुहुन्छ बोल्नुहुन्छ त्यो विषयमा सङ्केत गर्न चाहन्छु कि विभूतिको ठुलो महत्व छ र विभूतिको महत्व भएको कारणले गर्दा नै हाम्रो सूक्ष्म तरिकाले राष्ट्रगुरु योगी नरेन्द्रनाथजीले पनि हाम्रो त्यो पोडियमको स्थलको दाहिनेतिर विभूति प्रदान गरिएको छ। यहाँबाट पनि दया कृपा गरेर विभिन्न बाधा अवरोध सहँदै पनि यो शरीरले पनि विभूति प्रदान गरिरहेको छ र यो विभूतिले के गर्छ तपाईँहरूको गृह शान्ति दिन्छ, तपाईँलाई ग्रह शान्ति दिन्छ, तपाईँलाई तपाईँका दुःख दर्दहरू हरण हुन्छ र यहाँ प्रयोग पनि गरिएको छ, अनेक प्रकारका रोगहरू पनि निवारण हुन्छ, तपाईँलाई इतिभिति अनेक प्रकारको अज्ञात ज्ञात र कुलपितिहरूको पनि जुन छेदभेद छ त्यसको पनि निवारण हुन्छ, सबै निवारण हुन्छ। तपाईँको श्रद्धा विरहितम यज्ञम तामसम परिचक्षते होइन, र तपाईँको श्रद्धा जति छ प्रेम जति छ भवानी शङ्कर हो भन्दै श्रद्धा विश्वासहरू पनि भवानी शङ्कर। हामीले यहाँ श्रीमद् देवी भागवतको प्रवचन सुरु गरिरहेका छौँ, भर्खरै मैले उद्घाटनमा श्लोक भने सृष्टो या स्वर्गरूपा जगदम्बनविदो, सृष्टिको आदिशक्ति भगवती जगदम्बाले गर्दाखेरि तपाईँले चाहनुभयो भने सबै चिज हुन्छ, तर तपाईँको श्रद्धा तपाईँको भक्ति तपाईँको प्रेम तपाईँको समर्पण त्यो सबै समर्पित हुनुपर्छ। जब तपाईँ समर्पित हुन्छ तपाईँलाई शान्ति हुन्छ, त्यो मैले भने दुई प्रकारको शान्ति हुन्छ, एउटा गृह शान्ति एउटा ग्रह शान्ति, र ग्रह शान्ति गृह शान्ति हामी दुवैले गर्न सक्छौँ। उहाँले वेदव्यासज्यूले आफ्नो वैदिक वाङ्मयद्वारा 18 पुराणहरूका मन्त्रहरूबाट तपाईँलाई उहाँले शान्ति दिन सक्नुहुन्छ, त्यहाँबाट पनि पुगेन भने उपनिषद्को पनि विद्वान हुनुहुन्छ, अद्वैत वेदान्तका मन्त्रहरूबाट पनि शान्ति दिन सक्नुहुन्छ, त्यहाँबाट पनि भएन भने उहाँले वेदका मन्त्रहरूबाट इखे तोर्जे त्वा गरेर पनि उहाँले शान्ति दिनुहुन्छ। तर शान्ति लिन आउने मान्छे खै एक दिन आउनुहुन्छ अर्को दिन तपाईँ हराउनुहुन्छ, यहाँ आए पनि कतिपयलाई ऊ अझै पनि मोबाइल प्यारो छ, मेरा भाइहरूलाई मोबाइल प्यारो छ अहिले पनि, छ्यालिस दिन भइसकेर पनि मेरो भाइलाई अझै मोबाइल प्यारो छ, मेरो बाणी प्यारो छैन मेरो भाइलाई मेरो मोबाइल प्यारो छ, र मेरो भाइलाई मेरो अनुरोध छ मोबाइल भन्दा प्यारो हाम्रो प्रवचन हुनुपर्छ। बल्ल सारा देशभरि भारत मात्र होइन नेपाल मात्र होइन दक्षिण एसिया मात्र होइन युरोप मात्र होइन जापान जान चाहनेहरू अमेरिका जान चाहनेहरू अस्ट्रेलिया जान चाहनेहरू क्यानाडा जाने चाहनेहरूलाई पनि हाम्रो कोटी हामीले यस्तो भावना गराउनु पर्दछ कि हाम्रो देशमा ठुलो आध्यात्मिक क्रान्ति हुन लागेको रहेछ, आध्यात्मिक शान्तिको एउटा युग आउन थालेको रहेछ, त्यो आध्यात्मिक पुनर्जागरणको युग आउन लागेको रहेछ, अब हाम्रो देश सम्पन्न बन्छ, हाम्रो देश अब पराधीन हुँदैन आर्थिक पराधीन हुँदैन, आर्थिक ऋणमा डुबेको देश कहिले पनि स्वाधीन हुँदैन, यो 30 खर्बको ऋण तिरेर अब हाम्रो देश स्वाधीन हुन्छ र हाम्रो देशमा स्थिरता आउँछ शान्ति आउँछ र प्रेम आउँछ भनेर उनीहरूको हृदयमा पनि देशभक्तिको भावना देश प्रेमको भावना जागृत हुन सक्दछ हुन्छ। र जसै अपि स्वर्णमयी लङ्का नमे लक्ष्मण रोचते, यसको पनि अलिकति म निवेदन गर्न चाहन्छु। आज सौभाग्य छ परशुराम पाण्डेजीले पनि वेदव्यासको आसनबाट नै तपाईँ जो निर्वाध आधा घण्टासम्म जानुहोस् त्यसपछि बाधा अवरोध आएछ भने म हेर्छु भनेर एकदम साधिकार प्रदान गर्नुभएको छ। र त्यसै कारण कथा त छोटो, जब रामायणको युद्ध समाप्त भयो चारैतिर सुनि सुनको लङ्का पनि
1: मैले सुनेको घर त एकदम राम्रो बनाएको छौ रे, डिलिसियस, मैले कतिचोटि भनिसकेँ उहाँलाई टायर चेन्ज गराउनु भनेर, सुन्नु नै हुन्न।

0: Chang Soo-hee.
1: You were wonderful tonight.
0: You too?
2: कारण तिमीले यो टाइल्स कुन चाहिँ लगाएको
3: कजारी
2: वाह गजब छ नि जब घरमा कजारी टाइल्स लगाउनुहुन्छ
0: तपाईँले सोध्ने नै भएन
4: सुनको लङ्का हो यो तर पनि नमे लक्ष्मण हे लक्ष्मण मलाई यो रुचिकर लाग्दैन जुन वस्तुमा रुचि हुँदैन त्यसमा मान्छेको मन जाँदैन त्यस कारणले जननी र जन्मभूमि जुन जन्ममा जुन मातृभूमिमा हामी जन्म्यौँ त्यो प्यारो हुन्छ जसरी अमेरिकामा गएका जति पनि नेपाली दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ यदि मेरो प्रवचन हाम्रो प्रवचन सुनिरहनु भएको छ भने तपाईँलाई आफ्नो माटाको स्पर्श माटाको सुगन्ध तपाईँको हृदयमा झङ्गिन थाल्दछ हिमालका पहाडका कन्नराहरू हिमाली सभ्यताका ती निनादहरू ती ध्वनिहरू जहाँबाट हिमालबाट विभिन्न कञ्चनजङ्घा बग्दथिन् 9000 नदीहरू कलकल बनेर बग्दछन् र स्वच्छ पवित्र वैदिक संस्कृतिको धारालाई प्रवाहित गर्दछन् र ती नदीहरू ती नदीसँगै हिमाली सभ्यताबाट बगेका हाम्रो पार्वतीका आशीर्वादहरू र गण्डकीका आशीर्वादहरू कौशिकीका आशीर्वादहरू बगेर जब नदी हुँदै प्रवाहित हुन्छन् तपाईँको हृदय बल्ल त्यस बेला म हो हाम्रो मातृभूमि त निकै धनी रहेछ राम्रो रहेछ मैले बोध गरेको रहेन रहेछु र मलाई पनि योगी नरेन्द्रनाथको यो हाम्रो देश दर्शन भन्ने कृति रहेछ र यो कृति कहाँ रहेछ यो कृति हेरेर मैले पनि मेरो मातृभूमि पढ्नै पाएको रहेन रहेछु मैले अरू अरू विश्वविद्यालय पढेको रहेछु तर हाम्रो देशको विश्वविद्यालय जो विश्वविद्यालय हाम्रो देश प्रकृतिको प्राकृतिक सभ्यताको विश्वविद्यालय प्राचीन सभ्यताको विश्वविद्यालय प्राचीन ऐतिहासिक धरोहरको विश्वविद्यालय र संस्कृतिको पुरानो सभ्यता र संस्कृतिको विश्वविद्यालय र जीवन दर्शनको विश्वविद्यालय समाजशास्त्रको विद्यार्थी हुँ म मानवशास्त्रको विद्यार्थी पनि हुँ र त्यो मानव सभ्यता जुन सभ्यताको उदय हाम्रो हिमाली सभ्यतामा भयो र त्यो सभ्यताको इतिहास त्यो सभ्यताको संस्कृति त्यो सभ्यताको उत्खनन अनुसन्धान म त गर्न लागेकै रहेन रहेछु मैले त यो विदेशी भाषा पढेर तिनको मोहमा डुबेर तिनको एउटा नेपालगञ्जको बक्कीको घोडा जस्तै बनेको रहेछु अहो मेरो भाग्य ठगिएको रहेछ र आज यो नेपालमा भएको कोटी होम देखेपछि कोटी होमका प्रवचन सुनेपछि मलाई याद आयो हाम्रो देश दर्शन भन्ने योगी नरेन्द्रनाथजीले एउटा कृति लेख्नुभएको थियो लेख्नुभएको छ ओहो त्यो कृति पाएको त मेरो जीवन सफल हुन्थ्यो भन्ने तपाईँलाई जीवन दर्शन आउँछ बल्ल तपाईँलाई देश प्रेम हुन्छ बल्ल जननी जन्मभूमि छ स्वर्ग आदबी गरिएछि स्वर्ग भन्दा पनि तपाईँको जन्मभूमि प्यारो छ प्यारो रहन्छ प्यारो रहनेछ भन्ने भावना हुन्छ र त्यो भावना भयो भने मात्र तपाईँको यतिले पनि काम बन्दैन तपाईँले देशलाई भ्रष्टाचार रहित मुक्त पार्नुपर्छ र तपाईँले आफ्नो देशको जुन भेष छ भूषा छ भाषा छ भोजन छ योमा परिष्कार गर्नुपर्छ र तपाईँले वैदिक सभ्यता नै चाहनुहुन्छ भने शिक्षा निशुल्क हुनुपर्दछ गुरुकुलमा आधारित हुनुपर्दछ स्वास्थ्य निशुल्क हुनुपर्दछ जडीबुटी सहितको स्वास्थ्यलाई हाम्रा दिदीबहिनी दाजुभाइहरूलाई 20,000-40,000 जति पनि हामीले गुरुकुलको प्रशिक्षण दिएर जडीबुटीको प्रशिक्षण दिएर हामीले स्वास्थ्य परिचारिका बनाउन सक्दछौँ त्यो निशुल्क हुनुपर्दछ त्यसै गरी पिउने पानी निशुल्क हुनुपर्दछ हाम्रो यो शरीरको यो जो विचारधारा हो वैदिक साम्यवादी विचारधारालाई यो शरीरले यो विचारधारालाई अगाडि बढाइरहेको छ र यो पूर्व शर्त हो हाम्रो वैदिक सनातन धर्मको म सबैलाई सङ्केत गरिरहेको छु जो जसलाई यो राष्ट्र हिन्दू राष्ट्र चाहिएको छ र उहाँलाई पनि म यही मञ्चबाट उहाँका अङ्ग प्रत्यङ्गहरू साङ्ग कोटी होममा साङ्ग अङ्गहरू आएका छन् र प्रमुखलाई म यहीबाट नम्र निवेदन गर्न चाहन्छु कि तपाईँहरूलाई पनि राष्ट्रको एउटा ध्वज पहिरिने इच्छा छ भने शिक्षा निशुल्क गर्नुहोस् स्वास्थ्य निशुल्क गर्नुहोस् र पिउने पानी निशुल्क गर्नुहोस् र 14 अञ्चल 75 जिल्लामा पुरानो मा 3 दिनको भोजन त्रिक चरैबेटी चरैबेटी चरैबेटी भनेर भनिन्छ सन्यासी महात्माहरूले कुनै पनि महात्माले 3 दिन भोजन 3 थाक भोजन उसलाई कुनै प्रकारको दुःख नहोस् कष्ट नहोस् त्यसै गरी यात्रामा यातायातमा पनि ती सन्यासीहरू महात्माहरू योगीहरू गुरुहरू हामीलाई पोखरामा त त्यो जोगीहरूलाई त बस चढ्न पनि दिन्नन्, बस चढ्न गयो भने यसले पैसा तिर्दैन भनेर म नेपाली हुँ भनेर भन्नुपर्दछ। त्यस कारणले गर्दा ती सबै निशुल्क हुनुपर्छ। यो निशुल्क भयो भने 14 पद्धति निशुल्क भयो भने 3 करोड जनसङ्ख्यालाई शुद्ध पवित्र बनाएर हामीहरूले एउटा स्वर्गको राज्य, हाम्रो वैदिक समाजको राज्य छ जुन महादेव शङ्करले निवेदन गर्नुभएको राज्य हो। त्यसमा 3 सूत्र थिए मैले बताए, पवित्रता शान्ति र विवेक, र 3 सूत्र छन् सत्यम शिवम सुन्दरम। हाम्रो देश बल्ल सत्यको देश हुन्छ, बल्ल शिवको देश हुन्छ, सुन्दरमको देश हुन्छ। सत्यको देश हुन्छ, सुन्दरमको देश हुन्छ, र पवित्रताको देश हुन्छ। र त्यो देश बन्नको लागि योगी नरेन्द्रनाथजीले एउटा हाम्रो राष्ट्रध्वज भन्ने एउटा कविता लेख्नुभएको छ, र आज हाम्रो राष्ट्रध्वजलाई कति सङ्कट आएको छ तपाईँलाई थाहा छ। हाम्रो राष्ट्रध्वजलाई कति सङ्कट आयो, हिमाली सभ्यतालाई कति सङ्कट आयो, र हाम्रो वैदिक कालदेखि कति सङ्कट आयो, अहिले पनि एउटा महान सङ्कट आएको छ। त्यो सङ्कट हो राष्ट्रिय परिचय पत्र बनाउने बेलामा हाम्रो भेष हटाइयो, हाम्रो भूषा हटाइयो, हाम्रो जुन वैदिक चिन्ह छ पाञ्चाल देवताले लगाउने जो चिन्ह छ, महिलाहरूले लगाउने सिन्दुर हटाइयो, वैदिक ब्राह्मणले लगाउने टिको हटाइयो, र वैवाहिक वैदिक वैष्णवहरूले लगाउने जो चन्दन छ त्यो चन्दन मिटाइयो, र हाम्रो नाथहरूले लगाउने जो त्रिपुण्ड छ त्यो हटाइयो, ऊर्धपुण्ड छ त्यो हटाइयो। हटाएर एक प्रकारले एउटा बिल्कुल विधुर जस्तो एउटा जिन्दगी राष्ट्रिय परिचय पत्र बनाउनेमा गरिएको छ। यो नयाँ वैज्ञानिक तरिकाको सुस्थ तरिका गरिएको षड्यन्त्र हो, त्यो हामीलाई राम्ररी थाहा छ। तर हाम्रो देशका मानिसहरू सुतेको कारणले गर्दा, हाम्रा वैभवहरू सुतेको कारणले गर्दा, आफू भित्रको हिरामोती नचिन्ने कारणले गर्दा, र कुरा गर्ने तर आफूले त्यो राष्ट्रिय परिचय पत्र बनाउने बेलामा म कुनै दलको मानिस छैन, र सबै दलहरूले पनि कसैले केही नबोलेको कारणले गर्दाखेरि आज हाम्रो कुनै पनि परिचय पत्र बनाउने बेलामा आफ्नो राष्ट्रको पहिचान हामीले बनाउन पाउनु पर्दैन र हाम्रो राष्ट्रको चिन्ह हामीले लगाउन पाउनु पाउँदैन, हाम्रो वेशभूषा हामीले लगाउन पाउँदैन, र यस कारणले गर्दा अहिले कसैको आन्दोलन छैन, कसैले विभूति आवाज उठाएका छैनन्, कसैलाई राष्ट्रको बारेमा कसैलाई चिन्ता छैन, राष्ट्रिय संस्कृतिको बारेमा कसैलाई चिन्ता छैन। यो टिभीमा आएर मात्र चिन्ता गरेर हुँदैन, मातृभूमिको चिन्ता गर्ने हो भने मातृभूमिको ऋण तिर्नुपर्छ, ऋण नतिर्नेहरू र पराधीन देश कहिले स्वाधीन हुँदैन। त्यस कारणले गर्दाखेरि ती छन् ती सारा पक्षहरूलाई समेटेर त्यस बेला पनि योगीजीले एउटा राष्ट्रध्वज भन्ने कविता लेख्नुभएको थियो, जसले राष्ट्रको महिमालाई महिमा मण्डित गराउँछ। विश्वको एकमात्र झण्डा राष्ट्रको झण्डा, जुन झण्डा वैज्ञानिक छ, जुन झण्डा चन्द्र सूर्य छ र शीतलताको प्रतीक हो, चन्द्रमा भनेको शीतलताको प्रतीक हो,

0: चन्द्रमा भनेको शीतलताको प्रतीक हो। हामी सम्पूर्ण नेपालीहरू शीतल छौ, सभ्य छौ, शालीन छौ, सहनशील छौ, भद्र छौ र शीतलताको प्रतीक हो चन्द्रमा। र त्यसै गरी सूर्य हाम्रो किरणको प्रतीक हो, प्रकाशको प्रतीक हो, ऊर्जाको प्रतीक हो। त्यसै गरी सभ्यता संस्कृति प्रकाशित गर्ने, दिव्य शक्ति प्रकाशित गर्ने र जति दिव्य ज्ञानहरू प्रकाशित गर्ने सूर्य आत्मा जगत। वैदिक मन्त्रले भन्दछन् सूर्य नै जगतको संसारको ब्रह्माण्डको आत्मा हो र जगतको स्थावरको पनि आत्मा हो। त्यसै कारणले यो चन्द्र सूर्य झण्डा हाम्रो विश्वको उत्कृष्ट झण्डा हो, वैज्ञानिक झण्डा हो र यो झण्डाको लागि संयुक्त राष्ट्रसङ्घले पनि एक मतले स्वीकार गरेको छ कि नेपालको झण्डा सर्वोत्कृष्ट झण्डा हो, वैज्ञानिक झण्डा हो भनेर। र त्यसै कारणले हामी राष्ट्रवादी नेपालीहरूले, राष्ट्र चिन्तन गर्ने नेपालीहरूले योगी नरेन्द्र राष्ट्रगुरु जब हामी भन्दछौँ भने राष्ट्रगुरु भनेको राष्ट्रको झण्डालाई बोक्ने, राष्ट्रियतालाई मजबुत बनाउने, राष्ट्रको संस्कृतिलाई आफूले आचरणमा उतार्ने र आफ्ना छोरा छोरीहरूलाई पनि तदनुरूप उतार्नको लागि प्रयत्नशील हुने र आफ्नो जीवन दर्शन पनि त्यसै गरी बनाउने को लागि हाम्रो राष्ट्र झण्डा हो। र यो राष्ट्र झण्डालाई पनि जलाउने प्रयत्न गरियो र हाम्रो कर्तव्य हो, हाम्रो निष्ठा हो कि हाम्रो देशमा जब यो मातृभूमिमा जन्मेका छौँ भने, यसको अमृत जल पिएका छौँ भने, यसको माटोले स्पर्श गरेर हाम्रो जीवन दर्शन बनेको छ भने हाम्रो मातृभूमिका लागि हाम्रो पनि योगदान हुनुपर्दछ। र जसरी मैले आफ्नो यो प्रवचनबाट वैज्ञानिकहरूले, प्राज्ञहरूले, विद्वानहरूले यो वाणीद्वारा, अमृत वाणीद्वारा प्रवचन गरेर शास्त्र बनाउँछन्, शस्त्र बनाउँछन्, यो हाम्रो योगदान हो। त्यसै गरी सबैको योगदान, जसरी वेदव्यासजीले आफ्नो प्रखरद्वारा योगदान गर्नुहुन्छ, हाम्रो महाकविले काव्यद्वारा, महाकविले हाम्रो हिरालालजी र सङ्केत गर्दैछु, काव्यद्वारा उहाँले योगदान गर्नुहुन्छ। त्यसै गरी तपाईँहरूले पनि आफ्नो तर्फबाट यो कोटियमलाई सफल बनाएर, कोटियमलाई उच्च बनाएर, यसको शिखर ध्वजा अगाडि बनाएर योगदान गर्दै हुनुहुन्छ, गरिरहनु भएको छ र त्यो योगदानको हामी अत्यन्त हृदयदेखि अभिनन्दन गर्दछौ, स्वागत गर्दछौ र स्वागत गर्दै तपाईँहरूको सुखको लागि, तपाईँहरूको ग्रह शान्तिको लागि, तपाईँको गृह शान्तिको लागि, तपाईँहरूको मनमा शान्ति थाहोस् र तपाईँको हृदयमा अमृत वर्षा होस्, तपाईँको जीवन कहिले पनि पराजित नहोस् र जब तपाईँ यो कोठीमा आएको प्राणीहरूको दुःख दर्द पीडा, र भर्खरै एकजना माताले भन्नुभयो उहाँको शक्ति भक्ति कम भएर मेरो छोरो त जापान छ फर्केर आउला जस्तो छ, फर्केर आउँदा झन् राम्रो भयो त ठिक छ, तर त्यस्तो निष्ठा पनि डरो होस्, डरो भयो भने फर्केर आयो भने ठिक छ, नफर्केर आयो भने ठिक छ र त्यस्तो होस् भनेर तपाईँको भावना प्रेम सद्भाव, यदि सद्भाव भयो भने, जो भगवानको कृपा भयो भने, गोरक्षनाथको कृपा भयो भने त्यो एकदम अत्यन्त सुन्दर हुन्छ। गोरक्षनाथाय भद्राय, जय गुरु गोरखनाथ नियमित निरन्तर जप्नुहोस् त के हुँदैन। गोरक्षनाथाय भद्राय शिव स्वरूपाय वेदसे, शिव स्वरूप हो भनेर आफै बोल्नुभएको छ, शिव गोरक्षनाथाय मत्स्यन्दाय नमो नमः भनेर स्वयं गोरखनाथले बोल्नुभएको छ। गोरखनाथले बोलेको कुरालाई मैले अमृत वाणीद्वारा प्रवाह गरिरहेको छु, तब पनि तपाईँलाई विश्वास हुन्न भने के ब्रह्माजी आउनु पर्यो, के विष्णु आउनु पर्यो, ब्रह्माकै प्रतीक विष्णुको प्रतीक वेद व्यास हुनुहुन्न। अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् परोपकार पुण्याय पापाय परपीडनम् भनेर भनिन्छ। परोपकार गर्ने पुण्य हो, परपीडन गर्नु पाप हो भनेर भन्ने वेद व्यासको आसनमा हाम्रो आचार्य बस्नुभएको छ, उहाँको वचनमा पनि विश्वास गर्नुहुन्न, मेरो वचनमा पनि विश्वास गर्नुहुन्न, कसको वचनमा विश्वास गरेर तपाईँले शान्ति पाउनुहुन्छ? ल ठिक छ, आज समयले अब लिपिबद्ध समय छ र एउटा म राष्ट्रध्वजको वन्दना गरेर आफ्ना विचारहरू बाँडिदिन्छु। यो हाम्रो हिम शिव शैलका शिखरमा, कति सुन्दर लेख्नु भएको छ यो श्लोक, अब आफूले गाउनुपर्छ। हेर्नुहोस् हाम्रो बडा मलाई खुसी लाग्छ परशुराम पाण्डेजीले यो दाङमा हामीले गाउँदा राम्ररी जान्दा रहेन रहेछौ, उहाँले कति सुन्दर बाबा उहाँले गाउँ रागमा गाउने गर्थ्यौँ तर हामीले राम्रो गरी गाउन जानेका रहेन रहेछौँ। हामीले भर्खर भर्खर सिक्दै थियौँ। यहाँले सङ्गीतमा बद्ध गरेर हाम्रो आचार्यले कोटी कोटी हिन्दूले कोटी कोटी बिन्दुले कोटी होम गर्दछन् होइन अग्नि तृप्ति कति सुन्दर तरिकाले सङ्गीतबद्ध गरेर गाइराख्नु भएको छ। त्यसै गरी 14 अञ्चल 75 जिल्ला सम्पूर्ण क्षेत्रमा हाम्रा दिदीबहिनी दाजुभाइहरूले पनि यसै गरी गाउन थाल्नुभयो, यसै गरी सङ्गीतबद्ध गर्नुभयो र ठाउँ ठाउँमा मन्त्र जस्तै यसलाई बनाउनु भयो भने हाम्रो कोटियो मात्रै पुनर्जागरण अवश्य हुन्छ। र त्यसै गरी आज अर्को श्लोक प्रवाह गर्दैछु। यो श्लोक पनि अब हाम्रो हिरालाल कर्णज्यूलाई मैले हस्तान्तरण गर्छु। हस्तान्तरण गरेपछि महाकवि हुनुहुन्छ, उहाँले आफ्नो दूरदर्शन यन्त्र उद्घोषक हुनुहुन्छ। उद्घोषकको ठुलो पावर त अहिले देशमा उहाँ सबभन्दा ठुलो पावर वाला हुनुहुन्छ। उहाँले चाहनुभयो भने 20 मिनट 40 मिनट बनाउन सक्नुहुन्छ, चाहनु भएन भने 40 मिनट घटाएर 30 मिनट बनाउन सक्नुहुन्छ, पद खोजिन सक्नुहुन्छ, प्रधानमन्त्री भन्दा ठुलो हुनुहुन्छ। उद्घोषक सानो हो र उद्घोषक सानो हुँदैन होइन, ठुलो सूत्रधार संस्कृतमा उद्घोष सूत्रधार भनेको छ, सूत्रम धरति इति सूत्रधार। त्यस कारणले उहाँलाई मैले यो श्लोक हस्तान्तरण गरेँ भने अब यो सारा विश्वभरि मिडियाको माध्यमबाट उहाँले प्रवाह गर्नुहुन्छ। यो हाम्रो शिवशैलका शिखरमा राष्ट्र ध्वजा वैदिक रातो चन्द्र सूर्य अङ्कित सदा गोर्खाली आह्लादक मभन्दा उहाँले राम्रो गाउनुहुन्थ्यो होला। हागा छन् सरिता त्रिकोण दुईटा फरफर गरी नाचने जसमा राष्ट्र एकता र ममता जातीयता बाँच्ने। योगीजीले लेख्नु भएको यो तल योगी नरहरिनाथ थोप्लो लगाएपछि मैले थाहा पाउँछु यो नक्कली कसैको छापेको होइन उहाँकै हो। उहाँले के गर्नुहुन्थ्यो योगी नरहरिनाथ भनेर विसर्ग लगाउनुहुन्थ्यो, कसैले नक्कल गरेर साह्रो भने पनि त्यहाँ थोप्लो लगाउनु बिर्स्यो भने थाहा भइहाल्छ। ब्याङ्कमा जसरी हस्ताक्षर गर्दा थोप्लो लगाउनु बिर्स्यो भने थाहा हुन्छ यो हस्ताक्षर नक्कली हो भनेर। त्यस्तै गरी योगी नरनाथजीको श्लोकलाई कसैले आफ्नो श्लोक बनाएर सार्न खोज्यो भने दुईटा थोप्ला लगाउनु बिर्सिन्छ, बिर्सिएपछि थाहा भइहाल्दछ कि योगी नरनाथजी श्लोक यसले चोरेको हो भनेर। त्यसै कारणले म बताउँदैछु हागा छन् छरिता त्रिकोण दुईटा फरफर गरी नाचने जसमा राष्ट्र एकता र ममता जातीयता बाँच्ने। हाम्रा भाल हिमालको तिलक यो कैलाशको यो टिको भूमि मातृ निधारको चकिलो सिन्धु र बिन्दु निको राष्ट्रोत्थान वसन्तको कुसुम यो एकत्वको दूत हो हिउँचोलीहरूका हजार शिरको चुडामणि स्वर्ण हो। स्वर्ण भनेको अहिले अर्थ आएन, यो हो मानवता विकास दिनको सन्ध्या उषा कालको झुल्के घाम हिमा। हेर्नुहोस् राष्ट्रको कति सुन्दर वर्णन गर्नुभएको छ यहाँ। हाम्रो महाकविलाई हिरालाल कर्णज्यूलाई आकर्षित गर्न चाहन्छु। झुल्के घाम हिमालको प्रकृतिको रातो कमल तालको हाम्रो राष्ट्रिय शक्ति भक्ति शिवको सौभाग्य हो भूमिको गौरीको अनुराग हो हृदय हो राष्ट्र ध्वजा हो निको यही राष्ट्र ध्वजको सारी पृथ्वी नारायणाधीशको। सुन्दर तरिकाले कविले के गर्छ कलात्मक तरिकाले आफ्नो राष्ट्र कविले राष्ट्रको वन्दना गर्छ। राष्ट्रको वन्दनासँगै राष्ट्रको अधीशको प्राचीन समयमा जति पनि विश्वमा कवि बनेका छन् संस्कृतका महाकवि बनेका छन् ती सबै कविहरूलाई महाकविहरूलाई राष्ट्रका राजाहरूले विद्वानहरू राष्ट्रका राजाहरूले रक्षण गरेका थिए, जीवन वृत्ति पालन पोषण गरेका थिए। जुन देशमा जुन राष्ट्रमा विद्वानहरूको कदर हुँदैन, जुन राष्ट्रमा जुन देशमा प्रतिभाको कदर हुँदैन, जुन देशमा जुन राष्ट्रमा व्युत्पत्ति अभ्यास गर्ने मानिसहरू कदर हुँदैन, लोकतान्त्रिक वातावरण दिइँदैन र तिनलाई जीवन वृत्ति उनको भोजन वृत्ति अन्न जल वृत्ति दिएर स्वतन्त्र रूपमा गुलाम होइन स्वतन्त्र 72 वर्षको गुलाम बनाएर बनाइएको लिपिबद्ध शासन ढल्यो। रुसको कुरा गर्दैछु, 72 प्रतिशत ल्याएर मैले नेपालीमा गरेको हो। 72 दिनमा त्यो शासन ढल्यो। किन ढल्यो भन्दा त्यो विद्वानहरूलाई, वैज्ञानिकहरूलाई, विद्वानहरूलाई विभिन्न प्रकारको वृत्ति उपन्यासहरू काव्यहरू लेख्न दियो, तर त्यो लिपिबद्ध गरियो, यानि नियन्त्रित गरियो। कवि लेखकहरू नियन्त्रित भएर लेख्न सक्दैनन्, त्यस कारण त्यो शासन ढल्यो। र नेपालमा अहिले विद्वानहरू कदर गर्ने चलन छैन, विद्वानहरूलाई मान्ने चलन छैन। भर्खरै एकजना प्रतिभा पनि आउनुभयो, कतिजना छन् विद्वानहरूको उहाँको पक्षमा, कति छन् वैज्ञानिकहरू, कति छन् दार्शनिकहरू, कति छन् चिन्तकहरू, कति छन् त्यसको दार्शनिक व्याख्या गर्नेहरू, र ती सबै बहिनीहरूको हाम्रो राष्ट्रिय शक्ति भक्ति शिवको सौभाग्य हो भूमिको, गौरीको अनुराग हो हृदयो राष्ट्र ध्वजा हो निको, यही राष्ट्र ध्वजको छार पृथ्वी नारायण दिशको, पाई नायकता भएर विजयी गोरक्ष कालीको, गर्दै त्यो जयकार वीरहरूले गोर्खा गरे विस्तृत, रक्षा देश र धर्मको पनि गरे संसार भो विस्मित, स्वर्गै देखि गरी अचित जननी यो जन्मभूमि ध्वनि, हाम्रो सानली सानली समरमा सर्वत्र जेता बनी, पाए वीर गति ती वीरहरू वीराङ्गनाले, गोर्खाको इतिहासमा अमर छन् सत्कृतिका ती धनी, गोर्खा सैनिक कोटका कदमा कैलाशका कुटमा, गङ्गा योगीजीले लेख्नु भएको यो सुन्दर छ यसमा, गोर्खाका सैनिक कोटमा कटकमा कैलाशका कुटमा, गङ्गाका तटमा हिमाल मुकुटमा राष्ट्र ध्वजा भोटमा, हल्ली हल्ली बतासले विजयका बाजा,
1: श्री शिव गोरक्षनाथको, श्री शिव सिद्ध नवनाथहरूको, सिद्ध चौरासीनाथहरूको आजको आनन्दको, ओम हर हर हर हर महादेव शम्भो। अहिले हाम्रो मञ्चमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आध्यात्मिक क्षेत्रमा अत्यन्तै प्रसिद्ध हरियो महामानवहरूको आगमन भएको छ। आफ्नो धर्म संस्कृतिको संरक्षण र सम्वर्धनका लागि आफ्नो प्राण पनि आहुति दिनको लागि किञ्चित पनि चिन्ता नगर्नुहुने श्रीनिवास आचार्य गुरुदेवको आगमन भएको छ। जोरदार ताली बजाएर स्वागत गरौँ, जोरदार ताली बजाएर। अनि हाम्रो अन्तर्राष्ट्रिय रूपमा हाम्रो धर्म र संस्कृतिको आवाजलाई बुलन्द पार्दै हिँड्नुहुने परमादरणीय बुलेट बाबाजी, जोरदार ताली, जोरदार ताली, चरण कमलमा कोटी कोटी नमन गर्दै बुलेट बाबाजीलाई पनि स्वागत गर्दछौ। योगी व्याघ्र वेगनाथजी, यो कार्यक्रम कहीँ असफल हुन्छ कि, यसमा केही कमी हुन्छ कि भनेर निरन्तर यसको संरक्षणको लागि दिन रात खट्नु भएको छ। योगी व्याघ्र वेगनाथजी जोरदार ताली बजाएर स्वागत गरौं। र हाम्रा यज्ञका यज्ञ आचार्य परमादरणीय गुरुदेव पण्डित श्री नारायण प्रसाद पोखरेलजी यहाँ पाल्नु भएको छ, एकपटक ताली बजाएर स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अनि हाम्रा विशिष्ट पाहुनाहरूको साथमा आउनुहुने सबै धार्मिक योद्धाहरू, उहाँहरूको चिट पनि यही समूहबाट पाउन पाए। यहाँ सम्मानको साथमा मैले उद्घोष गर्ने थिए, एकजना कसैले सबै नामहरू मलाई टिपेर उपलब्ध गराइदिनु हुनको लागि विनम्रताको साथमा हार्दिक अनुरोध गर्दछु। र हाम्रो बीचमा दल बहादुर विश्वकर्मा, हाम्रो लीला चोक नारायणघाट लीला चोक मा रहेको विश्वकर्मा मन्दिरका पुजारी हुनुहुन्छ। हामी वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनको लागि मर्न पनि तयार छौ, तर कुनै सम्झौता गर्न तयार छैनौ, हाम्रो धर्ममा कुनै आँच आउन दिँदैनौ भनेर निरन्तर मञ्चमा आइदिनु होला। आदरणीय श्री दलबहादुर विश्वकर्माजी जोरदार ताली बजाएर
2: जय होस् मंगल होस्।
1: अनि हाम्रो मोहन लामा रुम्बा उहाँको जति तार्किक शक्ति र हाम्रो पुरातन इतिहास एवं हाम्रो वेदोक्त वैदिक सनातन धर्म किन चाहिन्छ भन्ने कुरा सायद हामी अन्य आचार्यहरूले त्यति तर्क दिएर चाहिँ अगाडि बढाउन सक्नुहुन्न। यो किसिमले अत्यन्तै जुझारू रूपमा हाम्रो धर्मको संरक्षणको लागि पर्नुभएका मोहन लामा रुम्बाजी पाल्नुभएको छ। ताली बजाएर स्वागत गरौँ उहाँलाई पनि गरिमामय मञ्चमा आमन्त्रण गर्दछु। यहाँ मैले देखेको छु वैदिक युवा परिषदका राष्ट्रिय अध्यक्ष ज्योतिष पण्डित एवं वरिष्ठ कलाकार आदरणीय श्री प्रताप कणेलजीको पनि आगमन भएको छ। उहाँलाई पनि ताली बजाएर स्वागत गरौँ यस मञ्चमा। हाम्रो देवीनाथ माताजीको आगमन भएको छ। परमादरणीय लोकानन्द सरस्वतीजी माताजीको पनि यहाँ आगमन भएको छ। ताली बजाएर स्वागत गरौँ। मञ्चमा नै आएर आसन ग्रहण गरिदिनु भएमा हामी आभारी हुने थियौँ र प्रशासनिक क्षेत्रमा एवं पत्रकार क्षेत्रमा अत्यन्तै ठूलो योगदान पुर्याउनु भएकी आदरणीय निरु बरालजीलाई पनि मैले देखेको थिएँ। निरु बरालजीलाई पनि सम्बोधन गर्दछु। ताली बजाएर स्वागत गरौँ। अनि हाम्रो परमादरणीय महाप्रसाद सिलवालजी जोरदार ताली। हाम्रो मालिका मन्दिरका अध्यक्ष हुनुहुन्छ
2: र
1: धेरै संघ संस्थामा हाम्रो अभिभावकको रूपमा हामीलाई मार्ग निर्देशन गर्नुहुन्छ। ताली बजाएर स्वागत गरौं। हाम्रो महाप्रसाद सिलवालजी र अन्य भक्तमा एउटै भिन्नता मैले पाएको छु। अरू अगाडि आएर खिस्सा हाँसे पनि पछाडि गएर मेरो नाम आएन, मलाई बोलाएन, मलाई सम्बोधन गरेन, मेरै नाम आएन भनेर गुनासो गर्छन् भने उहाँको नाम दशौं पटक नबोलाए पनि हाम्रो नामको लागि होइन, हामी ब्राह्मणको नामको लागि धर्मको रक्षाको लागि समर्पित भएको मान्छे हो, यस्ता नामले केही हुँदैन बाबु, अगाडि बढ मलाई नाम चाहिँदैन भन्नुहुन्छ। तर आज अगाडि आएर बसेको देखो भएर मैले नाम सम्झे। जोरदार ताली बजाएर स्वागत गरौं। जोरदार ताली बजाएर हाम्रा अग्रज हाम्रा श्रद्धेय वन्दनीय महाप्रसाद सिलवालजी संस्थाका कार्य समिति लाई मैले सम्बोधन गर्न चाहे। यहाँबाट प्रेम निधि भारद्वाजी हाम्रो संयोजक हुनुहुन्छ। जोरदार ताली बजाएर स्वागत गरौं र परिचयात्मक उठेर नै एकपटक परिचय दिनुहोला। हाम्रो विभिन्न मीडियाबाट प्रत्यक्ष प्रसारण भएर हजारौं भक्तहरूले यो कार्यक्रम हेरिरहनु भएको छ। प्रेम निधि भारद्वाजी महाप्रसाद सिलवालजी यहाँ पनि यो कोटियोङका मूल समितिको रूपमा महाप्रसाद सिलवालजी श्री गोरक्ष योगी नरहरिनाथ साङ्ग कोटियो माएको 2083 योगीराज योगी नरहरिनाथ आश्रम देवद्वार बागेश्वरी भरतपुर महानगरपालिका एक देवघाट धाम चितवन नेपालमा सञ्चालन भइरहेको कोटी होममा आएको 2083 वैशाख 17 असार 14 समापन हुने यज्ञको पूर्ण सफलताको कामना गर्दै यशश्री गण्डकी नारायणी संरक्षण महाआरती परिषदका सर्व व्यवस्थापक प्रमुख राजेन्द्र प्रसाद आचार्यजीको सक्रियतामा ₹18,818.18 उहाँको सक्रियतामा यहाँ दान आएको छ। ताली बजाएर स्वागत गर्छु। यस समितिका आदरणीय व्यक्तित्वहरू प्रेम निधि भारद्वाजी महाप्रसाद सिलवालजी श्री हरि कणेलजी ध्रुवराज मिश्रजी हरिमाया सापकोटा देवीज्यू श्रद्धेय गुरु पण्डित परशुराम पाण्डेज्यू राजेन्द्र प्रसाद आचार्यज्यू पत्रकार सृजना अर्यालज्यू पण्डित राम प्रसाद गौतमज्यू देवी सापकोटाज्यू पार्वती ढकालज्यू पण्डित प्रताप कणेलज्यू राजु सापकोटाज्यू तीर्थ कणेलज्यू पण्डित पुरूषोत्तम भट्टराईज्यू महाआरतीका अर्चक तथा सेवकहरू पण्डित माधव पोखरेलजी पण्डित दीपक अवस्थीजी पण्डित चक्रपाणी रेग्मीज्यू, पण्डित गोपाल गौतमजी, पण्डित मनिष उप्रेतीजी, पण्डित शंकर मरअट्ठाजी, पण्डित रियान सुवेदीजी, गणेश कुंवर, गोपाल रेग्मी एवं अनिशा कुंवरजी सबै सबैलाई यस गरिमा मै मञ्चबाट उच्च सम्मानको साथमा सम्बोधन गरे। एकपटक ताली बजाएर स्वागत गरिदिनु होला। अब हामी विशिष्ट पाहुनाहरूका दिव्य दिव्य उद्बोधनहरू पनि सुन्ने छौ। राधा कुमारी केसी भण्डारी भरतपुर 22 1125 प्रदान गर्नुभएको छ। राधा कुमारी केसीजीलाई मञ्चमा आएर आसन ग्रहणको लागि त मैले भनिन, यो रसिद लिन र रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे। गण्डकी नारायणी महाआरती परिषद भरतपुर चितवनबाट 18,818 रुपियाँ 18 पैसा प्रदान गर्नुभएको छ। अब प्रतिनिधिजी एकजना आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु भने हाम्रो आदरणीय श्री दलबहादुर विश्वकर्माजी आएर व्यासजीको हातबाट रुद्राक्ष ग्रहण गरिदिनु होला। हाम्रा लीला चोकमा अवस्थित विश्वकर्मा मन्दिरका पुजारी आदरणीय धार्मिक व्यक्तित्व दलबहादुर विश्वकर्माजी आएर व्यासजीको हातबाट रुद्राक्ष ग्रहण गरिदिनु होला। ताली बजाएर स्वागत गरौं। हाम्रा यस कार्यक्रमलाई सफल पार्नको लागि निरन्तर खट्नुहुने आदरणीय श्री दीपक रुवालीजीलाई पनि एकपटक परिचयात्मक आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु।
2: जय जय होस्।
1: उपस्थित विश्वकर्मा मन्दिरका पुजारी आदरणीय धार्मिक व्यक्तित्व दलबहादुर विश्वकर्माजी आएर व्यासजीको हातबाट रुद्राक्ष ग्रहण गरिदिनु होला। ताली बजाएर स्वागत गरौं।

0: अघि मैले नाम उद्घोष गरेका आरतीका सम्पूर्ण पदाधिकारीज्यूहरू आएर व्यासजीको हातबाट एउटा एउटा रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गरे। सबै आदरणीय महानुभावहरू फटाफट आइदिनु होला र रुद्राक्ष लिइदिनु हुनको लागि अनुरोध गरे। हाम्रो दीपक रुवालीजीलाई पनि यहाँबाट सम्बोधन गरे। हाम्रा कार्यक्रमका महासचिव आदरणीय श्री रामप्रसाद पोखरेलजीलाई पनि मैले यहाँबाट परिचयात्मक आसन ग्रहण गरिदिनु हुनको लागि मञ्चमै आमन्त्रण गर्दछु। ताली बजाएर स्वागत गरौं। हाम्रो 8 गते हुने 1,25,00,000 बत्ती प्रज्वलन गर्ने भनेको उहाँको सक्रियताले, उहाँको समर्पणले, जन जनमा उहाँले पुर्याउनु भएको सन्देशले 5 करोड़ भन्दा बढी बत्तीहरू संकलन भएको जानकारी हामीले पाएका छौं। यसको संयोजक हुनुहुन्छ परमादरणीय भागीरथी कणेलजी, उहाँलाई पनि जोरदार ताली बजाएर मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुनको लागि र आफ्नो परिचय दिइदिनु हुनको लागि एउटा रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अघि सोध्नु भएको थियो हामीले बत्तीको व्यवस्थापन गर्न पाउँछौ कि पाउँदैनौ, यो 8 गते बत्ती प्रज्वलन गर्ने भनेपछि त व्यवस्थापन पनि गर्नु पर्ला हो। अब हाम्रो भागीरथीजीसँग सम्पर्क गरेर हजुरहरूले कहाँ कसरी कुन बेलामा बत्ती व्यवस्थापन गर्ने त्यसमा आइदिनु होला। र हाम्रो आदरणीय श्री रामप्रसाद गौतमजी, मैले नाम उद्घोष गरे, मैले हजुरहरू सबैका गुनासाहरू थाहा पाएको छु, म 10 गतेसम्म मलाई झेल्नु होला, त्यसपछि म क्षमा माग्दै सायद फेरि सहकार्य गरौंला नगरौंला, तबसम्मको लागि सबै आदरणीय श्रद्धालुहरूको चरण कमलमा नतमस्तक हुँदै तपाईँहरूको चरणको धुली चन्दन स्वरूप लगाउँदै अब कोही नभएको बेलामा भनेर केही पनि नहुने, भएको बेलामा हतार नै हुने, तैपनि मैले सबैभन्दा धेरै आदरणीय महानुभावहरूलाई सम्झिने प्रयास गरेको छु, गर्नेछु र मञ्चमा आइदिनु हुनको लागि सबैलाई अनुरोध गरे। श्रीनिवास गुरुज्यू, अब उहाँको बारेमा चाहे पूर्व जानुस्, चाहे पश्चिम जानुस्, चाहे दार्जिलिङ जानुस्, चाहे सिलगढ़ी जानुस्, जहाँ जानुस्, नेपाली भाषी जहाँ जहाँ बस्नुहुन्छ उहाँहरू सबैको हृदयमा बस्न सफल, श्रीनिवास आचार्य गुरुदेवले यो कार्यक्रमको सफलताको लागि 51,000 नगद प्रदान गर्नुभएको छ। ताली बजाएर स्वागत गर्छ।
1: जय हो, जय हो।
0: ताली बजाएर स्वागत गरिदिनु होला। अन्य हाम्रा विशिष्ट पाहुनाहरू मञ्चमा जो जो बस्नुभएको छ उहाँहरूको नाम पनि छुट्यो होला, अब मैले अग्रजको नाम लिएर सबैलाई यथोचित सम्मान प्रदान गर्ने प्रयास गरे। अब एउटा दिव्य भजनद्वारा हाम्रा गुरुदेवहरूलाई स्वागत गरौं, एउटा स्वागत भजन अनि त्यसपछि श्रीनिवास गुरुजीका दिव्य वाणीहरू श्रवण गर्नेछौ। हाम्रो यो विभिन्न मीडियाबाट प्रत्यक्ष प्रसारण
1: सुनिरहनु
0: हजारौं भक्तहरूलाई आजको कार्यक्रम विशेष कार्यक्रम रहेको छ, टीभीको रिमोट अन्यतिर नबटार्नु होला भन्दै अहिलेलाई मैले कलाकार साथीहरूलाई माइक्रोफोन प्रदान गरे। हो
1: हरि ओम श्री राधे। बोलानंद कंद भगवान को

अब सबैले जोरदार तालीको साथमा स्वागत गरौं। अब समय विलम्ब नगरिकन आउनुभएका अतिथिहरू कसैको पनि नाम छुटेको छ भने मलाई समूहका साथीहरूले टिपेर दिनुहोला भन्ने यो अनुरोध गर्दै, परमादरणीय विश्व प्रसिद्ध धर्म प्रचारक हाम्रा मार्ग निर्देशक योग धर्मगुरू श्री निवास आचार्य गुरूदेवका श्रीमुखतर्फ मैले यो माइक्रोफोन प्रदान गरे, उहाँका दिव्य पाणीहरू श्रवण गरौं। ओम।

परमादरणीय परम पूजनीय इस व्यास मंच में आसीन श्री गुरु महाराज जी महीनौसम इस कोटी होम को आयोजना में अहोरात्र लागी पर्नु हुने श्री कोटी होम आयोजना समिति व्यवस्थापन समिति हाम्रो आदरणीय उद्घोषक ज्यू यसै गरी यस कार्यक्रम व्यवस्थापनका संयोजक हिन्दू अभियन्ता साथी हिन्दू धर्मका लागि आफ्नो जीवन समेत परवाह नगर्ने यस्ता युवा व्यक्तित्व हुनुहुन्छ आदरणीय प्रेमनिधि भारद्वाजज्यू यसै गरी मञ्च आसीन हाम्रो परम आदरणीय परम पूजनीय प्रातः स्मरणीय वृन्दावन धेरै वर्ष बसेर त्यहाँको हरेक परिस्थितिलाई हाम्रा नेपाली दाजुभाइहरूको एउटा सहचर प्रभारी जस्तो भएर हरेकको हरेक नेपाली विद्यार्थीहरूको एउटा अभिभावक बन्न सफल हुनुभएका अहिले नेपालका हरेक तीर्थस्थलहरूमा जहाँ पनि पदार्पण गरेर तीर्थस्थलहरूको महिमा र प्रचार गर्दै हिँड्नुभएका हाम्रा आदरणीय यसै देवघाट निवासी आदरणीय महाराज श्री नारायण दास नागा महाराजज्यू मञ्च आसीन सम्पूर्ण नाजी माताहरू आमाहरू यसै गरी आदरणीय बलभद्र गुरु महाराज यसै गरी योगी व्याघ्र वेदनाथ महाराज यसै गरी श्रीनाथज्यू महाराज महन्त महाराजज्यूहरू यसै गरी यहाँका सम्पूर्ण आयोजक कमिटी उपस्थित भक्त महानुभावहरूमा व्यासासनमा रहनुहुने गुरु महाराजज्यूहरूमा योदास श्रीनिवास मजुरहरू सबैभित्र रहनुभएको भगवान् श्रीमन्नारायणको चरणारविन्दमा साष्टाङ्ग दण्डवत गर्न चाहन्छु। जय श्रीमन्नारायण, जय गोरख, जय आदेश, ओम आदेश, जय श्री राधेश्याम। समादरणीय उपस्थित महानुभावहरू, आज यो नेपालमा बागेश्वरी धाममा कोटिओम लागिरहेको छ भन्ने कुरो नेपालभरि सबैलाई थाहा छ। आजभन्दा चार पाँच महिना अगाडि नै मलाई हाम्रो संयोजकज्यूले फोन गरिसक्नु भएको थियो, श्रीनिवास गुरुदेव हजुर जसरी पनि आउनुपर्छ कोटिओममा पाँच सात दिन समय लिएर भनेर मलाई पहिले पनि जानकारी गर्नुभएको थियो। र यो कोटिओम हुँदैछ भन्ने कुरो जानकारी सबैलाई थाहा छ, यहाँ धेरै गुरु महाराजहरूको पनि उपस्थिति रहेको छ। तर पनि यो वास्तविक कोटिओम चाहिँ आज यहाँ हामी उपस्थिति अलिक कम देखिराखेका छौँ। यो समय कस्तो हो भने यो कलियुगमा जहाँ अलिकति मान्छेहरूको मन आकर्षण हुन्छ, जहाँ तडक भडक हुन्छ, जहाँ नाचगान हुन्छ, जहाँ अलिकति कलाकारहरू उफ्रिने उफार्ने काम हुन्छ, त्यहाँ मात्रै भिड लाग्छ। त्यो भिड भनेको कस्तो भिड हो भने त्यो एकछिनको भिड हो। जहाँ मेला त्यहाँ चेला, जहाँ मेला खतम त्यहाँ चेला पनि खतम हुन्छन्। अर्थात् आज मैले धेरै ठाउँमा हेरेँ कोटिओमहरू, जहाँ गाना बजाना छ, जहाँ डिस्को डान्स छ, त्यहाँ मान्छेहरूको धेरै व्यापक उपस्थिति रहन्छ। तर वास्तविक कोटिओम, वैदिक कोटिओम, जो शास्त्रीय बमोजिम छ, जो योगी नरेन्द्रनाथ गुरुले सिकाएर जानुभएको विशेष विषयवस्तु छ, यो प्रति आज मानिसहरूको ध्यान छ त कसैलाई छैन। कतिपयलाई त अहिलेको नयाँ जेनेरेसनलाई, नयाँ अहिलेका युवाहरूलाई त योगी नरेन्द्रनाथ गुरु को हुनुहुन्छ भन्ने कुरा पनि थाहा छैन। आज हामी कति पछि परेका छौँ सनातनीहरू, वैदिकहरू, हामीले विचार गर्नुपर्छ। आज समाज समाजमा विभिन्न धर्महरूको नाममा, विभिन्न आधुनिकताको नाममा धर्म परिवर्तन गराएर त्यसको उपज हो आज हाम्रो यहाँको यो कमजोरी हुनु। आज यहाँ कुनै एउटा पास्टरले रोग निको पार्छु भनेर एउटा ठूलो पण्डाल गाडेर चाहिँ त्यहाँ एउटा कार्यक्रम आयोजना गर्यो भने त्यहाँ हजारौं उपस्थिति हुन्छ। त्यहाँ भोजको व्यवस्था छ, त्यहाँ यो व्यवस्था छ, त्यहाँ यो चटक हेर्न पाइन्छ भने त्यहाँ हजारौं उपस्थिति।
तर मान्छेलाई अध्यात्म वास्तविक र सही सत्य सनातन धर्मको विधि विधानपट्टि आज भोलि चासो छैन. यो उजागर गर्न जरुरी छ. नयाँ नयाँ युवा अहिलेका यङ जेनेरेसनहरूले यो विषयमा बुझ्न जरुरी छ. मलाई यहाँ देख्दा अति आनन्द लाग्यो. यो गुरुकुल देखेपछि अघि माथि गएर हेरेँ, अध्ययन गरिरहेका बालक बालिकाहरू त्यहाँ बटुकहरूलाई देखेँ, यहाँ यो आयुर्वेदिक चिकित्सालय पनि देखेँ. गुरुको यत्रो यो देनहरू आज अस्त व्यस्त अवस्थामा छ. यहाँ मात्रै होइन, धेरै ठाउँमा योगी नरेन्द्रनाथ महाराजले कोटियम गर्नुभएको त्यस्ता मठ मन्दिरहरूमा आश्रमहरूमा आज अवस्था एकदम नाजुक देखिरहेको छु मैले. आज विभिन्न विदेशी सम्प्रदायहरू यहाँ मौलाइरहेका छन्, तर यो मौलिक राष्ट्र धर्म गुरु गोरखनाथको यो राष्ट्रिय परम्परा, हाम्रो जुन नेपालीको नेपालीत्वपन जो हो, त्यो गोरखनाथवादमा छ, त्यो वैदिक साम्यवादमा छ, त्यो कुरा आज हराउँदै गइरहेछ. हामी बाहिरैतिर मात्रै आकर्षण भएको छौँ. हाम्रो आदि सनातन धर्म, हामी चाहे वैष्णव हौ, चाहे शैव हौ, चाहे शाक्त हौ, चाहे गणपति हौ, चाहे जुन सुकै विधानको हौ, तर हामी सबै सनातनी हौ, हामी वैदिक हौ. यो राष्ट्र गुरु गोरखनाथले आदिनु भएको राष्ट्र हो. गुरु गोरखनाथले यदि पृथ्वीनारायण शाहलाई आशीर्वाद दिनुभएको थिएन भने, उहाँको कृपा यो देशमा थिएन भने, आज यो नेपाल भन्ने देश हुँदैन थियो. आज हामी भारतको एउटा प्रान्तमा बसिराखेका हुन्थ्यौं. आज नेपालीहरूले गोर्खा भन्ने शब्दलाई हाइलाइट गर्छन्, तर गोर्खा, गोरखनाथ, गोरखकाली, हामी गोर्खा राज्यका हौ भन्ने कुराको ज्ञानै छैन. आज समाज हेर्नुहोस् कहाँ पुगिराखेको छ. यस्तो यज्ञ भइराखेको ठाउँमा आज मानिसहरूलाई थाहा छ र पनि उहाँहरूको उपस्थिति साथ सहयोग जो हुनुपर्ने, यहाँ त धेरै भरिभराव हुनुपर्ने. अहिले यो त एउटा धेरै ठुलो धार्मिक स्थल, तीर्थस्थल हो नि. तपाईँहरू देख्नु भएको छ नि देवघाटमा, देवघाटमा अगाडि पछाडि काला काला कपडा लगाएर गाडी चढेर ती कहाँ कहाँ विदेशी युवाहरूले सेक्रेटरी फौज दिएर चाहिँ नि कोही मान्छे आइपुग्यो भने त्यहाँ भिड लाग्छ. इन्डियन गुरुहरू आयो भने भिड लाग्छ. तर नेपालकै हामी आफ्नो मौलिकता, हाम्रो वैदिक सनातन धर्म, हाम्रै नेपालकै गुरुहरूले नेपालकै हिमवत खण्डबाट, नेपालकै यो कन्दराहरूबाट, यही हिमालबाट, यो हिमवत खण्डबाट निक्लिएको ज्ञानलाई हामी सुन्न रुचाउँदैनौ. भारतबाट एउटा इन्डियन गुरुले आएर यो कुरा यस्तो भन्दै पनि हामी त्यही पछाडि दौडिन्छौँ. आज हाम्रो मौलिकता यही देशमा हो नि. योगी नरेन्द्रनाथ गुरुले कति कुरा बताउनु भएको छ हामीलाई. म भन्नुपर्दाखेरि उहाँको कुनै कुनै त्यो प्रवचनको त्यो बाँकी रहेको त्यो अडियोहरू रहेछ अहिलेसम्म पनि. मैले त्यो सुनेर पनि म कतिपय ठाउँमा क्रान्तिकारी मैले त्यो भावहरू पोख्नु परेको छ. मलाई एक ठाउँमा जनकपुरमा प्रशासनले समातेर लगेर केही दिन थुनिदिए. त्यहाँ कारण यति थियो, मैले गाई काट्नेहरू जहाँ भेट्छौ यदि प्रशासनले चासो गर्दैन भने गाई काट्नेलाई तिमीले देख्यौ भने काटिदेऊ भनेको थिएँ मैले एक ठाउँमा. यो भाषा मैले फेरि योगी नरेन्द्रनाथ गुरुबाटै सिकेको हो. उहाँले नै सिकाउनु भएको हामीलाई, गाई र माई यदि देशमा रहँदैन भने भोलि तिम्रो धर्म, संस्कार, संस्कृति, राष्ट्र, राष्ट्रियता रहँदैन. त्यसैले जहाँ गाईको र माई माथिको अत्याचार हुन्छ, त्यो अत्याचारमा यदि तिमी चुप लाएर बस्छौ भने तिमी नामर्द हौ, तिमी नपुङ सकौ, तिमी हिजडा हो भन्नुहुन्छ गुरुले. मैले त्यति भनेको थिएँ गुरुकै भाषा, जसले गाई मार्छ, जसले गाई काट्छ, गाई काट्नेलाई यदि कसैले भेट्छौ भने नेपालमा हामी नेपालीहरूको मौलिकता हो, हाम्रो खुकुरी बोकेर हिँड्न पाइन्छ, त्यो खुकुरीले गाई काट्नेलाई गएर काटिदेऊ, म त्यसको जिम्मा लिन्छु, म तिम्रो परिवार भिक्षा मागेर भए पनि पाल्छु, तिमी जेल बस्नुजेल तिमीलाई भित्र भरण पोषण पनि मै गर्छु, यदि कोही त्यस्तो बहादुर छौ क्षेत्रीय भने जाऊ गएर गाई काट्नेलाई गएर काट भनेर मैले बोलेकै हो एकचोटि धरानमा खुलेआम गाई काटिँदाखेरि. त्यति बेला मलाई हिंसात्मक बोली बोल्यो भनेर लगेर प्रशासनले थुनिदिए. मैले भने गाई काट्नेलाई समातेर थुन्न सक्दैनौ, हामी जस्तालाई थुनेर के गर्छौ तिमीहरूले. एक दिन यो देशमा तिमीहरूको यो व्यवस्था, तिमीहरूको सत्ता, तिमीहरू भागा भाग हुनुपर्छ भनेर त्यतिखेर जनकपुर मन्दिरमा समातेर लिएर जाँदा त्यहाँको थानामा सरापेको,
हिजो अस्ति केही दिन भएको छैन आज यी नेताहरू ठाउँ ठाउँबाट भाग्नुपर्ने परिस्थिति बन्यो। म हजुरहरूलाई यो अनुरोध गर्न चाहन्छु, यो भूमि भनेको देवभूमि हो, यो गोरखनाथ भगवानले आर्जिनु भएको राष्ट्र हो। आज पनि पुराना शिलालेखहरू मठ मन्दिरहरू हामी हेरौँ भने यहाँ गोरखनाथ गुरुले त्यस्ता पहिलाका राजा महाराजाहरू जो गुरुको आशीर्वादले काम गर्दथे त्यस्ता राजा महाराजाहरूले आर्जेको देश आज विदेशीहरूको क्रीडा भूमि बन्न गयो। हाम्रो मौलिकता हरायो, हाम्रो संस्कार हरायो, हाम्रो परम्परा हरायो, हाम्रो शास्त्र हरायो, हाम्रो नेपालीत्वपना हरायो। आज यो कुटियोममा आउँदा एउटा के खालको ऊर्जा आयो भने योगी नरेन्द्रनाथ महाराजजी हुनुभए जस्तै ऊर्जा आयो हामीलाई। त्यहाँ कुटियोम परि यो यज्ञस्थलमा जाँदा एकदम वैदिक हिसाबले त्यहाँ महाराजजीहरू यज्ञ अनुष्ठान गरिरहनु भएको छ, ठाउँ ठाउँबाट नाथजी महाराजहरू आउनु भएको छ, यहाँ यो यज्ञ चलिराखेको छ। तर श्रद्धालु भक्तजनहरूको चाहिँ अत्यन्तै कमी मैले महसुस गरेको छु। यहाँ अहिले मेला हुनु पर्थ्यो, जात्रा हुनु पर्थ्यो, तर एक दिन भएर त भएन, यो दुई महिनाको कार्यक्रम हो। जहाँ सम्मान छ, जहाँ नाचगान छ, जहाँ उफ्रिने उफार्नेहरू हुन्छन् त्यहाँ चाहिँ हामी कोटियमको नाममा बहाना गरेर भिड लगाउँछौ। पैसाको मात्रै त्यहाँ जाने, सम्मानको मात्रै धन्दा हुन्छ, तर असली जहाँ भगवानको नाम लिएको यस्तो अनुष्ठान यो वैदिक कर्ममा चाहिँ सौभाग्यशालीले मात्रै गएर उपस्थिति जनाउन पाउँदछ, त्यो भाग्य नहुनेहरूले पाउँदैनन्। देखेको मैले त्यही हो। यो यज्ञमा आउनुभयो त्यस्ता सौभाग्यशाली महानुभावहरू, श्री पाँच युवराज सरकारको पनि सवारी भयो, नवयुवराज सरकारको पनि सवारी भयो। हिजो अस्ति हाम्रो जगद्गुरु चत्रा महाराज, चत्राबाट बालसन्त मोहन शरण महाराज पनि आउनुभयो। हाम्रो बुलेट बाबा पहिलेदेखि यही हुनुहुन्थ्यो। तसर्थ यो एउटा यस्तो पावन यज्ञमा आउन पाउँदा हामीलाई पनि अत्यन्तै खुसी लागेको छ। यो गुरुकुल पनि हामी सबैको हो, यो गौशाला हामी सबैको हो। योगी नरेन्द्रनाथ एउटा राष्ट्रिय हाम्रो लागि विभूति हुनुहुन्छ, हामी सबैको उहाँ आदरणीय अभिभावक पनि हुनुहुन्छ। उहाँका कीर्ति, उहाँले लेखिबक्सेका त्यस्ता वस्तुहरू कहाँ कहाँ छन्, के छन्, त्यसको खोजी गरेर अब हामीले पनि अध्ययन गर्नुपर्छ, र हामीले त्यो अध्ययन गरेर जन जनमा व्यक्ति व्यक्तिमा गएर हामीले त्यो कुरा दर्शाउन सक्यौँ भने यो राष्ट्रको पहिचान, यो राष्ट्रको हरेक तीर्थहरू, हरेक मठ मन्दिर देवालयहरूको वर्णन गर्ने हो भने हामी नेपालीहरू बाहिर तीर्थ गइरहनै पर्दैन, अरू हाम्रो देशमा तीर्थ आएर हाम्रो देश पर्यटनले मात्रै पनि हाम्रो नेपालीहरूलाई कहीँ जानु पर्दैन। तर हामी आफ्नो देशको मौलिकतालाई भुल्यौँ, राष्ट्र पहिचान केही छैन, तीर्थहरूको पहिचान छैन, विदेशीले आएर यसो बोल्दै भरमा मात्रै हामी त्यतैपट्टि के किन गुरु हाम्रो संस्थामा आएर तिमी नाम लेखाऊ मुक्ति हुन्छ भन्या भरमा हामी दौडिराखेका छौँ। आजभोलि नेपालीले आफ्नो आफ्नै भूमिमा सबै कुरो छ, यही भूमिबाट सारा ज्ञानहरू हिजो निक्लिएको भन्ने कुरो आज सबै बिर्सिसकेका छौँ। मैले त हिजो अस्ति भर्खर मात्र त्यो हिमवत खण्ड लगायत अन्य शास्त्रहरूबाट बुझ्दैछु, महाराजहरूबाट बुझ्दैछु, देवघाट दर्शन गर्ने उपाय विधि के हो आज मान्छेहरूले त्यो भुले। त्यो चक्रतीर्थ भन्ने छ त्यहाँ चक्रशिला, त्यहाँ दर्शन गरेपछि मात्र देवघाट पूर्ण दर्शन हुन्छ, हरिहर क्षेत्रको दर्शन, देवघाट स्नान, त्यहाँ कुन कुन देवी देवताको दर्शन गर्ने, आज त्यो रीतिरिवाज हट्दै गयो। प्रयागराज भनेको त असली प्रयागराज भनेर भनिन्छ चक्रशिला, आज हामी त्यो तीर्थस्थलको वर्णन गर्न हामीले बाहिर यो प्रचार गर्न सकिराखेका छैनौ। आज नेपालको पशुपतिनाथ दर्शन गर्दाखेरि पहिला पशुपतिनाथ आसपासमा रहनुभएको त्यो 64 ज्योतिर्लिङ्गको दर्शन गरेर अनि पशुपतिनाथको दर्शन गर्दाखेरि कस्तो खालको पुण्य मिल्ने रहेछ भन्ने कुरा, त्यो शास्त्रमा भएको कुरा आज त्यो बुझाउन सकेनौँ हामीले। हाम्रो देश त्यस भएर पछाडि पर्यो। त्यो पशुपतिनाथको दर्शन गर्नुभन्दा अगाडि त्यो 64 ज्योतिर्लिङ्गको दर्शन गर्न बाहिरबाट आएका तीर्थयात्रीहरू गए भने त्यो आयस्रोत, त्यो पर्यटन, सारा सम्पूर्ण माहौल हामी नेपालीहरूकै लागि फाइदा हो, हाम्रो तीर्थको प्रचार हुन्छ। जस्तो देवघाट आएर जानेले यो बागेश्वरीको दर्शन, चक्रशिलाको दर्शन, विभिन्न देवालयहरूको दर्शन, यो कुराहरू एउटा बाहिर एउटा प्रचारको रूपमा पनि अब
हुन त पुराणमा विगतमा कता के यो नेपाल भारत बनेपछि के लेख्यो के मेट्यो त्यो हामीलाई थाहा छैन महाराज। तर यो हिमवत खण्डमा गएर हेरेपछि जुन जुन कुराहरू छ, हाम्रो राष्ट्र राष्ट्रियता, हाम्रो धर्म, हाम्रो सनातन वैदिक धर्मको उद्गम विषय हो भन्ने कुरा, यो कुरा चाहिँ विश्वभर नै हामीले प्रचारमा लिएर जानुपर्छ। सायद यो कोटी होमले पनि धेरै ठूलो सन्देश दिएको छ। योगी नरहरिनाथ गुरु महाराजलाई एकचोटि फेरि झगझगाएको छ अहिलेको माहौलले बाहिर देशैभरि यहाँ कोटी होम हुँदैछ भन्ने थाहा छ सबैलाई, सबै गुरुहरूलाई, सबै भक्तहरूलाई। अहिले त नेटको मोबाइलको जमाना छ। यहाँ हिजो श्रीपाँच युवराज सरकार पारा सरकार सवारी भयो भन्ने सबैलाई थाहा छ। अस्ति हृदेन्द्र सरकारको सवारी भयो भन्ने सबैलाई थाहा छ। आज दुर्गाजी आएर जानुभयो, सबलाई अहिले नेटको जमाना सुविधा छ, घर घर बसेर हेर्नु भएको छ। तर यहाँ आएर यहाँको असलियत, यहाँको वास्तविक कोटी ओमको दर्शन, अनि यो विद्यालय गुरुकुलको यो दर्शन, अनि यो योगी नरेन्द्रनाथ गुरुको चाहिँ नि यो समयदेखि नै उहाँले आसन जमाएर बस्नुभएको यो यो पवित्र स्थल र धेरै यो गौमाताहरू, कामधेनु स्वरूप गौमाता जो लोकल प्योर हाम्रो देशी नेपालमा उत्पत्ति भएको यस्तो कामधेनु गौमाताको स्वरूप भएको यो गौशाला, यसको दर्शन अत्यन्तै पावन छ। यसमा सबै आइदिनु होला, सबैको उपस्थिति रहोस्। अझै पनि केही दिन छ, 14 गतेसम्म यो यज्ञ निरन्तर चलिरहनेछ। यसमा सबैको साथ सहयोग र उपस्थिति रहोस् भन्ने सबैमा यही निवेदन गर्दै यहाँ समितिले धेरै महिना अगाडिदेखि नै खबर गर्नुभएको, आएर 8-10 दिन बसेर हजुरहरूलाई प्रवचन सुनाउन त्यो समयले जुरेन, सम्भव भएन, त्यसमा क्षमा प्रार्थी छु। आगामी दिनहरूमा पनि यो क्षेत्रलाई, बागेश्वरी धामलाई, कोटी होम यज्ञलाई र योगी नरहरिनाथ गुरु महाराजको कीर्तिलाई फैलाउने काममा हामी एउटा सेवक भएर, विद्यार्थी भएर हामी यो अभियानमा जुट्न तयार छौँ, लाग्न तयार छौँ। यति भन्दै आफ्नो यो दुई शब्द वाणीलाई यहाँ विराम दिन चाहन्छु। जय श्रीमन्नारायण, ओम आदेश, गोविन्द भगवानको जय हो।

0: को
1: जय हो
0: हजुर धेरै भक्तहरु हुनियो भने यहाँ र भगवानको भजनमा र अनि यो कथामा आनन्द लिने हो भने कति छिटै यो दुई महिना बित्ने थियो र अनि यो भव्य स्वरूप यो यो गौशाला अनि यहाँ गुरुकुल अनि योगी महाराजको कीर्तिलाई अझ वृहत रूपमा लिएर जान यो समितिलाई पनि र हजुर हामी सबैलाई पनि एउटा कल्याणदायी विषय भन्ने थियो। यति भन्दै वाणीलाई विराम दिन चाहन्छु एउटा भजनसँगै ओम अस्तु गोविन्द भगवानको।

0: ल हाम्रा विशिष्ट पाहुनाहरू यो आचार्य श्री श्रीनिवास स्वामीज्यूले 51,000 प्रदान गर्नुभएको छ यो रसिद व्यासजीकै हातबाट स्वामीज्यूलाई प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु स्वामीजी महाराज यो रसिद एकपटक ताली बजाएर स्वागत गरेर उहाँ आउनुभयो मार्ग निर्देशन गरिदिनुभयो अन्य ठाउँमा सन्त महन्तलाई बोलाएपछि दक्षिणा दिएर पठाइन्छ यहाँ गुरुजीहरू आएर स्वामीजीहरू आएर उल्टो दक्षिणा दिएर जानुभएको छ यो यज्ञ पुरुष भगवानलाई यो यज्ञ पुरुष भगवानलाई प्रदान गर्नुभएको हो र हाम्रा स्वागतमा एवं विदाईमा खट्नुभएका सत्सङ्ग समन्वय समितिका संयोजक श्री हरिभक्त उपाध्याय गुरुदेवलाई पनि जोरदार ताली र एउटा छोटो भजनको लागि कलाकार साथीहरूलाई अनुरोध गरे
1: बोलानन्द कन्द भगवानको हरि ओम

0: श्री हर भगवान को,
1: जय जय हो।
0: आदि प्रयाग देवघाट धाम को,
1: जय हो।
0: बागेश्वरी माता को,
1: जय हो।
0: गौ माता को, परमादरणीय भक्त सज्जन वृन्द, हाम्रो बीचमा विशिष्ट विशिष्ट आध्यात्मिक महापुरुषहरू आउने, आशीर्वचन दिने अनि जाने क्रम निरन्तर चलेको छ। यद्यपि हामीले मीडियाको माध्यमबाट हजारौं भक्तहरूले यस कार्यक्रमलाई हेरिराखेका छौं, एक दुई दिन अत्यन्तै प्रचण्ड गर्मी र चितवनमा जतासुकै लगभग लगभग खेत रोप्ने काम शुरू भएको हुँदाखेरि र फेरि अब यो पुरुषोत्तम मास सकिएपछि धेरैका विवाहहरू पनि शुरू भएको हुनाले अहिले यहाँ जुन पहिला यहाँ खुट्टा राख्ने ठाउँ नहुने भीड़को अवस्था थियो, अहिले केही कम जस्तो लागेको छ, तर भक्तहरू आउँदै हुनुहुन्छ। छ गते हाम्रो कन्या पूजनको कार्यक्रम छ, 1008 कन्याहरू हजुरहरूले पनि सचिवालयमा सल्लाह गरेर अनि त्यसपछि अझै पनि ठाउँ भए कन्याहरू लिएर आउनुहोला 6 गते बिहान 7 बजे। 8 गते करोडौं बत्ती बाल्ने कार्यक्रम छ, त्यसकारण बाहिर बाहिर छरिएर रहनुभएका सबै आदरणीय महानुभावहरूलाई आउनुहोस्। अब हामी मूल कथामा प्रवेश गर्नेछौ। देवी भागवतका श्रीमद् देवी भागवत महापुराणका दिव्य कथाहरू यस पवित्र भूमिमा बसेर दुई श्लोकको मात्रै पनि अर्थ सुन्न पायौं भने हाम्रो जीवन धन्य बन्नेछ। हजुरहरूले सहयोग गर्नुभएको छ र रचित हजुरको गोजीमा छ भने हामीले यहाँबाट अन्य सम्मानका कुनै प्रपञ्च गरेका छैनौं। मूल समितिको तर्फबाट मात्र एउटा रुद्राक्ष प्रदान गरेका छौं, त्यो रुद्राक्ष लिनको लागि रसिद लिएर आइदिनुहोला भन्दै अब मैले कलाकार साथीहरू आउनुहोला, यहाँ माथि ल्याइदिनुहोला, माथि आउनु। कलाकार साथीहरू ज्यू र व्यासजीका आवश्यक सरसल्लाहले अबको मञ्चको कार्यक्रम अगाडि बढ्नेछ। अर्जुन प्रसाद पराजुली सिन्धुपाल्चोकबाट आएर 3555 प्रदान गर्नुभएको छ। सिन्धुपाल्चोकबाट आउनुहुने आदरणीय श्री अर्जुन प्रसाद पराजुलीज्यूलाई माध्यम बनाएर जोरदार ताली बजाएर स्वागत गरौं, यो आवाज सिन्धुपाल्चोकसम्म नै पुगोस्। अन्य कोही हुनुहुन्छ? एकछिन, अब लामो लाग्छ फेरि, एउटा कथाको एउटा विश्राम नहुँदासम्म बीचमा उद्घोष गर्ने छैन मैले, दुःख नमानिदिनुहोला। सबै श्रद्धालुहरूलाई स्वागत गर्दै सम्बोधन गर्दै यथोचित सम्मान व्यक्त गर्दै अब भने माइक्रोफोन अत्यन्तै प्रखर वक्ता, शास्त्रीय संगीतका मर्मज्ञ, थुप्रै भजन र आधुनिक गजलका संगीतकार, संगीत एरेन्जर, गायक, विशिष्ट साधक जुन साधनाको गहिराईमा पुगेको एउटा गृहस्थ सन्त भन्दा कति पनि अतियुक्ति हुँदैन, जोरदार ताली बजाएर स्वागत गरौं आदरणीय श्री श्रद्धेय परशुराम पाण्डेज्यूका श्रीमुखतर्फ मैले यो माइक्रोफोन प्रदान गरे। एकपटक पुनः तालीको अपेक्षा गर्दै सबै आएर भित्र अगाडि बसौं, कुर्सी अगाडि तानेर बसौं, कुर्सीमा बस्नु सबै, अनि एकैचोटि जाउँला, 4 बजे ठ्याक्कै आरती हुन्छ र जाउँला। ओ

परम मंगलमय अत्यन्तै पावन आज यो पवित्र देवघाट क्षेत्रमा कोटी होम ज्ञान महायज्ञ को यो पावन क्षेत्र बागेश्वरी आश्रम को यो पवित्र धरामा नारायणी गंगा को पावन तट र देवघाट धाम मा अवस्थित भएर विभिन्न सन्तहरूको आशीर्वचन हामीले प्राप्त गरिरहेका छौं। संत दर्शन सन्तका चरणहरूबाट अत्यन्तै पावन भनेको यो क्षेत्रमा बसेर आज हामी श्रीमद् देवी भागवत महापुराणलाई साक्षी राखेर भगवतीका चर्चाहरूमा जुटेका छौं र यहाँ विभिन्न गुरूदेवहरूको आगमन, सन्तहरूको आगमन, विद्वान विशिष्ट व्यक्तित्वहरू, वैष्णवजनहरू, यतिहरू, नाथहरू, सन्यासीहरू, विभिन्न प्रकारका सम्प्रदायमा आबद्ध भगवत अनुरागीहरू, भगवानका भक्तहरू, योगीहरू, तपस्वीहरू सम्पूर्ण आएर यस रागेश्वरी क्षेत्रलाई अत्यन्तै पावन बनाइनु भएको छ, महिमा मण्डित गर्नुभएको छ र हामी अत्यन्तै भाग्यशाली छौं। आज यस्तो पवित्र क्षेत्रमा विभिन्न गुरूहरूको सामिप्यता हामीले प्राप्त गरिरहेका छौं र निरन्तर यस्तो प्रक्रिया दुई महिनासम्म नै यहाँ चलि नै रहेको छ र प्रतिदिन कोही न कोही आएर हामीलाई आशीर्वचन दिनुभएको छ र आज पनि हाम्रो समक्षमा विशिष्ट सन्तहरू गुरूहरू आउनुभएको थियो, आशीर्वाद दिएर जानुभयो र अहिले मञ्चमा रहनुभएका परम श्रद्धेय गुरूदेव डाक्टर प्राज्ञनाथ गुरूको चरणमा वन्दना गर्दै परम श्रद्धेय गुरूदेव नरेन्द्रनाथ गुरूको चरणमा वन्दन र सम्पूर्ण उपस्थित नाथ गुरूदेवहरू, गुरूमाताहरू र सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू सबैको चरणमा वन्दन गर्दछु। कार्यक्रम सञ्चालक परम श्रद्धेय महाकाव्यकार, अत्यन्तै धर्म पारायण साधक व्यक्तित्व हुनुहुन्छ श्रद्धेय हिरालाल कडेल, जसले विभिन्न क्षेत्रहरूमा गएर बाल संस्कारको माध्यमबाट, आफ्नो उद्घोषको माध्यमबाट धर्मको प्रचार प्रसार गर्न निरन्तर खटिनु भएको छ र कलाकार मित्रहरू गोविन्द गुञ्जनजी आउनुभएको छ, गोविन्द घिमिरे गुञ्जन, सुनिल थापा, मनोज तिमिल सिन्हा लगायतका सम्पूर्ण मित्रहरूलाई हार्दिक अभिनन्दन सम्मान, उपस्थित आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू, सम्पूर्ण भगवत भक्त भक्तजनहरू, आज यो गौमाताको पावन क्षेत्रमा गौशालामा बसेर हामीहरू अत्यन्तै दिव्य, अत्यन्तै भव्य कोटी होम ज्ञान महायज्ञको हामीले दर्शन गरिरहेका छौं। जुन कोटी होम ज्ञान महायज्ञ दर्शन गर्नको निमित्त देवताहरूलाई पनि अत्यन्तै दुर्लभ छ भनेर पूज्य राष्ट्रगुरू योगी नरहरिनाथले लेखिसक्नु भएको छ। हामीले गुरूदेवका ती वाणीहरूलाई स्मरण गर्नुपर्दछ। यहाँ हामीले सुनिसकेका छौं सन्तहरूको वाणीहरू, सन्तका वाणीहरू मन्त्रवत छन्, सन्तका वाणीहरू मन्त्र नै हुन्, जसले सिद्धि प्राप्त गरेका छन्, साधना गरेका छन्, तपस्या गरेका छन्, त्यस्ता सन्तहरूको हामीले सामिप्यता प्राप्त गर्नु र ती सन्तहरूको हामीले स्नेह प्राप्त गर्नु र ती सन्तहरूको हामीले आशीर्वाद प्राप्त गर्नु भनेको जीवन सफल हुनु हो। त्यसकारणले आज हामी अत्यन्तै सौभाग्यशाली छौं र महायज्ञ कोटिहोम ज्ञान महायज्ञको स्वरूप प्रारूपको हिसाबले विभिन्न प्रकारका स्वरूपहरूका कोटिहोम हामीले देखेका छौं र अत्यन्तै भव्य र जनसागर ओर्लिएको स्वरूपमा पनि कोटिहोम हुन्छ र जंगलका कुना कन्द्राहरूमा गएर अत्यन्तै सूक्ष्म तरिकाबाट पनि हामीले कोटिहोम गरेको हामीले देखेका छौं। गुरूदेवले हिमालका विभिन्न क्षेत्रहरूमा, पहाड़का विभिन्न क्षेत्रहरूमा, तराईका विभिन्न क्षेत्रहरूमा गएर कोटिहोमको माध्यमबाट आध्यात्मिकताको प्रचार प्रसार गर्ने र सम्पूर्ण जगतलाई आध्यात्मिक र भक्तिमय वातावरणमा रमण गराउनको निमित्त र ब्रह्म साक्षात्कार आत्मा अनुभूतिको मार्ग देखाउनको निमित्त श्रद्धेय गुरूदेव राष्ट्र योगी गुरू नरहरिनाथ गुरूले विभिन्न प्रयत्न गर्नुभयो। 129 अत्यन्तै भव्य महायज्ञहरू गुरूदेवले आफ्नै सम्पादनमा यहाँ गरिसक्नु भएको छ। त्यसकारणले यो कोटिहोमको श्रृंखलालाई प्रारम्भ गर्ने पूज्य नरहरिनाथ गुरू
जुन पूज्य गोरखनाथ जुन नेपालमै जन्मिनु भएको गोरखा जिल्लामा गोरखनाथ गुरु प्रकट हुनुभएको गुरु गोरखनाथ जो शिवका अवतार हुनुहुन्छ त्यस्ता गुरु गोरखनाथको मार्गमा दीक्षित हुँदै परम्परामा आउनुभएका मत्स्येन्द्रनाथ गुरु लगायत विभिन्न गुरुहरू हामीले हिजो गुरुहरूको नाम पनि यहाँ श्रवण गर्यौं र क्षिप्रनाथ श्रद्धेय गुरु क्षिप्रनाथबाट दीक्षित हुनुभएका परम वन्दनीय राष्ट्र गुरु योगी नररीनाथ गुरुदेव जुन हाम्रो यो राष्ट्रलाई आध्यात्मिक गतिविधिबाट सुनिश्चित गर्नको लागि र यो आध्यात्मिक राष्ट्र नेपाल हो भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउनको निमित्त अहोरात्र प्रयत्नशील रहनुहुन्थ्यो र गुरुदेवको जन्मको विषयमा गुरु कहाँ जन्मिनुभयो कसरी गुरु नरहरिनाथ गुरुले कस्तो कस्तो प्रकारले ज्ञान दिनुभयो यी सारा कुरा पनि हामीले केही संक्षेपमा सुनिसकेका छौं बुझि पनि सकेका छौं तर कतिपयले अझै स्पष्ट रूपमा बुझ्नु नभएको पनि हुन सक्छ त्यसकारणले मैले अलिकति यहाँ चर्चा गर्छु त्यस पछाडि हामी देवी भागवतमा प्रवेश गर्नेछौं र यहाँ जन्मभूमि परिचय भनेर नाथ सन्देशमा बाल तपस्विनी इमादेवी ब्रह्मचारिणीले संकलन गर्नुभएको एउटा लेख रहेछ जहाँ अत्यन्तै श्रद्धेय गुरु योगी नररीनाथ गुरुको जन्मभूमि परिचय विषयमा आधारित भएर यो लेखिएको लेख मैले सरसर्ती हेरे आनन्द लाग्यो र स्वयं गुरुले जन्मभूमिको परिचय दिनुभएको रहेछ

गुरुदेवले यहाँ बताउनु भएको छ जन्मभूमिको विषयमा. हेर्नुहोस् कतिपय इतिहासहरू हामीले भुल्नहुन्न. यहाँ शरदीय प्राज्ञनाथ हाम्रो गुरुदेवले भनिराख्नुहुन्छ, लिपिबद्ध गर्नुपर्छ पछाडिका पुस्ताहरूको निमित्त भनेर ती शब्दहरू आइरहन्छन्. सायद यही कुरालाई आज गुरुले बुझाउनुको निमित्त हुन सक्छ. यहाँ आफ्नो जन्मभूमिको परिचय दिनुभएको छ. मूल कैलाशदेखि दक्षिणमा, मूल कैलाश भनेर हामीले विशेषतः तिब्बतमा रहेको मानसरोवर क्षेत्रलाई हामी मान्दछौ, जहाँ शिव परिवार निवास गर्नुहुन्छ गणेश कार्तिकीय पार्वती सहित, कहाँ तिब्बतको मानसरोवर भन्छौ. अब पहिला कुन कुन देशमा पर्थ्यो त्यो आफ्नो ठाउँमा छ, तर अहिले तिब्बतमा त्यहाँ मानसरोवरलाई मूल कैलाश भनेर मानिएको छ. त्यो मूल कैलाशदेखि दक्षिणमा, त्यो कैलाशमा जानको निमित्त पहिला यहाँ हाम्रो पश्चिम नेपालको यता हुम्लातिर गएर, हुम्लातिरबाट कता कताबाट उता कैलाशतिर जाने बाटो थियो. त्यो मानका सरोवरबाट दक्षिणमा पर्छ कुन ठाउँ त भन्दा बडीमालिकाको पर्वत. बडा सुन्दर दिव्य बडीमालिकाको पर्वत, हामी गए पनि नगए पनि सबैले सुनेकै छौ. यो हाम्रो नेपालको अत्यन्तै दिव्य भूमि हो, जुन भूमिमा अत्यन्तै आनन्द आउँछ त्यो बडीमालिकाको जुन पर्वत छ, त्यही पर्वतको मूलमा भनेको तलपट्टि, त्यो बडीमालिकाको तलपट्टि कुन गाउँ छ भन्दा लालु गाउँ. अरे लालु ग्राम हो ललामा प्रकृति रभिमता जन्मभूमि मदिया. अत्यन्तै अनुपम छटाहरूबाट युक्त भएको प्रकृतिको सुन्दर अत्यन्तै रमणीय त्यस क्षेत्र लालु गाउँ भन्ने ठाउँ, बडीमालिकाको तलपट्टि रहेको त्यस क्षेत्रमा लालु गाउँ भन्ने ठाउँमा पाँच भौतिक देह गुरुदेव राष्ट्रगुरु योगी नररीनाथ गुरुको त्यहाँ प्रकट भएको थियो, त्यही जन्मनु भएको थियो. र कसको कोखबाट उहाँका माता पिता को हुनुहुन्छ भनेर भन्दा माता गौरी पिता मे ललिता इति गुरु क्षिप्रनाथो यतीन्द्रो. आमा गौरी देवी हुनुहुन्छ, पिता ललित सिंह हुनुहुन्छ, र यहाँ गुरुदेवको वर्णन गर्नुहुन्छ. जुन यतीन्द्र सन्यासी जो हुनुहुन्थ्यो गुरुदेव, यतीन्द्र क्षिप्रनाथ यतिका इन्द्र, सन्यासीहरूका पनि गुरुहरूका पनि गुरु, आज क्षिप्रनाथ गुरुबाट दीक्षित हुनुभएका वन्दनीय राष्ट्रगुरु योगी नररीनाथ हुनुहुन्छ. याद गर्नु होला है, यो बडा महत्वपूर्ण कथा छ. हेर्नुहोस् यस्तो सुन्नै पाइन्न अन्त. अब यहाँ अब गुरुको गोत्र के थियो भन्ने विषयमा यहाँ भन्नुहुन्छ. भारद्वाज गोत्रम नरहरि नाम जानन्ति लोकः. भारद्वाज गोत्रमा जन्मेको यो शरीरलाई नरहरि नामले जगतमा जान्दछन् भनेर गुरुदेवले आफ्नो परिचय आफै दिनुभएको छ. यसरी मातृभूमिको परिचय दिनुहुने राष्ट्रगुरु योगी नररीनाथ अत्यन्तै राष्ट्रप्रेमी हुनुहुन्थ्यो, राष्ट्रभक्त हुनुहुन्थ्यो. गोरक्षनाथ र गोर्खा राष्ट्रको परिचय पनि यहाँ दिनुभएको छ. जुन गुरु गोरखनाथको नामबाट गोर्खा त्यो जिल्ला हाम्रो यहाँ छ गण्डकी प्रदेशमा, त्यो गोर्खा जिल्लामा गुरु गोरखनाथले दिव्य प्रकारले त्यहाँ तपस्या गर्नुहुन्थ्यो, बस्नुहुन्थ्यो. र उहाँ गुरु गोरखनाथकै कृपाबाट पृथ्वीनारायण शाहले हिन्दू राष्ट्रको एकीकरण गर्नुभएको कुरा यहाँ बताउनु

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको त्यो गोर्खा जिल्ला आज भगवान शिवको शिवले अनुग्रह गरेर गाई पृथ्वी वेद वाणी समग्र गोजातिको रक्षा गर्नको निमित्त गोरक्षनाथको रूपमा भगवान शिव त्यही जिल्ला गोर्खामा प्रकट हुनुभयो। कहाँ? गोर्खा जिल्लामा। के रूप धारण गरेर भन्दा गुरु गोरखनाथको रूप धारण गरेर हाम्रो यो नेपालको मुटो गोर्खा जिल्लामा प्रकट हुनुभएको थियो महाराज। र उहाँ अत्यन्तै कर्मठ बट जाति गोर्खाले मंगलबारमा विभिन्न प्रकारले उहाँ मंगलबारको दिन बडा दिव्य प्रकारले प्रकट हुनुभएको थियो। त्यो मंगलबारको दिन मंगलमय मंगलबार भन्नुभएको छ, मंगलमय मंगलबारको दिन अवतार लिनुभयो। त्यसै कारणले गोर्खामा मंगलबारको दिन रोट चढाउँछन् अरे के हेर्नुहोस् त्यहाँ रोट, हामीले पनि यहाँ रोट खान पाउँछौँ कहिले कहीँ, यहाँ गुरुहरूले रोट लिएर आएर यहाँ प्रसाद लगाउनुहुन्छ र त्यहाँ पूजा गर्ने मेला लगाउने चलन पनि अहिले पनि छ गोर्खामा। त्यही गुरु गोरखनाथ प्रकट हुनुभएको कुरा छ। अथ गोरक्षनाथस्य कृपयार्जित सदबल पृथ्वी नारायण सम्राट दिग्जय सुमतिम वेदात। विश्वविख्यात गोर्खा जातिका गुरु गोरक्षनाथका कृपा कटाक्षले आज पृथ्वी नारायण शाह जुन बडामहाराज विराजले जुन नेपालको एकीकरण गर्नुभयो दिव्य महापुरुष हुनुहुन्छ, जसले सन्तको सामिप्यता प्राप्त गर्यो, जसले सन्तको आशीर्वाद प्राप्त गर्यो उसलाई यो संसारमा कसैले पनि जित्न सक्दैनन् के। सन्तको आशीर्वादले सन्तको आज्ञाले गुरुको कृपाले गुरुको आज्ञा लिएर जुन पनि कर्म गरिन्छ त्यो कर्म असफल हुँदैन। त्यसकारणले गुरुका आशीर्वाद र गुरुका आज्ञा लिएर गरेका कर्महरू सफलभूत हुन्छन् भन्ने प्रमाण दिनको निमित्त पनि यहाँ यी कथाहरू आउँछन्। आज गुरु गोरखनाथको चरणमा जानुभयो बडामहाराज विराज पृथ्वीनारायण शाह र पृथ्वीनारायण शाहले प्रणाम गरिसकेपछि गुरु गोरखनाथले भन्नुभयो राजन तपाईँले अब यो नेपाल हाम्रो यो गोर्खा राज्य त छँदैछ, यो गोर्खा राज्यलाई विस्तार गर्नको निमित्त प्रयत्न गर्नुहोस् भनेर आज्ञा दिनुभएछ आदेश। र पृथ्वीनारायण शाहलाई दही दिनुभयो अरे के। कसरी त भन्दाखेरि पहिला त्यो दही गुरु गोरखनाथले खानुभयो अरे, मैले सुनेको है यहाँ त छैन, त्यो खानुभयो फेरि त्यो दही उल्टी गर्नुभयो अरे अनि दिनुभएछ सन्तको प्रसाद। अब पृथ्वीनारायण शाह बिचरा अलिकति घिन मान्नु भएछ, बुढियाौलामा पोखियो अरे कसो कसो गरेर दाहिने खुट्टाको बुढियाौलामा। उहाँका चरणहरू जुन जुन छाउमा परे ती सबै उहाँको राज्य भयो भनेर चाहिँ हामीले पहिला पनि पढेको हो। यहाँ त्यही भन्नुहुन्छ कृपा कटाक्षले र दधिवरले अरे दही दिनुभयो। दधिवर, दधिवर भनेको के हो, दही दही वर दिनुभएको थियो। दधिवरले उपार्जित सद्बल आज त्यो बल गुरु गोरखनाथको कृपालाई पृथ्वीनारायण शाहले प्राप्त गर्नुभयो। कुन कुन कस्तो प्रकारले भन्दा आज त्यो दधिवर दान मान दया धर्म धैर्य तैर्य शौर्य वीर्य चातुर्य औदार्य गाम्भीर्य भक्ति भाव आदि दैवी मानवीय गुणगणको बल भएका अत्यन्तै दिव्य भएर पृथ्वीनारायण शाहले हिन्दू नामा एक भनेर राष्ट्रिय एकता गर्ने आज मनमा संकल्प लिनुभयो र ती पृथ्वीनारायण शाहले दिग्विजय शुरू गर्नुभयो, बुद्धि लगाउनुभयो र गुरुको आशीर्वाद प्राप्त गर्नुभयो र आफ्ना भाई भारदारहरूसँग मिलेर विभिन्न प्रकारले यो गोर्खा राज्यलाई बढाउँदै बढाउँदै आज जम्बुद्वीपमा हिन्दू नामा एक भनेर असल हिन्दू राष्ट्र नेपालको निर्माण गर्नुभएको थियो महाराज। गोर्खाबाट राष्ट्रिय एकताको सूत्रपात भएको थियो र विभिन्न प्रकारले दाजुभाइहरूसँग मिलेर गर्दा उहाँकै कार्यकालमा पनि नसकेर उहाँका छोराहरू नातिहरूले पनि विभिन्न प्रकारले प्रयत्न गर्दै आज यो अखण्ड हिन्दू देश नेपाल भनेको थियो र त्यहाँ चारै वर्ण 36 जातका वीर गोर्खा जातिहरूले विभिन्न प्रकारले गोर्खाको ख्याति फैलाएका थिए। आज गोरखनाथको त्रिशूल र माता भगवतीको खुकुरी लिएर जय गोरख जय काली भन्दै विभिन्न क्षेत्रमा आफ्नो पराक्रम देखाउने गोर्खा जातिका आज विभिन्न प्रकारले वर्णनहरू विश्वले गाउँछन्, आज त्यो बलको प्रशंसा गर्दछन्। आज विभिन्न प्रकारले गोर्खा भाषा गोर्खा राज्य गोर्खा जाति गोर्खा पत्र भन्ने अहिले पनि हामीले सुन्छौं।

र हाम्रो त एक रुपियाँको सिक्खामा गोरखनाथ भनेर लेखेको थियो. आजभोलि त हटाइसके, आजभोलि देख्न पाइँदैन. श्री श्री श्री गोरखनाथ भनेर लेखेको मैले पनि देखेको थिएँ, र गोर्खा पत्र भन्ने त अझै पनि चलि नै रहेको छ. र यो हाम्रो गोर्खाबाट प्रारम्भ भएको हिन्दू राष्ट्र नेपालको एकीकरण आज धेरै ठाउँसम्म, एकदम उता गढवाल कुमाउँसम्म पुगेको थियो. पछि फेरि अङ्ग्रेजहरूले आएर के लथालिङ्ग पारेर यति थोरै मात्रै हामीले अहिले प्राप्त गरेका छौँ. त्यही पनि विशाल छ, हेर्नुहोस् महत्व उत्तिकै छ. आज त्यो गोरखनाथ भगवानको कृपाले बनेको यो शिवभूमि तपोभूमि साधन साधना स्थली, यो गोर्खा नेपाल भूमि, यो गोर्खा राज्य, यो हिन्दू देश हो. यो सगरमाथा अहिलेसम्म झुकेको छैन र झुक्ने पनि छैन. यो हिन्दू धर्म जुन यो नेपालमा मात्र पहिला एकीकरण हुँदा नेपाल हिन्दू राष्ट्र थियो, अन्य अहिले अन्त अन्त ती हल्ला गरेका ती सबै अहिले पछाडि चर्चामा आएका हुन्. पहिला यो पृथ्वीको पहिलो हिन्दू राष्ट्र भनेर घोषणा गरिएको हाम्रो यो गोर्खा राज्य नेपाल मात्रै थियो. त्योभन्दा पहिला हिन्दू राष्ट्र थिएन. अचल हिन्दुस्थान भनेर पृथ्वीनारायण शाहले हाम्रो यो नेपाललाई भन्नुभएको थियो. र यहाँ अत्यन्तै दिव्य प्रकारले वर्णन गर्नुहुन्छ यो हिन्दू संस्कृति, हिन्दू सभ्यता, र यो अत्यन्तै यो महनीय छ, र सम्पूर्ण विश्वले यो हाम्रो सभ्यतालाई अनुकरण गर्न योग्य छ. अन्यत्रका संस्कारहरू हामीले हेर्यौं भने यो हाम्रो नेपाल र भारत लगायत विभिन्न जहाँ जहाँ हिन्दू बाहुल्यता छन् त्योभन्दा बाहिरका संस्कार हेर्यौं भने उनीहरूले अर्काको संस्कृतिलाई सिद्ध्याउने मात्रै प्रयत्न गरेको देखिन्छ. अर्काको सभ्यतालाई खाने, सिद्ध्याउने, आफ्नो लाद्ने. तर हाम्रो सनातन संस्कृति सभ्यता हिन्दू सभ्यताले सबैको सम्मान गर्न सिकाउँछ. त्यसकारणले यो हिन्दू सभ्यता अत्यन्तै महान छ भनेर यहाँ बताउनु भएको छ. किनभने यो हिन्दू सभ्यता जुन वेदबाट मूल वेदलाई मानेर चलेको छ, वेदमा शिक्षा कल्प व्याकरण निरुक्त छन्द ज्योतिष छ अङ्ग हुन्छन्, छवटा अङ्गहरूबाट युक्त भएको जो वेद छ, र सातवटा अङ्गबाट राष्ट्र बन्दछ, सातवटा अङ्गबाट राष्ट्रहरू बन्दछन्. योगमा आठवटा प्रकारका योगलाई वर्गीकरण गर्नुभएको छ, यम नियम आसन प्राणायाम प्रत्याहार धारणा ध्यान समाधि भनेर. आयुर्वेदमा शल्य शालक्य कौमार भृत्य अगत तन्त्र भूत विद्या रस रसायन र बाजीकरण गरेर आठ प्रकारका विभिन्न प्रकारले यहाँ आयुर्वेदका वर्णन गर्नुभएको छ. त आयुर्वेदबाट उपचार गर्ने पद्धतिहरूको विषयमा नवद्वार, शरीरमा जुन प्रकारका नवद्वारहरू छन् ती नवद्वारहरूको वर्णन गर्नुहुन्छ. के हुन्छ ती नवद्वार भन्दा, कान, दुईटा कान, दुईवटा आँखा र दुईवटा नाक, एउटा मुख गरेर कति भयो, सातवटा भयो. दुईवटा मलमूत्र त्याग गर्ने द्वारहरू छन्, नौवटा भयो कि. र यहाँ एउटा गुप्त सुरुङ मार्ग छ जुन दशौं द्वार भनिन्छ कि. त्यो सुरुङ मार्गलाई ब्रह्मरन्ध्र भन्दछन्. त्यो ब्रह्मरन्ध्र तालुको मध्यमा रहेको हुन्छ, त्यसकारणले त्यो अत्यन्तै महत्वपूर्ण छ. त्यो दशम द्वारलाई जसले जान्दछ, त्यो दशम द्वारलाई जसले बुझ्दछ, तिनीहरूले परम गति प्राप्त गर्दछन् भनेर यहाँ बताउनु भयो. आफ्नो उद्धार आफै गर्दछन् जो दशम द्वारलाई जसले जान्दछ. नहिते न पथा तनु त्यजस्तनयावजित पिण्ड कांक्षिण, जसले दशमद्वारलाई जानेको छ तिनीहरूले आफ्ना छोराछोरीबाट पिण्डको अपेक्षा पनि गर्दैनन्. किनभने उनीहरू आत्मा अनुभूतिबाट आफ्नो उद्धार गर्न आफै सक्षम हुन्छन्. त्यसकारणले दशमद्वारसम्म पुग्नको निमित्त प्रयत्नशील व्यक्तिलाई योगी भनिन्छ, साधनारत व्यक्तिलाई योगी भनिन्छ, जसले ती विभिन्न द्वारहरूलाई भेदन गर्दै दशम द्वारलाई प्राप्त गरेका हुन्छन्. महाराज यहाँ बताउनुहुन्छ,

0: जसले विभिन्न प्रकारले दशम द्वारबाट आफ्नो देहलाई त्याग गर्न सक्षम भएका छन् त्यस्ता व्यक्तिहरू अत्यन्तै गौरवशाली हुन्छन्। त्यस्ताको देह त्यागको जुन विधि छ त्यो अत्यन्तै शास्त्रहरूबाट अत्यन्तै महिमा गाइएको विधि हो। त्यसकारणले गौरव गर्नुपर्ने विषय बताउनुहुन्छ कस्तो के को गौरव भन्दा जसले दशमद्वारबाट देहलाई त्याग गरेको छ। आज यहाँ बताउनुहुन्छ पुत्रको धर्म के हो, पुत्रको परम धर्म भनेको पितृहरूको उद्धार गर्ने हो, पितृहरूको उद्धार गर्नु नै पुत्रको परम धन हो भनेर पनि बताउनुभयो। पितृ दश गुणा माता गौरवेण तिरिच्यते, पिता भन्दा दश गुणा अधिक गौरव माताको हुन्छ, यो पनि बताउनु भएको छ। र यहाँ विश्वका 84 लाख जीव जतिमा जातिहरू छन्, 84 लाख योनिहरू जति छन् जातिहरू छन्, ती सबैमा ज्ञानी को छ त भन्दा मानव छौ के हामी छौ, मानव अधिक ज्ञानी छौ। र मानवहरूको उत्पत्ति स्थल कहाँ हो त भन्दाखेरि यही हिमालका श्रृङ्खलाहरूमा, यही हाम्रो गोर्खा राज्य नेपालको हिम श्रृङ्खलाहरूमा मनुष्य जातिको उत्पत्ति भएको कुरा बताउनुहुन्छ। र यो सम्पूर्ण जगतको शिर भएको कुरा पनि यहाँ बताउनुहुन्छ। र यहाँ आज बताउनु भएको छ ऊर्ध्वमूल मदः शाख वस्वत्थम प्राहुरभ्यम छन्दांसि यस्य पर्णानि यस्तम वेद सवेदवेद। मानव वंश वृक्षका जरामाथि छन्। सम्पूर्ण यहाँ जो गीताको त्यो श्लोक जुन यहाँ उद्धारण गर्नुभयो त्यहाँ के लेखिएको छ त भन्दा तलतिर शाखाहरू छन्, जरा मास्तिर छ, घोप्टो परेको एउटा वृक्ष छ, त्यो वृक्षमा आज सबैभन्दा माथि ज्वरो रहेको छ। त्यस्तै हाम्रो यो नेपाल भूमि पनि आज सम्पूर्ण जगतको एउटा घोप्टो परेको वृक्ष जस्तै सम्पूर्ण जगतको ज्वरो हिम श्रृङ्खला जुन सगरमाथाको चुचुरो छ सम्पूर्ण जगतको शिर भनेर बताउनुभयो। र त्यस्तै प्रकारले यो सारा जगतमा तलतिर तलतिर शाखाहरू फैलिँदै गएका छन्, त्यस्तै प्रकारले विभिन्न देशहरू विभिन्न द्वीपहरू बनेका छन् भनेर बताउनु भएको छ। र 84 लाख योनिहरूमा पनि मनुष्य जन्म त्यो ज्वरो हो जड, र त्यो जड सबैभन्दा माथि मनुष्य जन्म छ। र तिनीहरूबाट विभिन्न प्रकारले अरू जन्महरू किट किट पतङ्गहरू किटाणुहरू सबै निस्केका छन्, 84 लाख योनिहरू बनेका छन्। शाखा उपशाखा हुँदै विभिन्न प्रकारले प्रतिदिन नयाँ नयाँ कुराहरू सृजना भइरहेका छन्, लोप भइरहेका छन्, तर सम्पूर्णको शिरमा मनुष्य जन्म छ। र भौगोलिक हिसाबले भन्ने हो भने सारा जगतको शिरमा नेपालको हिम श्रृङ्खला छ, नेपाल भूमि छ। त्यसकारणले ऊर्ध्वमूल मदः शाखा अश्वत्थम प्राहुरभ्यम जुन पिपलको वृक्षको यहाँ वर्णन गर्नुभएको छ भगवान कृष्णले, त्यो कुरा यहाँ यसरी पनि वर्णन गर्नुहुन्छ। र विभिन्न प्रकारले आज यो संसारमा हजारौं पातहरू हजारौं हाँगा बिगा भएका विभिन्न प्रकारका यहाँ अक्षय वेदका मन्त्रहरू जसका पातहरू छन् भनेर यहाँ बताउनुहुन्छ। सहस्र शिर्खा वृख सहस्राक्ष सहस्र पात भन्ने श्लोक पनि यहाँ उद्धरण दिनुभएको छ। त्यसकारण यो सारा जगतको मूल भनेको हाम्रो नेपाल भूमि हो, र सम्पूर्ण जीव जगतहरूको मूल भनेको हामी मनुष्य जाति हो। अब सम्पूर्ण जगतको मूल भइकन पनि आज हामी नेपाल सम्पूर्ण जगतको एक प्रकारको शिर र भगवान शिवको बृहद जुन देहको परिकल्पना पनि गर्दाखेरि भगवान शिवको शिरको भाग भनेको हिमाल हिम श्रृङ्खलालाई लिनुहुन्छ। र यो कुरा यहाँ शिव पुराणमा पनि आएको थियो, जुन भगवान शिवको शिरको रूपमा रहेको हिम श्रृङ्खला छ, र त्यही भगवान शिवका शिरबाट गंगाजी निरन्तर बग्दछिन्। हाम्रो हिमालयबाट पनि विभिन्न प्रकारका नदीहरू निस्केर आज हामीलाई पवित्र बनाउँदै बगिरहेकी छन् कि छैन। त्यस्तै यो सारा जगतमा सबैभन्दा उत्तम भनेको हाम्रो यो नेपाल भूमि हो भनेर बताउनुहुन्छ। र भगवान शिवको यो अत्यन्तै साकार विराट शरीर हो भनेर भन्नुहुन्छ। हिउँचुलीहरू भनेका हजारौं राम्रा भगवानका शिरहरू हुन् यहाँ भन्नुभएको छ। मान सरोवर अलङ्कारी रारा तालहरू पोखरीहरू पञ्च पोखरी नीलकण्ठ पर्वत यी विभिन्न प्रकारका पर्वतहरू सरोवरहरू भगवान शिवका दिव्य दृष्टिहरू हुन् भनेर बताउनुभयो। चारैतिरका हजारौं डाँडा काँडाहरू नदी नालाहरू यी भगवानका बाहुलीहरू हुन्। वृक्षहरू लहराहरू घाँसपात वनस्पतिहरू भगवानका विभिन्न प्रकारले रौहरू हुन् भनेर भन्नुहुन्छ र ढुङ्गा माटो भगवानका अस्थि मांसहरू हुन् खनिजहरू रत्नहरू भगवानका अन्तरङ्ग मर्महरू हुन् वेद हिमालमा उम्रेका हुन् उपवेद र उपनिषद आदि महाभारत पर्वतमालामा उम्रेका हुन् हेर्नुहोस् यो हिमालयमा विभिन्न प्रकारले सन्तहरूले तप गर्नुभयो र त्यही वेदको विभाजन भयो वेद लेखियो त्यही उपनिषद बन्यो त्यही हिमालय श्रृङ्खलाहरूमा पर्वतका विभिन्न समयमा विभिन्न कालखण्डमा पर्वतहरूमा विभिन्न ज्ञाताहरूले ऋषिहरूले मुनिहरूले अनुभवको आधारमा पुराणहरू लेख्नुभयो र विभिन्न पुराणहरू तराईमा उम्रेका पनि छन् समुद्र जलहरू पछि सर्दै सर्दै गए र विभिन्न प्रकारले आज तराईको फाँटहरू ठुल्ठुला बन्दै गए र हिमाल सानो सानो देखिन थाल्यो र यस्तो प्रकारले यहाँ भाषाबाट विभिन्न प्रकारका शिक्षाहरू हुन थाले ओमबाट नै विभिन्न प्रकारका भाषाहरू निस्केका हुन् भनेर बताउनुहुन्छ त्यसकारणले आज भगवान गोरखनाथको कृपाबाट नै भगवान गोरखनाथको कृपा कसरी भयो त भन्दा भगवान शिव नेपालमा रमण गर्न चाहनुभयो भगवान शिवलाई यो नेपाल भूमि असाध्यै मन पर्यो किनभने हिमालमा बस्नुहुन्छ भगवान शिव आज भगवान शिवले गोरखनाथको रूप धारण गरेर नेपाल भूमिको महिमा मण्डित गर्नेको निमित्त र विभिन्न प्रकारले यो नेपाललाई अझै ठूलो बनाउनु पर्यो भनेर भगवान गोरखनाथले पृथ्वीनारायण शाहलाई प्रयोग गर्नुभयो र पृथ्वीनारायण शाहले आज यो हिन्दू राष्ट्र नेपालको एक प्रकारले परिकल्पना गरेर नेपालको निर्माण गर्नुभएको छ आज यस्तो महिमाले युक्त भएको नेपाल भूमिको हामीले संरक्षण गर्नुपर्दछ यो नेपाल अत्यन्तै महत्वपूर्ण छ नेपाल त्यसै बनेको छैन महाराज यो नेपाल भूमिको हामीले संरक्षण गर्नुपर्दछ र यो नेपालमा हामी जति जन्मेका छौँ अत्यन्तै भाग्यशाली छौँ महाराज न यो नेपाल हामी त्यसै जन्मेका छैनौ विभिन्न देवी देवताहरू यस नेपालमा जन्मिनु भएको छ विभिन्न स्वर्गबाट आज यस नेपालमा देवताहरू जन्मिनु भएको छ यो नेपालमा जन्मिनको लागि भाग्य चाहिन्छ भनेर हामीले हिमवत् खण्डमा पनि सुनिसकेका छौँ नेपालको महिमाको विषयमा आज हामीले श्रवण गर्यौं यो नेपालको महिमा अत्यन्तै ठूलो छ नेपालको महिमा गाएर साध्य छैन भनेर यहाँ बताउनुहुन्छ र नेपालको नाम लिनाले मात्रै हाम्रो उद्धार हुन्छ भनेर पनि यहाँ बताउनु भयो महाराज अब हामी देवी भागवत महापुराणमा हामी प्रवेश गरिसकेका छौं देवी भागवत प्रसंग अब यो समय हामीलाई फेरि कस्तो हुन्छ भने हामी बोल्ने बानी परेकालाई यति दिनमा यति समयमा सक्नुपर्छ भनेर नभनिदिने हो भने फेरि त्यो व्याख्या बढेको बढै गर्छ श्रीमद् भागवत महापुराण कथा गर्न जाँदा 7 दिन मात्रै पाइन्छ र 7 दिनमा यति भ्याउनै पर्छ भनेर कसिन्छन् हेर्नुहोस् तर त्यही श्रीमद् भागवत महापुराण मैले नारायणी नदीमा जुन प्रवचन गरेको थिएँ 30 दिनसम्ममा बल्ल कृष्ण जन्ममा पुगेथ्यो आनन्दले कथा सुन्यो जति गहिराईमा गयो त्यति धेरै आनन्द आउँछ यो शास्त्रको एउटा रहस्य जसले बुझेको छ जसले यो शास्त्रलाई बडा श्रद्धाले सुन्दछ तिनीहरूको लागि यो अत्यन्तै महत्वपूर्ण कुरा छ र माता भगवतीको दिव्य प्रकारले आज यो दिव्य देवी भागवत महापुराणको महिमा यति आनन्ददायक छ यति रहस्यले युक्त छ आज हामी नेपालमा जन्मेका नेपालीहरूको निमित्त त देवी भागवत महापुराण शिव महापुराण त वरदानै हो हामी नेपालीहरूको लागि शिव महापुराण हिमवत् खण्ड देवी भागवत भनेको यो हाम्रो लागि नै बनेको हो किनभने नेपाल तन्त्र भूमि हो हेर्नुहोस् नेपाल योग भूमि हो नेपाल ध्यान भूमि हो तपो भूमि हो विभिन्न देवी देउरालीहरू छन् जहाँ ढुङ्गा ढुङ्गामा देवताको वास छ कि हेर्नुहोस् ढुङ्गा ढुङ्गामा भगवान शालग्राम हुनुहुन्छ गण्डकी हुनुहुन्छ सप्तकोशी हुनुहुन्छ भगवान वराह हुनुहुन्छ र भगवान पशुपतिनाथ 64 ज्योतिर्लिङ्गको रूप धारण गरेर काठमाडौँमा बस्नुभएको छ भगवान मुक्तिनाथ आज हाम्रै नेपालमा हुनुहुन्छ भगवान बुद्ध यहीँ जन्मिनु भएको छ विभिन्न ऋषिहरूको तपस्थली विभिन्न ऋषिहरूको हेर्नुहोस् पार्वतीको जन्मभूमि पर्वत आज हिमालय क्षेत्र जहाँ माता पार्वतीले तप गरेर भगवान भोलेनाथलाई प्राप्त गर्नुभएको थियो, यस्तो दिव्य क्षेत्र यो हामी नेपाल भूमिमा छौ। र देवघाट क्षेत्र जहाँ देवताहरूको नित्य बास हुन्छ, देवताहरूको घाट हो देवघाट, यस्तो क्षेत्रमा आज हामी छौ। माता भगवतीको यो दिव्य आज चरित्रहरू हामीले श्रवण गर्न पाउनु देवघाट क्षेत्रमा, त्यो पनि बागेश्वरी आश्रममा बसेर, यो अत्यन्तै महत्वपूर्ण कुरा हो। तर अब हामी यो समय र युगको धर्म अनुसार हामी भौतिक चिजहरूमा व्यस्त भएको कारणले गर्दा यी सबै कुराहरू अब दन्त्य कथा जस्तो लाग्छन् कि हेर्नुहोस्। किनभने हामीलाई यस्तो प्रकारको संस्कार छैन, हाम्रो पढाइ पुरै परिवर्तन भएको छ, हाम्रो पाठ्यक्रम परिवर्तन गरिएको छ। गुरु नरहरिनाथ गुरुको एउटा वाणी छ, जब शिक्षामा परिवर्तन हुन्छ राष्ट्र समाप्त हुन्छ भनेर गुरुले एकदम आक्रोशित भएर प्रवचन गर्नुभएको मैले पनि सुनेको छु, त्यो भाइरलै भएको थियो। र तर पनि हाम्रा शासकहरूले मानेनन्। आज विभिन्न प्रकारले हाम्रो यो नेपालबाट जुन प्रकारका पाठ्यक्रमहरू थिए ती पाठ्यक्रमहरू परिवर्तन गरिए, पाठ्यक्रम परिवर्तन गरेपछि आज हाम्रो नेपालमा जति नै पढे पनि यो नेपालमा काम नलाग्ने कि विदेशै जानुपर्ने, त्यस्तो खाले पढाइमा आज सबैजना लागेका छन्। पढेर के गर्ने भन्दा विदेशै जाने, नेपालमा त्यसको काम छैन। पहिला हामीले नै पढ्दाखेरि सृजनात्मक हामीमा क्षमताको वृद्धि हुन्थ्यो, जस्तै हामीले चिठी लेख्न आफै जानेका हुन्थ्यौँ, निवेदन लेख्न आफै जानेका हुन्थ्यौँ, दुई चारवटा कविता त यत्तिकै लेखिन्थ्यो। तर अहिले कति पढाएको छौ भन्दाखेरि डिग्री सकियो ल एउटा कविता लेख त भन्दाखेरि त छैन, निवेदन लेख्न लेखन्दाखेरिलाई दिनुपर्छ, चिठी लेख्न पनि आउँदैन। अब त्यो कुरा त छोडिदिनुहोस्, के पढाएको छौ, डक्टर पढाएको छ, आफूभन्दा ठुलालाई नमस्कार गर्न जान्दैनन्, डरलाग्दो अवस्था छ। त्यो सबै शिक्षाको विकृतिपन, शिक्षामा जुन विकृति भित्रियो त्यही कारणले गर्दा यस्तो भएको हो। डाक्टर पढेका छन् बिचरा, बाबुआमासँग आएका छन्, नमस्कार गर भनेर बाबाले सिकाउनु पर्छ, ल्याउनु डाक्टर पढेका छोराछोरीले, संस्कार सकियो, संस्कृति सकियो। र हाम्रो के हो अर्काको के हो भन्ने कुराको त केही पनि थाहा छैन, अत्तो पत्तो नै छैन। पढ्ने किन, माता पिताहरूले पनि के गर्ने भन्दा पैसा कुन विषयमा बढी कमाइन्छ भने डाक्टर भयो भने गाउँमा पैसा कमाइन्छ भने त्यसलाई डाक्टर पढाउने भन्ने, इन्जिनियर बढ्यो भने पैसा बढी कमाइन्छ, अब त्यो पनि भएन भने विदेश गएपछि पैसा कमाइन्छ। संस्कार बन्छ नेपालमै, अब आफ्नो राष्ट्रको केही सेवा गर्नुपर्दछ, माता पिताको सेवा गर्नुपर्छ, गुरुजनको सेवा गर्नुपर्दछ, हाम्रो परम्परालाई पनि संस्कृतिलाई सभ्यतालाई पनि सम्मान गर्नुपर्छ, त्यस्तो प्रकारको शिक्षा दिउँ न त भनेर हाम्रो मनमा आउँदैन कि हेर्नुहोस्। अहिले यस्तो समय आयो, पैसाको लागि हामीले छोराछोरीलाई पढाइरहेका छौँ, अब छोराछोरीले पैसा त कमाएर थुपारेकै छन् कि, अब बुढेसकालमा किन रुनियो त नि सेवा गरेन भनेर, बुढेसकालमा छोराछोरीले सेवा गरेनन् भनेर रोइरहेका छन् द बुढाबुढीहरू। आज घर कुरेर बसेका छन्, ठुलो विशाल घर छ, छोराछोरीहरू कोही युरोपतिर कोही अमेरिकातिर पलायन भए फर्केर आउनै मान्दैनन्। अब बुढाबुढीहरू बिचरा ती घर कुरेर धिक्री भएर बसेका छन्। अब कतिपय त बिचरा घरमा यहाँ शरीर छुट्छ, छोराछोरीहरू आउनै भ्याउँदैनन्, दुई चार दिन यहाँ बाकासम्म बस्नुपर्छ, ल हेर्नुहोस् त हत्ते भए कति गाह्रो छ। अब यस्ता पनि भेटेको छु कि मैले, मलाई फोन गरेर गुरुदेव छोरीले भन्नुभएको थियो आमा बित्नु भएछ, अब हामी हेर्नुहोस् फुर्सदै छैन, यहाँ निस्कनै पाइएन, हामी त विदेशमा छौँ, हामीलाई कहिलेसम्म जुठो लाउँछ अरे, ल्याउनु आमा बित्दाखेरि आउन नभए त के को त्यहाँ छोड्नु पर्यो, तपाईँ कहिले पनि चोखिनुहुन्न सधैँ जुठो लाउँछ भनेको मैले, ल्याएर आमा बित्नु भएको छ आउन भ्याउँदैन नि, कहिलेसम्म जुठो लाग्छ भन्ने हो, सधैँ जुठो लाग्छ। यस्तो समय आयो कि यो सब परिस्थिति कसरी भयो त भन्दाखेरि राष्ट्रको प्रेम पढाइएन के, तँ त्यहाँ विदेश जानु नराम्रो भन्न खोजेको होइन, फेरि डाक्टर भएर पैसा कमाउनु इन्जिनियर त्यो त बडा राम्रो कुरा हो, तर त्यहाँ राष्ट्र प्रेम खै, अतिथि देवो भव, मातृ देवो भव, पितृ देवो भव, जननी जन्मभूमि च स्वर्गादपि गरियसि, यस्ता उदाहरणहरू खै। नेपालको लागि म पनि केही गर्नुपर्दछ भन्ने भाव खोइ, त्यसकारणले जुन हामीलाई चाहिने कुरा हो
1: त्यो पढाइएन, त्यो हटाइयो।
0: त्यसकारणले आज हाम्रो यो हाम्रो भूमि, आज यो पवित्र नेपाल रित्तो भइरहेको छ। आज यहाँ युवा शक्तिहरू सबै पलायन भइरहेका छन्। पलायन भएर उनीहरू वहाँ गएर फेरि फर्किन चाहन्नन्। आज किन यस्तो भयो? जसले जुन धराले सारा संसारलाई सभ्यता सिकायो, सारा जगतलाई जीवन सिकायो, जहाँका ऋषिमुनिहरूले सम्पूर्ण जगतलाई आज विभिन्न प्रकारका शास्त्रहरू दिए, गणित दिए, विभिन्न प्रकारका आज दर्शनहरू दिएका छन् र तिनी दर्शनको आधारमा अनुसन्धानहरू भइरहेका छन्। आज त्यही क्षेत्र रित्तो भयो, त्यही क्षेत्र आज खोक्रो भयो, तर हामी अझै पनि जाग्न चाहँदैनौ, हामी अझै पनि बुझ्न चाहिरहेका छैनौ। अब त झन् कस्तो लाग्छ भने सम्पूर्ण रूपमा परिवर्तन भनेको भौगोलिक परिवर्तन भएर मात्र हुँदो रहेनछ। परिवर्तन गर्नको निमित्त शिक्षाबाट प्रारम्भ गर्नुपर्दो रहेछ, संस्कारबाट प्रारम्भ गर्नुपर्दो रहेछ। त्यो साइकोलोजी, त्यो मनोविज्ञानलाई अरूले बुझे र हाम्रो जुन पाठ्यक्रम थियो त्यसमै आएर प्रहार गरिदिए कि हेर्नुहोस्, त्यसमा त दुई चार वर्षको लगानी होइन, 20-25 वर्षको योजना भएर काम गरेको छ र अहिले त्यो धेरै समय पनि लागेको छैन, 20-25 वर्षमा त रिजल्ट आइसक्यो। पाठ्यक्रम परिवर्तन भयो, संस्कृत शिक्षा हटाइयो, नैतिक शिक्षा हटाइयो। ल, संस्कृत त हिन्दूको मात्रै भयो, अरे नैतिक शिक्षामा त राम्रो कुरा सिकाइएको थियो, त्यो पनि फालियो। राम्रा कुरा र नैतिकताका कुराहरू जति अब राख्दै नराख्ने भन्ने किसिमले चाहिँ अगाडि बढे र विभिन्न प्रकारले यस्तो हाम्रो राष्ट्रको गरिमालाई बोकेको इतिहास, जुन सामाजिक शिक्षा थियो, जुन राजपरिवारको विषयमा जुन हाम्रो पाठ्यक्रम थियो, त्यो पनि आजभोलि छैन। इतिहास मेटाउने काम गरिएको छ, इतिहास परिवर्तन गर्ने कामहरू गरिएका छन् र फरक भइरहेका छन् हाम्रै मान्छेहरू, हाम्रै शासकहरू, तपाईँ हामीले नै भोट हालेर पठाएका त्यस्ता नेताहरू नै फरक भइरहेका छन् र उहाँहरूको पनि के गल्ती बिचरा, उहाँहरूको माता पिताले संस्कार सिकाउनु भएन, पाठ्यक्रम त्यस्तै पढेर आउनुभयो। अब मै लाऊ मै खाऊ भन्ने जुन उदाहरण छ, अरू जनता भाडमा जाऊ, त्यस भाडमा जाऊ, जे सिके होस् पहिला आफू बनाऊ, पहिला आफ्नो स्वार्थ सिद्ध हुनु पर्यो र आफूलाई जसले सहयोग गर्छ उनीहरूलाई सहयोग गर्ने हो कि, त्यो राष्ट्र हितमा होस् या नहोस्। त्यसरी आज संसारमा यस्ता प्रकारले कार्यहरू हुन थाले, त्यही भएर हाम्रो आज यस्तो विकृति अवस्था, आज राष्ट्र नै खाली भएको अवस्था आइरहेको छ। माता भगवतीको दिव्य अनुकम्पाद्वारा आज यस क्षेत्रमा देवी भागवत महापुराण हामीले श्रवण गरिरहेका छौँ र मैले यहाँ सूचना पाइसकेको छु केही समयमा श्रद्धेय कुबेर सुवेदी गुरुको पनि आगमन हुँदैछ र यस्ता दिव्य विद्वानहरू गुरुहरू यहाँ आउँदै हुनुहुन्छ र हामीहरू आज यो कोटी होम हेर्नुहोस्, औँसीको दिनसम्ममा पुरै यो भरिएको थियो र औँसीको दिनबाट समापन भएछ कि भन्ने भ्रम फैलियो कि के भयो, आज भक्तजनहरू कति पनि आउनु भएन, आउनै छोडिदिनु भएन। यो बडा आश्चर्य लाग्दो कुरा छ र हुन त पुरुषोत्तम मासको प्रभाव पनि हुन सक्छ र तर पनि सम्पूर्ण रूपमा प्रचार प्रसारमा त 12-13 गतेसम्म कोटी होम चल्छ भनेर प्रचार भएकै हो, तर पनि यस्तो परिवर्तन एकाएक एक दिनमै यहाँ आश्चर्य लाग्दो छ र मैले मिडियाबाट विभिन्न प्रकारले यो सुन्नुभएका विभिन्न मिडियाहरूबाट सम्पूर्ण श्रद्धालुहरूलाई म आग्रह गर्न चाहन्छु, 14 गतेसम्म कोटी होम ज्ञान महायज्ञ यस बागेश्वरी धाममा दिव्य प्रकारले चलि नै रहनेछ र कार्यक्रमको भव्यता उतापट्टि छ, जुन 100 जना भन्दा बढी ब्राह्मणहरूले नित्य रूपमा हवन गरिरहनु भएको छ यस्तो गर्मीमा, प्रचण्ड गर्मी छ हेर्नुहोस्, बिहानैदेखि पञ्चाग्नि तापेर स्वाहा स्वाहा गरेर बस्नुभएको छ बेलुकासम्म र त्यस्तो अत्यन्तै भावले त्यहाँ अत्यन्तै विशिष्ट विद्वानहरू विभिन्न क्षेत्रबाट आएर त्यस्तो तपस्यामा लिन हुनुहुन्छ र यो कोटी होमको जुन मूल उद्देश्य हो त्यो उद्देश्य त पूर्ण भइसकेको छ, गुरु गोरखनाथको बीज मन्त्रद्वारा कोटी हवन गर्ने र पूज्य राष्ट्र गुरु योगी नरहरिनाथ गुरुको सत्संकल्पलाई पूरा गर्ने, देवी देवताहरूलाई तृप्त गर्ने, यस्तो प्रकारका उद्देश्यहरू छन्। आज यो उद्देश्य पूर्ण भइसकेको छ तर पनि हामीहरू अझ यो समय छ, हामी यता ज्ञान मञ्चतर्फ पनि हामीले विभिन्न प्रकारका सत्सङ्गहरू श्रवण गरिरहेका छौँ, विभिन्न सन्तहरूका वाणीहरू सुन्न पाइरहेका छौँ। तर पनि हामीले यसको महत्व बुझाउन नसकेको कारणले हो, या बुझ्न नसकेको कारणले हो, या अन्य कुनै कारणले हो, यहाँ जुन प्रकारले पुरुषोत्तम मासको बेलामा जुन प्रकारले भक्तहरूको उत्साह थियो त्यो उत्साह कम भएको जस्तो मलाई लागेको छ। हजुरहरू सबैले आफ्नो तर्फबाट सहयोग गर्नुहोला भन्ने म अनुरोध गर्न चाहन्छु। र यहाँ हिजोको प्रसङ्गमा हामीले देवी भागवत महापुराण अन्तर्गत हामीले हिजो सुदुम्नको कथा सुनेका थियौँ। हिजो सुदुम्नको कथा सुनेर यहाँ देवी माता भगवतीको कृपाबाट नवहा यज्ञ लगाएपछि आज त्यो सुदुम्न राजाको समस्या समाधान भएको थियो महाराज। त्यसकारणले माता भगवतीको कृपाबाट बडा दिव्य दिव्य कर्महरू सफल हुन्छन्। आउनुहोस् एउटा देवी माताको भजन श्रवण गरौं, त्यस पछाडि हामी अगाडि बढ्नेछौँ।

मित्रावरणबाट प्रकट हुनुभएका महर्षि हजुरलाई म विभिन्न प्रकारले अब यस्तो दिव्य ग्रन्थको म उद्धरणहरू श्रवण गराउन गइरहेको छु। आज हजुरको मन पवित्र हुनेछ भनेर आज यहाँ अगस्त्य ऋषिलाई विभिन्न प्रकारले आज्ञा गर्नुहुन्छ। कुमारजीले भन्न थाल्नु

जुन ग्रन्थको एक अंशमा भागवतको महिमा बताइएको छ र धर्मको विस्तृत वर्णन गरिएको छ, जसमा गायत्रीको प्रसङ्ग आरम्भ गरेर अन्त्यमा गायत्रीको महिमा बताइएको छ, त्यस ग्रन्थलाई देवी भागवत भनेर जान्नु पर्दछ महाराज। र यो पुराण देवी भगवतीको महिमाले परिपूर्ण भएको छ। देवी भगवतीलाई सारा जगतकी कारण मान्नु पर्दछ। परा भगवती ब्रह्मा विष्णु र शंकर की पनि पूजनीय आराध्य हुनुहुन्छ महाराज भनेर आज कुमारजीले विभिन्न प्रकारले अगस्त ऋषिलाई कथाहरू श्रवण गराउन थाल्नु

ಪಾಂತಿ ಮೀ ಕ್ರಿತವಾಕ್ ನಾಮಗರೇಕಾ ಅತ್ಯಂತ ಪ್ರಸಿದ್ಧ ಏಕ ಜನ ಬುದ್ಧಿಮಾನ್ ವ್ಯಕ್ತಿ ಹೊಂದಿಯೋ ಅತ್ಯಂತ ಜ್ಞಾನಿ ಬ್ರಾಹ್ಮಣ ಹೊಂದಿಯೋ ರಿತವಾಕ್ ನಾಮಗರೇಕಾ ಮಹಾತ್ಮೆ ಕು ಚತುರ್ಥ ಅತ್ತೆ ರಿತವಾಕ್ ನಾಮಗರೇಕಾ ಏಕ ಜನ ಬ್ರಾಹ್ಮಣ ಹೊಂದಿಯೋ ರ ती ब्राह्मण अत्यन्त ज्ञानी हुनुहुन्थ्यो रेवती नक्षत्रको अन्तिम भागलाई गण्डान्त योग भन्छन् कि हेर्नुहोस् गण्डान्त योग रेवती नक्षत्रको अन्तिम भागमा गण्डान्त योगमा उनको घरमा एउटा छोरा जन्मियो गण्डान्त योगमा छोरा जन्मियो र समय अनुसार ऋतुवाग मुनिले पुत्रको जात कर्म संस्कार आदि सम्पूर्ण गर्नुभयो चौल संस्कार व्रतबन्ध संस्कार विधिपूर्वक सम्पन्न गर्नुभयो र जुन दिन महात्मा ऋतुवागको घरमा त्यो छोरा जन्मियो त्यस दिनदेखि ती ऋषि बिचरा शोकमा पर्न थाले रोग लाग्न थाल्यो घरमा विभिन्न प्रकारले अलक्षिणहरू आउन थाल्यो कि हेर्नुहोस् अनायासै रिस उठ्ने लोभ बढ्न थाल्यो र तिनी बालकलाई जन्माउने आमालाई पनि विभिन्न प्रकारका रोगहरू लाग्न थाले अनेक प्रकारले यस्ता रोगले सधैँ आकुल र व्याकुल हुन थाले दुखी हुन थाले यस्तो परिस्थिति देखेर आज ती ऋतुवाग मुनि बडा दुखी भए र तिनी विभिन्न प्रकारले ग्रहहरू हेर्न थाले हेर्दाखेरि यो छोरो जन्मेको समय नै अलक्षिणा समय परेछ कि गण्डान्त योग परेछ अब यसले कसैलाई सुख नदिने भयो साह्रै गाह्रो हुने भयो आज ऋतुवाग मुनि बडा दुखी भए

श्रीमती यस्तो बुद्धि नभएको छोरो जन्मेर आज बुढी बडा दुखी भएका ती बुढाबुढी अत्यन्तै पीडित भएर आज छोराको यस्तो प्रकारका क्रियाकलापहरू देखेर बडा चिन्तित भएर रोइरहेका छन् महाराज. हुँदा हुँदा त्यो छोराले त के गर्यो भने एक दिन एउटा मुनि ऋषिको बुहारीलाई नै भगाएर लिएर आएछ ऋषिकी बुहारीलाई. अब त हत्ती नै भयो. आमा बाबाले सम्झाउँदा पनि हुँदैन, विद्वानहरूले सम्झाउँदा पनि हुँदैन, गुरुहरूले सम्झाउँदा पनि हुँदैन. यस्तो छोरा जन्मनुभन्दा त बरु अपुत्र नै भएको भए आनन्द हुन्थ्यो भनेर आज ती बुढाबुढी साह्रै रोए. यस्तो कुपुत्रता कसैले पनि प्राप्त नगरोस्, यस्तो छोरा जन्मेर के काम? आज समाजमा अनुहार देखाउन पनि सकिँदैन.

खाली दुःख मात्रै प्राप्त भएको छ। जुन दिनदेखि यो कुलङ्गार जन्मियो त्यही दिनदेखि पितृहरू पनि नरकमा गए महाराज, पितृहरू पनि नरकगामी बनेका छन्। जबसम्म जीवित रहन्छ तबसम्म यसले आफ्नो आमा बाबालाई केवल कष्ट मात्र दिन्छ। यसबाट कुनै प्रकारको सुख पाइएला भन्ने त आशै छैन। पितृहरू दुखाय धिक जन्मा कुपुत्रस्य च पापिनः सूर्यदाम नोपकाराय नापकाराय वैरिणाम। माता पितालाई बडा कष्ट दिने पापी कुपुत्रलाई आज त्यस्ताको जन्मलाई धिक्कार छ। यस्तो पुत्रले न मित्रको उपकार गर्छ, न शत्रुको नै अपकार गर्न सक्छ, न यसले राम्रा कर्म गर्न सक्छ, न नराम्रा कर्म गर्न सक्छ। यो त केवल आमा बाबालाई दुःख दिनको लागि धरतीको बोझ भएर जन्मेको हो भनेर आज माता पिताबाट रोएका छन्। हेर्नुहोस्, माता पितालाई कष्ट दिने पापी पुत्र कस्तो अवस्थामा जन्मिन्छ? आज धेरै कारणहरू हुन्छन्, यी कारणहरूको विषयमा यहाँ बताउनुहुन्छ। जसले पूर्वजन्ममा विभिन्न कर्महरू गरेका छन्, जुन कर्म यस्तो प्रकारको बन्छ जसलाई तिर्नुपर्ने, कसैको ऋण खाएर नतिरिकन यदि शरीर छुटेको छ भने पनि त्यो साउ विभिन्न प्रकारले पुत्र भएर आउँछ पैसा उठाउनलाई क्या। अनि रोग लाग्छ, अनेक प्रकारका दुःखहरू सहन्छ र यस्ता प्रकारले यहाँ बताउनुहुन्छ। र यहाँ त्यो पुत्र यस्ता खाले अपराधी जसले माता पितालाई दुःख कष्ट दिने खाले पुत्र जन्मिने पनि योगहरू कस्ता हुन्छन्? गण्डान्त योग जस्ता अत्यन्तै अपवित्र समयमा जन्मिन्छन् कि तिनीहरू। र तिनीहरूले आज माता पितालाई मात्र होइन सारा समाजलाई बडा दुःख दिइरहेका हुन्छन्। र यहाँ बताउनुहुन्छ कुमारजीले अगस्त्यलाई, हे अगस्त्य मुनि।

सुपुत्रो यद्गृहे स्थितः परोपकारशीलस्य पितरमात सुखावह। संसारमा ती मानिसहरू धन्य छन् जसको घरमा सधैँ परोपकार गर्ने माता पितालाई सुख दिने पुत्र प्राप्त भएको छ। कुपुत्रले कुल नष्ट गर्छ, कुपुत्रले गर्दा यस पनि नष्ट हुन्छ, जीवनभर भर कमाएको इज्जत पनि जान्छ। कुपुत्रका कारणले गर्दा लोक र परलोक दुखै दुवै लोकमा नरकको यातना भोग गर्नुपर्दछ, संसारमा दुःख भोग्दछ र मरेपछि नरकको यातना भोग्नुपर्दछ। कुपुत्रले कुलको नष्ट गर्छ, दुष्ट पत्नीका कारणले जीवन नष्ट हुन्छ, विकारयुक्त भोजन गर्नाले दिन व्यर्थ जान्छ, दुष्ट मित्रबाट सुख प्राप्त हुँदैन। यी कुराहरू ख्याल गर्नुपर्दछ। के भन्दा कुपुत्रेणान्वयो नष्टो जन्म नष्टम कुवार्यया कुभोजनेन दिवसः कुमित्रेण सुखम गतः। कुपुत्रले कुलको नष्ट गर्छ, दुष्ट पत्नी भएन भने जीवनै नष्ट हुन्छ, यदि खानामा अपवित्रता आयो भने त्यो दिन नै बेकार जान्छ। अब ग्यास्ट्रिक हुन्छ, पेट पोल्छ अनि दिन बेकार गयो नि त, त्यही भएर खानापिनामा पनि शुद्धता आउनु पर्छ। दुष्टको संगत गर्यो भने दुःख मात्र प्राप्त हुन्छ, यी कुराहरू बुझ्नु पर्दछ। यी कार्तिकेले विभिन्न प्रकारले यहाँ बताउनुहुन्छ, हे अगस्त्यमुनि, आज त्यो पुत्र पीड़ाबाट दुखी भएका, पुत्रको क्रियाकलापबाट दुखी भएका ती माता पता पिता ऋतवाग मुनिका पति पत्नी बडा दुखी भएर रुदै रुदै गर्ग ऋषिको आश्रममा जानुहुन्छ र गर्ग ऋषिको आश्रममा गएर आज ती ऋतवागले भन्नुहुन्छ, हे गुरुदेव, हजुर त साह्रै विद्वान हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, लौ न मेरो छोरालाई के गर्ने हो, मेरो त वंश नै नष्ट हुने भयो, यस्तो दुष्ट दुर्जन घरमा जन्मेको छ, मेरा कुलपितृहरूको के हालत भयो होला। हे गुरुदेव, हजुर त अन्तर्यामी हुनुहुन्छ, ज्योतिष शास्त्रका पनि ज्ञाता हुनुहुन्छ, हे गुरुदेव मलाई केही समाधान बताउनुहोस् भनेर आज प्रार्थना गर्नुभएको छ। र गुरु गर्गाचार्यले आँखा बन्द गरेर विभिन्न प्रकारले चिन्तन गर्नुभयो र विभिन्न प्रकारका समाधान गर्न थाल्नु भएको छ। र ती ऋतुवागले भन्छन्, हे गुरुदेव, अब यो कलियुग पनि होला, आज त हामी ठिकै छौँ, भोलि वृद्ध अवस्था लाग्छ, पकाएर खान सकिँदैन, हामीलाई कसले सेवा गर्ला। वृद्ध अवस्था लागेपछि त हेर्नुहोस् बडा कष्टपूर्ण जीवन हुन्छ, जीवनमा सम्पूर्ण कुरा प्राप्त होस् तर वृद्ध अवस्था कसैले पनि प्राप्त गर्न नपरोस्, यदि सकिन्छ भने। वृद्ध अवस्था अत्यन्तै डरलाग्दो सर्प जस्तो हो, वृद्ध अवस्थालाई सम्झिँदा पनि बडा डर लाग्छ कि, हेर्नुहोस् अय्या अय्या भनेको छ, पश्चाताप मनमा लिएर बाँचेको छ जीवनमा मैले, हेर आज यी छोराछोरीको लागि जीवनमा कति समय गुमाए, आज यी छोराछोरीले दुःख पाउलान् भनेर आफूले यिनीहरूलाई सुख घटाउनुको निमित्त कति कष्ट सहेर सम्पत्ति आर्जन गरेर आज यी बच्चाहरूको हुर्काउनुको निमित्त सारा जीवन समर्पण गरे, तर आज यी छोराछोरीहरूले हाम्रो लागि समय दिन भ्याएनन्, दुई मिनट पनि आएर बाबा हजुरको के छ अवस्था भनेर सोध्न पनि भ्याउँदैनन्। आज ती बाबा आमा रुदै घरमा बसेका छन्, आज ती छोराछोरीहरूले आमा हजुरको स्वास्थ्य कस्तो छ भनेर सोध्न पनि भ्याएका छैनन्। त्यति मात्रै सोधिए भने पनि कति आनन्द आउँथ्यो होला भनेर आज ती वृद्ध अवस्थामा बडा दुखी भएर बसेका ती माता पिता पिँढीमा बसेर दुरहरू हुन्छन् र ती छोराछोरीहरूलाई सम्झिन्छन्, बाबु सानैमा तिमीले थ्याँ गरेर रुदाखेरि मेरो बाबुलाई के भएछ भनेर दौडिँदै हामी गएर थम्थम्याएर तिमीलाई शान्त गराउने कोसिस गर्थ्यौं, तर आज हाम्रो मन कति रोएको छ, हामीले एक्लोपनलाई महसुस गरिरहेका छौं, यो एकान्तमा बसेर आज हामीले हाम्रो वाणी सुनिदिने, हाम्रा दुई चारवटा शब्दहरू सुनिदिने, छोराछोरी आएर केही समय नजिक बसिदिए पनि हुन्थ्यो भन्ने बेलामा तिमीहरू आएर बसेनौ भनेर आज धरती रुन्छन्। अहिले सबै घरमा धेरै जसो यस्तै भइरहेको छ, हेर्नुहोस् बडा दुःख छ आज संसारमा। त्यस कारणले सन्तानलाई एक त जन्मिँदै गलत योगमा जन्मेको छ, गर्गाचार्य गुरुले भन्नुहुन्छ गण्डान्त योगमा जन्मेको कारणले हजुरको छोरा यस्तो दुष्ट प्रवृत्तिको भयो, तर हजुरले बुढेसकालमा जन्मेको त्यो छोरालाई संस्कार पनि त दिनु भएन नि, हजुरले राम्रा कुरा सिकाउनु भएन, पढ्नको लागि वेद अध्ययनहरू गर्नको निमित्त गुरुकुलमा त पठाउनु भयो
तर हजुरले निरन्तर निगरानी राख्नु भएन कि पढेको छ कि छैन. गुरुकुलमा जान्थ्यो तर गुरुकुलमा गएर पढ्नतिर मन लाग्दैन थियो, दुष्ट दुर्जनको संगत गर्नतिर निरन्तर रूपमा लागिरहन्थ्यो. त्यस कारणले हे ऋतुभाग, सन्ततिलाई संस्कार दिनु ठूलो कुरा हो. यहाँ बडा दिव्य प्रकारले

तिम्रो धना। आदरणीय हिरालाल कणेलले यो कविता लेख्नु भएको छन्। सन्तानहरू राम्रा त छन्, निका छन्, गतिला छन्, त्यस्तो छन् भने तिम्रो सम्पत्ति किन चाहियो? छोराछोरीलाई कमाइदिन पर्यो भनेर दिनरात मेहनत गरेर थुपा दिन्छन्, छोराछोरीले दुःख पाउँछन् भनेर। यदि तिम्रो सन्तान गतिला छन् भने तिम्रो सम्पत्ति चाहिँदैन कि आफै कमाउँछन्? छन् सन्तानहरू निकार गतिला, भिग्दैन तिम्रो धन, तारै कायर छन् बडा गतिला, टिक्दैन तिम्रो धन। यदि अगतिला छन्, संस्कार विहीन छन् भने तिम्रो धन सिद्ध्याइदिन्छ। त्यसकारणले सन्तानलाई संस्कार दिने हो, सम्पत्ति दिने होइन, तिम्रो

तिमी व्यर्थैमा केवल धन धन धन भनेर सम्पत्तिको पछाडि मात्र नपर, जीवनमा कर्म मात्र गर्ने, छोराछोरीलाई पनि अलिकति समय देऊ के, सन्तानलाई संस्कार दिनको निमित्त, सिकाउनुको निमित्त आफू पनि अलिकति लागि पर्नु पर्दछ। आफ्नै हिम्मतले उठे न्युसले माग्दैन तिम्रो धन।

हेरित बाघ संस्कार दिनु भनेर हामीले विभिन्न प्रकारले समय छुट्याउनु पर्दछ। आज छोरा छोरीलाई पढ्नको निमित्त मात्रै पठाएर केवल हामी सम्पत्ति उपार्जन गर्नको निमित्त संसारमा व्यस्त भएको कारणले सम्पत्ति थुपार दिएर छोरा छोरीलाई अलिकति भए पनि कष्ट हुन्छ कि भन्ने पीड़ा हामीलाई छ। र बिना कष्ट हुर्किएका ती छोरा छोरी आज अत्यन्तै मातिएका हुन्छन् र विभिन्न प्रकारले माता पिताको समस्यालाई नबुझ्ने खालका बन्दछन्। बिर्स्यौ नैतिकता दया र करुणा श्रद्धा र सद्भावना।

Nepal. नेपाल व्यास समाजका राष्ट्रिय अध्यक्ष जसले अहिले नेपाल भूमिमा भन्दा पनि विदेशमा गएर धर्म प्रचारको लागि अत्यन्तै ठूलो योगदान पुर्याउनु भएको छ। विदेशमा बस्ने लाखौं नेपालीहरूको बीचमा गएर उनीहरूले बुझ्ने भाषा शैली, त्यहाँ अध्यात्म मात्रै होइन राष्ट्रप्रेम, तिमी विदेशमा बसेका छौ, धेरै टाढा छौ, आफ्ना आफ्ना सपना छन्, तर सबैभन्दा सुन्दर सपना हाम्रो देश, हाम्रो राष्ट्र, हाम्रो राष्ट्रियता। विश्वको जुनसुकै कुनामा बस, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि। आफूलाई जन्म दिने आमा र आफू जन्मेको राष्ट्रलाई कहिले नभुल भन्ने यस महान मन्त्रको साथमा विश्व भ्रमण गर्नुहुने श्रद्धेय कुबेर सुवेदी गुरुजीका चरण कमलमा कोटि कोटि नमन गर्दै एकपटक जोरदार ताली बजाएर स्वागत गरौं हाम्रा कार्यक्रमका संयोजक प्रेमनिधि भारद्वाजजी, हाम्रा पूज्य गुरुदेव हरिभक्त उपाध्यायजी, लगायत मञ्चमा माल्यार्पणको सबै दायित्व लिनुहुने संगीता लोहनी अनि हिमा सनातनी बहिनी लगायत गुरुज्यूका साथमा आउनुभएका सबै आदरणीय आध्यात्मिक प्रतिभाहरूको सम्मान गर्दै स्वागत गर्दै अब एकैछिनमा हामीले गुरुदेवका श्रीमुखतर्फ यो ध्वनि यन्त्र पनि प्रदान गर्नेछौ। यो बीचमा थोरै सचिवालयको काम पनि मैले घटाइहाल्ने अनुमति मागे। निशान एवं निशा स्मृति घिमिरे माडी नौबाट 3500 प्रदान गर्नुभएको छ। हाम्रो कर्ता प्रेम निधि भारद्वाजको अर्धाङ्गिनी परमादरणीय शीतल कणेलजी पनि यहाँ पाल्नु भएको छ। मञ्चमा नै आमन्त्रण गर्दछु, आएर आसन ग्रहण गरिदिनु होला। गुरुदेवको साथमा आउनुहुने अनुप अधिकारीज्यूलाई पनि म गरिमामय मञ्चमा नै आएर आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्रिशक्ति एकादशी संस्कृत समाज चितवन भरतपुर, भरतपुर 11 चितवनबाट 5055 प्रदान गर्नुभएको छ। त्रिशक्ति एकादशी संस्कृत समाजका अध्यक्षजी अथवा प्रतिनिधिजी जो आउनुभएको छ मञ्चमा आमन्त्रण गर्दछु। गोमा लामिछाने भरतपुर 1115 प्रदान गर्नुभएको छ। गोमा लामिछानेज्यूलाई पनि मञ्चमा आएर रुद्राक्ष ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। लक्ष्मी घिमिरे भरतपुर 11 बाट 1115

लक्ष्मी घिमिरे भरतपुर एघार एघार सय पन्ध्र प्रदान गर्नुभएको छ लक्ष्मी घिमिरेज्यूलाई पनि रुद्राक्ष लिदिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। एकपटक ताली बजाएर आज हाम्रो बटुक भोलि भविष्यमा कुबेर गुरुजी जस्तै हाम्रो व्यास अहिले व्यासमा आसिन आचार्य परशुराम पाण्डे जस्तै हजुरले सुनेका कुनै पनि प्रसिद्ध कथाकार जस्तै भोलि यसरी नै म पनि मञ्चमा बसेर कथा भन्ने हो भन्ने अलिकति विचारका तरङ्गहरू जागेका छन् भने त्यसको लागि सुन्नुपर्छ गुरुदेवहरूले पनि यो वातावरण मिलाउनु होला हाम्रो प्यारा प्यारा बटुकहरूलाई भविष्यका धर्म प्रचारक धर्मका स्तम्भ हाम्रा प्यारा विद्यार्थीहरूलाई पनि जोरदार ताली बजाएर स्वागत गर्दछु। योगी नरहरिनाथ संस्कृत गुरुकुलमका भाइहरू अब मैले धेरै विलम्ब नगरिकन कुबेर सुवेदी गुरुदेवका मुखारविन्दतर्फ यो माइक्रोफोन प्रदान गर्दछु उहाँका दिव्य वाणीहरू। त्योभन्दा पूर्व एउटा मिठो भजन गुरुदेवको आगमनमा स्वागत स्वरूप एउटा मिठो भजन गोविन्द गुञ्जन घिमिरे ज्यूलाई यो माइक्रोफोन दिँदै अनि त्यसपछि अर्को आवाज श्रद्धेय वन्दनीय आदरणीय विश्वविख्यात कथावाचक एवं कथाकारमा हुनुपर्ने गुणहरूबाट त्यो विनम्रताबाट भरिपूर्ण हुनुभएका श्रद्धेय कुबेर सुवेदी गुरुदेवलाई माइक्रोफोन प्रदान गरिनेछ एउटा भजन।

0: हरि ओम। राधा सर्वेश्वर भगवान को
1: जय जय हो।
0: आदरणीय सज्जन वृन्द, यो यज्ञमा अनौठो अनौठो एउटा प्रभाव परेको छ। हामीले अन्य ठाउँमा कुनै पनि यज्ञमा जाँदा गुरुजीहरूलाई आउने जाने, अरू गर्न नसके पनि आउने जाने भाडासम्म व्यवस्थापन गर्छ यज्ञ समितिले। तर यहाँ जति गुरुजी आउनुभएको छ, मेचीदेखि महाकालीसम्म, यो एक यो महान कोटी होममा हामीले यहाँको दक्षिणा लिने होइन, यहाँ हामीले केही न केही मिसाउने हो। यो महायज्ञमा हाम्रो पनि केही न केही मिसिनुपर्छ भन्दै अघि भर्खरै श्रीनिवास आचार्य गुरुजीले 51,000 प्रदान गरेर जानुभयो। जोरदार ताली बजेर स्वागत गरौं। अहिले व्यासा भर्खरै मलाई धेरै, हाम्रो कुबेर गुरुजी विदेशबाट आउनुभएको धेरै भएको छैन, धेरै भएको छैन। उहाँले एकाउन्न हजार एक सय पाँच कुबेरको सुमिति गुरुदेवले पनि ल ताली बजाइदिनु, हातमाथि लगेर
1: जय हो
0: पूजा खर्च ल हेर्नुहोस्, 51,105 गुरुदेवले पनि प्रदान गर्नुभएको छ। अब यज्ञ पुरुष भगवानमा समर्पण गर्नुभएको, बागेश्वरी मातामा समर्पण गर्नुभएको, यहाँ हमन हुने 1,25,00,000 गोरक्ष बीज मन्तरमा आफ्नो पनि आहुति मिचियोस् भनेर समर्पण गर्नुभएको, हामी विशिष्ट सबै कुराबाट परिपूर्ण भएका सम्पूर्ण श्रद्धालु समाजसेवी धर्मप्रेमी, हरेक कुराले हामीलाई अब्बल बनाएको छ, सक्षम बनाएको छ भने कम्तीमा पनि यही लेभलमा हाम्रा समाजका प्रबुद्ध वर्गसँग पनि हामीले सहयोगको अपेक्षा गरेका छौं, कर गरेका छैनौं। कसैलाई पनि यति दिनुभयो उति दिनुभयो भनेर तलमाथि त्यो शब्द प्रयोग गरिएको छैन। आउने भक्तहरूले जति दिनुभयो यति थप्नुस् पनि भनिएको छैन। तर सत्य कुरा के हो भने यो खर्च हामी सबैले, यो यज्ञ हामी सबैको, हामी सबैका पितृहरूको उद्धार हुनुपर्छ। पितृहरूको उद्धार हुनको लागि हामीले केही न केही यहाँ के मिसाउनुपर्छ। यसको कर्ता स्वरूप जति सक्छौ, अलिकति आफै प्रति अन्याय भएको छ कि भन्ने महसुस मलाई भएको छ, सक्षम र अब्बल श्रद्धालुहरूले सोचिदिनु होला। नसक्नेलाई त हामीले पटक पटक भनेका छौं, धन हुनेले धन दिनुहोस्, धान हुनेले धान, धान हुनेले धान दिनुहोस्, धन हुनेले धन, केही पनि नहुनेले चढाइदिनुहोस् मन, केही पनि नहुनेले चढाइदिनुहोस् मन, अरू केही माथिएको छैन, यसरी सोचिदिनु होला। सायद मैले यहाँ देखेर गल्ती गरेँ कि पश्चिम चितवनबाट, त्यो पश्चिम चितवनलाई नै आध्यात्मिक नगरी बनाउनको लागि अति ठूलो अतुलनीय योगदान गर्नुहुने र 2 वर्षे अखण्ड हरिकीर्तन सञ्चालन गर्नुहुने हाम्रो दिल्ली राज दवाडीजी यहाँ बस्नुभएको होइन, ल म झुकिएको रहेछु, ल ताली बजाएर स्वागत गरौं। उहाँ यहाँ नभए पनि यो आवाज उही पुगोस्, हाम्रो आदरणीय दिल्ली राज दवाडीजीसँग यो पुगोस्, सम्भवत यहाँका प्रत्येक शब्दहरू हाम्रो रेडियो श्राइनले प्रत्यक्ष प्रसारण गरेर पश्चिम चितवनका हजारौं भक्तहरूको कानमा यी आवाजहरू पुर्याएको छ। अहिलेलाई भने अब मैले धेरै भूमिकामा समय नलिकन सबै सबै श्रद्धालुहरूलाई एकमुष्ट रूपमा स्वागत गर्दै, हजुरहरूलाई कहाँ राखौं, हृदयको आसनमा राख्दै, प्रेमका पुष्पहरू अर्पण गर्दै, अध्यात्म रूपी चादर ओढाएर अभिनन्दन गर्दै, अब भने यो माइक्रोफोन मैले प्रदान गरे श्रद्धेय वन्दनीय विश्वविख्यात कथाकार आदरणीय श्री कुबेर सुवेदी गुरुजीका मुखारविन्दतर्फ।
2: श्री परमात्मने नमः। श्री राधा कृष्ण युगल चरण कमले।

ज्वालं मुकुन्दं मनसा

0: परम मंगलमय परात्पर भगवान अखिलाधार भगवान श्रीमन्नारायण का चरण कमल में प्रणाम। राधा कृष्ण भगवान हरिहर क्षेत्र देवघाट धाम लाई प्रणाम वंदन। राष्ट्रगुरु योगी योगी नरहरिनाथ को यो पवित्र यज्ञ द्वारा सिंचित गौ गुरुकुल स्वास्थ्य यो सबै परिकल्पना भएर अगाडि यो अगाडि बढिरहेको पावन भूमिमा आज अझै कोटिहोम यो यज्ञको आयोजना भइरहेको लगभग हामी अब अन्तिम चरणमा छौं। यो कोटिहोमको पनि र आज सर्वप्रथम आजको यो दिन यो कोटिहोमलाई प्रणाम गर्ने भगवत वैष्णव सज्जनहरूको दर्शन गर्ने सु अवसर आज हामीलाई यो दासलाई प्राप्त भएको छ। यस मानेमा यो कोटियम पावन भूमिलाई प्रणाम साष्टाङ्ग नमन गर्दै यो गरिमामय कोटियम यज्ञलाई सम्पन्न पार्नबाट शालीन सरल व्यक्तित्व सरल हृदय जसले आज यो देशमा मात्रै सयौं कोटियम यज्ञ गरेर यज्ञको माध्यमबाट कर्मकाण्ड मात्रै होइन धार्मिक जागरण राष्ट्र जागरण गौ जागरण गुरुकुलको जागरणको अभियान त योगी नरहरिनाथले नै त्यो संकल्प प्रकल्प लिनुभयो। त्यस्तो यो कोटियमलाई निरन्तरता दिनको लागि यही कोटियम यो व्यवस्थापनलाई गर्नको लागि त्यसको संयोजकत्व संकल्प भाव गरिराख्नुहुने आदरणीय प्रेम निधि भारद्वाजीलाई ताली बजाइदिएर एकचोटि बहुत बहुत साधुवाद अर्पण गरौं। किनभने यज्ञ कहिले पनि सकिनु हुँदैन। हाम्रा शास्त्रहरूले के भन्छन्, यज्ञो वै श्रेष्ठतम कर्म। यज्ञ नै एउटा श्रेष्ठ कर्म पनि, कलियुगमा त यज्ञ हुनै सक्दैन। त्यसैले कोटियम जस्तो एउटा यज्ञको संकल्प भाव लिएर आज करोडौंको हवन हुनु जहाँ, त्यसैले हाम्रा राष्ट्रगुरु योगी नरहरिनाथले पनि के संकल्प लिनुभयो भन्दा कर्मकाण्ड यो यज्ञ भनेको केवल कर्मकाण्ड मात्रै होइन, यसबाट राष्ट्र जागरण विश्व शान्ति लोक कल्याण गौ संरक्षण गुरुकुल संरक्षण आत्मीयता प्रेम छर्ने काम योगी नरहरिनाथले गर्नुभएको देखाउनुभयो। पूर्व मेचीदेखि पश्चिम महाकाली छ र आज त्यही भूमिमा आज यो संकल्प भाव लिएर प्रेम निधि भारद्वाजी अगाडि बढ्नुभयो र आज यो यज्ञ सम्पन्नतातिर गइरहेको छ सज्जन। र यो यज्ञ नै लोक कल्याणको लागि हो, विश्व कल्याणको लागि। कोटियम करोडौं मन्त्रद्वारा यहाँ जुन हवन भइरहेका छन्, यो अग्निमा आहुति भइरहेको छ आचार्य चरणहरूबाट, विश्व शान्ति धर्म संरक्षण संवर्धन आत्मशुद्धिको संकल्प लिएरै अगाडि बढ़िरहेको यो यज्ञमा यो दासले पनि शिर झुकाउने अवसर प्राप्त गर्यो। म आफूलाई भाग्यमानी ठान्दछु। आज हिजो मात्रै भगवान बद्रीनारायण धाममा श्रीमद् भागवत सम्पन्न गरेर आश्रममा टुप्लुक आइपुगेको थिएँ। प्रेम निधिजीले दुईचोटि फोन गर्नुभयो मलाई, म यही देवघाटमै सानो कुटिया छ आश्रम छ, तर यो एक महिनामा चारवटा देशमा घुमिराख्न पर्यो र यस कारणले गर्दा यहाँ आउन अनुकूल भइरहेको थिएन। हिजो मात्रै बद्रीनाथ धामबाट बेलुका आइपुगेर आज तीर्थ प्रसाद भण्डारा थियो आश्रममा, र मैले त फोन गरेकै थिइनँ। हाम्रो यहाँ पत्रकार महासंघको सचिवजी हुनुहुन्छ सृजनाजी, उहाँले फोन गर्नुभयो, म आज आउँछु भन्दै थिएँ आउन चाहिँ, तर उहाँको ट्याक्कै फोन आयो। मैले उहाँ भारद्वाजीलाई पनि फोन गरिनँ, म आफै आउँछु यो यज्ञको दर्शन गर्न भन्ने लागिरहेको थियो र उहाँको फोन आयो। एकछिन त्यहाँ मध्याह भएर विश्राम पनि भयो अनि म एकछिन यो यज्ञलाई प्रणाम गर्नु पर्यो, दर्शन गर्नु पर्यो। करोडौं जहाँ यत्रा मन्त्रहरूद्वारा हवन भएको छ, आहुति भएको छ, लोक कल्याण विश्व शान्तिको लागि यो यज्ञलाई प्रणाम गर्ने अवसर प्राप्त भयो। यस मानेमा हाम्रो आदरणीय प्रेम निधि भारद्वाजज्यू यहाँको संकल्प, यहाँले कुनै त्यस्तो तामझाम नगरिकन कुनै त्यस्तो प्रचार प्रसार नगरिकन आज भोलि यज्ञको नाममा तामझाम हुन्छ, देखावा ज्यादा हुन्छ, प्रचार प्रसार त्यस्तै तरिकाले हुन्छ, तर यो यो यज्ञले आत्मकल्याण गरोस्। ठुला ठुला आयोजना हुँदा खर्च लाग्छ, आचार्यहरूको दक्षिणा व्यवस्थापन लाग्छ, त्यो कुराको पनि प्रभाव नगरिकन आज यहाँ आएर यो साधना गर्दै हुनुहुन्छ। भगवानको यो कृपा यस्तै शक्ति समृद्धि प्राप्त होस्। र गेटभित्र आउँदै गर्दा यति मंगलमय प्रवचन चलिरहेको थियो, म त टेप रेकर्ड रहेछ कि क्या हो भनेर सोचिरहेको थिएँ। धारावाहिक प्रवचन पूज्य हाम्रो श्रद्धेय व्यासपीठमा विराजित परशुराम हाम्रो गुरुजी हुनुहुन्छ, उहाँलाई पनि एकचोटि ताली बजाइदिउँ। बहु धारावाहिक, बडो सुन्दर, यति मिठो मंगलमय कथा प्रवचन। फाल्टु प्रसंग, बाहिरी प्रसंग केही छैन, भित्र कथाको गहिराई, त्यो दर्शन, त्यो चिन्तन उहाँले दिइराख्नु भएको थियो। बाहिर माइकमा कथा चलिरहेको थियो र परशुराम हाम्रो पाण्डेय गुरुजीको बडा सरल धारावाहिक प्रवचन चलिरहेको थियो र हाम्रा आचार्यजनहरूद्वारा यो कोटियोमा वर्णित हुनुभएका आचार्य चरणहरूद्वारा यज्ञमा हवन भइरहेको थियो। त्यो यज्ञलाई प्रणाम गर्दै यो व्यासपीठमा हामी आएका छौं र हाम्रो सुन्दर सम्बोधन गरिराख्नुहुने, भजनलाई जगाउनुहुने, भजन के हो भनेर हामीलाई थाहा थिएन, तर उहाँका शब्द रचना, उहाँका ती भजनका भावहरूद्वारा वास्तवमा भजनमा रुन सकिँदो रहेछ, भजनमा आत्मचिन्तन गर्न सकिँदो रहेछ, भजनमा आफैलाई आफैलाई प्राप्त गर्न सकिँदो रहेछ भन्ने हाम्रो हिरालाल कणेलज्यू एकचोटि ताली बजाइदिउँ उहाँलाई बहुत, किनभने उहाँको कुरा हाम्रो भूपु पाण्डेले गर्नुहुन्थ्यो। हिरालालजीको कुरा मसँग एकजना अटो प्याड बजाउने भाइ हुनुहुन्थ्यो पहिले पूर्वमा, यो सोसल मिडियाहरूमा नहुँदाखेरि, र उहाँले एउटा भजन गाउनुहुन्थ्यो, त्यो भजन गाउने बित्तिकै हामी रुन्थ्यौँ, अनि उहाँले प्रत्येक ठाउँमा हिरालाल कणेल, हिरालाल कणेल भन्नुहुन्थ्यो, नभए त म पनि अनभिज्ञ थिएँ आजभन्दा 7-8 वर्ष अगाडिसम्म। त्यस कारणले गर्दा उहाँ भाइले चिनाउनु भएको थियो, पछि एक दुईचोटि उहाँसँग भेटघाट भयो। त्यसैले वास्तवमा भजनमा रुने, भजनमा आफूले आफूलाई खोज्ने, भजनमा परमात्माको दर्शन गर्ने त्यस्ता भावहरूका रचनाहरू, शब्दहरू सिर्जना गर्दै आउनुहुने हिरालाल खणेलज्यू यो कार्यक्रमको यो उद्घोषण मञ्चमा मैले देख्दा बडा आनन्द लाग्यो। र हाम्रो पूज्य स्वामीजी यहाँ व्यासपीठमा हुनुहुन्छ, गोरखनाथको जुन परम्परा छ त्यसलाई निरन्तर अगाडि बढिराख्नुहुने स्वामीजीका चरण कमलमा पनि म प्रणाम गर्दै यहाँका आजको यो कार्यक्रममा उपस्थित हुनुहुने हाम्रा सम्पूर्ण यहाँ सन्त चरणहरू लाई पनि म प्रणाम गर्दै, हाम्रो यो विभिन्न संचार जगतका विभिन्न रेडियोहरूबाट, एफएमबाट, टेलिभिजनबाट लाइभ टेलिकास्ट गरिराख्नुहुने हाम्रा संचारकर्मीहरू र आजको यो कोटियुम यज्ञमा दर्शन गर्दै यो पवित्र वनमा हेर्नु त कतै आनन्द छ। यो भूमिमा नि यज्ञ कयौं भइसके, यहाँ गुरुकुल छन्, गौ छन्, यो भूमिमा यो गर्मीको समयमा पनि भजन कथा सुधामृतहरू पान गरिराख्नुहुने यहाँहरू सबैजनालाई हार्दिक हार्दिक प्रणाम। हाम्रो आश्रमको व्यवस्थापनलाई बडा सुन्दर ढंगले सञ्चालन गर्नुहुने हाम्रो दीपक गुरु र हाम्रो साथमा रहनुहुने अनुप गुरु र यहाँ भजन गाइराख्नुहुने आधुनिक हाम्रो गोविन्द गुञ्जनज्यूको टीमलाई पनि एकचोटि ताली बजाइदेऊ। बडो सरल व्यक्तित्व हाम्रो गोविन्द गुञ्जनज्यू, यही क्षेत्रको व्यक्तित्व, यो पहाड पर्वत प्रकृति देवघाटमा कयौं वर्षदेखि चिन्तन मनन गर्नुभएको व्यक्तित्व, हाम्रा आचार्य वरहरूको कृपा प्राप्त हुनुहुन्छ, यस कारणले गर्दा उहाँको सांगीतिक टीमलाई पनि हार्दिक हार्दिक साधुवाद अर्पण गर्दै सबै उपस्थित समस्त भगवत सज्जनहरूलाई मेरो यो व्यासपीठबाट आज केही क्षण भए पनि हजुरहरूसँग दर्शन गर्ने सौभाग्य प्राप्त भयो, गुरूकुलका बटुकहरू सबै भगवत सज्जनहरूलाई म प्रणाम गर्दछु। जय श्रीमन्नारायण, राधे राधे,
1: राधे राधे।
0: एकचोटि सबैले भनिदिनु होला, राधे राधे,
1: राधे राधे।
0: सज्जन, आज यहाँ आयु यत्रो यज्ञ भएको छ, हवन भएको छ, यज्ञ हो श्रेष्ठतम कर्म, सबैभन्दा ठूलो कर्म नै यज्ञ हो। म आफूलाई के अनुभव गर्छु भने यज्ञ गर्न निकै गाह्रो छ। कोरोना कालमा 18 पुराण वाचन भयो, नेपालका तीर्थ मठ मन्दिर धामहरूमा गएर अनलाइनको माध्यमबाट कथा सुनायौं। अहिले 3 वर्षदेखि हाम्रो एउटा सानो आश्रम छ यहाँ देवघाटमा र त्यो कथाको माध्यमबाट थियो, तर यज्ञ गर्ने आँट मैले आजसम्म गरेको छैन, किनकि यज्ञ गर्न बडा गाह्रो छ। यज्ञको पनि एउटा विधि हुन्छ, विधान हुन्छ, लोक कल्याण हुन्छ, विश्व शान्ति हुन्छ, आत्मकल्याण हुन्छ। त्यस कारणले गर्दा बेला बेला जब यस्ता यज्ञहरू हुन्छन्, विधिपूर्वक यज्ञ हुन्छन्, आत्मा प्रफुल्लित हुन्छ, मन प्रसन्न भएर जान्छ। फेरि कोट्युम भन्ने बित्तिकै त कोट्युम भन्दा ठुलो अर्को यज्ञ त कुनै पनि छैन। त्यसैले सज्जनहरू, आज यो देशमा शान्ति भएर जाओस्, यहाँ भएका हवन, यहाँ भएका आहुतिहरूले वातावरण मात्रै होइन हाम्रो आत्मालाई पनि शान्ति पारोस्। हामीले थोरै केही सहयोग गर्यौँ भने यहाँबाट घिउ आउनेछ, तिल झोल आउनेछन्, ब्राह्मणहरूलाई दक्षिणा मिल्नेछ। आखिर यो कार्यक्रमको उद्देश्य नै हामी सबैको लागि। त्यसैले यस्तो यज्ञमा जहाँ तामझाम छैन, यस्तो ठाउँमा पनि हामीले सकेको साथ सहयोग दान पुण्य आफ्नो सामर्थ्य अनुसार जरुर गर्न पर्दछ, किनभने यसबाट यसको फल हामीलाई प्राप्त हुन्छ। दान दिन सकिएन, यस्ता यज्ञमा गइयो भने, परिक्रमा गइयो भने त्यो फल पनि हामीलाई प्राप्त हुन्छ। यहाँ हजारौं दान दिएर लाखौं दान दिएर मात्रै भयो, नभए त्यसमा दाता खोजेर ल्याएर नचाउँदा भइहाल्थ्यो नि। गोविन्दजी कहाँ हुनु, दाताहरूलाई खोजेर नचाउँदा हुन्थ्यो। तर के हो भने यो यज्ञ यज्ञमै सीमित होस्, त यसको प्रतिफल चाहिँ वातावरणमा होस्, यो राष्ट्रमा शान्ति होस्। हामी नेपालीहरू कति वर्षदेखि अशान्तिको भुमरीमा छौँ, त यस कारणले गर्दा यो यज्ञको फल हाम्रो राष्ट्र सेवकहरूलाई देशको सेवा गर्नको लागि होस्। म यो व्यासपीठबाट यो पनि चाहन्छु, यो यज्ञको फल चाहिँ हाम्रो राष्ट्र सञ्चालन गरिराख्ने नेतृत्वहरूलाई पनि सद्बुद्धि जागोस्, किनकि कोटिओमकै फल हो। योगी नरेन्द्रनाथज्यूले पनि यही फल लगाउनु भयो। त्यस कारणले गर्दा हामीले न्याय पाउन सकौं, सरकार भएको महसुस गर्न सकौं, देशमा सुशासन होस्, देशमा शान्ति रहेछ भन्ने फल यो यज्ञले हाम्रा देशका राष्ट्र सेवकहरूलाई पुगोस् भनेर म प्रार्थना गर्दछु। यहाँ भएका हवन, यहाँ भएका आहुतिहरू भगवान छ, र यस कारणले गर्दा राष्ट्रमा शान्ति समृद्धि सद्भाव भएर जाओस्, सबैका पितृहरू को उद्धार भएर जाओस्, देवताहरूको कृपा बर्सियोस्, हामी सम्मिलित हुने सहयोग गर्नुहुने। आज म आफूलाई पनि कति भाग्यमानी, अहिले आउँदा आउँदै आचार्य भएर श्रीनिवास गुरुजीको दर्शन भयो, त्योभन्दा अगाडि हाम्रो दुर्गा प्रसाईजी आएर जानुभयो भन्नुभयो उहाँले। त्यस कारणले गर्दा आज मलाई पनि यो यज्ञको दर्शन, किनभने भोलि म पूर्व जाँदैछु, फेरि पूर्वमा कथा छ। यस कारणले गर्दा सज्जन, सनातन संस्कृति र वैदिक परम्पराको संरक्षण सम्वर्धन यो यज्ञले हुन सकोस्। योगी नरेन्द्रनाथ जे एउटा नेपालको लागि ऋषि हुनुहुन्छ, हाम्रा ऋषिहरू रिसर्च गर्ने ऋषि हुनुहुन्छ, जो देवताहरूको पालामा हुनुहुन्थ्यो, देवर्षि, नारद, विश्वामित्र, भारद्वाज, गौतम, अत्री आदि गरेका यी सब ऋषिहरू हुनुहुन्छ। तर नेपालको लागि ऋषिको त भन्दा योगी नरेन्द्रनाथ एउटा जिउँदो जाग्दो ऋषि हुनुहुन्छ। यस कारणले गर्दा आज योगी नरेन्द्रनाथको प्रमुख यो संस्थान, यो पीठमा यो यज्ञ हुनु भनेको उहाँप्रति सम्मान, श्रद्धा, उहाँको ऊर्जा पनि प्राप्त गर्नु, त्यसैले त्यो ऊर्जा हामीलाई प्राप्त हुन्छ। यस कारणले गर्दा योगी नरेन्द्रनाथको जीवन नै ऋषितुल्य थियो, ऋषितुल्य व्यक्तित्व हुनुहुन्थ्यो उहाँ योगी नरेन्द्रनाथ। यस कारणले गर्दा वैदिक सनातन धर्मको संरक्षण सम्वर्धन, मठ मन्दिरहरूको लागि, गौ संरक्षणको लागि, सांसारिक शिक्षाको लागि, आज म पूर्वको मान्छे, 2042 सालको यो शरीरको जन्म, यो शरीर कहिले जन्मेछ, यो कुबेर नाम गरेको 2042 सालको मङ्सिर 18 गते, त्यतिखेर 2042 सालको पुष महिनामा योगी नरेन्द्रनाथले कोटिओममा यज्ञ लगाउनु भयो। न यस्ता मोबाइल थिए, न यस्ता त्यतिखेर टेलिभिजनहरू थिए, न यस्तो कुनै प्रचार प्रसार थियो। उहाँ गएर त्यो तटमा बस्नुभयो, न कसैले चामल लिएर आउला, घिउ लिएर आउला, तिल लिएर आउला, जौ लिएर आउला, आश पनि गर्नुभयो। र पछाडि मैले सुन्थेँ, अब यो धार्मिक क्षेत्रमा हुँदाखेरि अहिले पनि त्यहाँ यज्ञमा धुवा बलि र जहाँ यज्ञ गर्नुभयो कोटी होम, त्यो क्षेत्रकै नाम कोटी हो छ, माईधामको पूर्वपट्टि। किन कोटी होम भन्छ भन्दा योगी नरेन्द्रनाथ स्वामीजीले त्यहाँ कोटी होम लगाउनुभयो। आज पनि त्यो हवन गरेको यज्ञको शेष अग्निलाई निभाइएको छैन 2042 सालदेखि। पछि हाम्रो ईश्वर कृष्ण महाराजजीले गएर त्यहाँ यज्ञ लगाउनु भयो। अहिले त्यहाँ योगी नरेन्द्रनाथको हामीले ईश्वर कृष्ण महाराजजीले योगी नरेन्द्रनाथ स्वामीजीको एउटा शालिग पनि अनावरण भयो, उहाँले नै त्यो डोनेसन गर्नुभयो, एकचोटि ताली बजाइदिउँ। आज गौरव लाग्छ, म पूर्वको मान्छे, अहिले यहाँ आएर एउटा आश्रम बनेको छ, यहाँ यो बाटोमा हिँड्दा ओर्दालाई प्रणाम गर्न आनन्द आउँछ, यो ठाउँमा ऊर्जा छ, स्वास्थ्य छ, गुरुकुल छ, गौ छन् यो ठाउँलाई। यस कारणले गर्दा उहाँले किन गर्नुभएको छ त यो कोठियो? सुरुमा त मान्छे आएनन्, तर स्वामीजी कहिले निराश नहुने कि। त्यस पछाडि 15 दिन भए पछाडि झापामा गाउँ गाउँबाट ओहिरो लाग्यो, कसैले पिल लिएर, कसैले जौ लिएर, थामी नसक्नु भिड कि, किनकि ऋषि तुल्य जसको जीवन छ नि ऊ हताश हुँदैन, ऊ आतिँदैन। तर हाम्रो उद्देश्य राम्रो छैन, संकल्प राम्राहरू भएनन् भने आतिन्छ, मिडियाबाजी प्रचारबाजीको आवश्यकता हुन्छ, हताश हुन्छ, निराश हुन्छ। यस कारणले गर्दा ऋषि तुल्य हुनुहुन्थ्यो, साधनाभित्र राम्रो छ, यो यज्ञले फल दिन्छ भन्ने भाव भएपछि नि उहाँले त्यसमा यज्ञहरू गर्नुभयो। आज हामी धन्य छौं। त यो यज्ञले पनि राष्ट्रिय एकता, राष्ट्रिय संस्कृति संरक्षण सम्वर्धन होस्, धार्मिक पूरण जागरण होस्, र यो यज्ञको माध्यमबाट नेपालमा हिन्दू राष्ट्र पनि कायम होस्। हामी प्रार्थना गरौं, नेपालमा छिटो भन्दा छिटो हिन्दू राष्ट्र कायम होस्, किनकि त्यसैको आधारमा सबै सुरक्षित र संयमित सहानुभूति गरेर हामी हिँड्न सक्दछौ। यही हो, यस कारणले गर्दा नेपालको इतिहासमा धार्मिक जागरण पनि कोटियोमले नै गरेको छ, र यो कोटियोम निरन्तर भइरहनु पर्दछ। तर कोटियोम हुनुपर्दछ यही विधिले, यही विधानले, देखाउनको लागि होइन, मिडियाबाजी प्रसार बजार गजी होइन, हामीले साँचो यज्ञल्प गर्यौँ भने त्यो पूरा हुन्छ। त्यसमै यदि सबजनहरू आज हामी कोटियोम भनेको अग्नि सामु बसिरहेका छौँ, उतापट्टि अग्नि हुनुहुन्छ, यतापट्टि आचार्य चरण सन्त चरणहरू हुनुहुन्छ, जसका प्रवचन वाणीहरूले हामीलाई शीतल प्रदान गरिदिइरहेको छ। त्यस कारणले गर्दा यसबाट वैदिक धर्मको जागरण, राष्ट्र र राष्ट्रियता संस्कृतिको ज्योति प्रज्वलित होस्। यज्ञको धुवा आकाशतर्फ मात्र होइन, यज्ञको धुवा, यज्ञको अग्नि चारतिर मात्र होइन, हाम्रो मनका विकारहरूलाई पनि जलाउन सकौं, हामी एक आपसमा बसेर खुसी साटासाट गर्न सकौं, प्रेम साटासाट गर्न सकौं। हाम्रो माटो नै त्यस्तो छ, अक्सर हामी विदेश जान्छौँ, विदेश जाँदा के हुन्छ भने राम्रा बाटा छन्, मान्छे पनि सफा छन्, चिल्ला छन्, त्यहाँको सुविधा पनि राम्रो छ, दुःख कसैलाई छैन, गाडी घोडा सबै, कतिखेर गाडी ट्रेन कतिखेर आउँछ, हिँड्दै कति बजे पुगिन्छ, सबै छ त्यहाँ। तर त्यहाँ भाव देखिँदैन, विदेशमा के देखिँदैन? भाव देखिँदैन, प्रेम देखिँदैन। त्यसैले हाम्रो माटोमा भाव छ, हाम्रो माटोमा प्रेम छ, झन् यस्ता यस्ता सन्त चरणहरू आचार्य चरणहरूद्वारा यज्ञ हवन हुन्छ, यसको सुगन्धले अरू प्रेम, अरू उत्साह, अरू आनन्द फैलाओस् भन्ने कामना आज यो यज्ञमा गर्दै, थोरै भए पनि यो यज्ञमा दर्शन गर्ने अवसर प्राप्त भयो। र म फेरि त्यहाँ दौडी पनि हाल्न छ, एकजना वृद्ध बुबा हुनुहुन्छ, उहाँको पनि दर्शन गरेर यहाँ फर्किँदै गर्दा यसलाई प्रणाम गरौँ भनेर हो, भारतजीले तान्दै तान्दै यहाँ लिएर आउनुभयो, हजुरहरू सबै समक्ष दर्शन गर्ने अवसर प्राप्त भयो। प्रवचनहरू सुन्दै सुन्दै आएर केही यो कोटियोमलाई पनि सम्बोधन गर्ने अवसर प्राप्त भयो, म यस मानेमा भाग्य मानिरहेछु। यो ठाउँ योगी नरेन्द्रनाथ जसको जीवन नै यज्ञको लागि समर्पित थियो, त्यो ठाउँमा आज कोटियोम भएको छ, यसले सफलता प्राप्त गरेको छ। सबैजनाले यो यज्ञमा तन पवित्र सेवा किए, धन पवित्र करदान, मन पवित्र हरि भजन कर होत त्रिविध कल्याण। त्यस कारणले गर्दा तनको पवित्र, तन पवित्र सेवा किए, सेवा गरेर यो गर्मीमा पनि, यो जंगल, यो पण्डालमा यो तनको सेवा, यहाँ बढार्न पनि परेन, यहाँ केही गर्न परेन, तनको सेवा नै यही हो। अनि धन पवित्र करदा, यदि हामीसँग केही रहेछ भने थोरै दिँदाखेरि केही सकिँदैन, हाम्रो व्यवहार चल्छ भने यस्तो यज्ञमा जहाँ कुनै ताम झाम छैन, यसो तेल किन्न, जौ किन्न भयो भने आफै सामग्री ल्याएर, अप्ठ्यारो लाग्छ भने आर्थिक सहयोग गरेर, धन पवित्र करधान अनि मन पवित्र हरि भजन कर, यो मनले चाहिँ हरिको भजन गर्यो भने, आचार्यहरूबाट सन्तहरूको आशीर्वचन ग्रहण गर्यो भने हो त त्रिविध कल्याण, तीन तरिकाले हाम्रो कल्याण हुन्छ। त्यसैले खाएको सबै चिज आफ्नो हुँदैन, पचाएको अन्न मात्रै आफ्नो हुन्छ, कमाएको धन आफ्नो हुँदैन, पवित्र यज्ञमा लगाएको धन मात्रै आफ्नो हुन्छ। पवित्र यज्ञ अनुष्ठानमा केही धन लाग्यो, अटो चढेर आइयो, सिटी चढेर आइयो केही न केही भयो भने त्यहाँबाट पवित्र हुन्छ हाम्रो, नभए कमाएर राख्यो भने मात्रै हुँदैन. मैले देखेँ कतिजना ऊ अघि देवघाट गइवरि गण्डकी स्नान गरेर बद्रीनाथको प्रसाद पाएर यहाँ आएर बसिराख्नु भएको छ, आमाजीहरू दिदीबहिनीहरू प्रवचन सुने. त्यस कारणले गर्दा अटो चढेर आउनुहुन्छ, सिटी चढेर आउनुहुन्छ. त्यो चाहिँ के भयो त भन्दा आज हामी योगी नरहरिनाथमा गयौँ, कोटी ओममा गयौँ, देवघाटमा गयौँ. त्यो चाहिँ भगवानको लागि खर्च भयो, त्यो चाहिँ भगवानको लागि इन्धन. कसैले हामीले दिउँ भने पनि, कसैले पुर्याइदिउँ भने पनि त्यो, त्यसैले धन. अनि त्यही भएर खाएको अन्न आफ्नो हुँदैन, के पच्यो भने मात्रै आफ्नो. कमाएको धन जति सबै आफ्नो हुँदैन, केही उपकारमा लाग्दैछ. तीर्थमा जाँदैछौँ हामी, आफ्नो हातले गर्दैछौँ, आफ्नो हातले कसैको सहारामा जाँदैछौँ, उसलाई दुई पैसा दिँदैछौँ भने त्यसले हामीलाई के गर्दछ त भनेर भन्दा पवित्र बनाउँदछ. त्यसैले त्यो यज्ञ छ, त्यसै पनि हो भने यो त कोटि होम जस्तो. यो गर्मीको समयमा अघि आचार्य चरणहरूले हवन गर्दै गरेको देख्दा कति गाह्रो छ सम्झिनु त. हामी एकछिन तातोमा हिँड्न सक्दैन, त त्यत्रो गर्मीमा हवन गर्नुहुने आचार्य चरणहरूलाई श्रद्धा सम्मान भेट हामीलाई यो यज्ञमा गरेका चिजहरू उहाँहरू सबैतिर बाँडिने छ. अरू यो कार्यक्रमको उद्देश्य केही छैन, यो यज्ञले मंगल छाओस्, शान्ति छाओस्, समृद्धि छाओस् भन्दै रामका चरणमा चित लाउन कहिल्यै नबिर्सनु झोलायो दुई दिनको रामका

0: चौरासीनाथ को, सिद्ध चौरासीनाथ को, सिद्ध योगी सूर्यनाथ को,
1: जय हो।
0: सिद्ध योगी छिप्रानाथ को,
1: जय हो।
0: सिद्ध योगी राष्ट्रगुरु योगी नरहरिनाथ को,
1: जय हो।
0: आदरणीय श्रद्धालु सज्जन वृन्द, भर्खरै चार वटा देशमा भ्रमण गरेर त्यहाँ सत्सङ्ग गरेर हजारौं भक्तहरूलाई देशप्रेम अनि आफ्नो अध्यात्मको परिचय गराएर नेपाल फर्किनुभएका परम श्रद्धेय परम वन्दनीय, त्यो प्रसिद्धिको साथसाथमा मान्छेमा थोरै म भन्ने कुरा जागेको हामीले देखेका छौं। तर कुबेर गुरुजी लगायत केही यस्ता अहिले यो नवयुगका केही यस्ता आध्यात्मिक गुरुहरू हुनुहुन्छ जो जति प्रसिद्धि कमाउनु भएको छ अझ विनम्रताको सागरमा डुब्दै जानुभएको छ, अझ सरलताको, अझ कृतज्ञता भाव लिएर हामीलाई पनि दर्शन गर्दाखेरि परैबाट मन सरेर हुने किसिमको एउटा चरित्र जुन निर्माण गर्नुभएको छ, यस्ता आध्यात्मिक गुरुहरूको सान्निध्यता रह्यो भने अबको पछिल्लो पुस्ता जुन छ 50-60 वर्ष आउने पुस्तालाई पनि उहाँहरूको मार्गदर्शन निरन्तर चल्नेछ। त्यसपछि यहाँ अगाडि बसेका भाइहरूले यो बागडोरलाई आफ्नो कानमा लिनुपर्छ। जोरदार ताली बजाएर स्वागत गरौं। हजुरहरूका पवित्र पाहुहरू यहाँ परे, यहाँ आउनुभयो, हजुरहरूका दिव्य वाणीहरू हामीले श्रवण गर्न पायौं। हामी उपस्थित श्रद्धालुहरू पनि सबै कृतकृत बनेका छौं। हाम्रो भाइहरू मध्ये केही मिठो प्रस्तुति केही छ तपाईँहरूको, यहाँ पढ्ने पटुक विद्यार्थीहरूको मध्ये कसैको छोटो मिठो केही कविता केही तयार छ? ल, छैन भने भोलि पर्सि तयार गर्नु, कसले गर्न सक्छौ? छोटो मिठो है तयार गर्नु, यहीँको बटुकरलाई मात्रै भने मैले, अरूलाई होइन, यहाँको बटुकरलाई एउटा मिठो भजनको लागि गोविन्द गुञ्जनजीलाई अनुरोध गरे, छोटो मिठो, अनि त्यसपछि हामी कथामा प्रवेश गर्नेछौ।
1: भोला नन्द कन्द भगवानको राधा।

0: अब हामी कथामा प्रवेश गर्नेछौ। हाम्रो दुई महिनासम्मको लागि यहाँका प्रमुख आकर्षकको रूपमा व्यासपीठमा बसेर जस्तो परिवेश हुन्छ त्यही अनुसार आफूलाई ढालेर 11 बजे मञ्चमा चढेपछि 4 बजेसम्म यहाँबाट झर्दा पनि झर्नु भएको छैन। कहिलेकाहीँ त बोल्न पाउनुहुन्छ, कहिलेकाहीँ बोल्नै पाउनुहुन्न, तर पनि उहाँको अनुहारमा कुनै विचलन आउँदैन। यो एउटा साधुको लक्षण। चाली बजारे स्वागत गरौं हाम्रा यस कार्यक्रमका प्रमुख आकर्षक व्यासाचार्य आचार्य श्री परशुराम पाण्डेय ज्यूका श्रीमुखबाट दिव्य उद्बोधनहरू अब हामीले श्रवण गर्नेछौ।
1: हरिओम। अब एकैछिन, 20 मिनट, अब 20 मिनटको लागि अब हामी फेरि केही कथा सुन्छौँ, फेरि 20 मिनटमा आरती हुन्छ। फुर्सद भएका बस्नु होला। अहिले हामीले पूज्य हाम्रो व्यास समाजका अध्यक्ष अत्यन्तै श्रद्धेय गुरुदेव कुबेर सुवेदीका दिव्य उद्बोधनहरू हामीले श्रवण गरिसकेका छौँ र गुरुदेवको कार्यव्यस्तताले गर्दा यहाँबाट जाँदै हुनुहुन्छ। हामी अब 20 मिनटको लागि हामी कथा सुनेर हामी फेरि आरतीमा प्रवेश गर्छौँ। अहिले हामी अत्यन्तै अद्भुत देवी भागवत महापुराणको कथामा हामी आनन्द लिइरहेका छौँ र गुरुदेवहरूको पाउ यस क्षेत्रमा परिरहेको छ, आशीर्वचनहरू हामीले पाइरहेका छौँ र हाम्रो उत्साह वर्धन भइरहेको छ, अत्यन्तै आनन्द आइरहेको छ, किनभने यस्ता दिव्य दिव्य विशिष्ट विद्वान सन्तहरूको चरण पर्नु नै यज्ञको सफलता हो भनेर हामीलाई गुरुहरूले बताउनुहुन्छ। त्यसकारणले यो अत्यन्तै यो कोटिहोम ज्ञान महायज्ञको सफल भएको एउटा यो हामीले मानेका छौँ र सन्तहरूको आशीर्वाद प्राप्त गर्नु जीवनमा सबैभन्दा ठूलो उपलब्धि हो र गुरुहरूको आशीर्वाद प्राप्त गर्नु जीवनमा सबैभन्दा ठूलो उपलब्धि हो र यस्तो दिव्य तीर्थस्थलमा विशिष्ट विद्वानहरू गुरुहरूको दर्शन गर्नु पनि अत्यन्तै ठूलो उपलब्धि हो भनेर हामीले शास्त्रमा श्रवण गर्दै आइरहेका छौँ। अब हामी देवी भागवत महापुराण अन्तर्गतको कथामा हामी थियौं। अब थोरै मैले यो कथालाई जोड्न चाहन्छु। हामीले सुनेका थियौं ऋतवाक नाम गरेका एकजना विशिष्ट विद्वान, उहाँको घरमा अत्यन्तै दुष्ट प्रवृत्तिवाला पुत्र जन्मेको छ। हामी त्यही कथामा थियौं। अत्यन्तै दुष्ट प्रवृत्तिवाला पुत्र जन्मेको छ र त्यो पुत्रबाट पीड़ित भएर आज ती ऋतवाक नाम गरेका मुनि गर्ग आचार्य गुरुदेवको शरणमा जानुभयो र गर्गलाई गएर विभिन्न प्रकारले स्तुति गर्नुभएको छ। हे गुरुदेव, मेरो घरमा कुन जन्मको पापले गर्दा यस्तो कुलंगार छोरो जन्मियो, गुरुदेव लौ न बताइ बक्सियोस् भनेर आज गर्गाचार्य गुरुसँग निवेदन गर्न थाल्नुभयो। गुरु शुश्रुषया वेदा अधीता विधिवनमया ब्रह्मचारी व्रतं त्यक्त्वा विवाहो विधिवत कृतः। हे गुरुदेव, मैले निरन्तर विधिपूर्वक वेदको अध्ययन गरे, ब्रह्मचर्य व्रत पूरा गरे, विधि विधानका साथमा विवाह गरे र आफ्नो पत्नीको साथमा मैले विभिन्न प्रकारले गृहस्थ धर्मलाई राम्ररी पालन गरे, विधिपूर्वक पञ्च महायज्ञको अनुष्ठान पनि गरे। हे गर्गाचार्य, हे गुरुदेव, नरक प्राप्तिको डरबाट बच्नको निमित्त नरक प्राप्तिको डरबाट बच्नको लागि पुत्र जन्माउने इच्छा भएर मैले विधिवत गर्भधान संस्कार गरेको थिएँ र मैले विभिन्न प्रकारले अत्यन्तै धार्मिक विधिद्वारा गर्भधान संस्कार पनि गरेको थिएँ। मैले मेरी पत्नी सँगमा भएर कहिल्यै विषय भोगको लागि गृहस्थ धर्मलाई मैले प्रयोग गरिन, केवल हे गुरुदेव मैले यो सत्मार्गमा चल्नको निमित्त शास्त्रोक्त विधिद्वारा मैले यो पुत्रलाई प्राप्त गरेको थिएँ। तर पनि आज यो पुत्र यदि दुष्ट जन्मियो, आज साह्रै

मया कृतम्। हे गुरुदेव, मैले कुन जन्ममा यस्तो कर्म गरेको थिएँ, आज मैले यस्तो प्रकारले गर्भदान संस्कार गरेर अत्यन्तै विधिपूर्वक जन्माएको छोरो पनि आज दुःख दिनेवाला उद्दण्ड जन्मियो, यस्तो प्रकारले आज दुःख दिसाएका छन्। जति ऋतवागले भने, हे गुरुदेव, मैले पूर्वजन्ममा कुन यस्तो कर्म गरेको रहेछु जुन कर्मको फल स्वरूप आज यस्तो दुष्ट पुत्र मेरो घरमा आएको छ। मेरो पूर्वजन्ममा गरेका अपराधहरू के हुन् गुरुदेव, आज मलाई यस्तो कष्ट आइलाग्यो, छोरा नभएर नरकमा गइन्छ भन्ने सुनेको कारणले गर्दा नरकबाट बच्नको निमित्त मैले आज विभिन्न प्रकारले यो पुत्र मोहमा परेर

आज यो पुत्र मेरो दोषले हो कि मेरी पत्नीको दोषले हो, आज मेरा नराम्रा कर्म भएर हो कि मेरी पत्नीले कुनै नराम्रा कर्म गरेकी थिइन् कि के कारणले हो गुरुदेव आज मेरो घरमा यस्तो दुष्ट छोरा जन्मियो भनेर आज ती ऋतुवाक मुनिले प्रार्थना गरेपछि गराचार्य गुरुले भन्न जान्नुभयो, हे ऋतुवाक मुनि नैवा पराधस्ते न मातुर न कुलस्य रेव अत्यन्तं सुगन्धान्तं पुत्र दौशीलि कारणम्। हे ऋतुवाक मुनि मैले राम्रोसँग हेरे न हजुरको दोष छ न हजुरकी पत्नीको दोष छ, केवल यी रेवती नक्षत्रको अन्तिम जुन दुई घडी छ त्यो घडीलाई गण्डान्त योग भन्दछन्। त्यसै बेलामा यो बालक पैदा भएको कारणले यस्तो उद्दण्ड हुन पुगेको महाराज भनेर आज बताउनुभयो।

तब दुखाय नान्यो हो हे तुरुमनागपी। हे मुनि, अशुभ समयमा तपाईँको छोरा पैदा भएको छ, त्यसकारणले यो दुःखदायक बन्यो। यसमा अरू कुनै पनि कारण छैन भनेर जसै भन्नुभयो, आज ती ऋतुवाग ऋषिलाई बडा रिस उठ्यो। महाराज, मेरो कुनै पनि गलत कर्म गरेको छैन, मेरो अपराधै छैन, न मेरी श्रीमतीको केही अपराध छ, तर यो रेवती नक्षत्रको कारणले गर्दा आज रेवती नक्षत्रलाई अलिकति चित्त बुझेन, अन्तिम समयमा उसको नराम्रो समय चल्यो भन्दैमा आज मलाई यस्तो कष्ट दिनेवाला पुत्र जन्म्यो। आज संसारभरि त्यो रेवती नक्षत्रको अन्त्यमा गण्डान्त युगमा जन्मेका बच्चाहरूले आमा बाबालाई कति दुःख दिएका होला, यो रेवती नक्षत्र त साह्रै खराब पो रहेछ भनेर आज ती ऋतवाक मुनिले रेवती नक्षत्रलाई सराप्न थाले। ए रेवती, त माथि नक्षत्रहरूको लाइनमा बस्न योग्य छैन, त धराधाममा झरिहाल, तेरो औकात त्यहाँ बस्ने छैन भनेर श्राप दिनुभयो। बिचरा त्यो रेवती ऋतुवाक मुनिको श्रापले आज आकाशमा चम्किरहेको रेवती नक्षत्र मानिसहरूले हेर्दा हेर्दै आकाशबाट मजाले खस्यो, ढाङ खस्यो, कुमुद पर्वतमा गएर झरे महाराज। र अत्यन्तै तेजिलो सारा दिशाहरूलाई जाज्जल्यमान गराउँदै त्यो खसेको रेवती नामको नक्षत्र आज कुमुद पर्वतमा खसेको कारणले त्यो क्षेत्र आज रेवती नक्षत्र खसेको कारणले अत्यन्तै रमणीय देखियो र एकदम चमक भयो त्यो पर्वतमा, बडा आनन्द आउने त्यस्तो दृश्यहरू त्यहाँ देखिन थाल्यो।

सौभाग्य भागवत आज विधि अनुसार भगवती को आज रेवती नक्षत्र खसे गर्गाचार्य भन्नुभयो हे मुनि तपाईले अब विधि पूर्वक भगवती माता को सेवा पूजा गर्नुस् भनेर आज यहाँ बताउनुहुन्छ र तिनी ऋतभाग नाम गरेका मुनिले माता भगवती को दिव्य प्रकार ले पूजा अर्चना गरेर सौभाग्य प्राप्त गरेका थिए र छोरा पनि राम्रो भएको थियो भन्ने कथा हामीले सुनेका छौं भनेर आज यहाँ सुतजीले सौनका ऋषिमुनिहरूले बताउनुहुन्छ र स्कन्दजीले आज अगस्त्य मुनिलाई आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि त्यो रेवती नक्षत्रको महान तेजबाट कुमत पर्वतमा एउटा कन्या पैदा भइन् र ती कन्या अत्यन्तै सुन्दर थिइन् र ती कन्या रेवती नक्षत्रबाट पैदा भएको कारणले गर्दा तिनको नाम रेवती नै राखियो र ती रेवती आज त्यो कुमत पर्वतमा दिव्य आश्रम बनाएर बसेका मुनि प्रमोच भन्ने अत्यन्तै दिव्य सन्त प्रमोच ऋषिले उनलाई पालन पोषण गर्दा भए महाराज त्यहाँ प्रमोद ऋषिले दिव्य प्रकारले ती रेवतीको पालन पोषण गरेर आज ती आफ्नी छोरी जस्तै गराएर ती प्रमोद ऋषिले पाल्नुभयो निन्दित स्वाश्रमे चैनाम पोषय मास धर्मत ब्रह्मर्षि प्रमोचो नाम कुमुद्रात्रौ सुतामित आज ती धर्म पूर्वक ती छोरीलाई प्रमोद ऋषिले दिव्य प्रकारले पालन पोषण गर्नुभएको कुरा यहाँ बताउनुभयो समय बित्दै गयो ती रेवती बिस्तारै बिस्तारै ठुली भइन् यौवन अवस्थामा आज प्राप्त भइन् अत्यन्तै राम्री यस्तो सुन्दरी ती कन्या आज देखेर त्यो मुनिले विचार गर्न थाल्नुभयो यो कन्याको लागि अब विवाह गर्न योग्य वर कहाँ खोज्ने होला पालन पोषण त गरियो ठुली भइन् छोरी अब यिनलाई एउटा केटा खोजेर विवाह गरिदिने पाए आनन्द हुन्थ्यो छोरीको जात अब ठुली भएपछि बाबालाई चिन्ता हुन् अब प्रमोद ऋषिले यही चिन्ता भएर आज वर खोज्नको निमित्त आज आफ्नो अग्निशालामा प्रवेश गर्नुभयो र त्यहाँ अग्नि देवताको स्तुति गर्न थाल्नुभयो हे अग्नि देवता हजुर प्रसन्न भएर आज प्रकट हुनुहोस् प्रभु आज मेरी छोरी रेवतीको लागि उचित वर प्राप्त गर्न सकिन मलाई मार्गदर्शन गर्नुहोस् भनेर अग्नि देवताको स्तुति गर्नुभयो र अग्नि देवता आज प्रमोद ऋषिको यस्तो प्रकारको स्तुतिबाट प्रसन्न हुनुभयो र त्यहाँ प्रकट गरे प्रकट भएर भन्न थाल्नुहुन्छ महाराज दुर्दमो भविता भर्ता मुनि पृथ्वी पति इति श्रुत्वा वचो मनि प्रसन्न भुन मुनि सदा हे मुनि ऋतवा हे मुनि प्रमोद हजुर चिन्ता नगर्नुहोस् हजुर की छोरी रेवती अत्यन्तै दिव्य छन् अत्यन्तै ज्ञानी छन् र सम्पूर्ण लक्षणहरूबाट युक्त भएकी छन् त्यसकारणले हजुरकी छोरीलाई अब वरको व्यवस्था म गरिदिन्छु चिन्ता नगर्नुहोस् अत्यन्तै धर्मपरायण बलवान मधुर वचन बोल्नेवाला शत्रुबाट कहिल्यै पराजय नहुनेवाला राजा दुर्दम हुनुहुन्छ तिनै राजा दुर्दमलाई हजुरकी छोरी आज दान गरिदिनुहोस् भनेर अग्नि देवताले भन्नुभयो र यति भनेर अग्निदेवता त्यहाँबाट अन्तर्ध्यान हुनुभयो दैव संयोग त्यही बेलामा उता ती रेवती घरमा एक्लै थिइन् त्यसै बेलामा सिगार खेल्दै खेल्दै ती दुर्दम नाम गरेका प्रतिभाशाली राजा त्यही प्रमोद मुनिको आश्रममा आइपुग्नु भयो र ती प्रमोद मुनिको आश्रममा आएर दुर्दम नाम गरेका ती राजाले आज ती रेवतीलाई देखेर बडा आनन्द मान्नुभयो आहा कति राम्री हुन् भनेर आज ती दुर्दमले हे प्रिय कति राम्री हो तिमी तिम्रो पिता प्रमोद कहाँ हुनुहुन्छ दर्शन गर्नको निमित्त आएको भनेर राजा दुर्दमले भनिहाल्नुभयो आज ती रेवतीले आफ्नो पिता अग्निशालामा भएको कुरा बताउनुहुन्छ र राजा दुर्दम त्यहाँबाट अग्निशालामा जानुहुन्छ र त्यहाँ गएर विभिन्न प्रकारले ऋषिलाई साष्टाङ्ग दण्डवत गर्नुभयो मुनिलाई देखेर राजाले प्रणाम गर्नुभयो र मुनि प्रमोदले शिष्यलाई भने हे गौतम यहाँ राजा आउनुभएको छ उहाँ अर्घ दिन योग्य हुनुहुन्छ प्रणनाम चतम राजा मुनि शिष्य मुवाच गौतमानीयता मार्ग्यम योग्य अस्ति भूपति उहाँ राजा अर्घ दिन योग्य हुनुहुन्छ अर्घ तयार गरेर त भन्नुभयो धेरै दिनपछि आउनुभएको छ हाम्रो दुर्दम राजा विशेष रूपमा अब उहाँ हाम्रो ज्वाइँ पनि पर्नुहुन्छ त्यही भएर अर्घ त दिनै पर्यो भनेर प्रमोदले भन्न थाल्नुभयो गौतम आदि गरिएका शिष्यहरूले अर्घ ठिक्क पार्नुभयो
राजालाई अर्घ प्रदान गरेर विभिन्न प्रकारले स्वागत गरेर आज ती प्रमोद ऋषिले आज दिव्य प्रकारले भन्न थाल्नुभयो, हे महाराज हजुर कुशलै हुनुहुन्छ भनेर आज प्रश्न गर्नुभएको छ। आज राजाले भन्नुभयो भगवत प्रसादेन सर्वत्र नामयम मम एतद् कुतूहलम ब्रह्मान् मद्भार्या कात्र विद्यते। आज दुर्गम राजाले भन्नुहुन्छ हे गुरुदेव हजुरको कृपाले सम्पूर्ण कुरा राम्रै छ, राज्यमा सबै प्रकारले कुशलता छ र यहाँ गुरु प्रमोदले भन्नुहुन्छ हजुरलाई थाहा छैन होला हजुरकी एउटी पत्नी यहाँ हामीसँग छन् भनेर आज गुरुले भन्न थाल्नुभयो। राजा दुर्दम छक्क पर्नुभयो, हो होइन के भन्नुहुन्छ हजुर कुतूहलम ब्रह्मन मदभार्य कात्र विद्यते, मेरी श्रीमतीहरू त दरबारमा छन् यहाँ कुन कौन कौनी कुन चाहिँ हुन् मेरी पत्नी यहाँ कतिखेर आइपुगिन् भन्छन् भन्छन् राजाले। प्रमोद ऋषिले भन्नुहुन्छ हे राजन हजुर ढुक्क हुनुहोस् हजुरलाई सबै कुरा म बताउँछु। ऋषिले भन्न थाल्नुभयो

महीपति हे राजन, संसारमा अद्वितीय सौन्दर्यले सम्पन्न भएकी रेवती नाम गरेकी मेरी छोरी हजुरकी पत्नी हुनुहुन्छ, हजुरले चिन्नुहुन्छ भनेर प्रमोदले भन्न थाल्नु। आज ती राजा छक्क परे, होइन के अचम्म, मैले त चिनेकै छैन नि, न कहिले रेवतीको नाम सुनेको न कहिले विवाह भएको, यस्तो अचम्मको कुरा सुनाउनु भयो भनेर राजाले भन्न थाल्नुभयो। सुभद्रास्तु या भार्या मम शान्ति गृहे विभो जानामि तास्तु भगवन् नैव जानामि रेवती, मैले त्यस्तै रेवतीलाई कहिले चिनेको छैन महाराज। आज गुरुले भन्नुहुन्छ हे राजन, हजुरले चिन्ता नगर्नुहोस्, अग्निदेवको आज्ञा छ कि मेरी छोरी रेवतीलाई हजुरका हजुरलाई प्रदान गर्नको निमित्त, त्यस कारणले मैले यी सारा कुरा गरेको। हजुरको भाव नराम्रो छैन, हजुर ज्ञानी हुनुहुन्छ, हजुर विद्वान हुनुहुन्छ, हजुर पूजनीय हुनुहुन्छ, हजुर राजन हुनुहुन्छ, मैले यो यी कुरा यसरी लिएर आएको हो, अब मेरी छोरीलाई हजुरले पाणी ग्रहण गर्नुहोस् महाराज भनेर ऋषि प्रमोदले आफ्नी छोरीलाई राजा दुर्दमसँग विवाह गरिदिनु भयो महाराज। र दुर्दमले आज रेवतीलाई विवाह गर्नको निमित्त तयार हुनुभएको छ, तर रेवतीले भन्छ नि, हे पिताजी मेरो एउटा इच्छा छ, हजुरले मेरो त इच्छा सुन्नुहोस् अनि बल्ल मेरो विवाह गरिदिनु होला। आज प्रमोद ऋषिले भन्नुहुन्छ, के भयो नानी तिम्रो के इच्छा छ भनेर सोध्नु भयो। ती छोरी रेवतीले भन्न थालिन्, हे पिताजी रेवती नक्षत्र मै मेरो विवाह गरिदिनु होला है भनेर आज ती रेवतीले भन्न थाल्नु। प्रमोद ऋषि अचम्म पर्नुभयो, के बोलेको तिमीले, तिमीलाई थाहा छैन ऋतवाग मुनिले श्राप दिएको कारणले त्यो रेवती नक्षत्र त अहिले त्यो पर्वतमा फसेका छन्, त्यो कुमुद पर्वतमा छन्, तिनको अहिले इज्जत छैन। रेवतीले भन्नुहुन्छ, हेर्नुहोस् पिताजी, हजुरले मलाई पालन पोषण गर्नुभयो, तर जे जस्तो भए पनि मेरा पिता भनेका तिनी रेवती हुन्, रेवती नक्षत्र हुन्। त्यसकारणले हे पिताजी प्रमोद गुरुदेव, पिताजी हजुरले मलाई कृपा गर्नुहोस् र मेरो पितालाई पनि कृपा गर्नुहोस्। के हजुर पनि तपस्वी होइन र के ऋतुवाग भन्दा हजुरमा शक्ति कम छ र? यो मेरो कर्तव्य पनि हो। यदि मेरा पिताजी आज रेवती जंगलमा भड्किनु भएको छ, कुमुद पर्वतमा आएर थन्किनु भएको छ, उहाँलाई त्यस्तो अवस्थामा देखिदिए कि म कसरी विवाह गरौं? हजुरको तपस्याको प्रभावले मेरा पिता ती रेवतीलाई पुनः नक्षत्र लोकमा पठाइदिनुहोस्, त्यति गर्न त सक्नुहुन्छ नि हजुरले भनेर रेवतीले भन्नुभयो। आज ती प्रमोद ऋषि मुसुक्क हाँस्नुभयो, ल छोरी तिमी तिम्रो भाव एकदम राम्रो छ, मैले त्यही गर्छु भनेर आज ती ऋषिले तपोबलको माध्यमबाट नक्षत्र लोकमा लिएर गएर फेरि रेवती नक्षत्रलाई स्थापित गरिदिनु भयो महाराज। र रेवती नक्षत्रको अन्त्यमा गण्डान्त योगमा तिनी रेवतीलाई दुर्दम राजासँग विवाह गरिदिनुभयो। र ती कन्याले भन्न थाल्नुभयो, हे पिताजी हजुरले मेरो लागि धेरै गर्नुभएको छ, हजुरलाई अब म कसरी सम्बोधन गरौं हजुरलाई भनेर साष्टाङ्ग दण्डवत गरेकी छन्। आज बडा प्रसन्न भएर आशीर्वाद दिएर प्रमोद ऋषिले रेवती नक्षत्रमा विवाह विधिपूर्वक गरिदिनु भएको छ। यसरी कन्याको विवाह सम्पन्न गरेपछि मुनिले राजालाई विभिन्न प्रकारले आशीर्वाद दिनुभयो र भन्नुभयो, हे दुर्दम ऋषि, दुर्दम राजा, हजुरको इच्छा के छ भनी बस्छ भनेर भन्दा राजा

कामै स्वयम्भू मनुको वंशमा पैदा भएको म मेरो इच्छा यही छ कि हजुरको कृपाबाट मैले मनमन्त्रको अधिपति अत्यन्तै प्रभावशाली छोरो प्राप्त गर्न सकौँ। किनभने अरू कुराको त मलाई केही अभावै छैन, किनभने म राजा हुँ। त्यस कारणदेखि गुरुदेव यो वंशलाई अगाडि बढाउने खाले अत्यन्तै प्रभावशाली एउटा छोरो प्राप्त गर्न सकौँ। मुनिले भन्नुभयो हजुरको त्यस्तो अभिलाषा छ भने हजुरले के गर्नुहोस् भन्दा भगवती माताको दिव्य प्रकारले नौ दिनसम्म देवी भागवत श्रवण गर्नुहोस् भनेर आज ती दुर्दम राजालाई प्रमोद ऋषिले भन्नुभयो महाराज देवी भागवतम नाम पुराणम यत्तु पञ्चमम पञ्चकृतस्तु तच्छ्रुतम लप्स्यसि भीमतम सुतम। हजुरले चाहे अनुसारको पुत्र प्राप्त हुन्छ महाराज, रेवतीको गर्भबाट उत्पन्न हुनेवाला ती अत्यन्तै प्रभावशाली हुनेछन् महाराज भनेर आज आशीर्वाद दिनुभयो। त्यस्तै प्रकारले दुर्दम राजाले आफ्नी पत्नी रेवतीलाई लिएर जानुभयो र दिव्य प्रकारले आज देवी भागवत महापुराण श्रवण गर्नुभयो र देवी भागवत महापुराण श्रवण गरिसकेपछि तिनी रेवतीका गर्भबाट दिव्य आज वेद ज्ञाता शास्त्रको तत्वलाई जान्नेवाला धर्मनिष्ठ बडा दिव्य प्रकारका एउटा उनका छोरा जन्मे। रेवतीका गर्भबाट जन्म भएको कारणले तिनको नाम रैवत हुन गयो। तिनी रैवत दुर्दमका छोरा हुनुहुन्छ। ती रैवत राजा आज दिव्य प्रकारले पाँचौं मनुको रूपमा स्थापित हुनुभयो स्वयम्भू मनुको वंशमा भनेर यहाँ बताउनुहुन्छ। माता भगवतीको दिव्य प्रकारले जसले यस्तो आराधना गर्दछ त्यसका सारा इच्छाहरू पूर्ण हुन्छन् भनेर यो इतिहास श्रवण गराउनु भएको छ महाराज। लोमस मुनिले आज बडा दिव्य प्रकारले नैमिषारण्यको क्षेत्रमा 88,000 ऋषि मुनिहरूलाई यही कुरा सुनाइरहनु भएको छ। देवी भागवत पुराण श्रवण गर्नाले कुनै पनि कुरा संसारमा प्राप्त गर्न असम्भव हुँदैन भनेर बताउनु भएको यो कथा यहाँ बताउनु भएको छ र नवारण मन्त्रद्वारा हवन गर्नुपर्दछ, कुमारीहरूलाई कन्याहरूलाई पूजन गर्नुपर्दछ, भोजन गराउनु पर्दछ, पत्नी सहित ब्राह्मणहरूलाई धेरै दान दक्षिणा दिएर सन्तुष्ट बनाउनु पर्दछ। यस्तो प्रकारले देवी भागवत महापुराण गरेपछि विभिन्न प्रकारका फलहरू प्राप्त हुन्छन् भनेर यहाँ बताउनु भएको छ र देवी भागवत लगाउनलाई सम्पूर्ण ग्रहहरू नक्षत्रहरू उत्तम भएको बेलामा हेरेर गर्नुपर्दछ भनेर आज यहाँ दिव्य प्रकारले बताउनु भयो र यस्ता आज दुर्दम राजाले देवी भागवत गरेर रैवत नाम गरेका छोरा प्राप्त गरेको यस्तो कथा हामी यहाँ श्रवण गरेर अब भोलिको दिनमा हामीले विभिन्न प्रकारले देवी भागवत महापुराण श्रवण गर्ने विधि र भगवती माताको स्वरूपको वर्णन र मणिदीपको वर्णन आदि कथाहरूलाई हामी भोलिको दिनमा हामी श्रवण गर्नेछौँ। चार पनि भइसकेको छ र विभिन्न गुरुहरू आएर हामीलाई कृतार्थ गर्नुभएको छ, धन्य गर्नुभएको छ, यस क्षेत्रलाई पावन गर्नुभएको छ, यो यज्ञको गरिमा बढाउनु भएको छ। सम्पूर्ण गुरुहरूको चरणमा पावन चरणमा वन्दन गर्दै र आउनुभएका सम्पूर्ण आमा बाबा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण भगवत अनुरागी भक्तजनहरूको चरणमा वन्दना गर्दै यो कोटिहोम ज्ञान महायज्ञको महत्व महिमा अत्यन्तै ठूलो छ यहाँहरूले त बुझ्नु भएको छ र अन्य सम्पूर्ण अरूलाई पनि आउनको लागि प्रेरणा गर्नुहोला, बोलाउनुहोला, सहयोग गर्नुहोला भन्ने यहाँहरू समक्ष अनुरोध गर्दै देवी भागवतको चर्चाबाट आजको

0: जय हो।
1: हरिओम आदरणीय सज्जन वृन्द, अब हामीहरू उठौं, सबै अगाडि आउँ, भव्य नाच्नेछौं। त्योभन्दा पहिला एउटा सूचना, विशेष सूचना, यहाँ गो अर्क तयार गरिएको छ। गो अर्क एकदम वैज्ञानिक किसिमले गाईको गौत, बिहान बिहान जुन दिनभरि वनस्पति चरेका गाईहरू बिहानमा उनले विसर्जन गरेको पहिलो गौत थापेर त्यसलाई अर्कको रूपमा परिणत गरिएको छ। हाम्रा शरीरका जुनसुकै किसिमका पनि विकारहरू त्यसको नियमित सेवनले निको हुन्छ। अरू सबै कुरा विवरण त्यही गौ अर्क लिने ठाउँमा बुझ्नुहोला। जुनसुकै समस्या पनि क्यान्सरसम्म, अल्सरदेखि क्यान्सरसम्म, महिनावारी गडबडीदेखि युरिक एसिडसम्म धेरै जघन्य अपराधहरू यो गो अर्कको नियमित विसर्जन गरेको पहिलो गौत थापेर त्यसलाई अर्कको रूपमा परिणत गरिएको छ। हाम्रा शरीरका जुनसुकै

0: खानेलाई कति पुग्छ, थोरै थोरै खाने हो जलमा मिसाएर। अनि छालाका रोगहरू, असाध्य छालाका रोगहरू छन् भने पुराना भन्दा पुराना रोग पनि त्यसै गौअर्कबाट बनाएको एउटा लेदो पाइन्छ, 50 रुपियाँको एउटा बोतल पाइन्छ, त्यो लिएर लगाएर हेर्नुहोला, नभए त्यही 50 रुपियाँ खेर जाला, भयो भने तपाईँको अत्यन्तै जटिल समस्याबाट मुक्ति पाउनुहुन्छ। अगाडि आउनु, छमछमी नाचौं, आरती गरौं अनि टीका प्रसाद लिएर जाउँला।
1: सबैजना नाचौँ है त।

0: आरती गरौँ है त अब.
1: हाम्रा कर्ताजीहरू सबै आइदिनु होला र आरतीमा सहभागी हुन चाहने मूल समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, आरतीमा सहभागी हुन चाहने, आरती गर्न चाहने मूल समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू र कर्ताजीहरू सबै आइदिनु होला. ओम.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: मिस तामाङ मेरै नि सबै तामाङहरू
1: हो र उसलाई त भरे म पत्ताउँछु
2: पत्ता
1: हेल्प गर्न

प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो

0: शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाइसि क्या
3: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए साथी, त्यहाँ माथि हेर त, बादल भन्दा माथि, कति राम्रो छ, मलाई त्यही जान मन लाग्यो। आहा, कति राम्रो, तर हामीसँग त कोही त छैन, कसले पुर्याइदिन्छ र?

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM
2: किन आँखा मिचेको मिचेको गरेको
3: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या हो
3: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
2: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
3: ए त्यसो भए जोगिन के गर्ने त
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
4: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने
7: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
7: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
6: ए हो र बाबु
7: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
6: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: एक युनिट रगतले
7: पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
6: ए हो र बाबु
7: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ

0: मूल्यमा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सबै मिलेर चाहिँ जगेर्ना गर्नु पर्यो, ठिक छ नि त।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: मैले चिनिराखेको हरेक मिडियाबाट हेरिराखेको हरेक माध्यमबाट सुनिराखेको आवाज त्यही अनुहार धर्म संस्कृति वेदोक्त वैदिक सनातन धर्मको संरक्षण र सम्वर्धनको लागि आफ्नो जीवन पनि आहुति दिन पछि नपर्ने वन्दनीय श्री दुर्गा प्रसाईज्यू जोरदार ताली बजाएर स्वागत गरौं। जोरदार ताली बजाएर यहाँ आगमन भएको छ उहाँको साथमा आउने सबै सबै श्रद्धालुहरूलाई म कोटि कोटि नमन गर्दै मञ्चमा आसन ग्रहण गरिदिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु र साथमा हाम्रा एकैका संयोजक आदरणीय श्री प्रेम निधि भारद्वाजी पाल्नु भएको छ। हाम्रा बहुचर्चित व्यक्तित्व परमादरणीय दुर्गा प्रसाईज्यूको साथमा आउनुभएका सबै आध्यात्मिक एवं धार्मिक महानुभावहरूको नाम मैले पाउन पाएँ। यहाँबाट सम्मानको साथमा उद्घोष गर्ने थिएँ। टिममा आउने कुनै एकजना महानुभावले यो सहयोग गरिदिनुहुनको लागि हार्दिक अनुरोध गरे। सबै सबै श्रद्धालुहरूलाई अगाडि राखिएको कुर्सीमा बसिदिनुहुन को लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो यज्ञ मण्डपतर्फ रहनुभएका सबै परमादरणीय श्रद्धालुहरूलाई पनि यता आइदिनुहुनको लागि हार्दिक अनुरोध गर्दै र अहिले आउनुभएका हाम्रा विशिष्ट पाहुनाहरूलाई
1: सूचना संगीत र मनोरञ्जनको
0: अतिथि
2: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 MHz।
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने।
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक
6: गणनामा
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: विद्युतीय राहदानी प्राकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग, पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25,88,00,00,00,000 बजेट प्रस्तुत।
1: काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तय गरिएको मार्गचित्र समेतलाई आधार मानि तयार गरिएको छ।
0: रूसको राजधानी मस्कोमा युक्रेनद्वारा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण। फिफा विश्वकप अन्तर्गत समूह बी को खेलमा भोलि बिहान क्यानाडा र कतार खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई आफ्नो प्राथमिकता बनाएको हो भने अब त्यसलाई व्यवहारमा चरितार्थ बनाएर नागरिकको मन जित्ने काम गर्न सक्नुपर्दछ। यसलाई जिम्मेवारीलाई हल्काको रूपमा लिनुहुँदैन। मन्त्री तथा सांसदहरूको फजुल खर्च र तडक भडकपूर्ण जीवन सामान्य जनताको जस्तो हुनुपर्दछ। आफ्नो मत खेर गयो भनेर पछुताउने नागरिकको संख्या बढ्दै जानु दुःखद कुरा हो। त्यसैले पुराना दलकै अवस्थामा पुगिन्छ भनेर नयाँ दल सजग हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
3: यस वर्षको प्री मनसूनमा नेपालमा 45 वर्ष यताकै सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्री मनसूनको अवधिमा देशभर औसत 339.7 मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सामान्य औसत भन्दा 145.5% बढ़ी हो। सामान्यतया प्री मनसून सिजनमा 226.3 मिलिमिटर वर्षा हुने गरेको भए पनि यस वर्ष असाधारण रूपमा बढ़ी पानी परेको विभागले जनाएको छ। सन् 1981 यता 126 वर्षा मापन केन्द्रको तथ्याङ्क आधारमा विश्लेषण गर्दै आएको छ। यसअघि सन् 1990 प्री मनसून अवधिमा सबैभन्दा धेरै वर्षा भएको रेकर्ड भएको थियो, तर यस वर्षको वर्षाले 35 वर्ष अघिको त्यो रेकर्ड समेत तोडेको छ। विशेषज्ञहरूका अनुसार प्री मनसूनमै अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभावसँग पनि जोड़िएर हेरिएको छ। यसले बाढ़ी, पहिरो र रूबानको जोखिम बढ़ाउन सक्ने भएकाले सतर्क रहन मौसम आग्रह गरेका छन्। यसैबीच आगामी मनसूनलाई लक्षित गर्दै सरकारले विपद प्रति कार्य तयारीलाई तीव्र बनाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विभिन्न निकायसँग छलफल गर्दै प्रति कार्यको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले करिब एक साताभित्रै मनसून भित्र सक्ने र त्यसको जोखिमलाई कम गर्न प्रति कार्यमा पूर्ण रूपमा जुट्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले जल तथा मौसम विज्ञान विभागले दिएको मनसून पूर्वानुमान अनुसार यस वर्ष सरदर भन्दा कम वर्षा हुने सम्भावना रहे पनि केही स्थानमा एकै पटक अत्यधिक वर्षा हुन सक्ने भएकाले पनि पूर्व तयारी अघि बढ़ाइने बताउनुभयो।
4: प्रति कार्यको पूर्व तयारी के भइरहेछ भन्ने हो, र विशेष सन्दर्भमा चाहिँ अहिलेको जुन मनसून जस्तै जल तथा मौसम विज्ञान विभागले हामीलाई मनसून पूर्वानुमान दिएको छ, अब कस्तो मनसून हुन्छ र त्यो मनसूनको तयारी हामी कसरी गरिरहेछौँ भन्ने सन्दर्भमा आज छलफल थियो। अब यसपालिको पूर्वानुमान चाहिँ कस्तो छ भने सरदर भर्दा कम पानी पर्ने, कम परे पनि कुनै ठाउँमा एकै ठाउँमा धेरै पानी पर्न सक्छ। मौसमको हिसाबले अथवा विपद हिसाबले संवेदनशीलै भयो भने अहिलेको हामी केही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
3: प्राधिकरणको बैठकमा गृहमन्त्री सुदन गुरूङले मनसूनजन्य विपदका लागि प्रतिकार्य पूर्व तयारीलाई बलियो बनाउनुपर्ने बताउनु भएको थियो। गृहमन्त्री गुरूङले देशभरका गोदाम घर तथा विभिन्न सरकारवाला निकायसँग रहेका राहत तथा उद्धार सामग्रीको एकीकृत विवरण तयार गर्न निर्देशन समेत दिनुभएको थियो। यसैबीच सामुदायिक सूचना नेटवर्क

0: सजिलो भएको बताउनुहुन्छ।
1: कोल्टीमा यो नागरिकता प्रतिलिपि बनाउन आएको हो, पहिलाको तुलनामा अहिले एकदम सहज भएको छ। किन भनेपछि अब नजिकै भयो, जान आउन पनि सहज भयो, खर्च मेन खर्च पनि के एकदमै कम भयो। हामी बिच्छाका मान्छेलाई एकदमै गाह्रो थियो, अहिले त अब बिस्तारै बिस्तारै सडक सञ्जाल पनि जोडिन लागेको छ। योभन्दा अगाडि चाहिँ सडक पनि त्यति पुगेको थिएन, हामीले सिधै धुलाचौरसम्म हिँडेर आउनु पर्थ्यो। त्योभन्दा अगाडि त अब रोड नै पुगेका थिएन, अनि अलिकति सहज भएको छ।
0: सदरमुकामदेखि भौगोलिक हिसाबले टाढा रहेका कुर्नावासीलाई नागरिकता तथा अन्य प्रशासनिक कार्यका लागि दुई तीन दिन लाग्ने अवस्था थियो। विगतका दिनमा 10-15 हजार खर्च गरेका पूर्णवासी कम खर्च तथा एक दिनमै नागरिकता हातमा पाउँदा खुसी भएका छन्। जगन्नाथ गाउँपालिका साथ नाराकोटका तपेन्द्र भण्डारी।
2: राम्रो भयो अहिले, किनकि 4-5 दिन 2-3 दिन कुर्नु पर्थ्यो, अहिले त एकै दिनमा हामी मजाले घर पुग्छौँ। खर्च पनि कम भयो अनि दिन पनि कम लाग्यो, कामको व्यस्त हुँदैन, मजाले काम भइरहेछ। यो पुग्नु हामीलाई लाग्छ अब 2-2.5-3 घन्टा लाग्छ। हामीले त अब कति बिहान हिँड्यो भने बेलुका पनि पुगाउनु गाह्रो गाह्रो हुन्थ्यो, अहिले 2 दिन कुर्नु पर्थ्यो, कम खर्चमा काम बनिरहेछ। पहिला त अब 10-15 हजार रुपियाँ खर्च हुन्थ्यो, यति बेला त अब केही नभए हामी बेलुका घर पुग्यो भने पछि 2-4 हजार।
0: कुर्ना क्षेत्रका स्थानीय वासीको समस्यालाई मध्यनजर गर्दै स्थापना भएको कार्यालयबाट दैनिक करिब 100 जनाले सेवा लिने गरेका छन्। इलाका प्रशासन कार्यालय कोल्टीका प्रमुख चक्र बहादुर शाही।
3: वैशाख 1 गतेबाट उद्घाटन भयो, 1 गते उद्घाटन भएको, 2 गतेबाट चाहिँ राष्ट्रिय परिचय पत्र शुरू भयो र प्राविधिक कारणले गर्दा हामीले 8 गते मात्रै नागरिकता शुरू गर्यौं र 8 गते यता कन्टिन्यू नागरिकता जारी भइरहेछ। अहिले हामीले यसबाट दिने सेवा भनेको चाहिँ राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रतिलिपि, नयाँ नागरिकता र सिफारिसहरू। सिफारिसमा चाहिँ जनजाति, दुर्गम तथा पिछडिएको क्षेत्र, अनि त्यसपछि खसारे, त्यसपछि गएर चाहिँ दलित जाति प्रमाणित र नामथर फरक परेको, अहिले हामीले यति नै गरेका छौँ। सीमित स्रोत र साधनका बीच हामीलाई नागरिकता जारी गर्न बहुत गाह्रो भएको छ। जतिजना आउनुहुन्छ उहाँ सबैले हामीले सेवा दिन सकिरहेको छैनौँ, आधीले फिर्ता गर्छौँ हामीले घरमा। बत्ती आउने जाने हुन्छ, धेरै कुराहरू बिग्रिया हुन्छ, डकुमेन्ट सुधार्नु पर्यो। दैनिक चाहिँ 40-45 एभरेजमा नागरिकता प्लस राष्ट्रिय परिचय पत्र गरेर 80-90 जना लगभग 100 जनालाई सेवा दिन हामीलाई सीमित स्रोत साधनले सकिरहेको छैनौँ र सेवा गराइले दुःख पनि पाइराख्नु भएको छ, बस्ने अथवा घर जाने पठाउने त्यस्तो गरिरहेको छौँ।
0: वैशाख 1 गते उद्घाटन भएको इलाका प्रशासनले गत वैशाख 2 मा राष्ट्रिय परिचय पत्र र 8 गतेबाट नागरिकता सहित प्रशासनिक सेवा शुरू गरेको छ। दुर्गम क्षेत्रका नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा दिने लक्ष्य सहित स्थापना गरिएको इलाका प्रशासन कार्यालयले स्थानीय वासीको जीवनस्तर सुधार गर्न र समय र श्रमको बचतमा सजिलो बनाएको छ। शर्मिला रोकाया, CIN रेडियो बुढी नन्दा, कोल्टी बाजुरा।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। संसदमा सांसदको प्रस्तुति र जनताको आशा,
5: तमाम नेपाली जनताले पर्खिरहेका छन् किनभने हामीले चुनेर आएको हामी प्रतिनिधि हो, होइन? त्यस कारणबाट हामीले उठाएको कुरो जनताले उठाएको कुरो हुन्छ, त्यस कारण हामी त्यो पर्खिरहेका छौँ।
4: भोलिभन्दा पनि कामको पर्खाईमा नागरिक संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
2: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
3: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
4: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पुग्रला अखन त हाम्रो खेती बाल।
1: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
3: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम।

0: हेलो सांसद।
1: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
6: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा धनकुटा क्षेत्र नम्बर 1 निर्वाचित सांसद राजेन्द्र कुमार राई हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेछु।
7: यहाँलाई हार्दिक धन्यवाद छ।
6: धेरै सांसदहरूको चर्चा परिचर्चा भइराखेका मध्ये राजेन्द्र कुमार राई पनि, चाहे तल कुर्सीमा बसेर होस् चाहे माथि रोसममा पुगेर होस्, केही न केही नयाँ नयाँ गरिराख्नु भएको छ। यो स्वाभाविक हो कि परिस्थिति अनुसार अगाडि बढ्नु परिरहेको छ?
7: यो परिस्थिति अनुसार अगाडि बढेको, स्वाभाविक होइन। परिस्थिति जे मागो त्यही काम गर्नु पर्यो। हामीलाई जनताले चुनेर पठाइसकेपछि हाम्रो त्यहाँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। जनताका जल्दो बल्दो समस्यालाई समाधान गर्नका निम्ति केही बाधाहरू आयो भने त्यसको प्रतिवाद गरेर अगाडि बढ्नुपर्छ।
6: हरेक दिन बैठकमा जानुभन्दा अगाडि आज कसरी प्रस्तुत हुने भन्ने एउटा सांसद

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो। It's 8 PM।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन
5: मैया देवी कन्या कलेजको कक्षा 11 भर्।
1: सबै प्रकारका व्यवसायहरू
2: बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको
3: सुरमे गाना सिखे पाधानिसा एप के साथ एआई पावर्ड पर्सनल म्युजिक टिचर फ्रम सारेगामा।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउनु

0: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
1: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
1: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
1: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 98 4 50 82 997,
0: 98 5 50 10 997।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
6: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
5: प्रिन्सिपल, मैयादेवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।
7: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
8: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20, सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454। इमेल lok.logic2@gmail.com।
7: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
9: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
9: ह्या दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20, चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98-452-049-86। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
11: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको

0: कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
0: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
0: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकार वालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि SNP कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नै कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको प्यान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, नेट एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ SNP कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुरेश श्रेष्ठ,
3: SNP कम्पनीको कार्यालय
2: बाइपास रोड भरतपुर चितवन,
3: मोबाइल नम्बर
2: 98550359
3: 98556 2959।
0: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
0: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
1: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
5: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
4: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
5: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
5: नेपाली FM तथा अनलाइन रेडियोहरू,
4: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
6: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सफाई आइलेट सुन दे नूंचा रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: मन्त्री सोनिम वाग्ले दिए एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै चार आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौं, तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
2: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सर्भेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: आज विक्रम सम्बत 2083 साल असार 5 गते शुक्रबार जेठ शुक्ल पक्ष पञ्चमी 19 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: खण्डहर निवासमा अर्सुलको नाममा म्याथ तामेल, सरकारमाथि संवैधानिक पदाधिकारीलाई थम्काएको गम्भीर आरोप, राज्यसभामा सभापति मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ़ाइयो, ऋण तिर्नकै लागि ऋण लिँदै सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको आयस्रोतको माध्यम बन्दै त्रिफुलाको चरा शीर्षकको शुभ समाचार।
1: पुस्तौंदेखि जमीनको छेउछाउमा खेर गइरहेको तिर्खुलाको जरा अहिले स्थानीयका लागि आय स्रोतको माध्यम बन्दै गएको छ। यहाँका 9 स्थानीय तहमा तिर्खुला प्रशस्त मात्रामा पाइन्छ। यहाँका स्थानीयले यसको फल खाने तथा दाउराका रूपमा मात्र प्रयोग गर्दै आएका थिए। पछिल्लो समय जराको माग जिल्ला बाहिरबाट हुन थालेपछि जराको खोजी हुन थालेको हो। कामको खोजीमा भारतका विभिन्न ठाउँमा जाने यहाँका महिलाले अहिले यसको जरा घरमा ल्याउने र त्यसलाई ठेकेदारसँग बिक्री गर्दछन्। उनीहरूको लागि अहिले यो जरा रोजगारीको माध्यम समेत बनेको छ। बाजुराकी स्थानीय रमिता रोकायाले जमीनको घर छेउमा रहेको तिर्खुला अहिले बिक्री हुन थालेपछि आर्थिक उपार्जनका लागि सहज भएको बताउनुभयो। उहाँले भन्नुभयो, तिर्खुला जेठ र असारको महिनामा पाक्छ, यसको फल मिठो पनि हुन्छ। यो दाउराका रूपमा ल्याइने गरेका थियौं। यसको दाउरा खासै बिक्री हुँदैनथ्यो। अहिले यसको जरा बजारमा माग हुन थालेपछि आर्थिक कमाईमा सहज भएको छ। तिर्खुला वनमा प्रशस्त पाइए पनि निकाल्न पाइँदैन। अहिले हामीले निजी वन तथा आफ्नो जमीनको छेउछाउमा रहेको तिर्खुलाको बोटबाट जरा निकाल्छौ, रोकायाले बताउनुभयो। तिर्खुला प्राय यहाँका औल र लेकमा बढ़ी पाइन्छ। यसको जरा खासै ठूलो हुँदैन। यसको जरा र बोक्रा घाउ खटिरा आँखाको रोग कमलपित्त र ज्वरो कम गर्न प्रयोग गरिन्छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ई पासपोर्ट खरिद अनियमितता प्रकरणमा पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवालाई बयानका लागि बोलाएको छ। अख्तियारले राणालाई 3 दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै बुढानीलकण्ठ स्थित उनकै निवासमा सूचना टाँसेको छ। 3 दिनभित्र बयान दिन नआए कानून बमोजिम कार्यवाही हुने सूचनामा उल्लेख गरिएको छ। भदौ 23 र 24 गतिको जेएनजी विद्रोहका क्रममा खण्डहरमा परिणत निवासमा अख्तियारको टोलीले बुधबार सूचना टाँसेको। यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आएको महाशाखा नम्बर 12 कोठा नम्बर 12 टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला, नयाँ कानून बमोजिम हुने सूचनामा भनिएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी राणाका नाममा उनकै निवासमा टाँसिएको सूचनामा भनिएको छ। यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजू राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचार जन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकाले यो सूचना बुझेको वा तपाईँको घर दैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक 3 दिनभित्र यस आयोगको महाशाखा टंगाल काठमाडौँमा उपस्थित हुन आउनुहोला भनी सूचनामा भनिएको। भनिएको छ। अख्तियारले पठाएको पत्र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले असार 2 गते नै बुझेका छन्। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनमा देउवा निवास खण्डहर बनेको छ। निवास बस्न योग्य नभएपछि महाराजगंज बस्दै आएका देउवा दम्पती गत फागुनमा उपचारका लागि भन्दै विदेश गएका उनीहरू अहिलेसम्म स्वदेश फर्केका छैनन्। विगतमा सरकार र सत्तामा रहँदा विभिन्न अभियोगमा देउवा दम्पती जोड़िएको जनाउँदै वर्तमान सरकारले गिरफ्तार गर्ने तयारी गरेको थियो। त्यसैगरी देउवा दम्पती विदेशमा नै रोकिएको जनाइएको छ। उनीहरू हाल हङकङमा रहेको र स्वदेश फर्किने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएको निकटहरूले दावी गरेका छन्। सोही बेला अख्तियारले पासपोर्ट खरिद अनियमितता प्रकरणमा आरजूलाई बयानका लागि पत्र काटेको छ। राहदानी छपाई प्रकरणमा अख्तियारको टोलीले ठेक्का पाएको कम्पनीको सर्भर क्षमता छाप्ने मेसिनको प्राविधिक योग्यता तथा टेण्डर सम्बन्धी प्रक्रियामै अनियमितता भएको आशंकामा छानबिन गरिरहेको छ। खण्डहर निवासमा आरजूका नाममा म्याद तामेल शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकार गठन भएको 3 महिना नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री परिषदका सदस्यहरू एकपछि अर्को विवादमा तानिएका छन्। फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते वर्तमान सरकार गठन भएको थियो। पुराना राजनीतिक दलहरूप्रति वितृष्णाको प्रतिविम्बको रूपमा नागरिकले ठूलो आशा र विश्वास गरेर रासोपालाई अनपेक्षित मत दिएका थिए। तर नागरिकको आशा र विश्वास विपरीत बालेन्द्र नेतृत्वको सरकार गठन भएको छोटो अवधिमै ठूलो विवादमा मुछिएका छन्। सदनमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूका अभिव्यक्ति तथा कार्यशैलीप्रति प्रश्न उठाउँदै आएका छन्। प्रतिनिधि सभाको बिहिबार बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले संवैधानिक पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने, ठेकेदारलाई खुट्टा भाँच्ने धम्की दिने र कर्मचारीहरूलाई आतंकित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद नरेन्द्र कुमार केरूङ, विपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेल र नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद रमेश कुमार मल्लले संवैधानिक निकायका पदाधिकारी र कर्मचारीलाई प्रधानमन्त्री कार्यालयबाटै धम्की दिएको भन्दै सदनमा प्रधानमन्त्रीको जवाब माग गरेका हुन्। साथै उनीहरूले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि माग गरेका छन्। अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको बारे जवाफ चाहिन्छ कंग्रेसको माग रहेको छ। यता सरकारका गतिविधिले राम्रो संकेत दिएको छैन एमालेको प्रतिक्रिया, सत्तापक्षले कुनै आग्रह सुनिरहेको छैन नेकपाको भनाई। त्यस्तै विवादित बोलीबारे पूर्वाधार मन्त्रीको स्पष्टीकरण व्यवसायलाई हतोत्साही गर्न खोजेको होइन, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सभामुखको आनाकानी, भारत र चीनको भ्रमणले राष्ट्रिय हित प्रवर्धनमा योगदान, यो खबर र यससँगै अन्य खबरका मुख्य बुदाहरू थिए यी। सरकारमाथि संवैधानिक पदाधिकारीलाई धम्काएको गम्भीर आरोप, संसदीय छानबिन समिति गठन गर्न विपक्षीको माग शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: पहिलो महाधिवेशन गर्न गइरहेको सत्तारूढ़ रासोपामा सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ़ाइने भएको छ। यसअघि 16 पदाधिकारीमा 6 मात्र सभापतिले मनोनयन गर्न पाउने प्रस्ताव गरिएकामा रासोपाको बिहिबार बसेको सचिवालय बैठकमा त्यो संख्या बढ़ाउनु पर्ने र एकता तथा समावेशनबाट पार्टीमा जोड़िएकालाई पनि नेतृत्वमा ल्याउने बाटो खोल्नुपर्ने विषयमा छलफल भएको हो। असार 2079 स्थापित रासोपाको पहिलो महाधिवेशन 7-9 असारमा चितवनमा हुँदैछ। एकताको मर्म समेट्न कस्ता विधि अपनाउने भन्ने विषयमा छलफल भएको छ। जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि एवं नेतृत्वमा पुरानी मान्छे आए, एकताबाट जोड़िएका नयाँ आएनन् भन्ने सोच छन् रासोपाका एक पदाधिकारीले भनेका छन्। सहमति र विश्वासमा काम गर्नुपर्छ, एकताको महाधिवेशन होस् भन्ने हिसाबले नेतृत्वमा संख्या मिलाउन सभापतिले मनोनयन गर्ने संख्या बढ़ाउने कुरा आएको छ। उनको भनाई छ, पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह पूर्व विवेक विचारशील साझा पार्टी थरूहर थारूवान अभियन्ता उज्यालो नेपालमा नफर्किएका नेताहरू लगायतलाई पार्टी नेतृत्वमा व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय समिति सहमतिमै चयन गर्न मनोनयनको प्रावधान विधानमा राख्न लागि समायोजनबाट आएका साथीहरू फिल्डमै गएर जित्न सक्ने थोरै छन्। त्यो हुँदा पार्टी एकता सहमति र समायोजनको मर्म नदेखिएला कि भन्ने भएको छ नेताहरूले बताएका छन्। एकताको महाधिवेशन बनाउन केन्द्रीय सदस्य संख्या बढ़ाउने मनोनित संख्या बढ़ाउने र सहमतिमै पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्ने बारे छलफल भएको छ। त्यसको अन्तिम निर्णय भने महाधिवेशन अघि चितवनमा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ। राष्ट्रपाको पहिलो महाधिवेशन सभापतिले मनोनयन गर्ने पदाधिकारी र केन्द्रीय सदस्य बढ़ाइदै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
1: शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। आम बुझाइ छ राष्ट्रपाको झण्डै दुई तिहाई जनमतको जग गत वर्षको जेनजी आन्दोलन हो। बालेन्द्र शाहलाई काठमाडौँ महानगरको मेयरबाट प्रधानमन्त्री बनाएको पनि त्यही आन्दोलनले हो। तर सोही आन्दोलनका घाइतेले प्रधानमन्त्री शाहलाई भेट्न पाएका छैनन्। घाइतेहरू प्रधानमन्त्री भेट्न सिंहदरबार ढाएकै तीन महिना पुग्न लाग्यो। शाहको सचिवालयसँग समय मिलाउन आग्रह गरिरहेका छन् तर प्रधानमन्त्रीले समय दिएका छैनन्। प्रधानमन्त्रीले भेट नदिएपछि घाइतेले मंगलबार गृहमन्त्री सुधन गुरूङलाई भेटेर समस्या राखेका छन्। बल्ल तल्ल समय दिएका उनले पनि जेनजी मुद्दा र घाइतेका समस्या समाधानमा ठोस निर्णय भने दिन सकेनन्। त्यसैले सरकारबाट उनीहरू खासै सन्तुष्ट छैनन्। राष्ट्रिय राजनीतिमै उथल पुथल गरेको जेनजी आन्दोलनका घाइतेलाई सरकारले बिर्सिएको गुनासो गुरूङसँग पोखेर घाइतेहरूले भेट टुंग्याएका थिए। गत भदौ 23 र 24 गतेको आन्दोलनका कतिपय घाइते अहिले पनि अस्पतालको शैयामा छटपटाइरहेका छन्। सयौं घाइतेहरू नियमित चेक जाँचका क्रममा अस्पताल धाइरहेका छन्। घाइते जेनजी नेपालका अध्यक्ष बादल राईको भनाइ छ अधिकांश घाइतेको आर्थिक अवस्था कमजोर छ। उनीहरूलाई बिहान बेलुका हातमुख जोड्नका लागि समस्या भइरहे पनि सरकारले व्यवस्था गरेको छ। घाइते समिता कार्की भन्छिन् प्रधानमन्त्री भएको तीन महिना पुग्न लाग्दा पनि बालेनको सत्तारोहणले जेनजी घाइतेको समस्या छुन सकेन। उनलाई हामीसँग भेट्न समय समेत छैन। यसैगरी घाइते संजीव झाको भनाइ छ जिउमा 5-6 गोली भएकालाई सामान्य घाइतेमा राखिएको छ। हरेक 15 दिनमा इन्जेक्सन लगाउनु पर्ने बिरामी पनि सामान्य सूचीकरण गर्नु सरकारको बदमाशी हो। शरीरमा गोली न्यायको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको खबर हो।
3: प्रतिनिधि सभाले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको छ। मन्त्रालयगत छलफलमा उठेका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाब दिने क्रम सकेसँगै बिहिबार विनियोजन विधेयक पारित भएको हो। अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेको प्रस्तावमा विधेयक बहुमतले पारित भएको हो। विधेयक पारित अघि खर्च कटौतीका 20 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। विनियोजन विधेयक पारित भए पनि बजेटसँग सम्बन्धित दुई आश्रित विधेयक पारित प्रक्रिया भने बाँकी छ। आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक 2083 शुक्रबारको प्रतिनिधि सभाबाट विचार गरियोस् प्रस्ताव स्वीकृतिका चरणमा छन्। प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। माथिल्लो सदनले 15 दिनभित्र विधेयकको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिनिधि सभामा फिर्ता पठाउनेछ। 15 दिनभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले पारित रूपमै विधेयक प्रमाणित र प्रमाणीकरणको प्रक्रिया अघि बढ़ाउन सक्नेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले 21.24 अर्ब रूपियाँको बजेट संसदमा पेश गरेको थियो, जसमा चालुतर्फ 12.70 अर्ब र पुँजीगततर्फ 4.31 अर्ब र वित्तीय व्यवस्थापनमा 4.22 अर्ब रूपियाँ विनियोजन भएको छ।
1: ऋण तिर्नकै लागि ऋण लिँदै सरकार कान्तिपुर दैनिक खबर लेख्छ सार्वजनिक ऋणको सावा ब्याज भुक्तानीकै लागि ऋण लिनुपर्ने अवस्थामा सरकार पुगेको छ। भुक्तानी दायित्व निरन्तर बढ़दै गएका कारण यसअघिको सार्वजनिक ऋण तिर्नै सरकारले सार्वजनिक ऋण उठाउनुपर्ने भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले 15 जेठमा प्रस्तुत गरेको आर्थिक वर्षको बजेटमा खर्च बेहोर्ने स्रोत समेत राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61.74 अर्ब रहने उल्लेख गरेका छन्। बाँकी 6.57 अर्ब 29 करोड़ रूपियाँको स्रोत भने ऋणलाई बनाएका छन्। वैदेशिक ऋणबाट 2.47 अर्ब 28 करोड़ र आन्तरिक ऋणबाट 4.10 अर्ब रूपियाँ संकलन गर्ने लक्ष्य छ। अर्थमन्त्री वाग्लेका अनुसार आगामी आर्थिक वर्ष 2.45 अर्ब 99 करोड़ आन्तरिक ऋणको सेवा भुक्तानी हुनेछ। त्यसबाहेक आन्तरिक ऋणको ब्याज भुक्तानी र वैदेशिक ऋणको सावा ब्याज भुक्तानी गर्ने दायित्व पनि सरकारको रहन्छ।
3: सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति बनाएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि सड़क पूर्वाधार तथा शहरी पूर्वाधारमा 2.86 अर्ब 48 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। तर सरकारले पूर्वाधार निर्माणमा नयाँ रणनीति अपनाउँदै शहरी तथा सड़क निर्माणका लागि करिब 11.5 खर्ब रूपियाँको ठेक्का लगाउने तयारी गरेको छ। हरेक वर्ष ठेक्का लगाउँदा आधा समय प्रक्रियामै जाने र काम गर्न समय अपुग हुने भएकाले 3 वर्षको योजनासहित ठेक्काको तयारी गरेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधारतर्फ करिब 5 खर्ब रूपियाँ, शहरी पूर्वाधारतर्फ करिब 6.50 खर्ब रूपियाँ बराबरका आयोजना कार्यान्वयनमा लैजाने तयारी गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनु भएको छ। बजेट पुस्तिकामा वार्षिक रूपमा रकम कम देखिए पनि योजनाको समग्र आकार निकै ठूलो छ। बिहिबार संसदमा मन्त्री लम्सालले भन्नुभएको छ, 3 वर्षभित्र 11.50 अर्बका योजना कार्यान्वयनमा लैजान्छौं। उहाँको भनाइ छ, आगामी आर्थिक वर्षका लागि पाउने 3 खर्बको बजेट सार्वजनिक गरे पनि 3 वर्षका लागि बजेट बनाएको मन्त्री लम्सालको दावी रहेको छ। वार्षिक बजेटको सीमाभन्दा माथि उठेर 3 वर्षीय कार्ययोजना कार्यान्वयन गर्ने नीति लिएको मन्त्री लम्सालको दावी रहेको छ। पुँजीगत खर्च नबढ़ाएका, ठूला पूर्वाधार आयोजना अघि नबढ़ाएको आरोप लागिरहेको अवस्थामा सरकारले 3 वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खरबौका ठूला योजना बनाएको जनाएको छ। आगामी 3 वर्षभित्र सड़क, पुल, शहरी पूर्वाधार, खानेपानी तथा खेलकुद क्षेत्रको व्यापक विकासका लागि खरबौं रूपियाँ बराबरका कार्यक्रम अघि बढ़ाएको सरकारले दावी गरेको छ।
1: ब्याङ्कका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि राष्ट्र ब्याङ्कको निगरानी अभियानमा खबर छापिएको छ। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाका ठूला लगानीकर्ता र उच्च व्यवस्थापनमाथि निगरानी बढ़ाएको छ। केन्द्रीय ब्याङ्कले बिहिबार एकीकृत निर्देशन 2082 संशोधन गर्दै ब्याङ्क वित्तीय संस्था, पूर्वाधार विकास ब्याङ्क र लघु वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत सीईओ तथा उच्च व्यवस्थापन तहमा नियुक्त हुने व्यक्ति, संचालक र 5% भन्दा बढ़ी शेयर स्वामित्व भएका व्यक्तिको पृष्ठभूमि सहित विस्तृत विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको हो।
7: चार वर्ष

हजार अठहत्तर वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले संसद अधिवेशन नभएका बेला जारी गरे पनि संसदमा अघि नबढ़ेका आठवटा अध्यादेश मध्ये प्रतिनिधि सभामा चारवटा र राष्ट्रिय सभामा पाँचवटा अध्यादेश कार्यसूचीमा राखिएको छ। राष्ट्रिय सभामा तीनवटा अध्यादेशलाई छोडेर पाँच अध्यादेश शुक्रबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा राखिएको छ भने